0: निगमका प्रवक्ता मनोज कुमार ठाकुरले भारतबाट मूल्य घटेर आएकाले स्थानीय बजारमा समेत मूल्य घटाइएको जानकारी दिनुभएको छ। घटियो पेट्रोलियम पदार्थको मूल्य आजका पत्र पत्रिकाले खबर लेखेका छन्।
1: कम्पनी रजिस्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभाग बीचको विद्युतीय अन्तर आबद्धता प्रणाली सोमबारबाट सञ्चालनमा आएपछि कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूले स्थायी लेखा नम्बर 5 सिधै सोही कार्यालयबाट लिन सकिने भएको छ। यसअघि कम्पनी दर्ता भइसकेपछि 5 लिन फेरि आन्तरिक राजस्व कार्यालयमा पुगेर छुट्टै कागजात बनाउनु पर्ने र त्यहाँ तोकिएका प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता थियो। नयाँ व्यवस्थाले यो झन्झटिलो प्रक्रियालाई पूर्ण रूपमा अन्त्य गरिदिएको छ। कम्पनी रजिस्ट्रारको कार्यालयबाटै स्थायी लेखा नम्बर दिन सुरु शीर्षकमा अभियान दैनिकमा यो खबर छापिएको हो।

76 को अवसरमा CGTV ले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% EMI को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप CGTV खेल सँगै भरोसा सँगै

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा सेवा शुल्कमा पुनः हेरफेर हुने बताएको छ। जेठदेखि असार समय एक महिना नबिदै पुनः हेरफेर हुन लागेको हो। बोर्डले पुरानो सेवा शुल्कमा गत जेठको दोस्रो साता नै हेरफेर गरेको थियो।
2: भारत आयात हुने चियामा भारतको टी बोर्डले नयाँ निर्णय गरेको छ। उक्त बोर्डले जुन 29 एक सूचना जारी गर्दै पहिला रोकिएको चियाको परीक्षण प्रणाली पुनः सुचारू गरेको जनाएको छ। सूचनामा 2026 मे 1 भारत आयात हुने सबै चियाको 100% परीक्षण गर्ने निर्णय भएको उल्लेख छ।
1: नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माणमा आफ्नो क्षमता प्रमाणित गर्दै महत्वपूर्ण सफलता हासिल गरेको छ। करिब 7 निर्माण सम्पन्न हुन नसकेको मर्स्याङदी करिडोर अन्तर्गतको 220 केभी मार्की श्रोक भरतपुर प्रसारण लाइनको 28 किलोमिटर खण्ड निजी क्षेत्रको सक्रिय सहभागितामा 1.5 वर्षभित्र निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ। जसबाट निजी क्षेत्रले अब जलविद्युत उत्पादन मात्र नभई सरकारले अनुमति पत्र दिएमा प्रसारण लाइन निर्माण र विद्युत व्यापार समेत गर्न सक्ने स्पष्ट सन्देश दिएको छ।
2: निर्माण थालेको 79 महिनामा नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको काम सकिएको छ। ठेक्का लिने जापानी कम्पनी हाजमा एन्डो कर्पोरेशनले नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनालाई सुरुङ मार्ग हस्तान्तरण गरेको छ। साउनभित्र सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी छ।
1: नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक र उक्त बैंकमा कार्यरत कर्मचारीलाई काठमाडौँको चाबाहिल नैका वनस्थली सातो बाटो र महोत्तरीको बर्दिवासमा रहेको ओम समाज डेन्टल हस्पिटल प्रालीमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। सो सम्झौता बमोजिम ती अस्पतालमा उपचार गर्दा नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक र बैंकमा कार्यरत कर्मचारीले बिरामी दर्ता र चेक अपमा 100% र अस्पतालको विविध सेवामा लाग्ने शुल्कमा 15-25% छुट हुने भएको छ।
2: नबिल बैंकलाई बैंकिङ क्षेत्रका 3 प्रतिष्ठित अवार्डबाट एकैसाथ सम्मानित भएको छ। नेपाल चार्टर्ड अकाउन्टेन्ट संस्था आइक्यानद्वारा वार्षिक रूपमा प्रदान गरिने नेशनल बेस्ट प्रेजेन्टेड अनुअल रिपोर्ट अवार्ड बीपीए 2025 अन्तर्गत नबिल बैंकले निजी क्षेत्रको बैंकतर्फ लगातार 3 गोल्ड अवार्ड प्राप्त गरेको हो।
1: अब शेयर बजार लगातारको गिरावटपछि शेयर बजार मापक नेप्से परिसूचक 2600 नजिक पुगेको छ। पछिल्ला 7 कारोबार दिन यता निरन्तर घटेको नेप्से परिसूचक मंगलबार 24.63 ले घटेर 2608.33 बन्द भएको छ। यस दिन नेप्से परिसूचक 2603 सम्म झरेको थियो।

Ekes bonus pound. मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। झण्डै दुई सातादेखि अत्याधिक गर्मीको कहर खेप्दै आएको पश्चिम युरोपले सोमबार मेघगर्जन सहित वर्षा भएपछि केही राहत पाएको छ। फ्रान्स, जर्मनी लगायतका पश्चिम युरोपमा तापक्रम घटे पनि बाल्कन क्षेत्र र पूर्वी युरोपमा भने अझै अत्याधिक गर्मी छ। स्थानीय अधिकारीहरूले क्रोएसियामा खराब अवस्था आउन सक्ने चेतावनी दिएका छन्। बोस्निया एण्ड हर्जगोभिना र अल्बानियामा पनि तापक्रम 40 डिग्रीसम्म पुग्न सक्ने प्रक्षेपण गरिएको।
2: अब खेल खबर। विश्वकप फुटबल अन्तर्गत गई राति र आज बिहान भएको खेलमा फ्रान्स र नर्वे विजयी भएका छन्। फ्रान्सले स्वीडेनलाई 3-0 र नर्वेले आइभरी कोस्टलाई 2-1 पराजित गरेका हुन्। जेसँगै फ्रान्स र नर्वे अन्तिम स्वरमा पुगेका छन् भने स्वीडेन र आइभरी कोस्ट नकआउट चरणबाट घर फिर्ता भएका छन्।
1: अब विचार विश्लेषणको पालो। सबैभन्दा पहिले कठोर जरिवाना होइन जनचेतना विस्तारलाई प्राथमिकता शीर्षकमा कान्तिपुर दैनिकको सम्पादकीय सबैभन्दा पहिले युवाले बुझेको संघीयता शीर्षकमा खिमलाल देवकोटाको विचार कान्तिपुर दैनिकबाट लिएका छौं। करिब दुई तिहाई युवाले प्रदेश संरचना महँगो भने पश्चात मैले संघीयताको वित्तीय पाटोमाथि संवाद गरे। नेपाल सरकार लगायतका तथ्याङ्क र प्रदेश संरचना पछाडिका राजनीतिक, आर्थिक, प्रशासनिक लगायतका विषयमा जानकारी गराए। जब तीनै तहका सरकारको कुल खर्च, पदाधिकारीहरू लगायतको कुल खर्चमा प्रदेशको हिस्सा 5% भन्दा पनि कमको विवरण उनीहरूले हेरे, विश्वस्त पनि भए। हल्ला गरिए जस्तो प्रदेश संरचना महँगो होइन रहेछ भन्ने बुझाइ बन्यो। यति हुँदाहुँदै पनि प्रदेश संरचनामा सुधार गर्न आवश्यक नै छैन, जे छ ठिक छ भन्ने मेरो आशय होइन। प्रशासनिक खर्चमा अझै व्यापक कटौती जरुरी छ। राष्ट्रिय सभाको संहिता कार्यान्वयन अनुगमन संसदीय विशेष समितिले प्रदेशमा मन्त्रीको संख्या प्रदेश सभाको 20% घटाएर 5 जनामा नघट्ने गरी 10% सीमित गर्नु पर्दछ भनेर सिफारिस गरेको थियो। प्रदेशमा अहिले अनावश्यक रूपमा धेरै संरचना बनाइएका छन्, थपिएका छन्। ती सबै संरचनालाई चुस्त बनाउनु पर्दछ।
2: आफ्नै विशेषताको विकास शीर्षकको विचार डाक्टर ठाकुर प्रसाद भट्टले लेख्नु भएको गोर्खा पत्रले छापेको छ। हाम्रो अर्थतन्त्रको मूल समस्या उत्पादनमुखी उद्योगको पर्याप्त विकास हुन नसक्नु र कृषि क्षेत्र अझै पनि अपेक्षित रूपमा व्यावसायिक बन्न नसक्नु हो। यी दुवै क्षेत्र कमजोर रहँदा पर्याप्त रोजगारी सिर्जना हुन सकेको छैन। परम्परागत निजी क्षेत्र तत्कालका लागि उत्पादनमुखी उद्योगमा पर्याप्त लगानी गर्न इच्छुक वा सक्षम छैन भने राज्यले आफ्नो संस्थागत तथा लगानी क्षमता विस्तार गरी यस्ता उद्योगमा प्रत्यक्ष सहभागिता जनाउने वा नयाँ उद्यमीको विकास र प्रवर्तन मार्फत उनीहरूको सहभागिता सुनिश्चित गर्ने आर्थिक नीति अवलम्बन गर्न आवश्यक रहेको छ।
1: नेपाल वायुसेवा निगम पर्यटन प्रवर्धन शीर्षकमा हरिगोपाल प्रधानको विचार हिमालय टाइम्समा छापिएको छ। निगम आर्थिक रूपमा धेरै घाटा खिपेर समेत हालसम्म सञ्चालन भइरहेको छ। यसबाट यात्रुहरूप्रति निगम पूर्ण रूपमा सचेत रहेको प्रष्ट भएको छ। निगमले स्थापना कालदेखि हालसम्म जहाज भाडा लिजमा लिएर पनि सेवा सञ्चालन गर्दै आइरहेको थियो। नेपाल वायुसेवा निगमले सडक यातायात पुर्याउन नसकिएका कतिपय ठाउँहरूमा पनि हवाई सेवा पुर्याइरहेको छ। त्यस्तै यसले हिमाली श्रृङ्खलाका मनोरम दृश्य हेर्न आउने विदेशी पर्यटकहरूलाई ती स्थानमा पुर्याई सेवा गरिरहेको प्रष्टै छ। कतिपय ठाउँका मानिसले दैनिक उपभोग्य वस्तुहरूको आपूर्तिमा निगममै भर पर्नु परेको तथ्य सर्वविदितै छ। त्यस्ता ठाउँहरू यातायातका अन्य साधनबाट पूर्ण रूपमा वञ्चित छन् र मानिस आफैले सामान ढुवानी गर्न बिल्कुलै असम्भव रहेको छ। राजधानीबाट अत्यन्तै टाढा र अति दुर्गम स्थानमा रहेका र कुनै पनि यातायातको सम्भावना नरहेका यस्ता स्थानमा निगमले सेवा पुर्याउँदै आएको छ।
2: को विचार लोकतन्त्र सुरक्षित छ शीर्षकमा रहेको विचार नागरिक दैनिकले छापेको छ। संवैधानिक आयोगका पदाधिकारीलाई कार्यकारी प्रमुखको सचिवालयमा बोलाउनु, धरपकड गर्न एवं मुद्दा चलाउन दबाब दिनु र 5 वर्ष यसको निरन्तरता दिने घोषणाले शक्ति पृथकीकरणका आधारभूत सिद्धान्तसँग कसरी मेल खान्छ? प्रधानमन्त्री बालन शाहको स्वेच्छाचारी शासन शैलीमा ब्रेक नलगाए लोकतन्त्र मात्र होइन मुलुक नै दुर्घटनामा पर्ने सम्भावनालाई नकार्न सकिन्न। प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही र संवैधानिक दायित्व पालना गराउन राष्ट्रपा किन चुकेको छ?
1: हस्त नेपाली खबर अहिलेलाई यति नै, यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
0: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: रङ्ग छै
1: ओखति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
2: सुदेश टाइम चेक यस समय सूचकका साथमा
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
4: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
5: It's 6 o'clock. अहिले 6 बजेको छ.
6: नमस्कार तथा सुप्रभात काया खैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ काया खैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ
7: आज 2083 साल असार 17 गते बुधबार सन् 2026 जुलाई 1 तारिक असार कृष्ण पक्षको प्रतिपदा उपरान्त द्वितीय तिथि
8: काया कैरन का साथमा
9: किसान पाइप प्रोडक्ट्स प्राली
8: राष्ट्रको शान किसान
9: अ कम्प्लिट पाइपिङ सोलुसन्स
6: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट
7: देशका धेरै ठाउँमा पानी पर्यो कास्की र लमजुङमा पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै वर्षा पश्चिमका केही जिल्लामा बाढीको जोखिम भोलिसम्म नै पानी पर्ने सम्भावना मौसम वर्षा र बाढीमा पूर्वानुमान सफल भइरहे पनि पहिरोको पूर्वानुमानमा चुनौती
10: हिजोसम्म हरियो रुख थियो आज एक्कासी ओइलायो ठाडो सोझो रुख थियो त्यो ढल्के पर्यो ढोका लाग्न गाह्रो हुन थाल्यो जमिन चर्केको धाँजा फाटेको अलि बढ्यो पानीको मुहान 81 बढ्यो अथवा सुक्यो भने पहिरो जाने सम्भावना हुन्छ
6: पेट्रोलमा प्रति लिटर 20 तथा डिजल र मट्टितेलमा 30 रुपैयाँले भाव घट्यो खाना पकाउने ग्यास पनि सस्तियो
7: नेपाली चिया 2 महिनापछि भारत निर्यात हुन थाल्यो परीक्षण प्रतिवेदन 5 दिनमा दिने
6: अमेरिकाबाट डिपोर्ट भएका 146 भेनेजुएली बसेको होटल नै भूकम्पमा ढल्यो धेरै जसोको अवस्था अझै थाहा हुन सकेन
7: र फ्रान्स र नर्वे विश्वकप फुटबलको अन्तिम 16मा अहिले 7:15 मेक्सिको र इक्वेडरले खेल्दै
11: 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ अब केही पनि हुँदैन अब 30 वर्ष चाहिँ कति बाँच्ने अब साथी कटिसकेको मान्छे भनेर भन्नु
12: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
11: मेरो नाम सुलोचना विष्ट हो समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने सोला हान्ने क्या घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने भरङ चढ्न पनि गाह्रो हुने अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको मलाई आज अहिले 21 दिन भयो 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ
13: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ फोन 056-595-174 मोबाइल 98-550-50-934
14: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
15: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
14: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
16: पदम हार्डवेयर बसन्तपुर बजार माडी
17: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
18: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 98-550-63-938 र 98-550-65-42
0: एकालुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर गठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ थाहा छ कि छैन हजुरलाई
19: ल किन रिसाउँछौ बुढी हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा
20: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी यहाँबाट एक दिनमै घर गोठ धनसा
6: पानी परिरहेको खबर देशका धेरै जसो ठाउँमा पानी परिरहेको छ सबैभन्दा धेरै पछिल्लो विवरण अनुसार कास्की लमजुङ दाङ र सिन्धुपाल्चोकमा पानी परेको छ पछिल्लो छ घण्टामा कास्की र लमजुङमा सबैभन्दा धेरै 67 मिलिमिटरसम्म वर्षा मापन भएको छ त्यस्तै दाङ र सिन्धुपाल्चोकमा 40 मिलिमिटर भन्दा बढी वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ बाँके बर्दिया र कैलाली भएर बहने साना नदीमा बाढी बढिरहेकोले नदी आसपास र डुबान भइरहने ठाउँका बासिन्दालाई आज दिनभर नै सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ काठमाडौँ उपत्यकामा पनि गएरातीदेखि हल्कादेखि मध्यमसम्मको पानी परिरहेको छ आज कोशी गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ भने मध्यमसम्मको वर्षाको सम्भावना छ मधेस प्रदेश तथा बागमती प्रदेशको पहाडी भागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका केही ठाउँमा ठूलो वर्षा तथा अरू एक दुई ठाउँमा पानी पर्ने सम्भावना रहेकोले आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ हिजोदेखि नै पानी पर्ने क्रम सुरु भएको हो गएको असार 5 गते पूर्वी भागबाट प्रवेश गरेको मनसुन हिजोदेखि देशभर फैलिएको मौसम विज्ञान विभागले जनाएको छ औसत मिति जुन 13 तारिकभन्दा 6 दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसुन देशभर फैलिन 12 दिन लागेको हो सामान्यतया नेपालमा प्रवेश गरेपछि देशभर फैलिन एक हप्ता लाग्ने गरेकोमा यस वर्ष गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा पुगेपछि मनसुन केही कमजोर भएको थियो अब भने देशका सबैजसो भागमा पश्चिमी वायुको प्रभाव हटेर मनसुनको प्रभाव सुरु भएको छ
7: पछिल्ला वर्षहरूमा पहिरोका कारण हुने जनधनको क्षति बढिरहेको छ गृह मन्त्रालय अन्तर्गतको विपद पोर्टलका अनुसार बितेको 5 वर्षमा 2000 भन्दा धेरै पहिरोका घटना हुँदा 700 भन्दा धेरै मानिसको ज्यान गएको छ 100 जना भन्दा धेरै बेपत्ता र 600 जना भन्दा धेरै घाइते भएका छन् 6000 भन्दा धेरै पशु चौपाया मरेका छन् व्यक्तिगत संरचना सहित सडक पुल जलविद्युत आयोजना लगायतमा ठूलो क्षति भएको छ पहिरोको पूर्व संकेत पाएमा भौतिक सम्पत्तिको क्षति धेरै घटाउन नसकिए पनि मानवीय क्षति निकै घटाउन सकिने विज्ञहरू बताउँछन् त्यसो भए पहिरोका संकेतहरू के हुन सक्छन् त थप जानकारी साथी भोजेन्द्र बस्नेतबाट सुनौ
21: मनसुन सुरु भएपछि धेरैको चासोमा पर्ने समाचार मौसम सम्बन्धी हो पछिल्ला वर्षहरूमा मौसम वर्षा र बाढीको पूर्वानुमान धेरै मिल्ने गरेकाले यसप्रति चासो पनि बढाएको छ पूर्व जानकारीकै कारण बाढी आकस्मिक वर्षा लगायतबाट हुने क्षति निकै घटाएको पनि छ तर पहिरोमा भरपर्दो पूर्वानुमान गरेको पाइँदैन के यसको लागि प्रविधि नभएकै हो त पूर्व सूचना प्रणालीका जानकार दिननाथ भण्डारी
10: सामान्य एउटा प्रिन्सिपलमा भारी वर्षा भयो भने चाहिँ पहिरो जाने सम्भावना हुन्छ सतर्क हुनुपर्छ भन्ने चाहिँ केही अवधारणाहरू छन् तर जसरी बाढीको पूर्वानुमान जति भरपर्दो छ पहिरोको त्यस्तो छैन किनभने जमिनको प्रकृति अनुसार फरक छ थोरै पानी परिरहेको बेला पनि पहिरो जान्छ ठुलो पानी परेको बेला पनि पहिरो नगएको अवस्था छ र पहिरोलाई अनुगमन गरेर मेसिन राखेर अब पहिरो जान्छ ल भाग भनेर साइरन बजाउन सक्ने खालको प्रविधि चाहिँ मलाई भन्नुहुन्छ भने भएको छैन पहिरो गइरहेका ठाउँमा त पहिरो जान्छ त्यहाँ मेसिन राखेर अब यहाँनिर झर्छ भन्नुले अर्थ राख्दैन अब जहाँ पहिरो जाने सम्भावना देखिन्छ तर अहिले गइरहेको छैन त्यस्तो ठाउँमा राखेर चाहिँ सैद्धान्तिक रूपमा यो सम्भव छ तर व्यवहारिक रूपमा हामीलाई काम लाग्ने खालको प्रविधि भइसकेको अवस्था छैन
21: प्रकोप पूर्व तयारी सञ्जाल डिपिनेटका प्राविधिक सल्लाहकार समेत रहनुभएका भण्डारीका अनुसार भौगोलिक विविधताका कारण पनि पहिरोको पूर्वानुमान कठिन छ सक्रिय अवस्थाको पहिरोमा गरिने पूर्वानुमानले जनधनको क्षति घटाउन धेरै अर्थ राख्दैन तर यसअघि पहिरो नगएको ठाउँमा पनि पहिरो जाँदैछ भने त्यहाँ केही सङ्केतहरू भने देखिन सक्छन् स्थानीय बासिन्दा र त्यस क्षेत्रमा बसेर काम गर्नेहरूले त्यस्ता सङ्केतहरू ख्याल गर्ने हो भने पहिरो जाँदैछ भनेर पहिले थाहा पाउन सक्ने भण्डारी बताउनुहुन्छ
10: हिजोसम्म हरियो रुख थियो आज एक्कासी ओइलायो भने त्यहाँ पहिरो जान सक्ने सम्भावना हुन्छ किनभने तल जमिन चल्यो त्यसका जरा चुडे त्यसले गर्दा रुखहरू ओइलाउँछन् र ठाडो सोझो रुख थियो त्यो ढल्के पर्यो भने पहिरो जाने सम्भावना हुन्छ ढोका लाग्न गाह्रो हुन थाल्यो जमिन चर्केको धाँजा फाटेको अलि बढ्यो, जमिन हेर्दाखेरि दबदब भयो, पानीको मुहान छ तर एक्कासी धमिलो आयो, पानीको मुहान सानो थियो एक्कासी बढ्यो अथवा पानीको मुहान एक्कासी सुक्यो, यस्ता सङ्केतहरू चाहिँ पहिरो जान सक्ने सङ्केत हुन्। तर यी सङ्केत सबै ठाउँमा उपलब्ध हुन्छन् भन्ने छैन।
21: पहिरो विशेष गरी दुई प्रकारको हुन्छ, एउटा प्राकृतिक जसका पूर्व सङ्केतहरू केही स्पष्ट हुन्छन् र अर्को मानवीय क्रियाकलापबाट सिर्जित। विशेष गरी सडक बनाउँदा पहिरोको जोखिम बढेको छ भने मानिसले गर्ने खेती, बाँध निर्माण लगायतका अरू कारणले पनि पहिरो जान सक्छ। यस्तो पहिरोमा सङ्केतहरू कम स्पष्ट हुन्छन् वा देखिँदैनन् पनि। यदि पूर्व सङ्केतहरू देखियो भने चाहिँ मानिसलाई सुरक्षित ठाउँमा पुग्न कतिको पर्याप्त समय हुन सक्छ त?
10: धेरै जसो चाहिँ रहन्छ होइन, किनभने पहिरो धेरै ठुलो क्षेत्रमा त जाँदैन होइन, त्यो भएर यस्तो सङ्केत देखिन साथ सुरक्षित ठाउँमा जाने भाग्ने उपायहरू हुन्छ। तर हामीले कहिलेकाहीँ त्यो थाहा पाउँदा ढिलो भइसक्यो हुन्छ कि, त्यसो भएर हुँदा हुँदै जान्छ। कहिलेकाहीँ कस्तो घटना छ भने सिन्धुपाल्चोकमा पहिरोको जोखिम छ भनेर राति बाहिर सुत्नुभयो तर बिहान बाख्रालाई घाँस हाल्न जाँदा पहिरोमा पर्नुभयो, यस्ता उदाहरण छन्। त्यसैले सधैँभरि सङ्केत दिइराख्दैन कि।
21: बर्खायाममा पहिरोको जोखिम धेरै हुने भएकाले सम्पर्क गर्न सुरक्षा निकाय वा उद्धार टोलीहरूको फोन नम्बर राख्नुपर्छ। यस्तै नजिकको सरकार पालिकाहरूले जोखिम र सतर्कता अप्नाउने विषयमा आफ्ना क्षेत्रका बासिन्दालाई जानकारी गराउनु पर्छ।
6: पहिरो सहित मनसुन जन्य विपदको विषयमा विपद विज्ञ दिननाथ भण्डारीसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजे को कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा इन्धनको भाव घटेको सँगै अरू खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड
2: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
22: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
2: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
22: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
2: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
22: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
2: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
22: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
2: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
23: हेलो
24: हेलो बुढी, के छ खबर?
23: ठिकै छ, चलेकै छ।
24: ल भिडियो अन गर त, तलाई हेरौँ।
23: भिडियो अनै छ त, देख्नु भएन र?
24: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
23: माडीको नेट यस्तै त हो नि।
24: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल त।
22: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
2: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
22: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई। टेकमाइललाई
23: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
22: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
23: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
22: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
25: कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-55-69-53, 98-550-77-061 र 98-550-77-53।
6: युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले देशका धेरै ठाउँमा पानी पर्यो, कास्की र लमजुङमा पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै वर्षा मापन, भोलिसम्म नै पानी पर्ने सम्भावना, बाँके, बर्दिया र कैलालीको नदी आसपास र डुबान भइरहने ठाउँका बासिन्दालाई आज दिनभर सतर्क रहन आग्रह। मौसम, वर्षा र बाढीमा पूर्वानुमान सफल भइरहे पनि पहिरोको पूर्वानुमानमा चुनौती लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी खबर। नेपाल आयल निगमले इन्धनको भाव घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मर्तीतेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाव घटाएको हो। निगम सञ्चालक समितिको हिजो बसेको बैठकले पेट्रोलमा प्रति लिटर 20 रुपियाँ, डिजेल र मर्तीतेलमा प्रति लिटर 30 रुपियाँ र आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर 40 रुपियाँले घटाउने निर्णय गरेको छ। यो सँगै पहिलो वर्ग 4 आली, विराटनगर, जनकपुर, अम्लेखगंज, भलवारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोल प्रति लिटर 194.50 रुपियाँ, डिजल र मर्तीतेल 192.50 रुपियाँ, दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 196 रुपियाँ तथा डिजल र मर्तीतेल 194 रुपियाँ तथा तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रति लिटर 197 रुपियाँ तथा डिजल र मर्तीतेल को भाव 195 रुपियाँ कायम भएको छ। आईओसीबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा 15.09 रुपियाँ, डिजेलमा 29.46 रुपियाँ, हवाई इन्धनमा 29.42 रुपियाँ र ग्यासमा समेत मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो। त्यसै गरी खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर 100 रुपियाँ घटाइएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर 2060 रुपियाँ पर्नेछ। यसअघि ग्यासको मूल्य 2160 रुपियाँ रहेको थियो। यसै गरी आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रति लिटर 229 रुपियाँ कायम भएको छ। अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य काठमाडौँको लागि प्रति किलोलिटर 265 अमेरिकी डलरले घटाएर 1566 डलर कायम गरिएको छ। पोखरा र भैरवाको अन्तर्राष्ट्रिय हवाई इन्धनको हकमा भने निगमले ब्रेक इभन पोइन्ट अर्थात् नाफा घाटा नहुने बिन्दुमा बिक्री मूल्य कायम गरेको जनाएको छ। जस अनुसार अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य पोखरामा 1100 डलर र भैरवामा 1085 डलर तोकिएको छ।
6: झण्डै 2 महिनादेखि अवरुद्ध नेपाली चियाको निर्यात हिजोदेखि भारतमा सुरु भएको छ। काँकड भिट्टा नाकाबाट इलाम टी र समर भ्यालीका 2 ट्रक चिया हिजो भारत निर्यात भएको मेचीवन सरकारले काँकड भिट्टाले जनाएको छ। चिया बोकेका ट्रकहरू भारततर्फ जान थालेसँगै उद्योगीहरू उत्साहित बनेका छन्। सूर्योदय अर्थोडक्स टी प्रोडक्ट्स एसोसिएसनका अध्यक्ष दिल्ली श्रेष्ठले भन्नुभयो, नेपाली चियालाई भारतीय वनसारले निर्वाध पास गरेको छ। नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले काँकड भिट्टा नाका चिया बोकेका गाडी भारतको पानी ट्याङ्कीतर्फ पठाएको बताउँदै चिया निर्यातमा देखिएको अवरोध क्रमशः हट्दै गएको बताउनुभयो। अहिले इलामको अर्थोडक्स चिया मात्र निर्यात भएको छ, केही समयपछि झापाको सिटिसी पनि जान्छ उहाँले भन्नुभयो। उहाँका अनुसार वायरहरूलाई चियाको नमुना पठाइसकिएको छ, उनीहरू हाम्रो चिया किन्न आतुर देखिएका छन् उहाँले भन्नुभयो। नेपाली चिया मुख्य रूपमा भारतको सिलगढी र कोलकाताका बजारमा बिक्री हुने गरेको छ। चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार पहिले भारतले सबै खेपको नमुना परीक्षण गर्ने व्यवस्था गरेको थियो, अहिले 20% खेपमा मात्रै ऱ्यान्डम नमुना परीक्षण गर्ने सहमति भएको छ। परीक्षण प्रतिवेदन 5 दिनमा दिइने भएको छ। समस्याको विरोधमा इलामका उद्योगीले असार 1 देखि तथा झापाका उद्योगीले असार 4 देखि उद्योग नै बन्द गरेका थिए। झापा इलाम सहित पूर्वी नेपालका झण्डै 900 वटा चिया उद्योग बन्द हुँदा दर्जनौ साना तथा ठूला चिया बगानमा काम समेत प्रभावित बनेको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले चिया क्षेत्रका समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्दै कूटनैतिक तथा प्रशासनिक पहल गर्ने आश्वासन दिएपछि उद्योगहरू पुनः सञ्चालन गर्न सहमत भएका थिए। 2 महिनापछि भारत निर्यात हुन थाल्यो नेपाली चिया। आजका पत्र पत्रिकाले खबर छापेका छन्, हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
7: सर्वोच्च अदालतमा हिजो 463 मुद्दाको पेशी तोकिएको थियो, तर 131 मुद्दामा मात्र फैसला र आदेश भयो। अन्य मुद्दा विभिन्न कारणले सरे। हेर्न नभ्याइनेमा परेको मुद्दाको संख्या मात्र 193 थियो। सर्वोच्चमा यति ठूलो संख्यामा मुद्दाको पेशी सरेको यो पहिलो पटक भने होइन, हरेक दिन यस्तै हुन्छ। अधिकांश मुद्दाको पेशी सर्नुको विभिन्न कारण छन्। एउटा हो न्यायाधीश अभाव। प्रधान न्यायाधीश सहित 21 जनाको दरबन्दी रहेको सर्वोच्च अदालतमा अहिले 18 जना मात्रै बहाल छन्। त्यसमध्ये न्यायाधीश तिल प्रसाद श्रेष्ठ अस्वस्थताका कारण 3 महिनादेखि विदामा हुनुहुन्छ। न्यायाधीश अभावका कारण मुद्दा सुनवाईमा भइरहेको ढिलाइ बारे प्रधान न्यायाधीश मनोज कुमार शर्मा जानकार हुनुहुन्छ। त्यसैले प्रधान न्यायाधीशमा सिफारिस भएपछि गएको जेठ 5 भएको संसदीय सुनवाईका क्रममा उहाँले अदालतमा पद रिक्त हुनु अघि नै न्यायाधीश नियुक्ति गर्ने पद्धति बसाल्ने वाचा गर्नुभएको थियो। त्यही दिन संसदीय सुनवाईबाट अनुमोदन भएर उहाँले प्रधान न्यायाधीशमा नियुक्ति पाएको 1 महिना नागिसकेको छ। तर न्यायाधीश नियुक्ति प्रक्रिया भने सुरु भएको छैन। प्रधान न्यायाधीशले न्याय परिषद बैठक नै बोलाएनन्। न्यायाधीश नियुक्तिमा ढिलाइ हुँदा मुद्दा थाती शीर्षकको खबर कान्तिपुरमा छ।
3: रुस युक्रेन युद्धको क्रममा रुसी सेनामा कार्यरत 127 नेपालीको ज्यान गइसकेको छ। 90 नेपालीको अझै अवस्था थाहा हुन सकेको छैन। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीका अनुसार यो पछिल्लो तथ्याङ्क हो। ठूलो संख्यामा आफ्ना नागरिक अझै बेपत्ता रहेको प्रति परराष्ट्र मन्त्री शिशिर खनालले हिजो नेपालका लागि रुसी राजदूत अलेक्सी भ्लादिमिरोभिचसँग गम्भीर चासो राख्नुभयो। परराष्ट्र मन्त्रालयका अनुसार नेपालका लागि नवनियुक्त राजदूत अलेक्सी हिजो शिष्टाचार भेटका लागि परराष्ट्र मन्त्रालय पुग्नु भएको थियो। स्रोतका अनुसार परराष्ट्र मन्त्री खनालले परम्परागत सम्झौता भएका देशहरू भारत र बेलायतमा बाहेक नेपाली नागरिकलाई कुनै पनि विदेशी सेनामा भर्ती हुन अनुमति दिने नीति नेपाल सरकारको नरहेको राजदूत अलेक्सीलाई भन्नुभएको थियो। युद्धमा मारिएका नेपालीको शव नेपाल पठाउन, नेपालीलाई सेनामा भर्ती नगर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन तथा बेपत्ता भएका नेपालीको अवस्था यकिन गरेर परिवारजनलाई जानकारी गराउन पनि खनालले कूटनैतिक भाषा शैलीमा राजदूतलाई भन्नुभएको थियो। रुसी राजदूतले यी विषयमा रुस सरकारलाई जानकारी गराउने जवाब दिनुभएको छ। रुसी सेनामा भएका नेपालीको यकिन तथ्याङ्क समेत उपलब्ध नभएको परराष्ट्र मन्त्रालयको कन्सुरल सेवाका एक अधिकारीले बताएका छन्। रुसी सेनामा कार्यरत 127 नेपाली मारिए, 90 अझै बेपत्ता शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
8: सबैका लागि दृष्टि

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झैं बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ।
2: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोक्तिर निस्क्यो ट्राफिकलेस।
3: देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। नेपालमा वर्षेनी अरबौं रुपियाँ बराबरका सौन्दर्य सामग्रीहरू आयात र खपत हुने गरेको छ, तर आयातित सौन्दर्य सामग्रीको गुणस्तर जाँच गर्ने निकाय नहुँदा जथाभावी बिक्री, वितरण र प्रयोग हुँदै आएको छ। गुणस्तरहीन सौन्दर्य सामग्रीको प्रयोगबाट जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने अनुसन्धानबाट पाइएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको 11 महिनामा 1 अर्ब 71 करोड रुपियाँ बराबरको अनुहारमा लगाउने क्रिम आयात भएको छ। यसै गरी 71 करोड 7 लाख रुपियाँ बराबरको लिपस्टिक आयात भएको छ। जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र सेफेटले सन् 2025 गरेको अध्ययनले कम गुणस्तरका सौन्दर्य सामग्री आयात हुने गरेको र तीनमा घातक रसायन भेटिएको देखाएको छ। सेफेटको अध्ययन प्रतिवेदन अनुसार नेपाली बजारमा पाइने सिन्दूर, टुथपेस्ट, गाजलमा समेत हानिकारक धातु, रसायन तथा सिसाको मात्रा अन्तर्राष्ट्रिय मापदण्ड भन्दा अत्यधिक बढी पाइएको छ। नेपालमा सौन्दर्य सामग्रीको गुणस्तरबारे एकाध बाहेक पर्याप्त र बहुआयामिक अनुसन्धान भएको छैन। यसै कारण नेपालमा बाहिरबाट ल्याइने सौन्दर्य सामग्रीहरूको गुणस्तर अवस्थाबारे यकिन रूपमा भन्न नसकिने सेफेटका निर्देशक रामचरित्र शाह बताउनुहुन्छ। गुणस्तरहीन सौन्दर्य सामग्रीको प्रयोगले स्वास्थ्यमा घातक असर पर्ने चिकित्सकहरू बताउँछन्। उनीहरूका अनुसार यस्ता सामग्री प्रयोग गर्दा तीनमा भएका घातक रसायन र सिसा छालाबाट रगत हुँदै शरीरका भित्री अङ्गसम्म पुग्छन् र असर देखिन्छ। बालबालिकाले यस्ता सामग्री प्रयोग गरेमा नशाजन्य र शारीरिक वृद्धि विकासमा समेत असर पर्छ। नागरिकमा खबर छ।
3: अब विदेशको खबर। अमेरिकाबाट देश निकाला अर्थात् डिपोर्ट गरिएका 100 भन्दा धेरै भेनेजुएलाका नागरिक भूकम्पमा परि बेपत्ता भएका छन्। गएको बुधबार भूकम्प जानुभन्दा केही घण्टा अघि मात्र उनीहरूलाई अमेरिकाको मियामीबाट जहाजमा भेनेजुएला पुर्याइएको थियो। त्यसपछि स्वास्थ्य परीक्षण गरेर ला गुएरा स्थित सान्तो आरियो ला आनादा होटलमा ल्याएर राखिएको थियो। भूकम्पमा उनीहरू बसेको होटल भग्नावशेषमा परिणत भयो। तीमध्ये धेरै सम्पर्कविहीन छन्। घटनामा सफल भएकाहरूले भूकम्प जाँदाको अवस्था निकै कहाली राख्दो रहेको बताएका छन्। मानव अधिकारवादी संस्था ह्युमन राइट्स फर्स्टले सञ्चालन गरेको परियोजना आइस फ्लाइट मोनिटरका अनुसार गएको हप्ता बुधबार अमेरिकाबाट आएको उडानमा 19 जना महिला र 7 जना बालबालिका सहित 146 जना भेनेजुएलाका नागरिक सवार थिए। घटनामा बाँच्न सफल 58 वर्षीय लिसबेथ पोटिलोले आफूहरूलाई भेनेजुएला फर्काएपछि सरकारले होटलमा राखेको बताउनु भएको छ।
4: अब खेल खबर। फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वे अन्तिम 16 पुगेका छन्। आज बिहान भएको खेलमा फ्रान्सले स्वीडेनलाई 3 गोलले हराउँदा गैराती भएको खेलमा नर्वेले आइवरी कोस्टलाई 2-1 पराजित गरेको हो। नर्वेको जितमा एर्लिङ हार्लान्ड र नुसाले गोल गरे। खेल सकिन 4 मिनट बाँकी रहँदा हार्लान्डले प्याट्रिक बर्गको पासलाई गोलमा परिणत गर्दै नर्वेलाई जित दिलाए। यसअघि खेलको 39 मिनटमा एन्टोनियो नुसा नर्वेलाई अग्रता दिलाएका थिए, तर 74 मिनटमा अमाद डियालोले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो। हालान्डले प्रतियोगितामा 3 खेलमा 5 गोल गरेका छन्। अब नर्वेले अन्तिम 16 ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। आज बिहान भएको अर्को खेलमा फ्रान्सले स्वीडेनमाथि सहज जित निकाल्दै अन्तिम 16 स्थान बनाएको हो। फ्रान्सको जितमा किलियन एम्बापेले 2 तथा ब्राडली बार्कोलाले 1 गोल गरे। एम्बापेले 45 र 74 मिनटमा तथा ब्राडली बार्कोलाले खेलको 53 मिनटमा गोल गरे। यस वर्षको विश्वकपमा एम्बापेको गोल संख्या 6 पुगेको छ। एम्बापेले यो विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका मेसीसँग बराबरी गरेका छन्। विश्वकपमा कुल 18 गोलसहित उनी मेसीभन्दा 1 गोलले मात्र पछाडि छन्। अब फ्रान्सले अन्तिम 16 पाराग्वेसँग खेल्नेछ। विश्वकप फुटबलमा अहिले बिहान 7:15 मेक्सिको र इक्वेडरले खेल्नेछन्।
3: अब केही खबर संक्षेपमा। निर्माण थालेको झण्डै 80 महिनामा नागडुङ्गा सिस्नेखोला सुरुङ मार्गको काम सकिएको छ। ठेक्का लिने जापानी कम्पनी हाजमा एन्डो कर्पोरेसनले नागडुङ्गा सुरुङ मार्ग निर्माण आयोजनालाई सुरुङ मार्ग हस्तान्तरण गरेको छ। साउनभित्र सुरुङ मार्ग सञ्चालन ल्याउने तयारी छ।
4: साउदी अरब सरकारले 33 जना नेपाली कैदीलाई आम माफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीलाई आम माफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकारले साउदी अरब सरकारको यस निर्णयप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। मन्त्रालयका अनुसार साउदी अरबको नेपाली दूतावास मार्फत नेपाल सरकारले गरेको अनुरोधपछि ती नेपाली नागरिकलाई आम माफी प्रदान गरिएको हो। रोजी सकेपछि भिज्न के डर,
3: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
4: देशका धेरै ठाउँमा पानी पर्यो। कास्की र लमजुङमा पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै वर्षा। पश्चिमका केही जिल्लामा बाढीको जोखिम। भोलिसम्म नै पानी पर्ने सम्भावना। मौसम वर्षा र बाढीमा पूर्वानुमान सफल भइरहे पनि पहिरोको पूर्वानुमानमा चुनौती।
3: पेट्रोलमा प्रति लिटर 20 तथा डिजल र मट्टीतेलमा 30 रुपैयाँले भाव घट्यो। खाना पकाउने ग्यास पनि सस्तियो।
4: नेपाली चिया 2 महिनापछि भारत निर्यात हुन थाल्यो। परीक्षण प्रतिवेदन 5 दिनमा दिने।
3: अमेरिकाबाट डिपोर्ट भएका 146 भेनेजुएली बसेको होटल नै भूकम्पमा ढल्यो। धेरै जसोको अवस्था अझै थाहा हुन सकेन।
4: र फ्रान्स र नर्वे विश्वकप फुटबल को अंतिम 16मा अहिले पौने 7 बजे मेक्सिको र इक्वेडरले खेल्दै।
3: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको कार्टुन चर्को ट्राफिक जरिवानाको कानून ल्याउने विषयसँग सम्बन्धित छ। यहाँ एक दम्पति मोटरसाइकलमा हुइकिँदै कतै जाँदैछन्। बुलेट जस्तै गति पनि उस्तै छ। अनि पछाडि बसेकी श्रीमतीले बाइक हुइकाउँदै गरेका श्रीमानलाई जरिवाना सम्झाउँदै भन्दैछन्, अलि होस पुर्याएर चलाउनु है, त्यस्तो केही यताउता भइहाल्यो भने फेरि बाइक बेचेर नपिगेकै पैसा थपेर तिर्नु पर्ला नि जरिवाना। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। ठुलो पानी परेका र बाढीको जोखिम रहेको क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुहोला। नमस्कार।
5: 93.2 आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। आज हामी चर्चा गर्न चाहन्छौ अहिलेको अवस्थामा निर्मला पन्त हत्या भएको करिब 8 वर्ष बितिसकेको छ। अबको साउन 10 गते 8 वर्ष पुरा हुँदैछ। 2075 साल साउन 10 गते कञ्चनपुरको भीमदत्त नगरबाट हराएकी निर्मला पन्तको शव 11 गते फेला परेको थियो। अझै पनि त्यो घटना निष्कर्षविहीन छ, निष्कर्षमा पुग्न सकेको छैन। यसका विषयमा हामी चर्चा र परिचर्चा गर्नेछौँ किनभने एउटा निर्मलाको हत्या मात्र होइन, बलात्कार मात्र होइन, यस्ता हजारौं निर्मलाहरू न्यायको पर्खाइमा छन् र यो एउटा प्रतिनिधि घटना मात्रै हो। यो घटनाको छानबिन निष्कर्षमा पुग्न नसक्दाखेरि सुरक्षा संयन्त्रमाथि पनि निकै ठुला पेचिला प्रश्नहरू उठेका छन्। त्यो तत्कालीन बेलाका सरकारहरू, धेरै सरकारहरू फेरिए, गृहमन्त्रीहरू फेरिए, पटक पटक सरकारमा नयाँ अनुहारहरू पनि आए, तर ती सरकारले चाहिँ यसको सत्य तथ्य निष्पक्ष अनुसन्धान गर्न सकेन। यसका कारणले गर्दाखेरि निर्मलाको आत्मा अझै पनि रोइरहेको छ, तडपिरहेको छ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। श्रोता, यसका यी श्रृङ्खलाहरूलाई हामी कुराकानी गर्नेछौँ र त्यसका सम्बद्ध व्यक्तिहरूसँग पनि हामी कुराकानी गर्ने प्रयत्न गर्नेछौँ आगामी दिनहरूमा। र अहिले कुनै पनि नागरिकले न्याय नपाएर मर्नु पर्दैन, अकालमा मर्नु हुँदैन र यो देशको न्याय प्रणाली र सुरक्षा संयन्त्र बलियो छ, मजबुत छ भन्ने ढङ्गले चाहिँ हामी व्याख्या गर्न चाहन्छौँ। किनभने गृहमन्त्री सुदन गुरुङको भूमिकाका विषयमा पनि हामी आज चर्चा गर्न चाहन्छौँ। सस्तो लोकप्रियता र पब्लिसिटीका लागि मात्र होइन, साँच्चै यस्ता घटनाहरूमा निष्पक्ष छानबिन गरेर दोषी उप कानुनी कडघरामा उभ्याउने कारवाही गर्ने एउटा साहस अहिलेको गृहमन्त्रीले राख्नु पर्दछ। नो अल्गोरिदम, नो पब्लिसिटी, नो पपुलिस्ट राजनीति, तर अहिलेको अवस्थामा चाहिँ अब जनताले न्यायको अनुभूति गर्नुपर्दछ, निर्मलाको परिवारले न्यायको अनुभूति गर्नुपर्दछ। यस विषयमा पनि हामी जरुर रूपमा खबरदारी गरिरहनेछौँ। आजले श्रोता आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। अधिकारको लडाइँमा नागरिकहरू छन्, सुस्तावासीदेखि विद्यार्थीहरू यतिखेर सडकमा छन्। तपाईँहरूलाई थाहा छ, तत्कालीन समयमा चाहिँ सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपपछि क्रिटिकल अवस्था सृजना भएको थियो र सीमामा भएको यो लडाइँले गर्दाखेरि यतिखेर सुस्तावासीहरू आक्रान्त भएका छन्। देशको प्रधानमन्त्रीले नेपालले समेत भारतको सीमा मिचेको कुरा गरिरहँदाखेरि यसले निकै ठुलो अप्ठ्यारो अन्यायको स्थिति सिर्जना गरेको थियो। सुस्तामा एसएसबी घुसेर त्यहाँका नागरिकहरूलाई शास्ति दिने गरेका घटनाहरू बग्रेल्ती रूपमा आउने गरेका थिए। अहिले पनि ती घटनाहरू आएका छन् र सुस्तावासीहरू भनिरहेका छन् अब हामीले हाम्रो अधिकार चाहियो, सीमामा हामी भारतीय एसएसबीसँग धेरै लड्न सक्दैनौँ, हामीलाई न्याय चाहियो भनेर उनीहरू काठमाडौँसम्म आइपुगेका छन्। आदरणीय श्रोता, अहिलेको यो अवस्थामा प्रधानमन्त्रीले जुन आफ्नो अभिव्यक्ति संसदबाट दिए त्यसले थप समस्या यतिखेर सिर्जना गरेको छ, भारतलाई ढाडस मिलेको छ। यसका विषयमा पनि आज हामी चर्चा परिचर्चा गर्न चाहन्छौँ। विद्यार्थीहरू पनि संयुक्त रूपमा विज्ञप्ति जारी गरेर अब सडक आन्दोलनमा जाने तयारीमा छन्। त्रिभुवन विश्वविद्यालयले भनेको छ आफ्ना संगठनहरूका कार्यालयहरू, दलीय संगठनका कार्यालयहरू तुरन्तै त्रिभुवन विश्वविद्यालय र त्यसका अङ्गीय क्याम्पसहरूको हाताबाट हटाउँदो सरकारको निर्देशन अनुसार उसले त्रिवेणीले आफ्नो कार्यान्वयन गर्ने चरणमा पुगेको छ। त्यसैले विद्यार्थीहरूले भनिरहेका छन् हाम्रा हक अधिकारका निम्ति जुन किसिमको हामीमाथि सिन्डिकेट लाद्न खोजिएको छ, वर्षौंदेखिका विद्यार्थी संगठनहरूलाई खारेज गर्न खोजिएको छ, त्यसको प्रतिवादमा हामी उत्रिन्छौँ भनेर विद्यार्थीहरू पनि सडकमा आउने स्थिति बनेको छ। अब देश कता जाँदैछ, देश कतातिर लान खोजिँदैछ, राष्ट्र कता जाँदैछ, राष्ट्रमा देखिने र नदेखिने दुईटा शक्तिहरू हुन्छन्, दृश्य र अदृश्य शक्तिहरूले राष्ट्रलाई कतातिर धकेलिरहेका छन् भन्ने कुरामा अन्योलता सिर्जना भएको छ। आदरणीय श्रोता, अझै पनि देशले एउटा लय समातिरहेको छैन, देश अझै पनि संक्रमणकालीन स्थितिमै छ, देशमा अझै पनि संक्रमण छ, देश अझै पनि सुस्त हुन सकेको छैन, देश अझै पनि दुरुस्त हुन सकेको छैन, देशले अझै पनि आफू हाइसन्चो हुन सकेको छैन, देश अझै पनि बिमारी छ। यो बिमारीले देशलाई कहाँ पुर्याउँछ, यो निको हुन्छ त, यो बिमारी राष्ट्रको बिमारी राम्रो हुँदैछ, निको हुँदैछ, सन्चोतिर जाँदैछ, वा चाहिँ यो के हुन्छ? आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता, देश र जनताका लागि जुन ढङ्गले चाहिँ भाद्र 23 र 24 गतिको जुन चाहिँ विद्रोह भयो, त्यो विद्रोहले ल्याएको जुन परिवर्तन थियो, यो परिवर्तन आज संस्थागत हुन किन सकिरहेको छैन? दिन प्रतिदिनका समस्याहरू किन बल्झिरहेका छन्? किन नागरिकहरू रोइरहेका छन्? सुकुम्बासीहरूका पीडा हामीले हेरिरहेका छौँ। आदरणीय श्रोता, हो बस्तीहरू हराभरा बनाउनुपर्छ, सहर हराभरा बनाउनुपर्छ, अतिक्रमित अव्यवस्थित बसोबासीहरूलाई हटाउनुपर्छ, तर यसको भरपूर तयारी नगरिकन हुकुमवासीहरू भागिसके। म सरकारलाई आग्रह गर्न चाहन्छु, जो जो हुकुमवासी उहाँहरूको नजरमा थिए, ज जसले आफ्ना त्यहाँ घरहरू ठड्याएर बसेका थिए, तीन तले महलहरू थिए, उनीहरू भागिसकेका छन्, उनीहरू सरकारको निगरानीमा छैनन्, नियन्त्रणमा छैनन्, सरकारको नजिक छैनन्। तर जो आज सुकुम्बासी हो, जो वास्तविक सुकुम्बासी हो, जसको नेपालको कुनै पनि भूगोलमा एक आना पनि जमिन छैन, जसको चाहिँ पाइलो टेक्नका निम्ति जमिन छैन, त्यो व्यक्ति चाहिँ सरकारको शरणमा गएको हो, सरकारको होल्डिङ सेन्टरमा गएको हो। उसको जमिन हुन्थ्यो भने, उसको घर हुन्थ्यो भने, उसको बास हुन्थ्यो भने, त्यो व्यक्ति चाहिँ एउटा बन्द कोठामा बस्न बाध्य हुन्थेन। तर आज तिनै सुकुम्बासीहरूमाथि राज्यले किन दमन गरिरहेको छ, किन होल्डिङ सेन्टरमा उनीहरूलाई यातना भइरहेको छ, किन उनीहरूले चिउरा र पानी खाएर बाँच्नुपर्ने स्थिति छ, किन उनीहरूका छोराछोरीहरू सजिलै स्कुल जान पाइरहेका छैनन्, किन उनीहरूले पेटभरि खान पाएका छैनन्, किन उनीहरूका छोराछोरी आज भर्ना भएका छैनन्? यही हो त हामीले चाहेको सरकार। हुकुमवासीहरू भगाउनुपर्छ, त्यसमा दुईमत छैन, सबैले त्यसमा साथ दिएका छन्। तर सुकुम्बासीहरू, जसको एक जग्गा छैन, जो चाहिँ होल्डिङ सेन्टरमा रात दिन बिताइरहेका छन्, होल्डिङ सेन्टरमा एउटा बन्द कोठामा बस्न जो बाध्य छन्, विवश छन्, तर आज उनीहरूको बेचल्ली चाहिँ किन परिरहेको छ त? सरकारले 3 अर्बका गाडी किन्दैछ, आगामी बजेटमा त्यो कुरा आइसकेको छ। 3 अर्बका गाडी 1 अर्ब बराबरको नेपाली सेनालाई दिँदैछ। नेपाली सेनाका गाडीहरू, नेपाली सेनाका सवारी साधनहरू मलाई लाग्छ जेएनजी विद्रोहमा कहीँ कतै पनि क्षतिग्रस्त भएका छैनन्। उसका सवारी साधनहरू रिपेयरमेन्ट गरेर पनि चलाउन सक्ने स्थिति हुन्छ। घाँटी हेरेर हात मिल्नु, देश हेरेर एक्सन गर्नुपर्दछ, राष्ट्र हेरेर एक्सन गर्नुपर्दछ। तर आज आदरणीय श्रोताहरू हेर्नुहोस्, अहिलेको अवस्थामा चाहिँ राज्यको 3 अर्ब रुपियाँ गरिबहरूका क्षेत्रमा, किसानहरूका क्षेत्रमा, उद्यमका क्षेत्रमा, उद्योग धन्दाका क्षेत्रमा लगानी गर्न छोडेर 3 अर्बका गाडी किन्ने कुराले पनि एकपटक निकै ठुलो जघाँसो मचाइरहेको छ। यसले निकै ठुलो राष्ट्रिय मजाक बनिरहेको छ। त्यसैले गर्दाखेरि हामी सरकारलाई खबरदारी गर्न चाहन्छौँ, देशको अवस्था हेरेर कार्यान्वयन गर्नुहोस्। तपाईँहरू विदेशबाट पढेर आउनुभयो होला, विदेशका विभिन्न ठाउँहरूबाट सहर गरेर आउनुभयो होला, तर आज नेपाली जनताहरू आज हुम्ला जुम्ला कालीकोट जानुहोस्, मुगु डोल्पा बझाङ बाजुरा आसाम डोटी कैलाली जानुहोस्, कालीकोटतिर जानुहोस्, त्यहाँका जनताहरू अझै पनि राम्रोसँग सिटामोल पाएका छैनन्। त्यहाँका जनताले अझै पनि बत्ती पाएका छैनन्, अझै पनि पेटभरि खान पाएका छैनन्, अझै पनि चामलको भात खान पाएका छैनन्। आदरणीय श्रोताहरू, देशको अवस्था हेरेर राज्यले नीति निर्माण गर्ने हो, नीति निर्णयहरू गर्ने हो। तर आज नेपाललाई हामी कुन धरातलमा लैजान खोजिरहेका छौँ, कहाँ फर्काउन खोजिरहेका छौँ? हो, हिजो भ्रष्टाचार भयो, व्यतिथि भयो, कुशासन भयो, करप्सन भयो, त्यसको बारेमा तपाईँहरू अनुसन्धान गर्नुहोस्, त्यसको बारेमा सत्य तथ्य बाहिर ल्याउनुहोस्। सरकारलाई यो छुट छ, भ्रष्टाचारीहरू नाङ्गेचार पार्नुपर्छ, उनीहरूलाई कानुनी कार्यक्रममा ब्याउनुपर्छ। तर भूमिका फरक हुनुहुँदैन। विषयलाई डाइभर्ट गर्ने, विषयलाई पपुलिजमतिर लैजाने, पपुलारिटी बटुल्ने, जनतालाई रुवाउने, यो छुट सरकारलाई छैन। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ। छोटो विश्राम लिन्छौँ, विश्रामपछि उपस्थित हुनेछौँ।
6: मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
7: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
8: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
7: एनआईसीयू, पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
8: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
5: यहाँहरू लगायतको कानुनका जानकारहरूलाई राष्ट्रपति कार्यालयमा विमर्शका लागि बोलाउनु पनि भएको थियो। यो अहिले मलाई लाग्छ केही अध्यादेशहरू अहिले पनि निष्क्रिय अवस्थामा छन्, उनी ती अध्यादेशहरू चाहिँ लागू भएका छैनन्। संवैधानिक परिषद सम्बन्धीको अध्यादेश लगायतका अध्यादेशहरू चाहिँ लागू भएका छैनन्। यसलाई चाहिँ उसमा पेन्डिङमा राखिएको एउटा परिस्थिति छ। तर अहिले राष्ट्रपति संस्था र सरकार बीचको समन्वयता र सामिप्यतालाई चाहिँ आज हामी कसरी हेर्न सक्छौँ? उहाँहरू चाहिँ दुई इन्स्टिट्युसन फरक फरक अधिकार सम्पन्न हुन्, तर पनि सरकार र राष्ट्रपति संस्थाको अवस्था चाहिँ कस्तो छ अहिले हेर्दाखेरि?
9: संविधानले स्पष्ट रूपमा राष्ट्रपति र प्रधानमन्त्री बीचको सम्बन्धको सीमा निर्धारण गरेको छ। र संविधानले के भन्छ भने मन्त्री परिषदका महत्त्वपूर्ण निर्णयहरू राष्ट्रपतिलाई जानकारी गराउनुपर्छ, देशको समसामयिक सवालको बारेमा राष्ट्रपतिलाई जानकारी गराउनुपर्छ, अनि विधेयकको सदनमा प्रस्तुत गर्ने महत्त्वपूर्ण विधेयकको बारेमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुपर्छ, देशको सुरक्षा र शान्ति सुव्यवस्थाको बारेमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्छ भन्छ। अब मैले सुनेसम्म प्रधानमन्त्री र सामान्य राष्ट्रपतिको बीचमा शपथ ग्रहण समारोहदेखि बाहेक र यो टोली खेलको घोडे जात्रा र भोटे जात्राको औपचारिक समारोह बाहेक आजसम्म औपचारिक रूपमा कुनै पनि भेटघाट भएको छैन। म यो दावाका साथ भन्न सक्छु, यो मेरो सूचना गलत होस् भन्ने म कामना पनि गर्छु, र तर म यो दावाका साथ भन्छु कि कुनै पनि भेटघाट भएको छैन। जब संविधानले स्पष्ट रूपमा तोकेको विषयमा प्रधानमन्त्री र राष्ट्रपतिको बिचमा भेट नै नहुने परिस्थितिको सृजना हुन्छ, अनि प्रधानमन्त्रीज्यू संसदमा पनि आउनै चाहनुहुन्न, जवाफ दिनै चाहनुहुन्न भनिसकेपछि संविधान मुलुक र व्यवस्था कता जाँदैछ? र तपाईँले भनेको प्रश्नमा प्रधानमन्त्री र राष्ट्रपतिको बिचमा सुमधुर सम्बन्ध जुन हुनुपर्ने थियो, संविधानले जे परिकल्पना गरेको थियो, कार्यकारी प्रधानमन्त्री र अनि हेड अफ द स्टेट चाहिँ राष्ट्रपति हुने, अभिभावकीय भूमिका उहाँले निर्वाह गर्नुपर्ने, यो कुनै पनि कुरा चाहिँ संविधानले निर्देशित गरेका कुराहरू चाहिँ अहिले भएका छैनन्। अब मैले सुनेसम्म सुरक्षा अङ्गका प्रमुखहरूले पनि नियमित ब्रिफिङ प्रधानमन्त्रीहरूलाई गरिरहनु भएको छैन, न्यायपालिकाका प्रमुखसँग, व्यवस्थापिकाका प्रमुखसँग पनि प्रधानमन्त्रीज्यूको भेटघाट छैन, नियमित ब्रिफिङ छैन, अनि यो सबै कुरालाई उहाँहरू आवरणमा के भन्नुहुन्छ भने हिजोकाले गफ गरे

0: 1982 मा पनि शिक्षितहरु धेरै पढेका अन्तर्राष्ट्रिय सम्बन्ध परराष्ट्र सम्बन्ध मानवाधिकार डेमोक्रेसी रुल अफ ल जानेका यौन धेरै मान्य सांसदहरु हुनुहुन्छ राज्यसभाका तर त्यो पीडाका साथ आज उहाँहरू प्रधानमन्त्रीले जे भन्नुभयो सरकारले जे गरिरहेको छ त्यसलाई ताली बजाउनु पर्ने हुँदा हुँदा मूर्खतापूर्ण भन्ने शब्द मैले प्रयोग गर्छु तपाईँको हामीले पनि सीमा मिचेका छौँ भन्दा 182 तर्र ताली पड्काए त्यो मूर्खतापूर्ण अभिव्यक्ति होइन कस्ता सांसदहरू नेपाली जनताले चुनेर पठाएका रहेछन् भन्ने कुरा यो एउटा नमुना होइन त्यसैले मैले धेरै निराशाका कुरा अघि तपाईँले भन्दै हुनुहुन्थ्यो मैले निराशाका कुरा गरेको होइन नजिकबाट निहालेर हेर्दा एउटा नागरिकको हैसियतले जे आम रूपमा अनुभूति गरिएको छ तपाईँले धेरै पहिलेदेखि बोल्नुपर्छ भनिरहनु भएको थियो म 3 महिना अगाडि बोल्दिनँ भनेको थिएँ त्यही भएर मैले यो 3 महिनापछि तपाईँसँग बोले म पटक पटक त्यसरी बोल्दिनँ पनि आवश्यक पर्दाखेरि बोलेको पनि हुँ बोल्छु पनि त्यो भएको कारणले गर्दाखेरि सरकारका गतिविधिहरू संवैधानिक सीमा अनुरूपका छैनन् संविधानले निर्देश गरे अनुरूपका छैनन् सुशासनको नाममा व्यक्तिहरूलाई गिरफ्तार गर्ने भ्रष्टाचारको अन्त्य गर्ने कुरा आफैमा राम्रो हो तर कानुनले को रीतमा पुर्याइकन गरिएको गिरफ्तारलाई सुशासन भनिँदैन त्यो जङ्गलको
1: मानवाधिकार आयोगको प्रतिवेदन सरकारले यदि कार्यान्वयन नगरेको खण्डमा के हुन्छ वा कार्यान्वयन गर्नुपर्ने बाध्यात्मक परिस्थिति के हो यो
0: त्यसमा दुईटा कुरा छ मानवाधिकार आयोगको प्रतिवेदन जुन बुझाएको छ त्यो प्रतिवेदनको बारेमा त्यो सरकारले यो म कार्यान्वयन गर्न सक्छु भनेर कार्यान्वयन गर्यो भने त्यो गर्न सक्छ तर त्यसमा उसलाई चित्त बुझेन भने 3 महिनाभित्र पुनर्विचारका लागि फेरि मानवाधिकार आयोगमा फर्काइदिने बाध्यात्मक कान्नी व्यवस्था छ त्यो फर्काउन सक्ने कान्नी व्यवस्था छ अब सर मनिष झा अब पार्टीको एउटा प्रभावशाली नेता हुनुहुन्थ्यो खैर उहाँ निर्वाचनमा त पराजित हुनुभयो उहाँले सार्वजनिक रूपमा अभिव्यक्ति दिनुभएको छ त्यो गलत छ भनेर अरू कतिपय सांसदहरूले पनि अभिव्यक्ति दिनुभएको छ मलाई लाग्यो के हो भनेदेखि सरकारले त्योले पनि त्यो मानवाधिकार आयोगको प्रतिवेदनमा चित्त नबुझाएको हुनाले पुनर्विचारको लागि मानवाधिकार आयोगमा पठाउँछ होला त्यो भनेको 13 गते जस्तो लाग्छ मलाई हो जे 13 गते पठाएको नेपाल सरकारलाई अथवा अब 2 महिना बाँकी छ भनौँ न करिब करिब जम्मा 2 महिनाभित्र त्यो 3 महिनाभित्र पठाउन सक्छ अब 2 महिना बाँकी छ अब त्यो पठाएन र अनि कार्यान्वयन पनि गरेन भने चाहिँ अनि अन्तर्राष्ट्रिय फोरमहरूमा प्रश्न उठ्छ मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन नगर्ने मुलुकहरूलाई चाहिँ तपाईँको युएनको सहायता रोकिएका कतिपय मुलुकहरूमा त्यस्तो पनि हामी अवस्था देख्छौँ र अनि अन्तर्राष्ट्रिय मानवाधिकार फोरमहरूमा तपाईँको मानवाधिकार परिषदहरूमा प्रश्नहरू उठ्छन् यसरी नेपाल सरकारले चाहिँ मानवाधिकार आयोगको रिपोर्ट सार्वजनिक गरेन भनेर त्यो प्रश्न उठ्न सक्छ र दोस्रो त्यो सिफारिसले दोषी किसान गरेका व्यक्तिहरूको विरुद्धमा कतिपय देशहरूले आफ्नो राष्ट्रिय कानुनमा तिनीहरूलाई गिरफ्तार गरेर ट्रायल गर्न सक्ने कानुन बनाएका छन् त्यो भनेको अमेरिका हो अमेरिकामा त्यो यदि त्यो सिफारिसमा दोषी ठहर भएका कुनै पनि व्यक्तिहरू गए भने अमेरिकाले गिरफ्तार गरेर कारवाही चलाउन सक्ने सम्भावना समेत रहन्छ मैले यो जे कुरा हो त्यो तपाईँ समक्ष भने यति सिरियस हुन्छ मानवाधिकार आयोगको प्रतिवेदन तर मानवाधिकार आयोगको यो प्रतिवेदन चाहिँ मैले अघि भने सबै म भन्दिनँ अधिकांश मानवाधिकार आयोगका यसपालिका सिफारिसहरू चाहिँ स्वयं मानवाधिकारका आधारभूत बेसिक प्रिन्सिपलको विरुद्धमा भएको हुनाले यसलाई चाहिँ त्यति सिरियसका साथ यो कारण हुनुपर्छ भनेर हेरिँदैन होला पस्तादर्शी कानुन बनाएर पनि कारवाही गर्नुपर्छ फलाना फलाना भनेर जे लेखिएको छ त्यो चाहिँ हास्यास्पद छ त्यसलाई त्यति सिरियसली अरू मुलुकहरूले लिन्छन् जस्तो मलाई लाग्दैन
1: हस् यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद टिकाराम भट्टराईजी नमस्कार राजनैतिक विश्लेषक टिकाराम भट्टराई आजले श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछौँ
2: भनिन्छ नि नानीदेखि लागेको बानी
3: मेरो पनि एउटा मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
4: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा

0: ठेंगड़ा बाईपास रोड फोन 0564397738 मोबाइल 9855088002
1: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना
2: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ
1: प्रवेश परीक्षा साउन पहिलो साता भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि
2: क्याम्पसका विशेषताहरू टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था
1: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप
2: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन
1: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता
2: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको
1: सम्पर्क नम्बर 9855-73474 9855-77680 र 9845-33158
3: मन्जु तिमी त विदेश जान लाग्यौ रे
4: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो
5: आत्मा प्रीति तयारी चल्छ 93.2
6: यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदमा निर्वाचित केन्द्रीय सदस्य सोम शर्मा हुनुहुन्छ शर्माजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ भने तर केन्द्रीय सदस्यबाट त तपाईँलाई त आउट गरियो भन्ने पो सुनियो त हो
7: मैले पनि त्यस्तै सञ्चार माध्यमबाट सुनेको आधिकारिक रूपमा मैले पत्र प्राप्त गरेको छैन आधिकारिक रूपमा मैले जानकारी पाएको छैन सञ्चार माध्यमबाट सुनेको थिएँ त्यही सञ्चार माध्यमबाट सुनेकै हुनाले मैले सञ्चार माध्यमबाट नै त्यस्तो जानकारी पनि गराएको छु स्पष्टीकरण पनि राखेको छु
6: होइन तपाईँ त विजयी होइन भने
7: मैले भूगोलतर्फ सर्वाधिक चौथो नम्बरमा मत ल्याएर विजय प्राप्त भएको विजयी हो मलाई मत दिने 993 मतदाताहरू हुन् उहाँहरूले माया गरेर मलाई तपाईँ जानुपर्छ तपाईँ केन्द्र सदस्यमा गएर हाम्रो आवाज राख्नुपर्छ पार्टी बलियो बनाउनु पर्छ पार्टीलाई अझै द्रुत गतिमा अगाडि बढाउनु पर्छ भनेर त्यो मायाको साथमा दिएको मत हो त्यो मतको आधारमा विजयी हो यसमा कुनै शङ्का नै छैन
6: भनेपछि तपाईँले पाउनुपर्ने मत पाएर नै विजयी हुनु भएको होइन
7: मजाले त्यसमा त हाम्रो कार्यविधि अनुसार नै जुन जुन कार्यविधि कार्यविधिमा जे लेखेको छ त्यो अनुसार टप फाइभमा भूगोलमा सबैभन्दा बढी पाँचौँ स्तरमा मत प्राप्त गर्ने व्यक्तिहरू चुनिने प्रावधान छ त्यो अनुसार म फेरि चौथो नम्बरको सबभन्दा बढी मत ल्याउने उम्मेदवार भएको हुनाले मेरो विजयी भइसकेको छ तर अब हिजो
6: भर्खरै जितेको सोम शर्माजीलाई जानकारी नै नभइकन लिस्टबाट आउट भनेर मिडियामा सुन्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि यस्तो नि हुन्छ
7: त्यो त्यो कुरा चाहिँ मलाई पनि अचम्म लागिरहेको छ अब एकपटक जितिसकेको सांसद जितिसकेको केन्द्रीय सदस्य पदलाई एकचोटि जानकारी पनि नगराइकन पूर्व जानकारी बिना यदि यसरी सट्टै निकालेर फाल्ने हो भने त्यो विधि र विधानकोमा ठुलो प्रश्न उठ्न जान्छ सिस्टममा प्रश्न उठ्न जान्छ त्यस कारणले गर्दा मैले हिजो दिनभरि नै जब मैले यो न्युज थाहा पाएँ दिनभरि नै यसको इन्सपेक्सनमा यता सबै साथीहरूलाई भेटघाट गरेर कुराकानी गरेर नेतृत्व तहमा कुराकानी गरेर यसको अलि अन्याय भयो यसलाई न्याय चाहिन्छ र आज के आज 11 बजे शपथ पनि छ कृपया आज 11 बजे शपथ लिनुभन्दा अगाडि चाहिँ मेरो कुरा टुङ्ग्याइयोस् र मात्रै शपथ लिइयोस् होइन भने शपथ केही समय पछाडि धकेल्दा पनि केही हुँदैन तर मलाई अन्याय भएको छ कसैलाई अन्याय हुँदा हुँदै र अन्याय पारी पारी शपथ लिनु भनेको अर्को अन्याय हो भनेर मैले सबैलाई जानकारी गराइसकेको छु
6: अनि तपाईँले जानकारी गराउनु भएको छ आज शपथ पनि छ तर एउटा कुरा नि यो परिस्थिति किन सिर्जना भयो यो कसरी यो परिस्थिति सिर्जना आयो तपाईँ नै किन त्यहाँ पर्नुभयो भन्दा अहिले त मत पाउँदा पाउँदै प्रत्यक्षमा भूगोलबाट हाइएस्ट मत ल्याउँदा ल्याउँदै पनि हट्नुपर्ने बाध्यता के भयो केही न केही त्यहाँ नहेरिकन पार्टीले त्यत्तिकै डिसिजन त पक्कै गरेको छैन
7: यो मलाई ठ्याक्कै यसको स्पष्ट जवाब अहिलेसम्म आइसकेको छैन मैले निर्वाचन आयोग
6: तपाईँले बुझ्नुभयो नि निर्वाचन आयोगमा गएर उजुरी पनि हाल्नुभयो होइन
7: उजुरी पनि हालिसके निर्वाचन आयोगसँग कुरा पनि भइसकेको छ उहाँहरूसँग पनि केही जवाब छैन स्पष्ट जवाब छैन यो किन भयो कसरी भयो भन्दाखेरि चाहिँ उहाँहरूको जवाब एकदमै गोलमटोल छ त्यो म कन्भिन्सिङ हुने खालको जवाब नै छैन उहाँहरूलाई नै लागिरहेको छ कि यो गल्ती भइरहेको छ कि क्या हो यो अन्याय भयो कि क्या हो भन्ने लागिरहेको छ अब यस्तो छ अब यसमा धेरै कुरा भन्दा पनि जुन एउटा पार्टी विधि विधान र सिस्टम अनुसार चल्नुपर्ने हो जो सिस्टम अनुसार चल्नुपर्छ भनेर नै हामी सडकमा निरन्तर लडिरहेको हो अन्याय भएका नागरिकलाई न्याय दिनुपर्छ भनेर सडकमा लडिरहेको हो र जुन चाहिँ आन्दोलनको मूल मर्म नै अहिलेसम्म भएको अन्याय व्यतिथि विसङ्गतिको विरुद्ध चाहिँ लडेर अब चाहिँ नयाँ नेपाल बनाउनुपर्छ पार्टीभित्र पनि सिस्टम बसाल्नुपर्छ सरकारले पनि जनतामुखी डेलिभर दिनुपर्छ र हामी कोही पनि अन्यायमा पर्नु हुँदैन भन्ने हिसाबले हामी लडेको आफै लडेको हो मलाई विश्वास छ कि त्यो लडाइँको नतिजाले जुन अहिले प्राप्त भएको छ बहुमतको सरकार झन्डै झन्डै दुई तिहाईको सरकार र यो लार्जेस्ट पार्टी बनेको छ लार्जेस्ट पार्टीले त्यो सडकमा उठेका ती विद्रोहका स्वरको नेतृत्व गरेर आएको हामी जस्तो मान्छेलाई पक्कै अन्याय गर्दैन विश्वास छ आज केही समयमा त्यो डिसिजन हुन्छ निर्णय सच्याइन्छ र शपथमा सहभागी बनाइन्छ र यदि निर्णय सच्चिएन ढिला हुने जस्तो भयो शपथ सारिन्छ
6: तपाईँ त्यसमा ढुक्काउनुहुन्छ विश्वस्त हुनुहुन्छ
7: ढुक्क हुनै पर्यो नि हामी जुन चिजको लागि लडेर यहाँसम्म आयौँ फेरि त्यही चिजबाट भोगिरह्यो त्यही चिज नै फेरि रिपिटेसन भइरह्यो भने त हाम्रो लडाइँको त के अर्थ रह्यो र लडाइँ त व्यर्थ जान्छ नि त
6: इतिहासमा राजोपाले चाहिँ के गरेछ भने नि जनजाति क्लस्टरतर्फ यसअघि कृष्णमान श्रेष्ठ निर्वाचित भएको घोषणा थियो तर राजोपा केन्द्रीय निर्वाचन आयोगले श्रेष्ठको ठाउँमा ध्रुव कुमार थापा मगरलाई निर्वाचित घोषणा भएको जानकारी गरायो भन्ने आएको छ होइन त्यस्तै गरी अर्को मतपरिणाममा त्रुटि भएको बताएर चाहिँ प्रादेशिक भूगोलतर्फ गण्डकी प्रदेशको मतपरिणाममा पूजा वास्तुला निर्वाचित हुनुपर्नेमा सोम शर्मालाई घोषणा गरिएको भन्दै त्रुटि सच्यायो भने आज क्या यो
7: त्यो त त्यो त्यसमा त मेरो गम्भीर आपत्ति छ त्यो त्रुटि सच्याएको होइन त्यो गम्भीर त्रुटि चाहिँ अहिले गरेको हो निर्वाचन आयोगले यो यस्तो किसिमको गम्भीर
6: पूजा वास्तुलाजीको उहाँ चाहिँ भूगोलबाट प्रत्यक्ष हो पूजाजी पनि
7: भूगोलबाट प्रत्यक्ष हो तर एउटा कुरा के हो भने मेरो अरूसँग केही पनि समस्या होइन मेरो आफ्नैसँग आफ्नै लडाईँ आफ्नो लडाईँ हो यो मेरो 993 मत हो
6: पूजा वास्तुलाको कति
7: उहाँको 913 छ र
6: 993 तपाईँको 913 पूजा वास्तुलाको
7: हजुर
6: प्रत्यक्षमा लडेको
7: हामी दुईजना प्रत्यक्षमा लडेको
6: अनि त्यो त 13 ठुलो कि 93 ठुलो भन्ने लडाइँ होला नि त भोलि होइन
7: त्यही त मैले पनि त्यही जानकारी गराउन खोजेको 13 ठुलो हुन्छ कि 93 ठुलो हुन्छ भनेर
6: पहिला 23 आयो त्यसपछि 22 आयो भन्थे हिजो होइन
7: उहाँहरू आउनुभयो आउनु भएन भन्ने सबै मेरो क्वेसन रहेर म त मेरो लडाइँ हो मेरो न्यायको लडाइँ हो म आउनु पर्थ्यो भने आउनुपर्छ आउनु पर्थ्यो भन्ने नै लाग्छ कार्यविधि अनुसार आउनु पर्छ नि त्यसमा नो डाउट मलाई हटाएर किन राखियो अरूलाई भन्नेसँग मेरो समस्या होइन मलाई किन हटाइयो भन्नेमा समस्या हो मलाई मलाई हटाउनु नै गैर कानुनी छ अवैधानिक छ भने मेरो हटाउनुमा मेरो गम्भीर आपत्ति छ यस्ता किसिमका क्रियाकलापले पार्टीलाई झन् एउटा विवादमा तान्ने भोलि बिहान जान्नेलाई छान्ने भन्ने जुन मूल मर्म छ एउटा सिस्टमेटिक ढङ्गले अगाडि लैजाने भन्ने जुन एउटा लक्ष्य बोकेर हिँडेका छौँ यसलाई नै ठुलो चिन्ताजनक अवस्था बनेको छ यो कहाँ होला के होला कस्तो जाला भनेर भोलि बिहान एउटा पार्टीभित्रकै सांसदले नै यसरी अन्याय भोगिरहेको छ र अन्याय बिना जानकारी यसरी 81 किकआउट गरिन्छ 81 अन्याय गरिन्छ भने हामीले म आफै पनि अरू जनतालाई कसरी न्याय दिन सक्छु भन्ने कुरा फेरि भोलि अर्को ठुलो गम्भीर प्रश्न आउन सक्छ त्यस कारणले मलाई विश्वास छ आदरणीय पार्टीका सभापति श्रद्धे सभापतिज्यू उहाँ न्यायको मूर्ति मानिनुहुन्छ उहाँले धेरै भन्नुहुन्छ अन्याय पर्यो भने म न्याय दिन्छु भाइहरू भनेर मलाई विश्वास छ उहाँले पक्षपात न्याय दिनुहुन्छ पार्टीको पार्टीमा उहाँको जुन विरासत छ उहाँले जोगाएको उहाँले निर्माण गरेको पार्टीलाई कुनै गलत तत्त्वले आएर बिगार्नु खोज्छ भत्काउनु खोज्छ र यस्ता विवादहरूमा तान्नु खोज्छ ढकल्नु खोज्छ भने त्यसलाई तत्काल निरूपण गरेर पार्टीलाई शुद्धिकरण गर्ने अभियान उहाँले पक्कै पनि चलाउनुहुन्छ भन्ने मलाई विश्वास छ
6: होइन अहिलेको यो घटनाले त के पनि दर्शायो भने नि केही समय अगाडि मैले तपाईँकै पार्टीकै सांसद एवं केन्द्रीय सदस्य अधिवक्ता मधु चौलागाई लगायतकाहरूसँग पनि कुराकानी गरेका थिएँ विश्व पोखरेलजीहरूसँग पनि कुराकानी गरेका छु होइन नेपाली बहसमा उहाँले के भन्नुभएको थियो भने चितवन महाधिवेशनमा पनि जो जो उम्मेद्वार भएका छन् उम्मेद्वारहरू नै भोटिङ मेसिन नै कब्जा गरेर त्यसै वरिपरि बसिरहेका थिए त्यस त्यो भएर पनि यो पारदर्शी भएन नो भोटको चाहिँ धज्जी उडाइया थियो त्यो पनि पारदर्शी भएन अस्ति राजीव खत्रीजीले नि मलाई भन्नुभएको थियो किनभने आफ्नै प्रतिस्पर्धीलाई हाल्नुपर्ने स्थिति थियो यहाँसम्म पनि लापरवाहीको पराकाष्ठा त एउटा पाटो थियो भने भोलि जितेकै व्यक्तिलाई पनि हटाएर अर्को व्यक्तिलाई चाहिँ विजय गराउने कुरा त्यो पनि लामो समय पछाडि हैन निर्वाचन भइसक्यो मतपरिणाम घोषणा भइसकेको केही समयपछि भन्या त यो त यो यसले त सकारात्मक मेसेज गएन नि त सोमजी
7: निर्वाचनको प्रक्रियामा त गम्भीर त्रुटि भएको छ नि हेर्नुहोस् निकै गम्भीर त्रुटि भएको छ जुन ढङ्गले अगाडि जानुपर्ने हो त्यसमा भएन
6: प्रतिस्पर्धी उम्मेद्वार नै भोटिङ मेसिनकै वरिपरि बसेर चाहिँ त्यहाँ क्रियाकलाप गर्दैछ त्यो निर्वाचन आयोगले गर्ने होला नि त निर्वाचन त होइन
7: त्यस्ता घटना पनि मैले सुने देखेँ अब त्यसमा पनि मेरो ठुलो आशंका छ त्यसमा पनि निर्वाचन आयोगले गम्भीर ध्यान दिनुपर्ने हो तर दिएन किन हो त्यसमा प्रश्न जीवितै छ त्यो प्रश्न सकिसकेका छैन निर्वाचन प्रक्रियामा त ठुलो प्रश्न चिन्ह त हरेक हरेक व्यक्तिलाई हरेक प्रतिस्पर्धीलाई हरेक उम्मेदवारलाई जितेका या हारेका सबैलाई सोध्नुहोस् निर्वाचनमा उहाँहरूको सबै गम्भीर त्रुटि छ भनेर उहाँहरूले स्वीकार्नुहुन्छ इभन निर्वाचन आयोगले पनि स्वीकार्छ हामीले अब एउटा विचार हिसाबले चाहिँ जति प्रतिनिधि अपेक्षा थियो त्योभन्दा डबल प्रतिनिधि आएको हो भन्नेले पनि अलिकति समस्या बनाएको होला र अरू अरू प्राइभेट त्रुटि नयाँ नयाँ मेसिन अब हामी नयाँ ढङ्गले भोटिङ सिस्टममा जाँदैछ
6: एउटा कुरा के सबै मान्छेले थाहा पाउने कुरा के हो भने नि ल नयाँ सिस्टम थियो नयाँ भोटिङ थियो नयाँ महाधिवेशन थियो भर्खरै महाधिवेशन भएको थियो तर प्रतिस्पर्धी उम्मेदवारहरू चाहिँ भोटिङ मेसिनका वरिपरि बस्ने उनीहरूले नै त्यहाँ भोटिङ मेसिन चाहिँ निगरानीमा राख्ने भन्ने कुरा चाहिँ यो त कुनै पनि राष्ट्रमा कुनै पनि देशमा हुँदैन नि त यो त यो कहीँ पनि नभएको जात्रा होइन
7: त्यो आचार संहिताभन्दा विपरीत नै हो त्यस्तो काम गर्नु हुँदैन थियो मेरो आफ्नो प्रत्यक्ष आँखाले त मैले देखाएँ तर मैले पनि
6: होइन मधुकुमार चौलागाईजीले भन्नुभएको छ मलाई राजीव खत्रीजीले भन्नुभएको छ नेपाली बहसमा हामीले अस्ति कुरा गरेका छौँ होइन उहाँहरूको पनि आपत्ति छ क्या यसमा चाहिँ
7: यसमा त मेरो पनि आपत्ति छ यसमा त मेरो पनि आपत्ति छ म त त्योभन्दा माथि गएर भनिरहेको छु नि त अहिले त त्योभन्दा पनि गम्भीर त्रुटि चाहिँ एउटा
6: विजयी भइसकेको मान्छे अब यहाँ प्रश्न के आयो भने नि 13 ठुलो कि 93 ठुलो अब यहाँ त अङ्क गणितको कुरा आयो नि त हैन गणितमा चाहिँ 13 ठुलो कि 93 ठुलो भन्ने बस सुरु भयो फेरि
7: एक्ज्याक्टली जनताबाट प्रत्यक्ष निर्वाचित पहिला पनि निर्वाचित सांसद अहिले फेरि निर्वाचित केन्द्रीय सदस्यलाई नथापाइकन जानकारी नदिइकन त्यही पनि आफूभन्दा कम मत ल्याएका मान्छेलाई विजयी बनाएर 993 ल्याएको मान्छेलाई चाहिँ त्यसरी बाहिर हालिनु बाहिर फ्याँकिनु भनेको त यसमा त झन् ठुलो गम्भीर आशंका
6: छ अब जान जाने तपाईँको चाहिँ भूमिका के हुन्छ अब तपाईँ के गर्नुहुन्छ किनभने तपाईँलाई अन्याय भएको छ यसमा क्लियरै छ प्रत्यक्ष रूपमा भूगोलबाट उठेको दुईटा प्रतिस्पर्धी मध्ये 13 ठुलो कि 93 ठुलो भन्ने बहस सिर्जना गराइनु आफैमा दुःखदपूर्ण पनि छ होइन तपाईँको एक्सन के हुन्छ
7: होइन म त कानुन लडाई लडिरहेको छु निर्वाचन आयोगमा मैले उजुरी दिइसकेँ मलाई विश्वास छ कि न्याय पाउनेछु र आज शपथभन्दा अगाडि नै यो सबै कुरा टुङ्गिने छ र मात्रै शपथ हुनेछ अनि टुङ्गिएन भने शपथ आज हुने छैन मलाई विश्वास छ
6: तपाईँले केन्द्रीय स्तरका नेताहरूसँग सभापति लेभलसम्म चाहिँ यो कुरा पुगिसकेको छ
7: मेरो कुरा गरिसकेको छु उहाँले न्याय त्रुटि भएको रहेछ भने हामी सच्याउँछ भनेर सबैले वाचा गरिसक्नु भएको
6: त्रुटि त क्लियरै छ नि भनेको 13 ठुलो कि 93 ठुलो सँगसँगै प्रतिस्पर्धा गरे हो खुल्लाबाट भूगोल तर्फबाट होइन
7: त्यसमा त म डाउट मैले त उहाँलाई भनेको छु यो रहेछ
6: भन्ने
7: निर्णय गलत भइसकेको छ यो निर्णय तत्काल सच्याउनु पर्छ भोलि बिहान यस्तो निर्णय सच्चिएन र अहिलेबाट नै यस्तो किसिमको निर्णय आउनु थाल्यो भने अरू किसिम अरू साथीहरूलाई पनि डिमोटिभ हुनसक्छ इभन हामीलाई पनि काम गर्ने मनोबल अलिक बन्न नसक्छ त्यसले गर्दा पार्टी र सांसद र पार्टीले दिनुपर्ने जुन डेलिभरी छ त्यो डेलिभरीमा कहिले कहीँ चुक्यौँ भने फेरि जनताले ठुलो आशा बोकेर हामीलाई जुन भोट दिनुभएको थियो त्यो निराशामा बदलिनु सक्छ त्यस कारणले गर्दा यस्ता किसिमका गल्तीहरू त्रुटिहरू कहिले पनि गर्नु हुँदैन भनेर मैले हरेक नेतृत्वलाई मैले सचेत गराएको छु जानकारी गराएको छु ध्यान आकर्षण गराएको छु मलाई विश्वास छ आज त्यो निर्णय हुन्छ भएन भने मेरो निरन्तर रूपमा न्यायको लडाइँ लडिरहन्छु हाम्रो पार्टीभित्रको कुरा हो यो आफ्नो फ्यामिलीभित्रको कुरा हो फ्यामिलीभित्र नै एक घट एक ढङ्गको न्यायको लडाइँ त चलिरहन्छ
6: हस् सोमजी यहाँको महत्त्वपूर्ण सबैका लागि धेरै धेरै धन्यवाद आगामी दिनको शुभकामना पनि नमस्कार हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोम शर्मा यो दुर्घटना कस्तो भयो भन्नुहुन्छ भने श्रोताहरूलाई जानकारी गराउँ राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यमा सोम शर्माले भूगोलतर्फ गण्डकीतर्फबाट विजय हुनुभएको थियो 993 मत ल्याउनु भएको थियो तर 913 मत ल्याएको पूजा वास्तवलाई फेरि विजय घोषणा गरियो केही दिन पछाडि भन्ने विषय आयो आज यहाँ बहस के आयो भने अब 13 ठुलो कि 93 ठुलो भन्ने बहस फेरि सिर्जना भएको छ पहिला 23-22 आयो भन्ने बहस थियो नेपालमा आज 13 ठुलो कि 93 ठुलो भन्ने बहस फेरि चर्चामा आएको छ यसका बारेमा निष्पक्ष रूपमा पार्टीले हेर्नेछ राष्ट्रिय स्वतन्त्र पार्टीले र सोम शर्मा माथि के भएको हो उहाँहरूकोले नै यसको बारेमा निर्णय गर्नुहुनेछ। आजका लागि नेपाली बहसको समय सकिएको छ। खेमबम बिदा हुन्छु, नमस्कार।
8: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ, काठमाडौँ।

0: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरूको खुद्रा मूल्य घटायो। पेट्रोलमा 20 रुपैयाँ, डिजेल र मट्टीतेलमा 30 रुपैयाँ र खाना पकाउने ग्यास पनि प्रति सिलिन्डर 100 रुपैयाँ सस्तो। चितवन राष्ट्रिय निकुञ्जभित्र हुने जीप सफारी बन्द हुने। चितवनलाई पर्यटनसँगै धार्मिक पर्यटनको प्रवर्धन गर्नमा जोड। भरतपुर अस्पताल नर्सिङ कलेजमा अध्ययनरत सन्तोषी श्रेष्ठ 3 दिनदेखि बेपत्ता। चितवनमा रात्रिकालीन जीप सफारी सुरु भएपछि सामुदायिक वनका उपभोक्तामा उत्साह। र ओली प्रचण्डको निचोड, तत्काल पार्टी एकता असम्भव। फिफा विश्वकप 2026 अन्तर्गत फ्रान्सले स्विडेन विरुद्ध शानदार जित। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म दिप्ती विश्वकर्माको। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट अनलाइन मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। बुधबारदेखि लागू हुने गरी निगमले प्रति लिटर पेट्रोलमा 20 रुपैयाँ, डिजेल र मट्टीतेलमा 30 रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ 40 र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलोमिटर 265 अमेरिकी डलरले मूल्य घटाएको हो। त्यसै गरी खाना पकाउने ग्यास पनि प्रति सिलिन्डर 100 रुपैयाँ सस्तो भएको निगमले जनाएको छ। हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरवका लागि भने ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम हुने निगमको भनाइ छ। यसअनुसार अब उपभोक्ताले पेट्रोल प्रति लिटर 197 रुपैयाँ, डिजेल र मट्टीतेल 195 रुपैयाँ तिरे पुग्नेछ। त्यस्तै एलपी ग्यास 14.2 किलोको 2060 रुपैयाँ र 7.1 किलोको 1030 रुपैयाँ तिर्नुपर्नेछ। हाल अन्तर्राष्ट्रिय बजारमा मूल्यमा सुधार आएकोले नेपालमा पनि मूल्य घटाइएको निगमको दावी छ। त्यसो त निगमले अन्तर्राष्ट्रिय बजारमा निकै अघिदेखि नै कच्चा तेलको मूल्यमा सुधार आइसके पनि इन्डियन आयल कर्पोरेसनलाई देखाउँदै मूल्य घटाउन मानेको थिएन। चितवन राष्ट्रिय निकुञ्जभित्र हुने जीप सफारी आजदेखि बन्द हुने भएको छ। निकुञ्जले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि जीप सफारी बन्द गरिएको जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जमा पाइने अधिकांश वन्यजन्तु तथा चराचुरुङ्गीहरूको प्रजननका लागि वर्षायाम उपयुक्त समय भएकाले साथै यस अवधिमा निकुञ्जभित्रका कच्ची वनपथहरू बिग्रने, जंगलमा भएका ससाना खोल्ला खोल्सीमा भलबाडी आउने, रुख लडेर बाटो अवरुद्ध हुने जस्ता कारणले गर्दा पर्यटकहरूलाई असहजता सिर्जना हुन सक्ने भएकाले समग्र वन्यजन्तु संरक्षण, वासस्थानको पुनरुत्थान र पर्यटकहरूको सुधारलाई सुरक्षालाई मध्यनजर गर्दै केही समयका लागि बन्द गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। भरतपुर अस्पताल नर्सिङ कलेजमा बीएनएस तेस्रो वर्षमा अध्ययनरत गैडाकुटकी सन्तोषी श्रेष्ठ 3 दिनदेखि बेपत्ता भएकी छन्। घरबाट असार 14 गते निस्किएकी श्रेष्ठ हालसम्म फेला नपरेपछि खोजी कार्यमा सहयोग गरिदिन परिवारले अपील गरेको छ। नवलपुरको गैडाकोट नगरपालिका 2 निवासी 28 वर्षीय सन्तोषी असार 14 गते साँझ करिब 8 बजे स्कुटर लिएर घरबाट निस्किएकी थिइन्। खोजतलासका क्रममा उक्त स्कुटर देवघाटको हनुमान चोक क्षेत्रमा पार्किङ गरिएको अवस्थामा फेला परेको छ भने हालसम्म श्रेष्ठको कुनै अत्तोपत्तो लागेको छैन। नेवा पत्रकार राष्ट्रिय दबु चितवनको अध्यक्षमा माडी 8 शिवद्वार निवासी युवा पत्रकार एवं नेपाल पत्रकार महासंघ चितवनका सदस्य सुनिल कुमार श्रेष्ठ चयन हुनुभएको छ। सोमबार भरतपुरमा सम्पन्न दबुको नवौं साधारण सभा तथा चौथो अधिवेशनले श्रेष्ठको नेतृत्वमा आगामी 3 वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। माडी नगरपालिकाले नगर क्षेत्रका प्रमुख पर्यटकीय स्थलहरूमा अवलोकन भ्रमणका लागि प्रवेश गर्दा लाग्ने पर्यटन शुल्क वा सरसफाई शुल्क समायोजन गरेको छ। आउँदो आर्थिक वर्ष 2083-84 कार्यान्वयन शुरू हुने गरी समायोजित नयाँ शुल्क दरलाई नगरपालिकाको 18 नगरसभाले सर्वसम्मत पारित गरेको हो। यो सँगै अब स्थानीय धार्मिक स्थलहरूमा माडीवासी सहित सबै नेपालीहरूलाई पर्यटन वा सरसफाई शुल्क 20 रुपैयाँ हुने भएको छ। यस्तै सबै स्थानहरूमा भारतीय नागरिकहरूका लागि 50 रुपैयाँ र अन्य विदेशीका लागि 100 रुपैयाँ कायम हुने भएको छ।
माडी नगरपालिकाले पहिलो पटक चैते धान उत्पादनमा प्रोत्साहन कार्यक्रम ल्याउँदै कृषि शाखा मार्फत 1 करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। नगरपालिकाले चैते धान उत्पादन गर्ने कृषकलाई उत्पादन क्षेत्रको अनुपातमा प्रोत्साहन गर्ने भन्दै आगामी आर्थिक वर्ष 2083-84 लागि सो योजना ल्याएको हो। पछिल्लो समय माडी क्षेत्रमा सिंचाई सुविधामा उल्लेख्य सुधार भएसँगै कृषकहरू वर्षेसँगै चैते धान लगाउन थालेका छन्। माडी नगरपालिकाले आगामी आर्थिक वर्षदेखि उत्पादनमा आधारित माछा तथा मासुमा समेत अनुदानको कार्यक्रम ल्याएको छ। नगरपालिकाले पारित गरेको आगामी आर्थिक वर्ष 2083-84 को बजेटमा माछा र मासुमा अनुदान दिने भन्दै 15 लाख रूपियाँ विनियोजन रहेको हो। यसअघि 2076-77 बजेटमा आए पनि कार्यविधि अभावका कारण फ्रिज भएको सो कार्यक्रम आगामी आर्थिक वर्षको बजेटमा पुनः समेटिएको हो। देशकै 100 पर्यटकीय गन्तव्य स्थलहरूको सूचीमा समेटिएको माडीको सोमेश्वरगढ़ी स्थित गोलघर र अभिमान सिंह बस्नेतको मूर्तिको जगलाई नेपाली सेनाले मरमत एवं रंगरोगन गरेको छ। सेनाको कसरा ब्यारेकमा कार्यरत पेन्टिङ कलाकार सहितको टोलीले गोलघरको रंगरोगन गरी त्यसको बीचमा रहेको काजी अभिमान सिंह बस्नेतको मूर्ति प्रतिमाको जगलाई टायल मार्बल लगाई मरमत गरेको हो। फिफा विश्वकप 2026 अन्तर्गत फ्रान्सले स्वीडेन विरूद्ध शानदार जित निकालेको छ। यो जितसँगै साबिक उपविजेता फ्रान्स फिफा विश्वकप 2026 को प्री क्वार्टर फाइनल अन्तिम 16 प्रवेश गरेको छ। अमेरिकाको न्यूयोर्क स्थित न्यूजर्सी रंगशालामा भएको खेलमा फ्रान्सले स्वीडेनलाई 3-0 पराजित गरेको हो। फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले 2 तथा ब्राडली बार्कोलाले 1 गोल गरे। खेलको 45 मिनटमा एम्बाप्पेले पहिलो गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। 53 मिनटमा फ्रान्सका ब्राडलीले गोल गर्दै खेललाई 2-0 अवस्थामा ल्याए। खेलको 74 मिनटमा एम्बाप्पे पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई 3-0 को शानदार जित दिलाए। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले वास्तविक रूपमा श्रम र उत्पादनमा जोडिने सहकारीहरूलाई विशेष प्राथमिकताका साथ प्रोत्साहन गर्ने बताउनु भएको छ। चितवनको भरतपुर महानगरपालिका 29 भत्तेरी स्थित सफल सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले रैथाने बाली तथा अदुवा लसुन बेसार र प्याज जस्ता विधामा उत्पादनमा आधारित अनुदानको व्यवस्था गरेको जानकारी दिनुभयो। नारायणगढ लेडी जेसिसको 29 पद हस्तान्तरण भएको छ। 30 स्थापना दिवसको अवसरमा वर्ष 2025 अध्यक्ष एलिना श्रेष्ठले वर्ष 2026 अध्यक्ष संगीता थापा मगरलाई पद हस्तान्तरण गर्नुभएको छ। सोमबार चितवन स्थित होटल सिराईचुलीमा आयोजित विशेष समारोहमा नयाँ कार्य समितिलाई पद स्थापना गरिएको थियो। बरण्डाभार जैविक मार्ग स्थित सामुदायिक वनमा रात्रिकालीन जीव सफारी सञ्चालनमा आएपछि स्थानीयमा उत्साह थपिएको छ। पर्यटनलाई सामुदायिक वनसम्म विस्तार गर्ने लक्ष्यसहित रात्रिकालीन जीव सफारी सञ्चालन गरिएको हो। पर्यटनमा नयाँ आकर्षण थप्ने उद्देश्यले परीक्षणका रूपमा रात्रिकालीन जीव सफारी सञ्चालन गरिएको पञ्चकन्या सामुदायिक वनका अध्यक्ष गोविन्द स्याङतानले बताउनुभयो। विगत 15 वर्षदेखि व्यावसायिक केरा खेती गर्दै आउनुभएका चितवनको रत्नगर नगरपालिका 12 जिरौनाका कृषक ठाकुर सापकोटाले केराको विविधीकरण गर्दै यसबाट मदिराजन्य पेय पदार्थ उत्पादन वाइन र ब्रान्डी उत्पादन गर्न सफल हुनुभएको छ। उहाँले यसको सफल परीक्षण गर्नुभएको छ। वर्षात शुरू भएसँगै नारायणगढ मुगलिन सड़क खण्डमा पहिरो पछाउनका लागि उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको छ। सड़क डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र रहेको मुगलिन नारायणगढ सड़क खण्ड र कालीगण्डकी करिडोरमा वर्षायाममा हुन सक्ने पहिरोको जोखिमलाई मध्यनजर गर्दै आवश्यक उपकरण तयारी अवस्थामा राखेको हो। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर नारायण लामिछानेका अनुसार वर्षातको समयमा पहिरो खस्न सक्ने जोखिम रहेको स्थानमा पहिरो गई सड़क आवागमन अवरुद्ध हुन सक्ने अवस्थालाई मध्यनजर राख्दै आवश्यक उपकरण राखिएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको सरकारी गाडीको कालो सिसा हटाइएको छ। मन्त्रालयका कर्मचारीले मन्त्री यादवको गाडीको कालो सिसा हटाएका हुन्। यसअघि गृहमन्त्री सुदन गुरुङले सबै विशिष्ट व्यक्ति भीआईपीका गाडीबाट कालो सिसा हटाउन निर्देशन दिनुभएको थियो।
केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा बीच पार्टी एकताको चर्चा चुलिएका बेला दुवै नेताले तत्काल पार्टी एकता असम्भव भएको अभिव्यक्ति दिएका छन्। असार 14 गते एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको 75 औं जन्मजयन्तीको अवसरमा काठमाडौँमा भएको कार्यक्रममा ओली प्रचण्ड सहित माधव नेपाल र झलनाथ खनालले एउटै मञ्च शेयर गरेपछि धेरैजसोले दुई पार्टीबीच एकताको वार्म अपका रूपमा बुझेका थिए। नेपाली कंग्रेसले क्रियाशील सदस्यता अध्यावधिको काम सकेर नयाँ क्रियाशील सदस्य खोलेको एक महिना पुग्न एक दिन मात्रै बाँकी छ। तर कतिले सदस्यता माग गरे भन्ने यकिन तथ्याङ्क अझै केन्द्रमा नपुगेको पाइएको छ। कंग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको जेठ 18 गते बसेको बैठकले पार्टीको नयाँ क्रियाशील सदस्यता खोल्ने निर्णय गरेको थियो। सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व मन्त्री विष्णुप्रसाद पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनवाई गर्दै विभिन्न अदालतमा विचाराधीन र फैसला भइसकेका पाँचवटा

0: पर्ने बताउनु भएको छ। नेकपा एमाले राजधानी प्रदेश स्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अपहरित लोकतन्त्रलाई फर्काउन संयुक्त संघर्ष जरूरी रहेको बताउनु भएको हो। सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत कुमार थापालाई राजस्व चुहावट सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले साधारण तारिखमा राख्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीश हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मंगलबार थापालाई साधारण तारिखमा राख्न आदेश दिएको हो। थापाले बुधबार नै अदालतमा उपस्थित हुन निवेदन दिएका थिए। थुनछेक बहसपछि अदालतले उनलाई थुनामा नराखी साधारण तारिखमा राख्न आदेश दिएको हो। सर्वोच्च अदालतले महान्यायाधिवक्ता नारायण दत्त कण्डेल 12 वर्षदेखि नेपाल र बेलायत आउजाउ गर्दाको प्रमाणित अभिलेख पेश गर्न आदेश दिएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले कण्डेलको विदेश गर्दा आउजाउ गर्दाको प्रमाणित अभिलेख पेश गर्न आदेश दिएको हो। सर्वोच्च अदालतले सन् 2015 देखि 2024 सम्मको सम्पूर्ण विवरण झिकाउन भनी आदेश गरेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुद्राको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थिति रहेका चार कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। विदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकाले उनीहरूमाथि मन्त्रालयले कानूनी प्रक्रिया अघि बढाएको हो। काठमाडौँबाट चीनको सिमानामा घुम्न गएका दुईजना युवालाई चिनिया सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ। असार 11 काठमाडौँका मनोज प्रजापति र भक्तपुरका सुदीप थापा मगर चीनसँग सीमा जोडिएको लप्चीतर्फ लागेका थिए। काठमाडौँबाट दोलखाका बिगु गाउँपालिका वडा नम्बर 1 हुँदै उनीहरू लप्ची पुगेका थिए। सिमानामा ड्रोन उडाएको आरोपमा उनीहरूलाई चिनिया सुरक्षाकर्मीले नियन्त्रणमा लिएको सूचना आएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले जानकारी दिए। पालो स्वदेश मौसम अपडेटको
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 27 डिग्री सेल्सियस हुने आकलन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलले तापक्रम 26 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 92% मापन गरिएको छ। आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। आज बिहान काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी मधेश बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन वा चट्याङसहित मुसलधारे वर्षाको सम्भावना छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य घटायो। पेट्रोलमा 20 रुपियाँ, डिजेल र मट्टीतेलमा 30 रुपियाँ र खाना पकाउने ग्यास पनि प्रति सिलिन्डर 100 रुपियाँले सस्तो। चितवन राष्ट्रिय निकुञ्जभित्र जीव हुने जीव सफारी बन्द हुने। चितवनलाई पर्याप्त पर्यटनसँगै धार्मिक पर्यटनको प्रवर्धन गर्नमा जोड। भरतपुर अस्पताल नर्सिङ कलेजमा अध्ययनरत सन्तोषी श्रेष्ठ 3 दिनदेखि बेपत्ता। चितवनमा रात्रिकालीन जीव सफारी सुरु भएपछि सामुदायिक वनका उपभोक्तामा उत्साह। र ओली प्रचण्डको निचोड, तत्काल पार्टी एकता असम्भव। फिफा विश्वकप 2026 अन्तर्गत फ्रान्सले स्विडेन विरुद्ध शानदार जित। हवस् त, आजका लागि बिहान 7 बजेको स्वदेश खबर यति नै। अहिलेका लागि समाचार कक्षीका सम्पूर्ण सहकर्मीहरूसँगै म दीप्ति विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।

0: पोलिटिक्समा जति पनि विषयहरू अहिले देखिरहेका छन्
1: एउटा नयाँ सरकार बन्यो, सरकारमा निकै ठुलो भरोसा जनताको थियो, तर यो अधिकारको लडाईका निम्ति सुस्तावासीहरू काठमाडौँमा आएछन्। हेर्नुहोस् होइन, झोली तुम्बा बोकेर उनीहरू चाहिँ अहिले आन्दोलित बनेका छन्, किनभने उनलाई पीडा छ सीमामा, विद्यार्थीहरू सडकमा जाने स्थिति बनिया छ। देश कतातिर जाँदैछ भट्टाईजी?
2: तपाईँले भने जस्तै अब एउटा घटना पछाडि मुलुकमा निर्वाचन सम्पन्न भयो, त्यो घटना किन घट्यो, खास गरी भदौ 24 को घटना किन घट्यो, के उद्देश्यका लागि घट्यो, कहाँ मुलुकलाई लैजानका लागि घट्यो भन्ने कुराको वस्तुनिष्ठ समीक्षा अहिले पनि भएको छैन। न त त्यस बेला शासन गर्ने राजनीतिक दलहरूले नै त्यसको जनतालाई चित्त बुझ्ने गरिकन जवाफ दिन सकेका छन्, न त त्यस घटना पछि को निर्वाचनबाट आएको सरकारले नै त्यो घटनाको जवाफ दिन सकेको छ, त्यो प्रश्नको जवाफ दिन सकेको छ। मुलुकमा अनुत्तरित रहस्यमय प्रश्न गत भदौ 24 गतेको विध्वंसकारी घटनाको जिम्मेवार को हो, कसले गर्दा त्यो घटना घट्यो र के कारणले घटना घट्यो र के उद्देश्यका लागि त्यो घटना घट्यो भन्ने कुराको जबसम्म नेपाली जनताले तपाईँ हामीले सही जवाब पाउँदैनौँ तबसम्म त्यस पछाडिका सबै प्रक्रियाहरू को बारेमा यस्ता अनुत्तरित प्रश्नहरू रहिरहन्छन्। त्यही अनुत्तरित प्रश्नकै सन्दर्भमा अहिलेको सरकारका गतिविधिहरूलाई पनि, सरकारका क्रियाकलापहरूलाई, सरकारका अभिव्यक्तिहरूलाई, मन्त्रीका क्रियाकलापहरूलाई त्यही प्रश्नसँग जोडेर हेर्नुपर्छ र त्यो प्रश्नलाई अलग राखेर यो सरकारको गतिविधिको मूल्याङ्कन गर्न सकिँदैन।
1: अनि यहाँले चिन्ता व्यक्त गर्नुभएछ होइन, रहस्यमय दुर्घटना पश्चात न भुतु न भविष्य होइन भविष्यति जस्तो जनादेश प्राप्त सरकार बनेको 3 महिनापछि पनि संक्रमण काल जस्तो कता कता सन्नाटा जस्तो होइन अलिकति यो रिक्तता जस्तो भ्याकुम जस्तो यो किन महसुस गरिरहनु भएको छ यहाँले?
2: मैले मात्रै होइन खेमजी, यो म एउटा नागरिक हुँ, म जनतासँग प्रत्यक्ष सम्बन्धमा रहन्छु विभिन्न माध्यमबाट। त्यो मैले आम रूपमा, म बाहिर जिल्ला बाहिर पनि जान्छु काठमाडौँ, आम रूपमा सबै जनतालाई मैले जति पनि भेटेको छु, खास गरी सचेत जनतालाई भन्न म चाहन्छु, सचेत र त्यो पनि शिक्षित जनताका मुखबाट के सुनिन्छ भने, यत्रो अब 5 वर्षको लागि सरकार आएको छ, 122 सिट ल्याएको छ, जनताले अपार समर्थन गरेका छन्, तर पनि भरे के हुन्छ, भोलि के हुन्छ, त्यस पछाडि के हुन्छ, यो सरकारको भविष्य के हुन्छ भन्ने जस्ता अन्यलताहरू र सरकारले गरेका क्रियाकलापमा जसरी दिनानुदिन प्रश्न उठिरहेका छन्, यो भनेको यो सरकारको निश्चितता, यो संविधानको निश्चितता, यो व्यवस्थाको निश्चितता छैन कि भनेर त्यो खालको कौतूहलता, प्रश्न उठ्ने काम प्रत्येक शिक्षित र सचेत नागरिकको मनमा किन आइरहेको छ भन्ने सन्दर्भ मैले त्यो सामाजिक सञ्जालमा त्यो कुरा उल्लेख गरेको हुँ। त्यसैले मुलुक संक्रमण कालमा जस्तो अब सरकार स्थिर छ, 5 वर्षसम्म विकास हुन्छ, निर्माण हुन्छ, यो सरकारले एकदम राम्रो गरेको छ भनेर जनताले मुक्त कण्ठले प्रशंसा गर्नुपर्ने अवस्था हो यो, म पनि त्यही नै चाहन्थे। यत्रो जनादेश त त्यसको सम्मान गर्नुपर्ने अवस्था हो, सरकारका मन्त्रीहरूलाई, प्रधानमन्त्रीलाई आहा कति राम्रो गरे, अब मुलुकको भविष्य बन्ने रहेछ, विकास निर्माण हुने रहेछ, स्थिरता हुने रहेछ, संविधान स्वचालित हुने रहेछ भनेर ढुक्कका साथ राज्यका हरेक नागरिक र अनि हरेक संयन्त्रहरूले पनि, मैले नागरिकको मात्रै कुरा गरिनँ, राज्यका हरेक संयन्त्रहरूमा पनि त्यो एउटा शान्ति छाउनुपर्ने अवस्था हो नि त। कार्यपालिकाभित्र पनि भएर त्रासको अवस्था, न्यायपालिका पनि भित्र पनि भएर त्रासको अवस्था, व्यवस्थापिका तपाईँ देखिरहनु भएको छ, व्यवस्थापिकाभित्र पनि एकदमै त्यो एक खालको द्वन्द्व आशंका, अनि कुनै दिन पनि यो यो व्यवस्थापिका जुन बनेको छ प्रतिनिधि सभा, कुनै दिन पनि एकदमै सौहार्दपूर्ण ढङ्गले राम्रोसँग अनि मीन ढङ्गले कुनै विषयमा छलफल भएको तपाईँ हामीले पाएका छौँ पाएका छैनौँ नि भनेपछि व्यवस्थापिका त्यस्तै छ कार्यपालिका
1: अनि यहाँको चिन्ता भनेको चाहिँ कतै यो व्यवस्थै रहन्छ कि रहँदैन भन्ने अन्यलतातिर हो सान्नातातिर हो राष्ट्र अहिले
2: अब सरकारका गतिविधिहरू हेर्दाखेरि बहुदलीय व्यवस्था जुन संविधानले अङ्गीकार गरेको छ मल्टिपार्टी सिस्टम जुन अङ्गीकार गरेको छ त्यसलाई सरकारले पालना गरेको छैन भन्ने कुरा त आम रूपमा अनुभूति गरिएकै छ नि
1: राज्यसभाको महाधिवेशनले पनि एउटा सन्देश त दिएको छ होइन चितवनबाट यहाँलाई थाहा छ संघीयतामाथि चाहिँ अलिकति प्रदेश संरचना रिफर्म वा चाहिँ खारेजै निर्दलीय बनाउने गैरदलीय चाहिँ स्थानीय तह भन्ने एजेन्डा अगाडि सारेको छ प्रस्ताव यो पनि संशयको बाटो हो त्यसो भए
2: त्यो एउटा राष्ट्रपाले महाधिवेशनमा सारेको एउटा प्रतिबद्धता हेर्ने अनि त्यही प्रतिबद्धता हेर्दाखेरि पनि अब अर्थमन्त्रीको प्रस्तावमा तपाईँको परराष्ट्र मन्त्रीको फरक मत हुने अनि प्रधानमन्त्रीको प्रस्तावमा अर्थमन्त्रीको फरक मत हुने त्यही सङ्घीयताको पुनर्संरचना भन्नुहुन्छ पुनर्संरचना भनेको यो खारेजी हो भन्ने कसैले होइन पुनर्संरचना भनेको चाहिँ प्रदेश सभा खारेजी मात्रै हो भन्नुहुन्छ सङ्घीयता भनेकै प्रदेश सभा हो अब त्यो खारेजी भनेको होइन भन्नुहुन्छ उहाँहरूभित्रै अन्यलताको अवस्था छ नि त अनि राजसभाका सांसदहरूले म निवेदन गर्न चाहन्छु यो युवा साथीहरू जितेर आउनु भएको छ एकदमै हामी आशावादी थियौँ धेरै भाइ बहिनीहरू जितेर आउनु भएको छ मुलुक युवाहरूको हातमा गएको छ हामी एकदम खुसी पनि थियौँ तर 10 मिनट एकजना सांसदले कुनै विषयमा नेपाली जनतालाई चित्त बुझ्दो लाग्ने गरिकन त्यो प्रतिनिधि सभाको पोडियममा गएर अर्थतन्त्रको बारेमा परराष्ट्र सम्बन्धको बारेमा मुलुकको अरू प्रशासनिक विषयमा तपाईँले बोलेको सुन्नु भएको छ 10 मिनटको कुरा गर्दैछु म हामी त पहिला प्रदीप गिरीका भाषणहरू 1-1.5 घन्टा सुन्ने गर्थ्यौँ नि अलि अगाडि जाँदा मदन भण्डारीका हामीहरू 3 घन्टा मदन भण्डारी बोल्दा पनि सन्नाटा छाएको हामी सुन्ने गर्थ्यौँ
1: नि उहाँहरू त अब बोलेर होइन अब हामी त चुपचाप लाएर गरेर देखाउँछौँ भन्ने लाइनमा हुनुहुन्छ नि त
2: निकट विगतकै कुरा गर्दाखेरि पनि मन्त्रमुग्ध बनाउने पार्लियामेन्टेनहरू पार्लियामेन्टमा हुनुहुन्थ्यो नि उहाँहरूले अपिल गर्दा जनताले यो हो रहेछ भन्ने अवस्था सिर्जना हुन्थ्यो नि त्यो खालको क्षमता भएको कोही मान्छे अहिले 182 जनामा कोही पनि नदेखिनु यो विडम्बना हो त्यसैले गर्दा तपाईँको जुन प्रश्न थियो कतै हामी यो व्यवस्था नै समाप्तिको बाटोमा त मुलुक जाँदै छैन भन्दाखेरि मैले के भन्दैछु भन्दाखेरि व्यवहारमा उहाँहरू यो संविधानको शपथ खानुभएको छ यही संविधान अन्तर्गत उहाँहरू निर्वाचित हुनुभएको छ उहाँहरूले यो संविधान मान्छु भन्नुभएको छ तर व्यवहारमा संविधान बहुदलीय व्यवस्थालाई संरक्षण गर्ने खालका गतिविधिहरू उहाँका छन् त सानो मात्रै उदाहरण तपाईँ विद्यार्थी युनियनको खारेजी विद्यार्थी युनियन त्यति तपाईँ खेलाचीको विषय हो
1: होइन त्रिवीले पनि त भनिसकेको छ नि त यो दलीय सङ्गठनहरूका तपाईँहरूका जति जति त्यहाँ चाहिँ आङ्गिक क्याम्पसहरू त्रिवी अन्तर्गतका सबैबाट हटाउनुहोस् भनिसकेको छ संरचनाहरू
2: सरकारको उसले सरकारको निर्देशन त्रिवीलाई के भन्ने सरकारको निर्देशन उसले पालना गरेको छ अनि त्रिवीमा पालना त्यो गर्दैनन् कि भनेर त्रिवीका त्यस बेलाका सबै पदाधिकारीहरूलाई पदमुक्ति गरिएको छ अनि त्यो नयाँ प्रक्रिया सुरु भएको छैन भनेपछि तपाईँ यो व्यवस्थाको विरुद्धमा ट्रेड युनियनमाथि प्रतिबन्ध विद्यार्थी युनियनमाथि प्रतिबन्ध प्रेसमाथि विज्ञापन खोसेर प्रेसलाई सङ्कुचित बनाउने क्रिया गरिएको छ अनि अलिकति आलोचनात्मक चेत भएका सार्वजनिक पदमा नियुक्ति भएका सबै पदाधिकारीहरूलाई स्थान खाली गरिएको छ अनि यी सबै कुराका बावजुद यी सबै विषयहरू कुनै न कुनै रूपमा अदालतमा पुगेका छन् म 32-33 वर्षदेखि यो पेसामा संलग्न छु अदालतलाई नजिकबाट चिन्दछु संविधान बनाउने क्रियामा प्रत्यक्ष अप्रत्यक्ष रूपमा म सक्रिय रूपमा लागेको थिएँ अहिले हेर्दाखेरि तपाईँ न्यायपालिकामा पनि यी विषयहरू पुगिसक्दा पनि न्यायपालिकाले पनि तपाईँको यो संविधानको मर्म अनुरूप आदेशहरू गर्न सकेको अवस्था छैन र त्यहाँ पनि भएर त्रासको अवस्था छ मानिसहरूलाई सुशासन हुनुपर्छ तपाईँले बारम्बार सुशासनको कुरा गर्नुहुन्छ विभिन्न अतिथिहरूलाई तपाईँले प्रश्न गरिरहनुहुन्छ फलानालाई समाएको छ नि फलानालाई समाएको छ नि भन्नुहुन्छ व्यक्ति समाउने क्रिया लोकतन्त्रमा कहिले पनि सुशासनको प्रत्याभूति होइन अपराधको नियन्त्रण गर्नका लागि व्यक्ति समाउने कुरा प्राथमिक होइन समाएको व्यक्तिले के काम गर्यो र समाएको व्यक्तिलाई कानुनको रित पुर्याएर समाइयो कि समाइएन भन्ने कुरा चाहिँ सुशासन हो जथाभावी पक्रिएर सङ्ख्या बढाउने तपाईँको आज दुई भोलि चार पर्सि छ बनाएर अनि यो चाहिँ सुशासन हो भन्यो भने त्यो मूर्खतापूर्ण अभिव्यक्ति हो। समयका मान्छेको टाउको गनेर सुशासन आउँछ भन्यो भने त्यो जङ्गली राज हो, त्यो कानुनी राज होइन।
1: तर भ्रष्टाचारमा मुसेका व्यक्तिहरू, आरोप लागेका व्यक्तिहरू एकपछि अर्को पक्राउ पर्दैछन् नि त, होइन? अहिलेको अवस्थामा एक्सन लिएको छ नि त सरकारले।
2: त्यो समयका मान्छेहरूले कानुनले तोकेको रित पुर्याएर समाए कि समाएन, डेमोक्रेसी भनेको त्यही हो। कानुन र संविधान किन बनायो? यो राज्यको स्थापना हुनुभन्दा पहिला, लिखित कानुन बन्दा बन्नुभन्दा पहिला राजाका मान्छेहरूले गएर मान्छेलाई समातेर लिएर आउँथे अनि टाउको छिनाल्थे, आखिर त्यो पनि सजाय नै दिएको थियो नि। त्यो जङ्गली राज भयो भनेर कानुनको राज स्थापना भएको र कानुनमा लेखिएको हुन्छ। सबभन्दा पहिला मान्छेलाई अनुसन्धान गर, अनुसन्धान गर्दा ऊ दोषी देखियो भने अनि यसरी समाऊ, राति नसमाऊ, अनि अदालतको अनुमति लिएर समाऊ, अनि समाउनु नपर्ने अवस्थामा नसमाऊ, यो त कानुनमा लेखिएको हुन्छ नि। त्यसैले त्यो कानुनको रित पुर्याएर समाउने कुरा चाहिँ सुशासनको प्रत्याभूति हो र कानुनको रित नपुर्याइकन समाउने कुरा चाहिँ त्यसलाई प्रतिशोधपूर्ण भन्छ। डेमोक्रेसीमा प्रतिशोधको कुनै गुन्जायस हुँदैन, त्यसैलाई मान्छेलाई जथाभावी समाएर भ्रष्टाचारको अन्त्य गर्छु भन्ने कुरा चाहिँ जङ्गली राजको नमुना हो, कानुनी राजको नमुना होइन। र बहुदलीय व्यवस्था र लोकतन्त्र भएको मुलुकमा जङ्गली राज हुँदैन, कानुनी राज हुन्छ। यो सरकारले कानुनी राजलाई चाहिँ संरक्षण गर्ने र प्रत्याभूति दिने काम गरिरहेको छैन। तपाईँले भ्रष्टाचारको अन्त्य हामी पनि चाहन्छौँ, भ्रष्टाचार सुशासनको प्रत्याभूति हामी पनि चाहन्छौँ, तर भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति भनेकै कानुनको रित पुर्याएर कानुनले जे गर भनेको छ त्यो बमोजिम गरिने क्रियाकलाप मात्रै सुशासन र लोकतन्त्र अनुरूपका क्रियाकलाप हुन्। त्योभन्दा बाहेकका क्रियाकलापहरू, मैले पटक पटक शब्द दोहोऱ्याएको छु, विधिशास्त्रमा पढिने कुरा हो, जङ्गली राज विरुद्ध के अरे कानुनको राज भनिन्छ, जङ्गलको शासन भनिन्छ।
1: हिजो चाहिँ सत्ताको हुर्मत अरूले लिन्थ्यो, अहिले चाहिँ राजसभाले लिइरहेको छ भन्न खोज्नु भएको हो? त्यसो भए समाउने कुरामा, पक्राउ गर्ने कुरामा
2: के भन्नुभयो?
1: हिजो अन्य दलहरूले सत्ताको हुर्मत लिन्थे, होइन, पक्राउ गर्ने कुरामा, अहिले चाहिँ राजसभाले लिइरहेको छ, त्यसो भए हिजोका दलहरूले पनि त पक्राउ गर्दाखेरि त होइन कतिखेर पक्राउ गर्थे, कसरी पक्राउ गर्थे, के सोध्थे, होइन, अन्यलता थियो नि त त्यो त,
2: होइन? हिजोको सरकारले पनि यदा कदा तपाईँले भने जस्तै
1: राज्यसभाका सभापति रवि लामिछाने पक्राउ प्रकरणमा पनि त निकै ठुलो विवाद भयो नि त, होइन? त्यो बेला
2: कानुन, हिजोको सरकारले पनि कानुन र संविधान माथि थिचोमिचो कतिपय अवस्थामा गरेकै हो, हामी सचेत नागरिकहरू त्यस बेलामा पनि बोलेकै हौ। तर अहिले चाहिँ सुशासनको नारा दिने, हिजो गलत भयो भनेर आज आउने, हिजो हाम्रो सभापतिलाई यसो गरियो त्यसो गरियो हामी त्यो गर्दैनौँ भनेर आउने, अनि आज त्यसको त्यस्तो क्रिया गर्दैनौँ भन्नेहरूले त्योभन्दा दस गुणा बढी त्यस्ता क्रिया दोहोऱ्याएपछि अनि त्यो हिजोसँग प्रतिस्पर्धा गरेर हिजोभन्दा खराब हुने हो भने त्यो चाहिँ कसरी सुशासन भयो त? त्यो त हिजोको कुरा ठिकै रहेछ भनेर उहाँहरूले त्यसको त जस्टिफाई गर्नुभयो, होइन र?
1: होइन भट्टराईजी, यहाँ सुस्तावासीहरू सडकमा आएछन्, होइन, झोली तुम्बाहरू बोकेर, आफ्नो माल सामानहरू बोकेर यहाँ काठमाडौँ पुगिसकेको एउटा स्थिति छ। सीमाको निकै ठुलो जटिलता छ, सीमाका समस्याहरू छन्। अस्ति प्रधानमन्त्रीले संसदमा बोलिसके पछाडि यो सीमाको मुद्दा चाहिँ झन् बल्झिएको छ। अब अहिलेको अवस्थामा यो सीमाको विषयमा समग्र राष्ट्र एक हुनुपर्ने ठाउँमा यो छिन्न भिन्न तितर भित्र किन भइरहेको छ?
2: यो सुस्ताको सीमा विवाद चाहिँ अब यो सरकारको पालाको मात्रै होइन, हामीले जे हो त्यो वस्तुनिष्ठ ढङ्गले नै त्यसको मूल्याङ्कन गर्नुपर्छ। यो निकै लामो समयदेखिको समस्या हो र नेपाल र भारतको बिचमा अस्ति पनि परराष्ट्र मन्त्रीले भनेको, यसभन्दा अगाडि पनि पटक पटक नेपाल सरकारको स्ट्यान्ड र भारत सरकारको पनि सहमति के विषयमा मुख मिलेको विषय भन्छौँ हामी कानुनमा, नेपालका सीमा क्षेत्रमा 98% बिन्दुमा विवादहरू मिलेका छन् भन्ने नेपाल भारतको दुइटैको साझा सहमतिको विषय हो र त्यो 2% यो एउटा सुस्ताको समस्या पनि पर्छ। त्यसैले यो सुस्ताको समस्या हिजो पनि थियो, तर हिजो र आजमा फरक के छ भने हिजो चाहिँ सरकारले आफ्नो राष्ट्रियताको सन्दर्भमा दरसँग अडान राख्थ्यो, पार्लियामेन्टमा पनि बोल्थ्यो, चाहे जुनसुकै दलको सरकार होस् बोल्थ्यो। अहिले चाहिँ प्रधानमन्त्री स्वयंले हामीले पनि भारतको जग्गा मिचेका छौँ भनेर उहाँले भनिदिनुभयो। भनिदिइसकेपछि त्यो प्रधानमन्त्रीले पार्लियामेन्टमै भनिसकेपछि अब झन् सीमा मिच्ने भारतीयले सीमा मिच्ने क्रियालाई क्रियाकलापको उतापट्टि मनोबल बढ्यो। त्यो हिजो पनि माइतीगर मण्डलामा त्यो धर्नामा आएका सीमा सुस्तावासीका नागरिकहरूको आवाज म कुनै टेलिभिजनमा सुनिरहेको थिएँ। उहाँहरूले भन्दै हुनुहुन्थ्यो प्रधानमन्त्रीको त्यो अभिव्यक्तिपछि भारतको एसएसबी बलले हामीलाई धेरै तेरो प्रधानमन्त्रीले यसो भनेको छ भन्दै हामीलाई खेदेको छ भनेर उहाँहरू भन्दै हुनुहुन्थ्यो। लेख पढ गर्न नजान्ने जस्तो नागरिकहरू त्यहाँ देखिनुहुन्थ्यो उहाँहरूको अभिव्यक्ति हेर्दाखेरि। भनिसकेपछि जुन देशको प्रधानमन्त्री स्वयंले हामीले पनि मिचेका छौँ भनेर खुलम खुल्ला भन्छ भने त्यस्तो अवस्थामा स्वाभाविक रूपमा सीमाको समस्या अरू बढेर जान्छ। र हिजो एकजना कुनै विद्वान अन्तर्राष्ट्रिय कानुनको विद्वानले एउटा आर्टिकल पनि लेख्नु भएको छ एउटा राष्ट्रिय दैनिकमा, उहाँ अहिले विदेशमा बसेर काम गरिरहनु भएको छ। उहाँले पनि भन्नुहुन्थ्यो सीमा विवादको सम्बन्धमा सम्बन्धित देशको परराष्ट्र मन्त्री र प्रधानमन्त्रीले बोलेको कुरा चाहिँ रेफरेन्सको रूपमा आधिकारिक मानिन्छ अरे। विवाद भयो कुनै अन्तर्राष्ट्रिय अदालतमा गयो कहीँ डायलग गर्नु पर्यो भने त्यो देशको परराष्ट्र मन्त्री र प्रधानमन्त्रीले बोलेको कुरा चाहिँ आधिकारिक मानिन्छ। किनभने हाम्रो सन्धि ऐन 2047 छ, त्यो सन्धि ऐनमा पनि के कुरा छ भने प्रधानमन्त्री वा प्रधानमन्त्रीले तोकेर पठाएको परराष्ट्र मन्त्री छ भने चाहिँ उसलाई अधिकारै नजिकन उसले हस्ताक्षर गर्न पाउँछ, क्याबिनेटको निर्णय नै चाहिँदैन। त्योदेखि बाहेक अरूले कुनै सन्धि सम्झौता गर्यो भने चाहिँ क्याबिनेटको निर्णय चाहिन्छ। त्यसैले देश बोल्ने भनेको परराष्ट्र मामिलामा देश बोल्ने भनेको प्रधानमन्त्रीको मुखबाट र परराष्ट्र मन्त्रीको मुखबाट। अब स्वयं प्रधानमन्त्रीले हामीले भारतको भूमि मिचेका छौँ भनेर भनिदिनु भयो, त्यत्रो पार्लियामेन्टमा अपोजिसन दलहरूले पार्लियामेन्ट अवरोध गरेर त्यो रेकर्डबाट हटाउनका लागि अनुरोध गरे, सम्मान्य सभामुख महोदयले निरीयता प्रकट गर्नुभयो, त्यसलाई रेकर्डबाट हटाउन सक्नु भएन, प्रधानमन्त्रीलाई ल्याएर त्यसको जवाफ दिलाउन सक्नु भएन, भनेपछि त्यो नेपालको प्रधानमन्त्रीले भारतको भूमि मिचेका छौँ भन्ने कुरा अहिलेसम्म रेकर्डमा कायम छ र सयौँ वर्षसम्म यो यदि हटेन र नेपाल सरकारले सच्याएन भनेदेखि त्यो हामी भारतको भूमि मिच्ने मुलुकको रूपमा अन्तर्राष्ट्रियमा दोहोरिनेछ। यस्तो अवस्थामा सुस्तावासीले जुन पीडा करुणा वेदनाका साथ यहाँ हाम्रो लाल पूर्जा खोइ भन्दै यहाँ आएका छन् त्यो समस्या अरू बढेर जाने देखिन्छ, किनभने भारतलाई एउटा ढाडस मिलेको छ र प्रधानमन्त्री स्वयंले स्वीकार गर्नुभएको छ। यस्तो राष्ट्रको विरुद्धमा अभिव्यक्ति दिने, सार्वभौम सत्ताको विरुद्धमा अभिव्यक्ति दिने प्रधानमन्त्री संसारमा कहीँ पनि एक मिनट पनि सत्तामा रहन सक्दैन, रहनै मिल्दैन।
1: एउटा गम्भीर बसको एउटा विषय के पनि छ भने तपाईँ त लामो समयदेखि नेपालको कानुनको रूपमा क्षेत्रमा काम पनि गर्नु भएको छ, देशको पोलिटिक्सलाई पनि सजिलैबाट र नजिकबाट यहाँले निहाल्नु पनि भएको छ। तर जब हामी अहिले त हामी दुई देश बिचको ढुङ्गा वा तरुल के भन्छौँ हामी त्यो मात्र रहेनौँ, अहिले त विश्व नै एक किसिमको चाहिँ एउटा सूत्रमा बाँधिसकेको एउटा परिस्थिति छ। आज तीन देशको तरुल भन्छन् कतिपयले, आज चार देशको तरुल भन्छन् कतिपयले, विश्व नै नेपालप्रतिको एउटा नजर चाहिँ अहिले फरक छ भन्छन्। अब यो विश्वको परिस्थिति र नेपालको भूमिका कस्तो रहनुपर्ने हो, हामी अहिले कैयन देशका उदाहरणहरू पनि नजिकबाट हेर्न सक्छौँ। यदि आफ्नो देशको कूटनीति राम्रो हुन सकेन, परराष्ट्र नीति राम्रो हुन सकेन, छिमेकीहरूसँग चाहिँ दौत्य सम्बन्ध चाहिँ राम्रो बनाउन सकिएन, होइन, घमण्ड पाखण्ड देखायो भने चाहिँ राष्ट्रको अस्तित्वमाथि नै होइन कतिपय रूपमा धाव बोलिने विषयहरू चाहिँ हाम्रै आँखा अगाडि हुँदै गर्दा पनि हामी किन सिरियस छैन कूटनीतिप्रति, देशको राष्ट्रियताप्रति, सार्वभौमिकताप्रति?
2: यो अहम प्रश्न हो। म तपाईँको रेडियो प्राय सुन्ने गर्छु, अस्ति भीमरावलजीसँग पनि तपाईँले यही कुरा गर्नुभयो, उहाँ राष्ट्रियताको मामिलामा निकै राम्रो जानकार व्यक्ति पनि हुन्छ। म कूटनीतिक क्षेत्रको जानकार नभएको हुनाले यसमा धेरै दखल छैन, तर एउटा सामान्य नागरिक एउटा सचेत नागरिक भएको हिसाबले हेर्दाखेरि मलाई के लाग्छ भने अन्तर्राष्ट्रिय शक्तिहरू पनि नेपालको अहिलेको सरकारको गतिविधि लाई लिएर सन्तुष्ट छैनन् भन्ने कुरा केही कुरा जुन सतहमा आएका छन् जोड्दाखेरि सुशासनसँग जोडिन्छ, अनि भ्रष्टाचार हामीले निर्मूल गर्न अर्थात् यो विरोध गरेको यसले भनेर त्यसरी गाली गलोच सुनिन्छ। तपाईँले भरे यो आफ्नो सोसल मिडियामा राख्नुहुन्छ, मैले यो बोलेको कुरामा अनि मलाई गाली गर्ने मान्छे कति हुन्छन् म तपाईँलाई प्रसङ्ग
1: सत्य कुरा उकल्दाखेरि बोल्दाखेरि चाहिँ गाली आउने कुरा सामान्य हुन्छ, उहाँहरू बुझ्नुहुन्छ बिस्तारै, त्यस पछाडि चाहिँ यसको सही उत्तरहरू आइहाल्छन्।
2: यसमा गाली गर्ने मान्छेहरू कति हुन्छन् मैले एउटा रिसर्च पनि गरेका थिएँ पहिला, त्यो गाली गर्ने मान्छेहरू चाहिँ अधिकांश विदेशमा बसेका हुने, अनि उनीहरू चाहिँ अन्डर ग्रेजुएट हुने दोस्रो कुरा, अनि विदेशमा बसेका हुने, अनि तेस्रो कुरा चाहिँ विभिन्न अपराध क्रियामा संलग्न भएका व्यक्तिहरू हुने, अनि फ्रस्ट्रेटेड जमात हुने त्यो गाली गर्नेको संख्या चाहिँ त्यस्तो हुने रहेछ कि मैले यो प्रसङ्ग सामाजिक सञ्जालमा गाली गर्ने कुरा मैले यो प्रसङ्ग किन जोडेको खेमजी भन्दाखेरिमा अहिले तपाईँले परराष्ट्र सम्बन्ध जोडेको हुनाले मैले यो कुरा किन जोड्दैछु भन्दाखेरि सरकारका क्रियाकलापले हाम्रो विदेशी कतिपय मुलुकहरूसँग पनि सम्बन्ध बिग्रिँदैछ भन्ने सन्दर्भमा अहिले भर्खरै जुन यो पासपोर्ट छपाई प्रकरण आयो केही मान्छेहरूलाई गिरफ्तार गरियो विशेष अदालतमा मुद्दा चलायो भ्रष्टाचार भयो कि भएन अदालतले हेर्छ त्यो आफ्नो ठाउँमा छ भ्रष्टाचारको अन्त्य त हुनै पर्छ त्यो प्रसङ्गमा तपाईँलाई जसरी जर्मनको राजदूतमाथि प्रधानमन्त्री कार्यालयबाट मिसबिहेभ भएर करिब 3 घन्टा उहाँलाई पर्खाएर अनि पठाइयो भन्ने छ र त्यस पछाडि जर्मनको राजदूतले आफ्नो सोसल मिडिया एक्समा पहिलोचोटि र दोस्रोचोटि परराष्ट्र मन्त्रीलाई भेटेर जसरी असन्तुष्टि जाहेर गर्नुभयो नि अनि त्यो असन्तुष्टि जाहेर गरिरहेको सन्दर्भमा सिङ्गो युरोपियन युनियनसँग हाम्रो अहिले एकदमै राम्रो सम्बन्ध छ मैले यसलाई अलिक नजिकबाट निहालेर हेरिरहेको छु सिङ्गो युरोपियन युनियनसँग अब हाम्रो सम्बन्ध यो कारणले गर्दाखेरि बिग्रिँदैछ अमेरिकासँग एमसिसीको प्रकरणले गर्दा केही हाम्रा विषयहरू विवादित थिए अमेरिकासँग त्यसै गरी भदौ 24 जुन विध्वंसकारी आन्दोलनमा टिओबी लेखेका मान्छेहरू आन्दोलनमा निस्किएर उनीहरूको यो चाइनासँगको सम्बन्ध थप जटिलता बन्न पुग्यो र अमेरिकासँग नेपाली जनताको असन्तुष्टि बढेर गयो भारतसँग हाम्रा परम्परागत केही समस्याहरू थिए ती समस्याहरू अहिले झन् प्रधानमन्त्रीको त्यो अभिव्यक्तिपछि बढेर गए भनेपछि हामी युरोपियन युनियनसँगको सम्बन्ध बिग्रिरहेको छ अमेरिकासँगको सम्बन्ध बिग्रिरहेको छ भारतसँगको बिग्रिरहेको छ चिनसँग

0: भनेर सिफारिस गर्नुपर्ने अवस्था संसारमा जबकि राष्ट्रिय मानवाधिकार आयोगले पस्तादर्शी असर बनाएर कसैलाई पनि दण्ड जरिमाना दिनु हुँदैन भनेर संसारभरका मानवाधिकारवादीहरूले र मानवाधिकार संस्थाहरूले सबभन्दा बढी उठाउने कुरा नै त्यही हो गैर हिरासतीय मृत्यु र पस्तादर्शी कानुन दिने गरिकन कानुन नबनाऊ भन्ने कुरो संसारभरिका मानवाधिकारवादी संस्थाहरूको यो प्रथम र दुईटा दोस्रो यी नारा हुन्। नेपालमा त्यो परिस्थितिको सिर्जना भयो भनेपछि परराष्ट्र सम्बन्धमा त्यस्तै छ, तपाईँको राष्ट्रिय सुरक्षा त्यस्तै छ, लोकतन्त्रमाथि धावा बोलिएको छ, न्यायपालिकालाई त्रासमा राखिएको छ, कार्यपालिका जथाभावी गरेको छ, व्यवस्थापिका ढुक्कको साथ एक दिन पनि चल्न नसकेको अवस्था छैन। अब यो सरकार कता जान्छ होला, यो व्यवस्था के हुन्छ होला, यो संविधान के हुन्छ होला भन्ने जुन खालको संक्रमणको अवस्था जस्तो छ भनेर मैले लेखेको छु, यी सबै गतिविधिले त्यही पुष्टि गर्दैन रे खेमजी।
1: एउटा कुरा भट्टराईजी, एउटा कुरा के बताइदिनुहोस् भने जस्तो अब तपाईँहरू त अस्ति पनि सरकारले अध्यादेश ल्यायो र अध्यादेशका विषयमा छलफल गर्नका निम्ति राष्ट्रपतिले यहाँहरू लगायतको कानुनका जानकारहरूलाई राष्ट्रपति कार्यालयमा विमर्शका लागि बोलाउनु पनि भएको थियो। यो अहिले मलाई लाग्छ केही अध्यादेशहरू अहिले पनि निष्क्रिय अवस्थामा छन्, उनी ती अध्यादेशहरू चाहिँ लागू भएका छैनन्। संवैधानिक परिषद सम्बन्धीको अध्यादेश लगायतका अध्यादेशहरू चाहिँ लागू भएका छैनन्, यसलाई चाहिँ उसमा पेन्डिङमा राखिएको एउटा परिस्थिति छ। तर अहिले राष्ट्रपति संस्था र सरकार बीचको समन्वयता र सामिप्यतालाई चाहिँ आज हामी कसरी हेर्न सक्छौँ? उहाँहरू चाहिँ दुई इन्स्टिट्युसन फरक फरक अधिकार सम्पन्न हुन्, तर पनि सरकार र राष्ट्रपति संस्थाको अवस्था चाहिँ कस्तो छ अहिले हेर्दाखेरि?
0: संविधानले स्पष्ट रूपमा राष्ट्रपति र प्रधानमन्त्री बीचको सम्बन्धको सीमा निर्धारण गरेको छ, र संविधानले के भन्छ भने मन्त्री परिषदका महत्त्वपूर्ण निर्णयहरू राष्ट्रपतिलाई जानकारी गराउनुपर्छ, देशको समसामयिक सवालको बारेमा राष्ट्रपतिलाई जानकारी गराउनुपर्छ, अनि विधेयक सदनमा प्रस्तुत गर्ने महत्त्वपूर्ण विधेयकको बारेमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुपर्छ, देशको सुरक्षा र शान्ति सुव्यवस्थाको बारेमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्छ भन्छ। अब मैले सुनेसम्म प्रधानमन्त्री र सामान्य राष्ट्रपतिको बीचमा शपथ ग्रहण समारोहदेखि बाहेक र यो टुँडी खेलको घोडे जात्रा र भोटे जात्राको औपचारिक समारोह बाहेक आजसम्म औपचारिक रूपमा कुनै पनि भेटघाट भएको छैन। म यो दावाका साथ भन्न सक्छु, यो मेरो सूचना गलत होस् भन्ने म कामना पनि गर्छु, र तर म यो दावाका साथ भन्छु कि कुनै पनि भेटघाट भएको छैन। जब संविधानले स्पष्ट रूपमा तोकेको विषयमा प्रधानमन्त्री र राष्ट्रपतिको बीचमा भेट नै नहुने परिस्थितिको सृजना हुन्छ, अनि प्रधानमन्त्रीज्यू संसदमा पनि आउनै चाहनुहुन्न, जवाब दिनै चाहनुहुन्न भनिसकेपछि संविधान मुलुक र व्यवस्था कता जाँदैछ र तपाईँले भनेको प्रश्नमा प्रधानमन्त्री र राष्ट्रपतिको बिचमा सुमधुर सम्बन्ध जुन हुनुपर्ने थियो, संविधानले जे परिकल्पना गरेको थियो, कार्यकारी प्रधानमन्त्री र अनि हेड अफ द स्टेट चाहिँ राष्ट्रपति हुने अभिभावकीय भूमिका उहाँले निर्वाह गर्नुपर्ने, यो कुनै पनि कुरा चाहिँ संविधानले निर्देशित गरेका कुराहरू चाहिँ अहिले भएका छैनन्। अब मैले सुनेसम्म सुरक्षा अङ्गका प्रमुखहरूले पनि नियमित ब्रिफिङ प्रधानमन्त्रीहरूलाई गरिरहनु भएको छैन, न्यायपालिकाका प्रमुखसँग व्यवस्थापिकाका प्रमुखसँग पनि प्रधानमन्त्रीज्यूको भेटघाट छैन, नियमित ब्रिफिङ छैन, अनि यो सबै कुरालाई उहाँहरू आवरणमा के भन्नुहुन्छ भने हिजोकाले गफ गरे, भेटघाट गरे, उद्घाटन गरे, हामी त काम गर्छौँ। काम भनेको के हो? त्यो काम भनेकै यही हो, संविधानले गर्नुपर्ने कुरा जे जे गर भनेको छ त्यो नै यथार्थमा काम हो, बाँकी सोसल मिडियामा तपाईँको स्टनबाजी गर्ने कुरालाई मात्रै उहाँहरूले काम सम्झिरहनु भएको छ, त्यो चाहिँ नकाम हो, गर्नु नपर्ने काम त्यो हो, गर्नुपर्ने काम यो हो, गर्नुपर्ने र संविधान र कानुनले गरेको निर्देशित गरेको काम चाहिँ नगर्ने, अनि जे गर्नु हुँदैन भनिएको छ त्यो काम चाहिँ गर्ने र अनि त्यसलाई काम भनेर बाँकी 182 सांसदहरूले त्यसैलाई थप्पडी बजाउनु पर्ने, पीडा बोधका साथ थप्पडी बजाउनु पर्ने जस्तो लाग्छ मलाई। उहाँहरू पनि राजी खुसीका साथ छैनन्, 182 पनि शिक्षितहरू धेरै पढेका अन्तर्राष्ट्रिय सम्बन्ध, परराष्ट्र सम्बन्ध, मानवाधिकार, डेमोक्रेसी, रुल अफ ल जानेका यौन धेरै मान्य सांसदहरू हुनुहुन्छ राजसभाका, तर त्यो पीडाका साथ आज उहाँहरू प्रधानमन्त्रीले जे भन्नुभयो, सरकारले जे गरिरहेको छ त्यसलाई ताली बजाउनु पर्ने हुँदा हुँदा मूर्खतापूर्ण भन्ने शब्द मैले प्रयोग गर्छु तपाईँको, हामीले पनि सीमा मिचेका छौँ भन्दा 182 पार्टीले टर ताली पड्काए त्यो मूर्खतापूर्ण अभिव्यक्ति होइन कस्ता सांसदहरू नेपाली जनताले चुनेर पठाएका रहेछन् भन्ने कुरा यो एउटा नमुना होइन त्यसैले मैले धेरै निराशा कुरा अघि तपाईँले भन्दै हुन्थ्यो मैले निराशा

0: कुरा गरेको होइन, नजिकबाट निहालेर हेर्दा एउटा नागरिकको हैसियतले जे आम रूपमा अनुभूति गरिएको छ, तपाईँले धेरै पहिलेदेखि बोल्नुपर्छ भनिरहनु भएको थियो, म 3 महिना अगाडि बोल्दिनँ भनेको
1: थिएँ,
0: त्यही भएर मैले यो 3 महिनापछि तपाईँसँग बोलेँ, म पटक पटक त्यसरी बोल्दिनँ पनि, आवश्यक पर्दाखेरि बोलेको पनि हुँ, बोल्छु पनि, त्यो भएको कारणले गर्दाखेरि सरकारका गतिविधिहरू संवैधानिक सीमा अनुरूपका छैनन्, संविधानले निर्देश गरे अनुरूपका छैनन्, सुशासनको नाममा व्यक्तिहरूलाई गिरफ्तार गर्ने, भ्रष्टाचारको अन्त्य गर्ने कुरा आफैमा राम्रो हो, तर कानुनले को रित नपुर्याइकन गरिएको गिरफ्तारलाई सुशासन भनिँदैन, त्यो जङ्गलको राजमा मात्र।
1: एउटा कुरा मात्र जाँदा जाँदै के बताइदिनुहोस् भने नि, अब जाँदा जाँदै मानवाधिकार आयोगको प्रतिवेदन सरकारले यदि कार्यान्वयन नगरेको खण्डमा के हुन्छ, वा कार्यान्वयन गर्नुपर्ने बाध्यात्मक परिस्थिति के हो यो?
0: त्यसमा दुईटा कुरा छ, मानवाधिकार आयोगको प्रतिवेदन जुन बुझाएको छ त्यो प्रतिवेदनको बारेमा त्यो सरकारले यो म कार्यान्वयन गर्न सक्छु भनेर कार्यान्वयन गर्यो भने त्यो गर्न सक्छ, तर त्यसमा उसलाई चित्त बुझेन भने 3 महिनाभित्र पुनर्विचारका लागि फेरि मानवाधिकार आयोगमा फर्काइदिने बाध्यात्मक कानुनी व्यवस्था छ, त्यो फर्काउन सक्ने कानुनी व्यवस्था छ। अब सर मनिष झा अब पार्टीको एउटा प्रभावशाली नेता हुनुहुन्थ्यो, खैर उहाँ निर्वाचनमा त पराजित हुनुभयो, उहाँले सार्वजनिक रूपमा अभिव्यक्ति दिनुभएको छ त्यो गलत छ भनेर, अरू कतिपय सांसदहरूले पनि अभिव्यक्ति दिनुभएको छ। मलाई लाग्यो के हो भनेदेखि सरकारले त्योले पनि त्यो मानवाधिकार आयोगको प्रतिवेदनमा चित्त नबुझाएको हुनाले पुनर्विचारको लागि मानवाधिकार आयोगमा पठाउँछ होला, त्यो भनेको 13 गते जस्तो लाग्छ मलाई, हो जे 13 गते पठाएको नेपाल सरकारलाई, अथवा अब 2 महिना बाँकी छ भनौँ न, करिब करिब जम्मा 2 महिनाभित्र, त्यो 3 महिनाभित्र पठाउन सक्छ, अब 2 महिना बाँकी छ, अब त्यो पठाएन र अनि कार्यान्वयन पनि गरेन भने चाहिँ अनि अन्तर्राष्ट्रिय फोरमहरूमा प्रश्न उठ्छ, मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन नगर्ने मुलुकहरूलाई चाहिँ तपाईँको युएनको सहायता रोकिएका कतिपय मुलुकहरूमा त्यस्तो पनि हामी अवस्था देख्छौँ, र अनि अन्तर्राष्ट्रिय मानवाधिकार फोरमहरूमा तपाईँको मानवाधिकार परिषदहरूमा प्रश्नहरू उठ्छन्, यसरी नेपाल सरकारले चाहिँ मानवाधिकार आयोगको रिपोर्ट सार्वजनिक गरेन भनेर त्यो प्रश्न उठ्न सक्छ, र दोस्रो त्यो सिफारिसले दोषी किसान गरेका व्यक्तिहरूको विरुद्धमा कतिपय देशहरूले आफ्नो राष्ट्रिय कानुनमा तिनीहरूलाई गिरफ्तार गरेर ट्रायल गर्न सक्ने कानुन बनाएका छन्, त्यो भनेको अमेरिका हो, अमेरिकामा त्यो यदि त्यो सिफारिसमा दोषी ठहर भएका कुनै पनि व्यक्तिहरू गए भने अमेरिकाले गिरफ्तार गरेर कारवाही चलाउन सक्ने सम्भावना समेत रहन्छ। मैले यो जे कुरा हो त्यो तपाईँ समक्ष भने, यति सिरियस हुन्छ मानवाधिकार आयोगको प्रतिवेदन, तर मानवाधिकार आयोगको यो प्रतिवेदन चाहिँ मैले अघि भने सबै म भन्दिनँ, अधिकांश मानवाधिकार आयोगका यसपालिका सिफारिसहरू चाहिँ स्वयं मानवाधिकारका आधारभूत बेसिक प्रिन्सिपलको विरुद्धमा भएको हुनाले यसलाई चाहिँ त्यति सिरियसका साथ यो कारण हुनुपर्छ भनेर हेरिँदैन होला, पश्चादर्शी कानुन बनाएर पनि कारवाही गर्नुपर्छ फलाना फलाना भनेर जे लेखिएको छ त्यो चाहिँ हास्यास्पद छ, त्यसलाई त्यति सिरियसली अरू मुलुकहरूले लिन्छन् जस्तो मलाई लाग्दैन।
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद टिकाराम रायजी, नमस्कार। राजनैतिक विश्लेषक टिकाराम बटुवाई आजले श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।
3: कम्युनिस्ट आन्दोलनलाई जनताले कसरी हेरिरहेका छन्, के कम्युनिस्टहरूलाई जनताले हेर्न चाहेका छन्, अथवा कम्युनिस्टहरूको आवश्यकता देशको लागि छ वा छैन, यिनै प्रश्नको जवाफ आज खोज्ने प्रयास गर्नेछौँ संवादमा, र संवादको निम्ति आज मेरो पाहुना हुनुहुन्छ पूर्व मन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता मेटमणि चौधरी। चौधरी सर स्वागत छ, आराम हुनुहुन्छ?
4: ठिक छ।
3: अब काले काले मिली खाउँ भाले भने जस्तो हिजो एउटा काठमाडौँमा भेला देखियो, जहाँ कम्युनिस्ट नेता बनाउँदाहरू शिखर नेता भनौँ, आफूलाई शीर्ष नेता भन्नुहुन्छ उहाँहरू, पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली, माधव कुमार नेपाल, झरनाथ खनाल र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एउटै मञ्चमा उभिनुभयो, र प्रतिगामी विरुद्ध अब एक हुनुको विकल्प छैन भनेर त्यहाँबाट आफ्नो आफ्नो विचार राख्नुभयो, तपाईँ यो कुरासँग सहमत हुनुहुन्छ?
4: मेरो आफ्नो विचारमा नेपालमा कम्युनिस्ट आन्दोलनको एकता अथवा अपरिहार्यता छ, जति कम्युनिस्ट पार्टीहरू छौँ हामी सबै कम्युनिस्ट पार्टीहरूको बिचमा एकता गर्ने कुरा अझ बलियो सशक्त बनाएर आफूलाई अगाडि बढाउने त्यो आवश्यकता छ. तर हिजोको भेलामा के देखियो भने जब नेतृत्वहरूमा सङ्कट आइपर्छ त्यो बेला त्यो सङ्कट टार्नको लागि डाइभर्ट गर्ने एउटा कडीको रूपमा वामपन्थी एकता कम्युनिस्ट एकता भन्ने कुरालाई अगाडि सार्ने गरिन्छ. जब आज पनि ओलीमाथि पार्टीभित्रैबाट निकै ठुलो सङ्कट आएको छ, ओलीले हटाउने एउटा क्याम्पेनिङ नै चलिरहेको छ र हामीभित्र पनि नेतृत्वमाथि अनेकौँ प्रश्नहरू उठिरहेको छ. त्यो प्रश्नलाई डाइभर्ट गर्ने एउटाले ए उतै छेक्ने उतै छेक्ने र आफूले फेरि सेफ साइडमा राख्ने त्यो एउटा स्ट्राटेजी पनि हुनसक्छ भन्ने मलाई लाग्छ. आवश्यक त हो तर यिनै नेतृत्व यिनै नेता यिनकै नेतृत्वमा फेरि कम्युनिस्ट आन्दोलन एकदम हराभरा हुने कुरा समृद्ध बन्ने कुरा करोडौँ जनताको आकर्षणको पार्टी बन्ने कुरा मलाई चाहिँ धेरै विश्वास त्यो लाग्दैन देख्दैन. किनकि पहिलो कुरो त आफूलाई नै सबैभन्दा पहिले राम्रो बनाउनु पर्यो नि त. आफू करेक्सन नहुने आफूहरूले छोड्न नचाहने गणतान्त्रिक राज्य व्यवस्थामा सामन्तवादी चेतना चिन्तन संस्कार देखाइराख्ने अनि फेरि पनि कम्युनिस्ट पार्टी एकता गर्ने कुरा अथवा बलियो बनाउने कुरा हामी पाँचजना मिल्यौँ भने सशक्त बन्ने कुरा चाहिँ मलाई धेरै विश्वास छैन.
3: भनेपछि कम्युनिस्ट आन्दोलनको आवश्यकता छ तर त्यो आवश्यकताभित्रको पात्र चाहिँ पुष्पकमल दाहाल प्रचण्ड केपी शर्मा ओली माधव कुमार नेपाल चरणनाथ खनाल यी चार पद पात्र यो कम्युनिस्ट आन्दोलनका पात्र हुन सक्दैनन्. त्यसो भए
4: उहाँहरू आफूलाई सच्याउनु पर्यो.
3: अब त के सच्याउने हो र यो उमेरमा आइसकेपछि
4: जस्तै सुरुदेखि कम्युनिस्ट पार्टीभित्र अथवा हामी नेकपा एमालेको धारको मान्छे भएको कारणले 2071 सालमा पार्टीको 9 राष्ट्रिय महाधिवेशन चलिरहेको थियो. त्यो बेला केपी ओली 70 वर्षको हुनुहुन्न थियो र उहाँले सशक्त रूपमा 70 वर्ष उमेर काटेका मान्छे नेतृत्वमा रहनुहुन्न भन्ने कुरालाई अगाडि सार्नुभयो.
3: विधानमै लेख्नुभयो
4: सबै गर्नुभयो जसको कारणले भरतपुर अधिकारी लगायतका नेतृत्वहरू पार्टीबाट विदा लिनुभयो. तर आज केपी ओली 70 वर्ष दुईपटक क्रस गरिसक्नु भएको छ भन्नाले 70 भइसक्नु भएको छ. दुईपटक अध्यक्ष बनिराख्दाखेरि 70 वर्षको उमेर हदलाई सधैँभरि उहाँले नकार गर्नुभयो अथवा हटाउनुभयो. पार्टीको पछिल्लो केन्द्रीय कमिटीको बैठक बसेर त्यसलाई
3: 70 वर्षको उमेर हद भन्ने बुदा नै हटाइदिनुभयो.
4: भनेपछि हामी कति ढोङ्गी रहेछौँ कति बदमास रहेछौँ कति राजनीतिक रूपमा त्यो के भन बदमासी गर्ने रहेछौँ भन्ने कुरा स्वार्थ केन्द्रित राजनीति कति गर्ने रहेछौँ भन्ने कुरा त बुझ्यौँ नि त. पनि यो नियम सबै नेतृत्वहरूमा लागू भइरहेछ. पनि एउटा यो त एउटा आफूलाई बाँच्दासम्म रहँदासम्म डुल्ने सक्ने सामर्थ्य रहेसम्म नेतृत्व नछोड्ने कुरा त राम्रो होइन नि त. उहाँले नेतृत्वमा उहाँहरूले
3: मात्रै कि तपाईँहरूको पार्टीका संयोजकमा पनि
4: सबैले उहाँहरू
3: माधव कुमार नेपालमा पनि
4: माधव कुमार सबैमा भन्दैछु त किन अनि उहाँहरू नेतृत्वमा पुग्दा 30 वर्ष 31 वर्षको हुनुहुन्थ्यो नेतृत्व गर्नुभयो र आज हामीले 50 वर्ष 60 वर्ष पुगेका मान्छेहरूले पनि विश्वास नगर्ने कुरा त्यो सामन्ती चेतनाले काम गरेको छ नि त. जसले यो चेतनाबाट माथि उठ्नुपर्छ. उहाँहरूले फ्रिक्वेन्टली नेतृत्व अब हामी छोड्छौँ तपाईँहरू चलाउनुहोस् तयार हुनुहोस् भन्न सक्नुपर्छ नि त. त फेरि अनेक अनेक बाहना बनाएर आफू नेतृत्वमा रहिरहने कुरा बाँच्दासम्म भन्नुहोस् न नेतृत्व नछोड्ने कुरा अब हामीले मात्रै होइन नारायणमान बेजुक्षे 80-90 वर्ष मोहन विक्रम सिंह जो सरकार बनाउँदैन प्रधानमन्त्री हुँदैन राष्ट्रपति हुँदैन त्यो सम्भावना छैन तर पनि नेतृत्व छोड्न तयार हुनुहुन्न त्यसै मलाई कहिले कस्तो लाग्छ भने संसारको यदि सामन्तवादको नमुना केही खोज्नु पर्यो भने नेपालमा गए हुन्छ भन्छु म
3: केपी शर्मा ओली त अर्कै पार्टीका भए तपाईँ अहिले जुन पार्टीमा हुनुहुन्छ विद्यमान जुन पार्टीमा हुनुहुन्छ त्यसमा पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्छ माधव कुमार नेपाल हुनुहुन्छ विशेष गरी उहाँहरू दुई बीच नै नेतृत्व कसको भन्ने खालको एक हिसाबको रसाकसी चल्नेवाला छ यी दुई पात्रलाई तपाईँहरू अब नेतृत्वबाट तपाईँहरू हट्नुहोस् भनेर भन्न सक्नुहुन्छ भन्नुभएको छ
4: यस्तो छ होइन यो कुरा त पार्टीको आन्तरिक बैठकमा त कुरा चलि नै रहेछ नि त
3: तपाईँले क्या व्यक्तिगत रूपमा किनभने तपाईँ बोल्न सक्ने प्रखर वक्ताको रूपमा लिन्छु मैले तपाईँले फेस टु फेस कहिले माधव कुमार नेपाललाई भन्नुभएको छ अब अति भयो कामरेड अब तपाईँको आवश्यकता छैन नेतृत्व अब कम्तीमा हाम्रो उमेर समूहलाई दिनुहोस् तपाईँले छोड्नुहोस् अब तपाईँ विश्राम लिनुहोस् राजनीतिबाट तपाईँका कारणले गर्दाखेरि हामी जतिको उमेरको व्यक्ति जो राजनीति गरेर देशलाई अगाडि चलायमान बनाउन चाहन्छौँ हाम्रो समेत ब्रान्डिङ खतम भयो तपाईँको कारणले गर्दाखेरि भनेर भन्न सक्नु भएको छ कहिले
4: हाम्रो केन्द्रीय संयोजन समितिको बैठक थियो त्यो बैठकमा हामीले भनेका छौँ र उहाँहरूले पनि एक खालको तयार हुनुहोस् भन्ने तरिकाले त बोल्नुभएको छ भन्नाले अहिले त्यो ठाउँमा भन्नै पर्ने ठाउँमा त पुगेका छैनौँ तर सिम्बोलिकली हामीले अब नयाँ नेतृत्व आउनुपर्छ एक खालका उमेर भएका मान्छेहरू नेतृत्वमा आउनुपर्छ मान्छेले विश्वास गरेनन् तपाईँहरूको योगदान त छ क्षमता छ अरू पनि छ तर पनि व्यवस्थापकीय पक्ष त धेरै कमजोर देखियो नि त 2048 सालको कम्युनिस्ट पार्टी 51 सालको कम्युनिस्ट पार्टी 51 त नेकपा एमाले एक्लैले लार्जेस्ट पार्टी भएको थियो नि त त्यसपछि 74 सालको पार्टी होइन त्यो 52-62 सालको पार्टी त्यो सबै एक खालको राम्रै देखिएको थियो नि त 74 सालको 79 सालको त राम्रै थियो नि त अहिले नै हामी धेरै कमजोर देख्यौँ यसैले त्यो सबै उहाँहरूको नेतृत्वमा भएको थियो ठुलो हुने कुरा
3: दुई तिहाई पनि उहाँहरूको नेतृत्वमा भयो
4: भएको थियो
3: अहिले खुम्चिएर मरी चाउरिया जस्तो अवस्था पनि उहाँहरूकै नेतृत्वमा
4: भयो
3: भयो
4: यसैले मेजर कुरा अहिले कम्युनिस्ट आन्दोलनभित्र व्यवस्थापकीय पक्ष धेरै कमजोर देखियो अब ग्रोइङ चाहिँ गर्न सक्ने बुम बनाउने बनाउन सक्ने जनताले आकर्षित गर्न सक्ने तर जुन विद्रोहपछि अथवा बुम पछाडिको व्यवस्थापन गर्ने कुरा धेरै कमजोर देखियो
3: जनतालाई आकर्षित गर्न सक्ने भन्नाले के मैले त बुझिनँ कसले आकर्षित गर्न सक्यो
4: यसो यसो छ अहिले त भएन जस्तै मुभमेन्ट गर्ने कुरा मुभमेन्टको नेतृत्व गर्ने कुरा र आखिरमा 46 सालमा त यिनीहरू नै थिए नि त होइन भाइ त्यसपछि 52-51 जनयुद्धको नेतृत्व एक कम्युनिस्ट पार्टीले नै गरेका थियौँ त त्यही त भने प्रचण्डको नेतृत्वमा आखिरमा 10 वर्षमा लार्जेस्ट पार्टी त बनाउनु भयो 64 सालको निर्वाचनमा बनाउनु भयो नि त तर त्यसले व्यवस्थापन गर्ने कुरामा त्यो कला त्यो शैली त्यो क्षमता कमजोरी देख्यो भनेपछि हामी त जनताहरूलाई आफूसँग राख्ने कुरा त्यसपछि त्यसको व्यवस्थापन गर्ने कुरा व्यवस्थापन गरेर कन्टिन्यू लिड गर्ने कुरा होला नि त यो कुरा त देखिएन यो कुरा नदेखेपछि कि त अरू मान्छेहरूको क्षमतालाई समेत आफ्नो क्षमता बनाउनु पर्यो अरूलाई पनि अब आफूसँगै राख्ने कुरा अरूको क्षमतालाई पनि उपयोग गर्ने कुरा त्यसको लागि सबैसँग डिस्कसन गर्ने कुरा छलफल गर्ने कुरा बहस बनाउने कुरा कि त त्यसमा ध्यान दिनु पर्यो कि आफूसँग त्यो खालको क्षमता हुनु पर्यो अब दुइटै नगरेपछि योभन्दा अगाडिको बाटो के त क्वेसन त उठेको छ त्यसै त्योभन्दा अगाडिको बाटो पहिलाउन सक्ने आइडेन्टिफाई गर्ने सक्ने नेतृत्वको जरुरत पर्यो नि त।
3: जस्तै
4: आज तपाईँहरू जस्तै उहाँहरूले आज म 52 वर्षको भइसकेका छु र मेरो आज यो देशको प्रधानमन्त्री कति 35 वर्ष हुनुहुन्छ हुनुहुन्छ नि त 35 वर्ष भन्दा मुनिका उमेर भएका मान्छेहरू मन्त्री बन्नुभएको छ पछि आज स्वीकारे पनि अस्वीकार गरे पनि 35 वर्षको उमेर भएको मान्छे प्रधानमन्त्री त भइ नै सक्नु भएको छ नि त्यसैले अहिले पनि तपाईँहरूसँग नेतृत्व छैन सिप छैन क्षमता छैन अनि अनुभव छैन भनेर उहाँले त्यो तर्क गरेर मुक्ति पाउनुहुन्न
3: त्यही त
4: विश्वास त गर्नु पर्यो नि त।
3: ठिक छ, अब तपाईँले बताइदिनुहोस् उहाँहरूकै नेतृत्व रहिरह्यो भने तपाईँ यही पार्टीमा बसिराख्ने हो कि होइन?
4: यस्तो छ, यसको लागि त अब हामी सल्लाह गर्नुपर्छ होइन
3: तपाईँको व्यक्तिगत धारणा
4: यसको यसको लागि त होइन उहाँहरू त छोड्नुको विकल्प देख्दैन म
3: छोड्नु भएन। महाधिवेशनको नाम लिनु होला, महाधिवेशनबाट पनि उहाँहरूकै हालीमुहाली भयो भने के गर्नुहुन्छ तपाईँ?
4: एउटा कुनै न कुनै टिम त भन्छ नै होइन, जस्तै
3: उहाँहरूले
4: पनि गाली गरिराख्ने अनि उहाँहरूको प्रतिस्पर्धा पनि गर्न नसक्ने कुरा यो त बेसिक कुरा हो नि त। त्यसैले यदि म यो तपाईँको स्टुडियोमा आएर बोल्न सक्छु भने कम्तीमा प्रतिस्पर्धा गर्ने आँट पनि राख्नुपर्छ।
3: तपाईँको आकाङ्क्षा के हो अब आउने महाधिवेशनमा? मेटमणी चौधरी कुन पदका आकाङ्क्षी भएर अगाडि बढ्ने
4: होइन, महाधिवेशन आएकै छैन होइन,
3: त्यसको तड्कारो आवश्यकता देखिसक्यो। यदि कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने हो भने देशमा आकै छैन अथवा आइसकेपछि सोचौला भन्ने त समय गइसक्यो, बुझ्नैसक्यो। तपाईँले आफै बताइसक्नुभयो 35 वर्षभन्दा कम उमेरका युवाहरू पनि देशको मन्त्री बनिसके, ठुल्ठुला नामलाई पछाड्दै नेपाली राजनीतिमा स्थापित हुने प्रयासमा धेरै अगाडि बढिसके, अब पनि तपाईँले आफ्नो कुरा राख्नु भएन भने त जनताले के आधारमा मेटमणी चौधरीलाई अथवा दाङका जनताले तपाईँलाई के आधारमा पत्याउने त?
4: होइन, हामी त कुरा त महाधिवेशन आएपछि राख्छौँ, सरसल्लाह पनि भइरहेछ। योजना त यो सबै कुरा आफ्नो प्लानहरू बताउनु हुँदैन पब्लिकली होइन, त्यो भइयो भने फेरि त्यसलाई कमजोर बनाउनको लागि अनेक स्ट्राटेजी भन्छ नि त। जस्तै मैले केही सोचेको छु, अब मुलुकको कम्युनिस्ट आन्दोलनलाई ठिक ठाउँमा लाउनको लागि कुन पदमा जाने, कुन जिम्मेवारी लिने, के रुचि राख्ने, यदि त्यो छैन भने पार्टी राजनीति छोडिदियो भइगयो नि त, किन गर्ने राजनीति? आज 52 वर्षको भइसकेका छ, अहिले पनि नेतृत्व गर्ने ल्याकेत राखिन, क्षमता राखिन, प्लान बनाइन भने किन राजनीति गर्ने?
3: एक्ज्याक्टली, मेरो प्रश्न त्यही हो, उत्तर चाहिँ के हो भने
4: होइन, त्यो गरिन्छ नि त, हेर्नुहोस् न त, महाधिवेशन आउन दिनु।
3: ल खैर, अब यो वाम एकताको चर्चाको विषयमा मेरो अन्तिम प्रश्न, मैले पहिलो प्रश्नमै राखेको थिएँ, चारजना पूर्व प्रधानमन्त्रीहरू प्रचण्ड, नेपाल, खनाल र अर्को हाम्रो मिलेर हिजो जुन कुरा गर्नुभयो त्यसलाई मैले काले काले मिली खाउँ भाले भनेर भने, तपाईँ सहमत कि नसहमत? असहमत
4: होइन, यस्तो छ, त्यहाँ पनि त कुरा मिलेन नि त। जस्तै ओलीको बोली कस्तो थियो भने नेकपा एमालेको पोलिसी ठिक छ, प्रोग्रामहरू ठिक छ, यसमै आयो,
3: एमालेकै शर्तमा आउनु पर्यो,
4: यसमै आयो भइगयो नि। अब कौर प्रचण्डले वामपन्थीहरूको बिचको एकता गर्नुपर्छ, यसो आजै गरौँ भोलि गरौँ जहिले नि गरौँ भन्ने तरिकाले बोल्नुभएको थियो।
3: त्यही त, यो सब यी चारजनाको काले काले मिली खाउँ भाले भाला नै कुरा मात्रै देखियो होइन?
4: होइन, यस्तो छ, तपाईँले यति बुझ्नुहोस्, कम्ती बुझ्ने कुरा बुझ्नुपर्छ,
3: बुझाइदिनुहोस्।
4: अहिले केपी ओली माथि सङ्कट छ,
3: प्रचण्ड माथि सङ्कट
4: छ,
3: माधव नेपाल माथि
4: सङ्कट छ, भने त्यो सबै खालका सङ्कट
3: आफूमाथि लागेको सङ्कट डार्नको लागि एकताको अब उइया चलाउन थाले।
4: जस्तै यो एउटा गिलास हो, यो गिलासमाथि सङ्कट आयो साइडबाट, अब नेताले के गर्न थाले भने यो सङ्कटलाई यतै फर्काइनको लागि दुईवटा गिलासलाई मिलाइदिने, र जुन ठाउँबाट जुन प्रकारको सङ्कट आउँछ उतै फर्काउने र आफू फेरि पनि बलियो हुने, आफू रिभाइभ हुने, आफू सङ्कट मुक्त हुने,
3: उहाँहरूलाई देशको चिन्ता भन्दा पनि आफ्नो
4: मूल कुरा यो हो। अरू जेसुकै जस्तो सुकै तर्क गर्न सकिन्छ।
3: तर अब वर्तमान सरकार राष्ट्रिय स्वतन्त्र पार्टीको उदयको विषयमा थोरै कुराकानी गरौँ। अहिलेको सरकार जुन हिसाबले अगाडि बढिरहेको छ, मेटमणि चौधरीको यसमा के टिप्पणी छ?
4: सरकारको एक्टिभिटीहरू अब ठिकै देखिन्छ, लोभलाग्दो धेरै छन्, तर यसले ध्यान पुर्याएको चाहिँ देखाउँदैन, देखिया छैन। जस्तै यो सरकार भन्ने बित्तिकै यहाँ धनी पनि छ, गरिब पनि छ, पुँजीपति पनि छ, श्रमिक पनि छ। भन्नाले यो काठमाडौँ सहर केवल धनी धनी मान्छे मात्रै मिलेर बनेको सहर त होइन। यदि धनी मात्रै मान्छे भयो भने यसले कम्प्लिटली आफ्नो आकार ग्रहण गर्न सक्दैन। यहाँ गरिब पनि छ, ज्यादा गरेर खाने मान्छे पनि छ, मकै पोलेर खाने मान्छे पनि छ, सुकुम्बासीको नाममा अब त्यस्तो ठाउँमा घर बनाएर बस्ने मान्छेहरू पनि छ, यहाँ एकै दिनमा अरब कमाउने मान्छेहरू पनि छ, यही होला नि त, खरबको बिजनेस गरिरहेको छ। तर यो सरकारले कम्प्लिटली ल्यान्डलेस या सुकुम्बासी या गरिब या कमजोर व्यक्तिहरूमाथि कम्प्लिटली जवाबदेही बन्न सकेका छैन।
3: कुन कुन कुरा
4: यो उसको जस्तो सुकुम्बासीकै कुरा, आउने बित्तिकै हटाउने कुरा, व्यवस्थापन नगरिकन हटाउने कुरा, अहिले होल्डिङ सेन्टरमा लगेको थियो होल्डिङ सेन्टरबाट पनि छोर भन्ने कुरा, यो त कम्प्लिटली गैर जिम्मेवारी कुरा हो नि त।
3: कहाँ गैर जिम्मेवारी हुनु? प्रधानमन्त्री बालेन्द्र शाहले चितवनको मञ्चबाट, प्रथम राष्ट्रिय महाधिवेशनको मञ्चबाट बोलेको सुन्नु भएन? यसपटक यो पाँच वर्ष जुन जुन मुद्दा लिएर हामी जनतामा आज पुगेर आएका छौँ, अब अर्को चुनावमा यो मुद्दा लिएर हामी जाँदैनौँ, यसलाई यही कार्यकालमा सकाउँछौँ, अर्को कार्यकालका लागि हामी नयाँ मुद्दा लिएर अगाडि बढ्छौँ भनेर त्यत्रो भनिसक्नु भएको छ त। अब सुकुम्बासीको विषयमा पनि बोलिसक्नुभयो उहाँले, भारतको र नेपालको सीमाको विषयमा जुन विवाद थियो त्यसमा पनि बोलिसक्नुभयो। तपाईँहरूले नबुझ्नु भएको कि अन्डर एस्टिमेट गर्नुभएको
4: छ? आज होल्डिङ सेन्टरमा जबरजस्ती राख्ने, त्योबाट पनि हटाउने कुरा,
3: हटाउने भनेको छ, मासिक यति दिन्छौँ आफ्नो हिसाबले अहिले व्यवस्थित भएर बस्नुहोस्, हामी चाँडै लाल पूर्जा बाँड्छौँ, लाल पूर्जा बाँड्ने यो एउटा प्रक्रिया हो भनेर पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले केही दिन अगाडि मात्रै बोल्नु भएको छ त।
4: अनि बच्चा बच्चीहरूको कुरा नगरौँ न, तपाईँले होल्डिङ होल्डिङ सेन्टरबाट पनि हटाउने अनि उनीहरू कहीँ बसिया छैन अनि उनले लाल पूर्जा कहाँबाट लिएर दिन्छ? कुन जग्गाको लाल पूर्जा दिन्छ? तपाईँले बसेपछि न त्यो जग्गाको स्वामित्व ग्रहण गर्नुहुन्छ, तपाईँको नाममा नापी होला, नापीको लागि सर्टिफाई गर्ला लोकल गभर्मेन्ट ओह्राले, होइन? तपाईँले यदि बस्दै बस्नु भएको छैन भने कुन जग्गाको लाल पूर्जा दिन्छ?
3: जहाँ बसाउनु खोजिरहेको छ त्यसको तयारी गर्नु भएको होला नि उहाँहरूले,
4: कुन कुन ठाउँ बसाइ तयारी भएको छ त्यो त भन्नु पर्यो नि त। अहिले जुन ठाउँमा सरकारले बसालिरहेको छ त्यो ठाउँलाई पनि जनताले मन पराएको छैन। भने यस्ता हावादारी कुरा, यस्ता गफारी कुरा गर्नु हुँदैन। मान्छेले हटाएर आकाशी कित्त बनाइदिएछ, खेदिसकेका छ, अनि तिमीले लाल पूर्जा दिन्छु भनेर जनताले पत्याइदिनु पर्ने? यस्ता हावादारी कुरा गर्नु हुँदैन। दोस्रो कुरा, तपाईँले अहिलेको बजेट हेर्नुहोस्, स्वास्थ्यमा कर, तपाईँले बिरामी भएर जानुहोस् तपाईँमाथि कर लियो, तपाईँको बच्चा स्कुल पठाउनुहोस् त्यो बच्चामाथि पनि कर लिएको छ, तपाईँले आफ्नो खेतीमा सिँचाइ गर्नुहोस् त्यो माथि कर थुपारिरहेको छ, कर लिइरहेको छ। अनि यो सरकार गरिबको सरकार अथवा अरू सरकार सुशासित सरकार हो भनेर भन्न पाउनुहुन्छ? त्यसै यस्ता हावादारी कुरा, यस्ता गफारी कुरा हामीले गर्नु हुँदैन। त्यसैले बालेनको कुरा पनि तपाईँले हेर्दै जानुहोस्, तपाईँले यही ठाउँबाट कसैले ल्याएर पनि सोध्नुहोस्, यो सरकार एक्चुली जनताले बनाएका हुन् या कसैले बनाइदिएको हो? अहिले तपाईँले, म सिरियसली कुरा गर्छु,
3: यो त फेरि दोधारे कुरा भयो. अघि त अघि भर्खरै तपाईँले सरकारको काम चित्त बुझ्दो छ भन्नुभयो, थोरै प्रश्न राखिरहनु भएको छ सरकार.
4: नै नै चित्त बुझ्छ त थोरै भने होइन. जुन हिजोको बदमासीमाथि जुन आक्रमण गरिरहेको छ, अनुसन्धान गरिरहेको छ, ठिकै छ नि त. म त जे हो त्यो बोल्दैछु नि त. तर जुन फेरि पनि व्यवस्थित गर्ने नाममा जनताले खेद्ने कुरा, उठीवास लाउने कुरा त बिठी कुरा होला नि. जस्तै म मेरै निर्वाचन क्षेत्रमा यति धेरै जग्गाहरू छ जुन जग्गा पनि जनताहरूको थियो, जनताहरूलाई उठीवास लगाए. पञ्चायत व्यवस्थाको कानुन त्यस बेला शासकहरूको सहायता लिएर जनताले उठीवास लगायो र त्यो उठीवास लगाएर त्यो त्यो जमिन संस्थाको नाममा गराए. आज फेरि त्यो संस्थाले मेरो जमिन हो भनेर जनताले उठीवास लाउँदैछ. भनेपछि जनताहरूको जग्गा हडप्ने, आफ्नो नाममा गराउने, अनि जनताहरू खेद्ने कुरा मेरो जग्गा हो भनेर भन्न पाइन्छ. हो, देशैभरि यसरी नै गरिरहेछ यो सरकारले. त्यसैले यो के बुझ्नुपर्छ भने यो सरकार भन्नेपछि गरिब पनि छन्, केही नभएका मान्छेहरू पनि हुन्छन्, बेसहारा पनि हुन्छन्. यिनी सबैको सहारा गर्ने अभिभावकत्व भूमिका सरकारले गर्नुपर्छ भन्ने कुरा यसले बुझ्दै बुझेको छैन. यो त केवल धनीहरूको धनी मात्रै छन् भन्ने मात्रै बुझेको छ. धनी मात्रै छन्,
3: धनीले मात्र मतदान गरेर यो पार्टी यति ठुलो बनेको अनि यसले यति सरकार बनाएको. तपाईँ अघि भर्खरै भन्दै हुनुहुन्थ्यो यो सरकार निर्माणको जनताले गरेको होइन भने जस्तो अभिव्यक्ति दिइरहनु भएको थियो. खास के भन्नु खोज्नुभएको?
4: होइन, यो त तपाईँले हेर्नुहोस्, अहिले एउटा राष्ट्रले संसारको सबैभन्दा शक्तिशाली राष्ट्र जसले आफूले ठान्छ ऊ तेस्रो ओल्ड वारको तयारी गरिरहेछ. कहिले इराकमाथि आक्रमण गर्छ, कहिले कोमाथि आक्रमण गरिरहेछ, कहिले कोमाथि आक्रमण गरिरहेछ. सबै च्याप्टरहरू क्लोज भएपछि अब नेपालमा आउने अनेक बाहनामा यसको लागि त कन्फ्लिक्ट हुनु पर्यो, नेपालमा द्वन्द हुनु पर्यो. त्यो द्वन्द व्यवस्थापनको नाममा फेरि पनि नेपालमा आउने र आज युरोपबाट अथवा अमेरिकाबाट जुन इकोनोमी एसियामा ट्रान्सफर त हुँदैछ. एसियामा ट्रान्सफर हुने कुरालाई ब्रेक गर्नको लागि, रोक्नको लागि उसले अनेक संसारका धेरै देशहरूमा निहु बनाएर उसले आफूलाई मुभ गर्न खोजिरहेछ. आज केही नभए पनि चाइना र इन्डिया त मिलेछ. हिजोको दिनमा अमेरिका इन्डिया थ्रु नेपालमा प्रवेश गर्थ्यो, काम कारवाही गर्थ्यो. आज के भइरहेछ भने इन्डिया र चाइना मिलिसकेपछि उसको प्रवेश गर्ने ठाउँ भएन, ढोका बन्द भयो. त्यसको लागि उसले यहाँ फेरि पनि आफ्नो अनुकूलको सरकार बनाउने, सरकार बनाइसकेपछि कुनै न कुनै तरिकाले द्वन्द निम्त्याउने, द्वन्द विस्तार गर्ने, त्यसपछि त्यो द्वन्दलाई मिनिमाइज गर्नको लागि, व्यवस्थापन गर्नको लागि युएनको नाममा, शान्ति सेनाको नाममा, अरू नाममा यहाँ उपस्थिति जनाउने र जुन आफू कम्प्लिटली क्राइसिसमा, इकोनोमिकली क्राइसिसमा फँसिरहेको छ त्यसलाई रिभाइभ गर्ने. अहिलेसम्म अमेरिका धनी बन्ने कारण पहिलो र दोस्रो दुवै विश्वयुद्धमा हतियार बनाएर बिक्री गरेर त्योबाट प्राप्त भएको पैसा कलेक्ट गरेर आफूलाई रिभाइभ, आफ्नो इकोनोमीलाई व्यवस्थापन गरेको इतिहास छ नि त. अहिले गर्न खोजेको यही छ, मान्छेले बुझेका छैनन्, बुझ्दैनन्, त्यसै बालेन.
3: बालेन्द्र शाह जतिको राष्ट्रवादी नेता कोही छैन भन्नुहुन्छ, फेरि तपाईँ बालेन्द्र शाह अमेरिकाको पपेट भएर सरकार चलाइरहेका छन् भन्ने आशयको अभिव्यक्ति दिइरहनु भएको छ. यो कता कता एकदम मिलेन जनताको,
4: मेरो कुरा एकदमै मिलेको छ. जनता सधैँभरि
3: बालेन्द्र शाह अमेरिकाको पपेट भएर सरकार चलाइरहेका छन्,
4: मैले
3: एक शब्दमा जवाफ
4: दिन्छु. यो कुरा बोलेपछि त बुझ्नु पर्यो नि त. तर जनताले भोट सधैँभरि ठिक ठाउँमा गर्छन् भन्ने हुँदैन. तपाईँले धेरै देशहरू हेर्नुभएको छ नि त, जनताले नै भोट हालेका छन्. पछि त्यही भोटको कारणले सिक्किम इन्डियामा विलय भएको इतिहास पनि त छ नि त. कुनै एउटा मान्छेलाई प्रयोग गर्छ
3: मेरो राष्ट्रवादमाथि शङ्का नगर्नुहोस् भनेर चितवनबाट बोलिसके त
4: त्यसैले त शङ्का गर्नु परेछ. शङ्का यदि राष्ट्रवादी भएको भए त्यो त बोल्नै पर्ने त ल. तपाईँले अहिलेसम्म कति कति उहाँ संसदमा बोल्नु भएको कुरा हो. अहिलेसम्म नेपालले कुन ठाउँमा मिच्यो आइडेन्टिफाई गर्नुभएको छ, भन्न सक्नुभएको छ? उहाँले त बोलेको के हो भने नेपालले पनि मिचेको छ, इन्डियाले पनि मिचेको छ, इन्डियाले त हजार ठाउँमा मिचेको छ, तर नेपालले कुन ठाउँमा मिच्यो त? त्यसैले सबैभन्दा धेरै शङ्काको दृष्टिकोणले यही हामीले हेर्नुपर्छ.
3: यो हाम्रो दिमागमा पात्र हुन्,
4: हाम्रो दिमागमा नआएको कुरा इन्डियाले भारतको जमिन मिचेको छ भन्ने कुरा, अझ त्यसलाई ढाकछोक गर्ने रफू भर्ने कुरा उनका सांसदहरू छन् बेठिक काम गरिरहेछन्.
3: यो विषयमा चाहिँ केपी शर्मा ओलीसँग तपाईँहरूको विचार मिल्छ?
4: केपी यसो छ, अब शासकहरू भनेको राष्ट्रवादी नै हुनुपर्छ. त शासकहरूले मेरो ऊमाथि योग्यतामाथि राष्ट्रवादको ऊमाथि प्रश्न नगरोस् भन्ने कुराले के गर्छ भने सबैभन्दा धेरै शङ्कास्पद व्यक्ति त्यो हो भन्ने कुरो बुझाउँछ.
3: ल मेटमणि सर, हामी एकदम अन्तिममा छौँ. राष्ट्रवादको कुरामा विषयमा चाहिँ को बढी राष्ट्रवाद हो, बालेन्द्र शाह कि केपी शर्मा ओली? एक एक शब्दमा उत्तर दिनुहोस्.
4: अनि बालेन्द्र शाह त हुँदैनन्, हेर्नुहोस्
3: राष्ट्रवाद होइन,
4: बालेन्द्र शाह राष्ट्रवाद होइनन्, राष्ट्रवादी होइनन्, र केपी ओलीको राष्ट्रवाद पनि देखाउनको लागि मात्रै थियो. राष्ट्रवाद भन्ने कुरा यो भन्नै नपर्ने विषय हो नि त.
3: बालेन्द्र शाह भन्दा चाहिँ के असम राष्ट्रवादी चाहिँ केपी शर्मा ओली हुन्?
4: यसो छ, बालेन्द्र शाह कम्प्लिटली अरूले प्रयोग गरेको मान्छे हुन्, तर केपी ओलीले देखाउनको लागि बोलिने चिज राष्ट्रवाद थियो.
3: अघि तपाईँले भारतको सिक्किमसँग जोड्नुभयो, के कतै तपाईँलाई बालेन्द्र शाहले पनि नेपाललाई त्यस्तै गर्ला भन्ने डर हो?
4: तपाईँ डर होइन, तपाईँ हेर्दै जानुहोस् न त,
3: ए नेपाल बेच्ने सुरसारमा छन् बालेन्द्र शाह.
4: तपाईँ हेर्दै जानुहोस्
3: भाइ, यो त ठुलो स्टेटमेन्ट हो. फेरि यति ठुलो आरोप त लगाउन पाइँदैन नि एउटा देशको प्रधानमन्त्री.
4: होइन यसो छ, अनि प्रधानमन्त्रीले मैले भारतको जमिन मिचेको छु, नेपालले मिचेको छ भन्न मिल्छ त? यति ठुलो विपक्षमा, राष्ट्रको विपक्षमा कुरा गर्न पाइन्छ
3: भनेपछि देश बेच्ने लाइनमा बालेन्द्र शाह अगाडि बढिसके.
4: अब उनी को उनी छन् कि छैनन् आई डोन्ट नो, तर यो स्ट्राटेजी मार्फत कुनै एउटा शक्ति राष्ट्रले त्यो ठाउँमा पुर्याउनेछन्. तर मान्छेहरूलाई तपाईँलाई मैले कति प्रयोग गरेको छु तपाईँले थाहा पाउनुहुन्न, तर जुन बेला थाहा पाउनुहुन्छ त्यो सकिसकेको हुन्छ. त्यसैले के छ भने अब यो व्यक्ति त्यो व्यक्ति व्यक्ति व्यक्तिको कुरा नगरौँ, तर मुलुक
3: प्रधानमन्त्रीको कुरा हुँदैन.
4: होइन, प्रधानमन्त्रीले त्यस्ता कुरा स्टेटमेन्ट दिनु हुँदैन थियो. बल्ल बल्ल सांसदमा आउनुभयो, त्यो पनि समय नलिकन प्रधानमन्त्रीले उठेर हात उठाएर बोल्छु भन्ने कुरा हुन्छ? यति मर्यादा पनि कायम राख्न सक्नुहुन्न? त्यसपछि त्यो दिन सांसदले प्रश्न उत्तर गर्ने समय थिएन, कन्फर्म समय प्रश्न उत्तरको लागि त दुई दिन अगाडि प्रश्न दिइसकेको हुनुपर्छ, त्यसले प्रधानमन्त्रीले तयारी गरेको हुनुपर्छ, तयारी त गर्नु पर्यो नि त, त्यसपछि जवाब दिने कुरा हुन्छ. अनि सिधै आउने, हात उठाउने, बोल्छु भन्ने, रोस्टममा जाने, सिधा सिधै बोल्ने,
3: मर्यादा भएन भन्ने.
4: मर्यादा पनि मिलेन, बोलेको कुरा पनि त मिलेको छैन नि त. त्यसैले एकदम सिरियस भन्नुपर्छ.
3: हस्, आइदिनु, आफ्नो विचार राख्नु, धेरै धन्यवाद.
4: हस्, थ्याङ्क यू,
3: नमस्कार.

0: 91.2 MHz.
1: आज मेरो पाहुना हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधु कुमार चौलागाई. मधु सर स्वागत छ.
2: धन्यवाद.
1: अब तपाईँहरूको प्रथम राष्ट्रिय महाधिवेशन भर्खरै सम्पन्न भयो. तपाईँले केन्द्रीय सदस्य पनि उठ्नु भएको थियो तर असफल हुनुभयो यसपटक है.
2: असफल भयो.
1: तपाईँले संगठन त्यति जोरदार रूपमा आफ्नो साथमा राख्न सक्नु भएको रहेन रहेछ नि त.
2: होइन, यसलाई यस्तो संगठन अब मैले यो कुरा गर्दै गर्दा कहिलेकाहीँ हामीलाई एउटा आरोप लाग्छ हारलाई सहज रूपमा चाहिँ लिन नसकेको भनेर. हारलाई सहज रूपमा त्यतिखेर लिन सकिन्छ जतिखेर फियरली निर्वाचनका क्रियाकलापहरू भएको थियो भने हुन्थ्यो भने हारलाई सहज रूपमा लिन सकिन्छ. निर्वाचनका क्रियाकलापहरू फियर भएनन् जसको कारणले गर्दाखेरि अब साथीहरूले एउटा खालको पीडाबोध गर्नुपर्ने अवस्था रह्यो. त्यसभित्र म पनि परे.
1: जस्तो हाम्रो नेपाली अथवा साउथ एसियन नेताहरूमा एउटा कमजोरी के छ भन्दाखेरि तपाईँले अघि भनिहाल्नुभयो हारलाई सहज रूपमा स्वीकार्न नसक्ने आरोप आउँला लाग्ला भनेर. तर त्यो चरित्र पनि देखिन्छ क्या. के कारणले चाहिँ निर्वाचन फेयर भएन भनेर भन्ने आधारहरू के छ त त्यो प्रस्तुत गर्न सक्नु पर्यो नि त.
2: सबभन्दा पहिलो कुरा चाहे पार्टीका निर्वाचन हुन् चाहे सङ्घ संस्थाका निर्वाचनहरू हुन् चाहे विद्यालयहरूका निर्वाचनहरू हुन् ती सबै निर्वाचनहरू निर्वाचन मण्डलले निर्वाचन सञ्चालन गर्दै गर्दा सङ्घीय कानुनलाई पनि केन्द्र भागमा राख्छ. देशको मौजुदा कानुनलाई केन्द्र भागमा राखेर निर्वाचनका गतिविधिहरू सञ्चालन गर्छ. प्रणाली उस्तै हुन्छ र निर्वाचन गराउँदै गर्दा निर्वाचनका प्रोग्रामहरू सञ्चालन गर्दै गर्दा हामीले हाम्रो देशको अहिलेको मौजुदा निर्वाचन ऐनलाई निर्वाचन कानुनलाई हामीले केन्द्र भागमा राखेर त्यसलाई फलो गरेर निर्वाचनका गतिविधिहरू सञ्चालन गर्नुपर्छ. राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन महाधिवेशन अत्यन्तै राम्रो भयो. तर त्यो महाधिवेशनको डार्क पार्टको रूपमा चाहिँ के रह्यो भन्दा निर्वाचनको जुन कार्यक्रम रह्यो त्यो डार्क पार्टको रूपमा चाहिँ रह्यो. किन डार्क पार्टको रूपमा रह्यो भने यसले धेरै अनुत्तरित प्रश्नहरू जन्माएर आयो. सबभन्दा पहिला सङ्घीय निर्वाचन कानुनले के भन्छ भन्दा तिमीले मतदाता नावली सङ्कलन गर्दै गर्दा निश्चित समयमा मतदाता नावली सङ्कलन गर. हामीले गएको निर्वाचनमा पनि मतदाता नावली सङ्कलन गर्नका निमित्त निर्वाचन आयोगले हाम्रो सङ्घीय निर्वाचन आयोगले निश्चित समय दियो. त्यस पछाडि मतदाता नावली सङ्कलन बन्द गर्यो नि र त्यसपछि उसले मतदाता नावलीको सूची प्रकाशित गर्यो. त्यो सूची प्रकाशित गरेपछि उसले के भन्यो भन्दा यो मतदाता नावलीमा दाबी विरोध छ भने दाबी गर है भनेर भन्यो. त्यो दाबी विरोध गरे पछाडि दाबी विरोध परेकाको हकमा छानबिन गरेर दाबी विरोधमा यदि साँच्चै दाबी विरोध साँचो हो भने तिनीहरूलाई त्यो लिस्टबाट हटाएर अन्तिम फाइनल नावली प्रकाशित गर्छ. राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन महाधिवेशन भएको निर्वाचनमा पहिलो त्यो प्रक्रिया किन अवलम्बन गरिएन अनुत्तरित प्रश्न. त्यो निर्वाचनमा निर्वाचन स्थलमा बसेर मतदाता नावली सङ्कलन किन गरियो. पहिलो निर्वाचन हाम्रो निर्वाचन मण्डलले गरेको कमजोरी अनुत्तरित प्रश्न क्या. यसको जवाफ उहाँहरूले दिन सक्नुहुन्न जस्तो लाग्छ मलाई.
1: किन महाधिवेशन प्रतिनिधिहरू जतिजना सहभागी हुनु जतिजना हुनुहुन्छ उहाँहरू सबै मतदाता नै हुने
2: होइन. मतदाता उहाँहरू सबै मतदाता हो. त्यो मतदाताहरूको लागि हाम्रो निर्वाचन कार्यविधिले के भनेको छ महाधिवेशनको कार्यविधिले भने 15 दिन अगाडि केन्द्रीय पोर्टलमा सूचीकृत भइसकेको हुनुपर्छ भन्छ.
1: मतदाताको नामावली वेबसाइटमा आइसक्नु पर्छ महाधिवेशनको 15 दिन अगाडि अथवा निर्वाचन हुनुको 15 दिन अगाडि
2: केन्द्रीय पोर्टलमा आइसक्नुपर्छ भन्छ. त्यो फलो किन गरिएन नम्बर एक प्रश्न. नम्बर दुई, कुनै पनि मतदाताको अन्तिम नामावली पनि प्रकाशित गर्ने हिम्मत गरेन. वाइ? म टोटल्ली कानुनी प्रश्न मात्रै गरिरहेको छु क्या. हरेक समाजमा समाज चल्ने समाजमा भएका सारा कम्पोनेन्टहरू चल्ने त कानुन बमोजिम चल्नुपर्छ नि. किनभने ल एन्ड अर्डरलाई मेन्टेन गर्ने हो भने त सबैले कानुनको परिपालना गर्नुपर्छ नि. अनि त्यो गरिएन. त्यसपछि त्यहाँ ब्लन्डर मिस्टेक के गरियो भने मसँगै प्रतिस्पर्धामा हुनुपर्ने र पछि मसँगै प्रतिस्पर्धा गरेर आज निर्वाचनमा बाट विजयी भएर आएका जो साथीहरू हुनुहुन्छ उहाँहरू त्यो निर्वाचन आयोगसँग 0 आवरदेखि लास्ट आवरसँग सँगै बसेर काम गर्नु हो. किन त्यो इन्ट्री दियो, किन दियो त्यो इन्ट्री. त्यसकारण मैले यो फेयर भएन भनेर शङ्का गरे हो. अर्को कुरा, हामीले हाम्रा उम्मेदवारीहरू दर्ता गऱ्यौँ, मेरा प्रतिस्पर्धी को हुन् भनेर अन्तिम नावली प्रकाशित गर्नु पर्दैन, त्यो किन गरिएन? म अनुत्तरित प्रश्नका विषयमा कुरा गरिरहेको छु।
1: तपाईँका प्रतिस्पर्धी को को हुन् भनेर 79 जनाको नामावली प्रकाशित भएन र?
2: होइन, नावली प्रकाशित गर्नुपर्छ नि त, अन्तिम नावली, त्यो नावली प्रकाशित भएन। तपाईँहरूले पनि बुझ्न सक्नुहुन्छ किन गरिएन। हाम्रो उम्मेदवारी पछि जब डिजिटल मेसिनमा नामहरू इन्ट्री गरियो, त्यो नाम इन्ट्री गर्दा के आधारलाई आधार बनाएर नाम इन्ट्री गरियो? कसैको अगाडि र कसैको पछाडि पार्दा दर्ताका हिसाबले
1: संख्यामा होला नि त,
2: दर्ताको संख्या हो भने त मसँग त्यो सुरक्षित छ प्रमाण, मेरो दर्ता नम्बर 22 हो, तर स्क्रिनमा मेरो दर्ता नम्बर कति देखियो? स्क्रिनमा मेरो नम्बर कति देखियो? 64 देखियो। आधार के?
1: वर्णानुक्रममा हो कि?
2: वर्णानुक्रममा भए मेरो आदरणीय उपसभापति अहिले स्वर्ण विभागले अर्थमन्त्रीज्यू को नाम 1 नम्बरमा छ, वर्णानुक्रम कसरी भनियो?
1: पार्टीको मर्यादा क्रममा राखियो कि?
2: पार्टीको निर्वाचनमा मर्यादा क्रम कहाँबाट हुन्छ? पार्टीको मर्यादा क्रम जतिखेर उहाँहरू हामीसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्थ्यो उहाँको मर्यादा क्रम त सिद्धिसकेको थियो त, किन आयोजकको रूपमा उहाँहरू कन्भर्ट भइसक्नु भएको छ, त्यस कारणले उहाँहरू हाम्रो बिचमा त्यहाँ कुनै असमानता छैन, समानता हुन्छ। हामीले यदि ल एन्ड अर्डरलाई मान्ने हो भने त्यसपछि ल त्यो पनि भयो, हामीलाई मतदानमा सहभागी हुनुभन्दा पहिला हामी त प्रतिस्पर्धी हो नि। सङ्घीय निर्वाचन कानुनले के भन्छ भन्दा, हामीले तपाईँहरूले पनि याद गर्नुपर्छ, तपाईँहरूलाई थाहा छ तर यादगार नभएको हुनसक्छ, जस्तो हामी निर्वाचन स्थलमा गइसकेपछि अस्ति फागुन 21 भएको निर्वाचनमा पनि निर्वाचन स्थलमा गएपछि त्यो मतदान अधिकृतले के गर्छ भने ल हेर्नुहोस् है यो ढुङ खाली छ भनेर देखाउँछ नि। तर चितवन महाधिवेशनमा भएको निर्वाचनमा त्यो भोटिङ मेसिन खाली छ भनेर किन देखाइएन? त्यो देखाउनु पर्थ्यो नि त,
1: यसमा मत संख्या 0 छ भनेर डिजिटली
2: देखाउनु पर्थ्यो,
1: प्रमाणित देखाउनु पर्थ्यो।
2: 80 मेसिन त्यहाँ जडान भएका थिए,
1: 80
2: मत संख्या 80 नै 0 छ है भनेर निर्वाचन मण्डल जो थियो
1: उम्मेदवारहरूलाई देखाउनु,
2: हामी उम्मेदवारहरूलाई देखाउनु पर्थ्यो नि त,
1: त्यो त्यसको माग त तपाईँहरूले गर्नु भएन, अहिले देखाउनु पर्थ्यो।
2: यो सुन्नु न, यो माग गर्ने विषय हो, यो त कानुनमा भएको विषय हो,
1: त्यतिखेर चाहिँ किन आवाज उठाउनु भएन?
2: सुन्नु न, म भन्दैछु, उहाँहरूले जानुभयो एकाएक ल लाइन लाग्नुहोस् भन्नु, हामी एकदम थाकेको मनस्थितिमा छौँ, किनभने हामी त 3 दिनको कार्यक्रम लिएर गएको छौँ नि, 3 दिन त निर्वाचनको कार्यक्रम मात्रै धकेलियो, सबै थाकेको मनस्थितिमा हुनुहुन्छ। त्यहाँ त्यो माग गरेर फेरि डिरेल गर्दै गर्दा आका ती हाम्रा जति पनि साथीहरू हुनुहुन्छ मतदाताको रूपमा आउनुभएको साथीहरू
1: करिब 45 होइन,
2: करिब 45 पनि थिएन, फर्किसकेका थिए धेरै साथीहरू, ती साथीहरूको मानसिकता के हुनसक्छ? अब निर्वाचन फेरि पनि भाँडिने स्थिति रह्यो भन्ने स्थिति हुनसक्छ, र बाँकी भएका प्रतिनिधि साथीहरूले पनि हामीले गुमाउनु पर्ने अवस्था छ नि त। त्यस कारणले हामीले त्यहाँ यो फेयर नै होला, किन मेरो पार्टी हो हाम्रो पार्टी हो भन्ने हुन्छ नि त हामीलाई।
1: एक्ज्याक्टली, अब त्यतिखेर त्यो फेयर नै होला भन्ने मनस्थितिमा पुगेको, हारेपछि चाहिँ किन फेयर भएन?
2: म भन्दैछु, सुन्नु न, म भन्दैछु, त्यो कुरामा आउँदैछु, त्यो किन देखाइएन? मैले लको कुरा मात्रै गरिरहेको छु, मैले हारको कुरा अहिले गरिरहेको छैन। के नम्सहरू चाहिँ पालना गर्नु पर्थ्यो, त्यो नम्स पालना नगर्दा के हुन्छ भन्ने विषय मात्रै म प्रश्न गरिरहेको छु क्या। त्यो गर्नु पर्थ्यो नि त, त्यो पनि गरिएन। त्यसपछि निर्वाचन गणना हुने बेलामा, त्यो मतगणना हुने बेलामा, त्यो मेसिनमा कुन मेसिनमा कति मत खस्या छ, कसको कति मत आएको छ कुन मेसिनमा भनेर मेसिन पनि त देखाउनु पर्थ्यो होला। यदि मेसिन देखाउन सम्भव थिएन भने स्क्रिनमा देखाउनु पर्थ्यो होला नि, त्यो किन गरिएन?
1: कि तपाईँहरूलाई टाइप गरेर यति यति यति मात्रै भनिदिए?
2: उहाँहरूले के गर्नुभयो? टिपेर लिएर आउनुभयो, यति यति यति यति भनिदिनु भयो।
1: तपाईँले त्यसपछि पनि माग गर्नु?
2: हामीले भन्यौँ, त्यतिखेरै भन्यौँ, डिजिटल्ली देखाऊ
1: के, उहाँले
2: सुनवाई गर्नु भएन, सुन्दै सुन्नु भएन, सुन्ने चलन छैन नि त
1: रासोपाभित्र, सुन्ने चलन
2: रासोपाभित्र होइन, त्यो निर्वाचन मण्डल,
1: निर्वाचन मण्डल त रासोपाकै
2: होइन, त्यो होइन,
1: नेपाल सरकारको,
2: रासोपाले निश्चित कामको लागि राखेको हो नि त उनीहरूलाई, त्यो नेपाल सरकारको होइन,
1: रासोपाको निर्वाचन मण्डलै हो त्यो,
2: त्यो निर्वाचन मण्डलले कानुनको अक्षरश पालन नगरेको विषय चाहिँ अब रासोपाले के गर्छ भन्ने प्रश्न हो क्या। अब अक्षरश पालन गर्नु पर्थ्यो नि त, यो विवादको
1: तपाईँको पछाडिको जड भनेको सभापति त्यही हुनुहुन्थ्यो त 6 दिनसम्म
2: होइन, पार्टी सभापति कार्यक्रम स्थलमा निर्वाचनको दिन आउनुभयो, त्योभन्दा अगाडि कार्यपत्रहरू प्रस्तुत गर्नुभयो, त्यस पछाडि निर्वाचन स्थलमा त्यो हाम्रो महाधिवेशन स्थलभन्दा अलिक पर बस्नु भएको छ, उहाँ आन्तरिक छलफलमा व्यस्त हुनुहुन्छ। त्यस कारणले मैले पार्टी र पार्टीका कुनै पदाधिकारीलाई म केही पनि दोष दिन्न क्या,
1: कसलाई दिने
2: त्यो दोष कसलाई दिने हो भने नि जसले निर्वाचन सञ्चालन गर्छु भनेर जिम्मेवारी लिनु भएको छ नि उहाँहरूले कानुन होइन त्यहाँ हुनुहुन्छ तपाईँ आफै खोज्नुहोस् न, म व्यक्तिको नाम किन लिनु तपाईँ खोज्नुहोस् न, त्यो त सार्वजनिक विषय हो होइन, सार्वजनिक विषय हो नि त, त्यो त सबैलाई थाहा छ। मैले किन यो भने नि मलाई अहिले यो भयो भन्ने भन्दा पिर भन्दा पनि हामी भन्छौँ नि बुढीमरी भन्ने चिन्ता होइन, काल पल्टियो भन्ने चिन्ता हो। हामीले अहिले पार्टीभित्र नै विधि र पद्धतिलाई मिचिएको विषयलाई संरक्षण गर्दै जाने हो भने हामी विधि र पद्धतिको जगमा उभिएर काम गर्छौँ भनेर आएको क्याडर हो नि,
1: अब यही
2: पार्टीका क्याडर हो नि हामी,
1: यहीँनिर महाधिवेशन सफल भयो भन्नुहुन्छ तपाईँ, तपाईँले केही बेर अघि मात्रै भन्नुभयो, तर यति ठुला प्रश्नहरू तपाईँसँग जीवितै रहेछ, कसरी
2: मैले अघि भने महाधिवेशनलाई मैले दुईटा पार्टमा भने, एउटा पार्ट ड्राफ्ट पार्ट,
1: मुख्य पार्टै यही हो त
2: महाधिवेशन होइन, एउटा पार्ट चाहिँ हाम्रा जति पनि गतिविधिहरू थिए हाम्रा कार्यपत्रहरू थिए त्यहाँ हाम्रो काहीँ पनि विवाद र विमति छैन,
1: कार्यपत्रमा पनि धेरै विवाद र
2: हाम्रो विवाद र विमति छैन,
1: तपाईँको छैन होला, प्रश्न त उठाएका छन् नि त्यसमा पनि,
2: त्यो विषय त
1: तपाईँलाई लागेको पार्ट मात्रै विवादित होइन नि,
2: होइन त्यो विषय त हामीले पार्टीभित्रै बसेर फेरि पनि ती विषयहरू चाहिँ हामीले विचार मन्थन गर्न सक्ने विषय रहे, पार्टीभित्रका विचारका विषयमा पार्टीभित्र नै विचार र मन्थन गर्ने विषय हुन् ती, यो जुन निर्वाचनको विषय छ नि यो त सङ्घीय कानुनको पनि फलो गरिएन भन्ने विषय हो नि त, सङ्घीय कानुनको फलो गरिएन भने कानुन त एउटाको मात्रै हुँदैन नि त, कानुन त सबैलाई लाग्ने विषय हो त्यो, अनि त्यो हाम्रो निर्वाचन समिति निर्वाचन मण्डल सङ्घीय कानुनभन्दा माथि त होइन नि,
1: म त्यही भन्दैछु यो महाधिवेशनले कस्तो खालको पार्टीको स्वरूप दिन्छ कस्तो चित्र बनाउँछ भन्ने मुख्य आधार त यसको निर्वाचन गतिविधि नै हो, त्यहाँ उद्घाटन गर्न भाषण गर्न जाने विषय मात्रै महाधिवेशनको मुख्य पाटो होइन, मुख्य पाटो त यही नै हो, राजनीतिक दस्तावेजमाथिको छलफल, आर्थिक दस्तावेजमाथिको छलफल, त्यसपछि नेतृत्व चयनमा कसरी पार्टिसिपेट गराइन्छ, कसरी सहभागी गराइन्छ, कति निष्पक्ष हुन्छ, कति धाँधली रहित हुन्छ भन्ने नै महाधिवेशनको मुख्य पाटो होला 99%। यही पाटो नै तपाईँले यति प्रश्न उठाइसकेपछि महाधिवेशन त पूर्ण रूपमा असफल भन्ने,
2: होइन महाधिवेशन पूर्ण रूपमा असफल भन्न मिलेन, किनभने महाधिवेशनका तिनवटा पाटहरू खुला सत्रको पाट र बन्द सत्रभित्रको तपाईँको हाम्रा विचार सँग छलफल गर्ने र विचारका कुराहरू राख्ने कुरा थियो, त्यहाँसम्म हाम्रो महाधिवेशन सफल छ,
1: खुला सत्र पनि असफल भयो,
2: खुला सत्र असफल भएको छ,
1: किन
2: भन्दैछु,
1: खुला पाहुनाहरू बोलाउनु भयो, त्यही पाहुनाको त्यहाँ मानमर्दन गरेर हुर्मत लिएर प्रधानमन्त्री बालेन्द्र शाहले जुन जवाब दिनुभयो त्यस्तो अशिष्ट खालको महाधिवेशन अहिलेसम्म नेपालको इतिहासमा मैले कम्तीमा देखेको थिइनँ, आफै पाहुना बोलाउने अनि आफ्नै पाहुनाको हुर्मत लिएर पठाउने, त्यो पनि पार्टीको वरिष्ठ नेता र प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति तपाईँलाई निको लाग्यो,
2: होइन तपाईँले यस्तो तपाईँले के अर्थमा भन्नुभयो,
1: तपाईँलाई निको लाग्यो कि लाग्यो,
2: होइन तपाईँले के अर्थमा भन्नुभयो उहाँको, उहाँले हुर्मत लिनुभयो भनेर, कहिलेकाहीँ राजनीतिक पार्टीका मञ्चहरूमा यस्ता खालका छेडखानीहरू हुन्छन्, हेर्नुहोस् हिजो पनि भएका छन्,
1: मलाई एउटा दृष्टान्त बताइदिनुहोस्, यसभन्दा अघिका कुनै पनि ठुला पार्टीका भनिएका अथवा कुनै पनि पार्टीका महाधिवेशनमा पाहुना बोलाएर पाहुनाले राखेको अभिव्यक्तिमाथि प्रहार गरेर पठाइएको, मलाई एउटा उदाहरण बताइदिनुहोस्, मैले अहिलेसम्म त देखाएको छु,
2: सुन्नुहोस् न, विगतमा भएका
1: मेरो कम्तीमा यो 20 वर्ष
2: नेपाली कम्युनिस्ट पार्टी विगतको माओवादी पार्टीको महाधिवेशनहरू, एमालेका महाधिवेशनहरू, काङ्ग्रेसका महाधिवेशनहरू
1: पल्टाएर हेर्नुहोस्,
2: महाधिवेशनहरूमा पनि
1: पल्टाएर
2: आएका पाहुनाहरूले राखेको
1: विषयमा यसरी
2: होइन, सुन्नु
1: प्रति जवाब दिएर पठाइएको छैन,
2: उहाँहरूले राखेका विचारहरूमा प्रति विचारहरू आउने गरेका थिए, अब विचार व्यक्त गर्ने क्रममा कसले कस्ता शब्दहरू प्रयोग गर्यो भन्ने कुरा ती फरक कुराहरू होलान्, एउटा कुरा, दोस्रो कुरो
1: तपाईँले भन्दैछु
2: तपाईँले फेरि के भन्नु भने प्रधानमन्त्रीले दिएको जवाफ भनेर भन्नु हो नि, हाम्रो पार्टीको महाधिवेशनमा मेरो वरिष्ठ नेता प्रधानमन्त्रीको हैसियतमा होइन, पार्टीको सदस्य वरिष्ठ नेताको हैसियतमा उहाँले व्यक्तिगत रूपमा दिएको जवाफ हो, त्यो व्यक्तिगत रूपमा
1: उभिएर व्यक्तिगत जवाफ भन्न मिल्छ, पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा वरिष्ठ नेताको रूपमा आएका व्यक्ति
2: मैले अहिले
1: उहाँले पनि पाहुना गुरुङ
2: म तपाईँको यो आम मिडियामा आएर बोल्दै गर्दा आम संचारमा आएर बोल्दै गर्दा मैले जे कुराहरू राखेको छु मैले अघि जे मेरो निर्वाचन मण्डलको विषयमा प्रश्नहरू उठाएँ नि त्यो मेरो व्यक्तिगत विचार हो के त्यो पार्टीको विचार होइन जतिखेर उहाँहरू जस्तो मैले अघि भने नि एउटा शब्द मैले तपाईँलाई भनिसकेँ त्यहाँबाट तपाईँले बुझिसक्नुपर्छ जतिखेर उहाँ महाधिवेशनको खुला सत्रमा उभिएर मेरो तात्कालीन वरिष्ठ नेता अहिले फेरि वरिष्ठ नेताको रूपमा उहाँ चाहिँ स्थापित हुनुभएको छ जतिखेर बोल्दै हुनुहुन्थ्यो नि उहाँ र मेरो पार्टीमा एउटै हैसियत हो किनभने उहाँ पनि साधारण सदस्य भइसक्नु भएको थियो म पनि साधारण सदस्य
1: एक्ज्याक्टली
2: किनभने पार्टीले जब महाधिवेशन आयोजना गर्यो पार्टीका सम्पूर्ण संरचनाहरू का नेतृत्वगणहरूको र साधारण सदस्यको एउटै ऱ्याङ्किङ थियो त्यो एउटै ऱ्याङ्किङमा साधारण सदस्यको हैसियतमा व्यक्तिगत रूपमा उहाँले व्यक्त गरेको विचारको विषयमा हामीले जवाफ दिने होइन किनभने म पनि साधारण सदस्य उहाँ पनि साधारण सदस्य त्यो जवाफ उहाँले दिने हो नि अनि मलाई लाग्दैन त्यस्तो मानमर्दन हुने गरेर दिनुभयो जस्तो मलाई लाग्दैन
1: खै ठिक छ यो तपाईँको विचार भयो मैले मेरो प्रश्न राखेँ अब भनिसकेपछि पार्टीको महाधिवेशनबाट यो देखिएका निर्वाचन प्रणालीमा जुन जुन समस्या आयो जसबाट तपाईँले हार खेप्नु पर्यो यसको विषयमा अब तपाईँलाई चित्त कसरी बुझाइदिनु
2: पर्यो होइन मेरो हारको विषयमा मेरो चित्त दुखाइ होइन क्या म एउटा लको
1: समस्या
2: म लको विद्यार्थी भएको कारणले गर्दाखेरि र मेरो पार्टीले अङ्गीकार गरेको विषय नै के हो भने हामी ल एन्ड अर्डरमा चल्छौँ हामी विधिको शासनमा विश्वास गर्छौँ हामी विधिको जगमा उभिएर विधिलाई स्थापित गर्छौँ भनेर आएको पार्टी हो हाम्रो पार्टी त्यो पार्टी जसले प्रजातान्त्रिक व्यवस्थाका लागि प्रजातान्त्रिक अभ्यास गर्दै गर्दा लोकतन्त्रको अभ्यास गर्दै गर्दा त्यहाँ हामीले उठाउँदै गरेको नो भोटको पनि धज्जी उडाउने काम गरियो किनभने मैले मेरै प्रतिस्पर्धीलाई भोट हाल्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरियो मैले त्यहाँ प्रश्न गरे हो क्या त्यो विधि निर्वाचन मण्डलले फलो गर्नुपर्ने विधि सङ्घीय कानुन बमोजिमको फलो गर्नुपर्ने कानुनी व्यवस्थालाई उल्लङ्घन गरेर निर्वाचन भयो
1: किन सहभागी हुनुभयो त त्यस्तो निर्वाचनमा
2: होइन सुन्नु न सबभन्दा पहिला कुरा हामी कुनै घरभित्र पस्दै गर्दा त्यो घरभित्रको इन्टेरियर कस्तो छ भन्ने कुरा प्रवेश गरेपछि थाहा पाउने होला नि त बाहिरबाट हेरेर तपाईँको यो स्टुडियोको इन्टेरियर मैले बाहिरबाट हेरेर थाहा पाउँछु त्यहीँ भित्र छिरेपछि थाहा पाउने होला नि त
1: त्यहाँभित्र
2: जब हामी निर्वाचन कार्यक्रममा छिर्यौँ छिरिसके पछाडि हामीले निर्वाचन कार्यक्रम ठिक ढङ्गले चलेन है भनेर भन्यो तपाईँले त्यतिखेरको मेरो तपाईँहरू जस्तै आम सञ्चारकर्मी साथीहरूलाई मैले दिएको स्टेटमेन्ट पनि हेर्नु होला मैले निर्वाचन कार्यक्रम ठिक ढङ्गले चलेन मेरा प्रतिस्पर्धीमा रहेका साथीहरू निर्वाचन कार्यालयमा निर्वाचन समितिसँग बसेर जिरो आवरदेखि लास्ट आवरसम्म काम गरिराख्नु भएको छ त्यसकारण यो निर्वाचन फेयर नहुन सक्छ भनेर मैले त्यतिखेरै शङ्का व्यक्त गरेको छ म आज मात्रै त्यो कुरा भनिरहेको छैन मैले किन त्यो शङ्का व्यक्त गरेँ भने महाधिवेशन सफलतामा अगाडि बढिरहेको बेला एउटा डार्क पार्टको रूपमा चाहिँ यो विकास हुने अवस्था रह्यो है त्यसकारणले यसलाई यो डार्क पार्टबाट जोगाउनुपर्छ भनेर आवाज उठाएको थिएँ मैले त्यो आवाज त्यहाँ सुनिएन यसको कारणले गर्दाखेरि आज निर्वाचनको विषयमा मैले होइन थुप्रै सहभागी साथीहरूले अनुत्तरित प्रश्नहरू सोधिरहेछन् नि

0: खालको निर्वाचन होइन,
1: एउटा कुरा
0: देखाउने
1: आधारहरू
0: के रहेछ
1: त? निर्वाचनमा त्यहाँ भाग लिनको लागि फारम भरेको भन्ने कुरा पनि हामीलाई जानकारी छैन, नम्बर एक कुरा होइन। नम्बर दुई कुरा, उहाँले दिएका स्टेटमेन्टहरूको विषयमा केन्द्रीय अनुशासन आयोगमा उजुरी परेको भन्नेसम्म चाहिँ जानकारी थियो। स्टेटमेन्टको विषय मात्रै नभएर उहाँका अरू व्यक्तिगत विषयहरू पनि छन् त्यहाँ, जसको कारणले गर्दाखेरि त्यहाँ चाहिँ केन्द्रीय अनुशासन आयोगमा उहाँकै स्थानीय कमिटीका साथीहरूसम्म उजुरी गरेको भन्ने कुरा हामीलाई जानकारीमा छ। त्यो के विषयको उजुरी थियो अनि त्यो विषयमा अनुशासन आयोगले के भन्यो, त्यस पछाडि अनुशासन आयोगले दिएको के कुराको आधारमा चाहिँ उसलाई त्यहाँबाट नाम लिस्टबाट हटाइयो, किनभने त्यो नाम लिस्ट चाहिँ प्रतिनिधिको नाम लिस्ट मात्रै हो क्या, प्रतिस्पर्धीको नाम लिस्ट होइन।
0: गुट उपगुट चाहिँ खुब देखियो है यो महाधिवेशन।

0: त्यो उहाँले गुट उपगुटको विकास गर्ने
1: होइन
0: मनिष झाले यस्तो भनेको छ. मनिष झाले चाहिँ के भन्नुभएको छ भने म मेरो दममा चुनाव लड्छु, म कसैले भन्नुभयो भने पनि म चुनावबाट पछि हट्दिनँ भन्नुभयो.
1: उहाँले
0: उहाँले दिएको स्टेटमेन्ट पढेँ मैले होइन, मैले स्टेटमेन्ट पढ्दा उहाँको स्टेटमेन्टमा चाहिँ मैले
1: बोलेको चाहिँ तपाईँहरूले कहीँ पनि सुन्नु भएन.
0: होइन होइन मैले सुन्नु न सुने मैले नसुने होइन होइन सुने.
1: तर म आदरणीय सभापति रवि लामिछानेज्यूलाई यहीँबाट आग्रह गर्न चाहन्छु, यो गुट उपगुट अन्त्य होस् भनेर भन्नुभएको सुन्नुभयो?
0: होइन यस्तो होला, त्यो चाहिँ मैले अघि एउटा कुरा तपाईँलाई सुन्नु न, मैले एउटा कुरा तपाईँलाई के भने भने उहाँले समायोजनको विषयलाई इङ्गित गर्न खोज्नु भएको होला जस्तो लाग्छ मलाई मनिष झाजीले. अब समायोजनको विषयलाई इङ्गित गरेर यदि उहाँले भनेको हो भने उहाँले समयमै सजग गराएको विषय त त्यो अप्ठ्यारो पनि नहोला, त्यो नराम्रो पनि नहोला, त्यो त पार्टी हितका लागि बोलेको होला नि. म तपाईँलाई यो भन्दै गर्दा एउटा सम्झना गराउँछु, मलाई पनि डर के छ मेरो पार्टीभित्र भने आज पार्टीले समायोजनको नीति लिँदै गर्दा त्यो समायोजनको नीतिले निर्वाचनमा व्यथितिको जन्म गरायो महाधिवेशनमा. म तपाईँलाई एउटा सम्झना गरौँ, माओवादी जब द्वन्द्वमा थियो माओवादी द्वन्द्वमा भएको बेला उसलाई क्याडरको आवश्यकता पर्यो. किलो सेरा टू अपरेसन पछि क्याडरमा उसलाई चाहिँ समस्या परेको कारणले उसले के गर्यो भन्दा क्याडर वृद्धि गर्नका लागि समायोजनको नीति अङ्गीकार गरोस्, यो 58 सालतिरको कुरा हो. हेर्नुहोस् जब उसले समायोजनको नीति अङ्गीकार गर्यो, तपाईँले इतिहास हेर्नुहोस्, त्यही दिनबाट माओवादीको राजनीतिक स्खलन सुरु भएको थियो. किनभने त्यहाँ सबै खालका मान्छेहरू जम्मा भए, राजनीतिक चेत भएका, राजनीतिक चेत नभएका, समाजमा गनाएका, समाजमा लब्ध प्रतिष्ठित सबै खालका मान्छे जम्मा भए नि त. र हावी के हो भन्दा समाजमा वृतृष्णा भएका मान्छेहरू, समाजले घृणा गरेका मान्छेहरू चाहिँ के भए त्यतिखेर हावी भएर गए, जसको परिणाम राजनीतिक रूपमा उसको स्खलन त्यहीँबाट सुरु हो, तर सामरिक रूपमा र सैन्य सामर्थ्यका रूपमा चाहिँ उसले के गर्यो जितेर आयो. र त्यो परिस्थिति कहिलेसम्म आयो भन्दा 64 आयो, ऊ शान्तिवार्तामा आयो, शान्ति भयो 62-63 पछि, र शान्ति सम्झौताहरू भए, र पछि जब निर्वाचन भयो उसले निर्वाचनमा अहिले जसरी हामीले प्रचण्ड बहुमत ल्याएको छौँ उहाँले पनि बहुमत लिएर आउनुभयो, तर सरकार 9 मात्रै टिक्यो. त्यसको कारण के थियो भन्दा त्यसको कारण चाहिँ त्यो 58 लिएको समायोजनको नीति थियो. किनभने त्यही समायोजनको नीतिको कारणले गर्दाखेरि त्यहाँ गलत मान्छेहरूको हालीमुहाली भइसकेको थियो, जसको कारणले उहाँले 9 मात्रै आफ्नो शासन सत्ता टिकाउन सक्नुभयो र आज कुन अवस्थामा हुनुहुन्छ. हामीलाई चिन्ता त्यहीँनेरि हो समायोजनको नाममा. म आफैले पनि धेरै निर्वाचनहरू गराएँ, हेर्नुहोस्, समायोजनको नाममा जस्ता मान्छेहरू लिएर आइयो, मैले त कतिसम्म भेटेँ भने समायोजनको नाममा आएको मान्छे अर्को पार्टीको पार्टी सदस्यता बोकेर बसेका छ. म राम्रो चिन्छु, मैले सोधेँ तिमीले त्यो पार्टीको पार्टी सदस्यता त्याग्यौ भन्दा मैले किन त्याग्ने भने किन
1: यही महाधिवेशनमा,
0: यही यो महाधिवेशनमा होइन, यो महाधिवेशनभन्दा अघिल्लो पटक जस्तो तपाईँको काठमाडौँको निर्वाचन र प्रदेशको निर्वाचन, बागमती प्रदेशको निर्वाचन
1: भर्खरै त हो नि, त्यो
0: भर्खरकै कुरा, यही महाधिवेशनको कुरा हो.
1: पार्टीको सदस्यता त्यागेको
0: छैन,
1: तर यहाँ
0: उसले के गर्यो, म यहाँ समायोजनको लिस्टमा आएको छु र म चुनाव लड्न आएको छु भन्यो. म तपाईँलाई भन्छु यो विशेष मसँग अर्को पनि छ कि, केन्द्रीय महाधिवेशनमा पनि त्यो छ भन्यो. त्यसो भनेपछि अनि हामीले मैले सोधेँ उसलाई, सोधेपछि म किन त्याग्ने भने, अनि त्यसो भए तिमी किन आएको त भनेर भन्दै गर्दा उसले मलाई के जवाफ दियो भने यहाँ नजिकै स्थानीय र प्रदेशको निर्वाचन आउँदैछ, हामी जतिका मान्छे यहाँभित्र नआए तिमीहरूलाई बिगार्ने कसरी भन्यो. म त्यहाँनिर चिन्तित छु, त्यस्ता कति मान्छेहरू यो समायोजनको नाममा भित्री होलान्. अब अर्को तपाईँलाई म केन्द्रीय महाधिवेशन र केन्द्रीय निर्वाचनको भन्छु. मेरै क्षेत्रबाट एकजना कान व्यवसायी साथी जो नेपाली काङ्ग्रेसको नगर सचिव, उहाँ एकाएक समायोजनको नाममा उहाँको नाम आएछ, अनि उहाँले पार्टी सदस्यता पनि एप्लाई गर्नुभएको रहेछ, त्यो पनि स्वीकार भइसकेको छैन, तर समायोजनको नाममा उहाँको प्रतिनिधिको नाममा पनि नाम आयो. हामीले थाहा पायौँ यो कसरी हुनसक्छ, यो त नहुनुपर्ने अनहुनी भयो भनेपछि, अनि उहाँले फेरि उम्मेदवारी पनि दर्ता गर्नुभयो. ल हेर्नुहोस् है, अब उहाँले केन्द्रीय सदस्यको उम्मेदवारी पनि दिनुभयो र हामी काभ्रेका सबै प्रतिनिधि साथी

0: संयुक्त रूप में के गयूं भन्दा वहाँ को उम्मेदवारी वहाँ को प्रतिनिधि वहाँला प्रतिनिधि बनाने कार्य यो संपूर्ण कार्य विधि विधान को विपरीत हो त्यस कारण वहाँलाई त्यहाँबाट हटाउनु पर्छ भनेर हामीले निवेदन गर्यौं वहाँ को त्यहाँबाट हट्यो एकछिन मान्नुहोस् होला वहाँ व्यक्तिगत राम्रो हुनुहुन्छ होला विधि र पद्धति का हिसाब से मिलने कुरा त भएन नि त्यसरी कति साथीहरु जम्प गरेर आए होलान के त्यसले पार्टीको हैसियत कहाँ पुर्याउँछ
1: त्यस्तो भएको छ कि छैन जस्तो यो केन्द्रीय महाधिवेशनमा अन्य कुनै पार्टीको सदस्यता कायमै छ यतापट्टि आएर उम्मेदवारी पनि दिनुभयो केन्द्रीय सदस्य पनि बन्नुभयो
0: त्यो अब खुल्ला र केही खुलिसकेका कुराहरू चाहिँ के छ भने दस दिन अगाडि कुनै पार्टीको सदस्यता त्याग्नु भएको छ तर यता आएर केन्द्रीय सदस्य बनिसक्नु भएको छ पार्टीभित्र त हेर्नुहोस् लामो लेगासी भएपछि मात्रै पार्टीको माया हुन्छ पार्टीका सिद्धान्त र विचारहरूका विषयमा मान्छे लागिपरि गर्छ त्यसलाई संरक्षण गर्न लाग्छ अब दस दिन अगाडि पार्टी अर्को पार्टीको पार्टी परित्याग गरेर अनि त्यस पछाडि केन्द्रीय सदस्यमा आएको मान्छेले मेरो पार्टीको विचारलाई कसरी लिएर हिँड्ला मेरो पार्टीको विचारलाई कसरी एप्लाई गर्ला मेरो पार्टीको विचारसँग ऊ कसरी ऊ हुनसक्छ होइन समायोजन हुनसक्छ यो यी अनुत्तरित कुराहरू हुन् देखिएला भोलि पार्टीभित्र यसले पार्टीमा मैले अघि नै भनिसकेँ नि मैले 64 को माओवादी जस्तो 5 वर्षभित्र हामीलाई त्यो अवस्थामा यो समायोजनको नीतिले नपुर्याओस् हामीलाई चिन्ता त्यहाँनिर हो मैले निर्वाचनको परिणाम निर्वाचन मण्डलले गरेका विषयहरू पनि चिन्ता त्यहाँनिर बसेर गरे हो क्या त्यो जगमा उभिएर गरेको हो त्यसले गर्दा हाम्रो पार्टीमा राजनीतिक रूपमा स्खलन सुरु भयो कि यस्ता हिजो हामीले देखिसकेका छौँ भोगिसकेका छौँ त्यस कारणले गर्दाखेरि हामीले त्यो राजनीतिक स्खलनलाई रोक्नका लागि यी आवाजहरू उठाएको हो क्या पार्टी विरुद्ध उठाएको आवाज होइन पार्टी सुदृढीकरणका लागि उठाएको आवाज हो
1: पार्टी सुदृढीकरणको लागि आवाज उठाएको भनिरहँदाखेरि सभापतिको पकेटबाट अब 51 जनाको हाराहारीमा केन्द्रीय सदस्य मनोनित गर्न पाउने यो प्रणाली चाहिँ कस्तो लाग्यो तपाईँलाई
0: होइन तपाईँले सभापतिको पकेटबाट भन्नुभयो यो शब्दलाई म खारेज गर्छु किनभने
1: कसरी गर्ने
0: म किनभने नि जतिखेर त्यो विधान संशोधनको बेला थियो विधान संशोधन गर्ने बेलामा केन्द्रीय समितिले सिफारिस गर्यो यतिजना चाहिँ मनोनयन गर्न पाउने भनेर
1: त्यो सिफारिस कसरी गर्यो
0: म भन्दैछु अनि त्यस पछाडि मनोनयन गर्नका लागि भोलिका दिनमा फेरि यो सबै बसेर गर्न सक्ने अवस्था त रहन्न किनभने निर्वाचन पछि नयाँ आउँछ निर्वाचन पछाडि नयाँ आउनेहरूका बिचमा यो कुरालाई फेरि हामीले विवादको रूपमा राख्नुभन्दा अहिले नै यसको पूर्ण अधिकार चाहिँ एकल व्यक्तिमा दिनुपर्छ भन्दा एकल व्यक्ति कसलाई दिने भन्ने विषय
1: सभापतिलाई
0: दिने भन्नु यो चाहिँ यो विषय चाहिँ जस्तो तपाईँको भन्नुहोस् यो विषय हाम्रोमा मात्रै होइन यो विषय अन्य राजनीतिक पार्टीमा पनि हुन्छ जस्तो कहिलेकाहीँ कतिपय चिजहरू सेन्ट्रललाई जिम्मा दिएर त्यस पछाडि सेन्ट्रलबाट टुङ्ग्याउनु पर्ने विषय हुनसक्छ किनभने नि
1: सेन्ट्रललाई दिएको भइहाल्थ्यो नि त केन्द्रीय समितिले मनोनित गर्ने
0: होइन केन्द्रीय समितिले मनोनयन गर्ने भनेर भन्नलाई त अघिल्लो केन्द्रीय समितिले निर्णय गरेर अब हामी यति 151 जनाको केन्द्रीय समिति बनाउने 151 जनामध्ये 51 जना हामीले चाहिँ मनोनयनमा राख्ने 100 का बिचमा प्रतिस्पर्धा गराउने त्यो 100 का बिचमा प्रतिस्पर्धा गरेर आउने प्रतिस्पर्धाबाट आउनुहुन्छ 51 जनाको हकमा चाहिँ के गर्ने 99 लाई प्रतिस्पर्धा गराउने 51 जनाको हकमा चाहिँ के गर्ने भन्दा तपाईँको त्यो 51 जना चाहिँ हामीले मनोनयनबाट लाने अब मनोनयनको अधिकार चाहिँ कसलाई दिने भन्दा मनोनयनको अधिकार हाम्रो पार्टी
1: होइन
0: सेन्ट्रल कमिटीलाई दिने भन्दा नि त्यो अघिल्लो सेन्ट्रल कमिटीले गरे निर्णय हो क्या त्यो अघिल्लो म आउँदैछु त्यस पछाडि उसले के गर्यो भन्दा त्यो पावर सबै पावर चाहिँ कसलाई डेलिगेट गर्यो भन्दा पार्टी सभापतिलाई अबको केन्द्रीय समितिले उठायो भने त्यो प्रश्न होइन अघिल्लो केन्द्रीय समितिले पावर डेलिगेट त गर्यो अब नयाँ केन्द्रीय समितिमा हामी आएको छौँ हाम्रो केन्द्रीय समिति आइसके पछाडिको विषय भए हुनाले सभापतिज्यू यो चाहिँ केन्द्रीय समितिबाटै निर्णय गरौँ भन्दा पनि त असहमति हुँदैन त्यसो त त्यो अघिल्लो निर्णयलाई फेरि खारेज गर्ने अधिकार चाहिँ यो आउने केन्द्रीय समितिलाई हुँदैन
1: हस् आउनुभयो धन्यवाद राख्नु धन्यवाद
0: धन्यवाद
1: नमस्कार
2: 93.2 स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
3: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
2: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
3: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
2: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
3: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
2: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
3: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
4: वर्षौंदेखि ऋषि मुनिको अनुसन्धान, अवलोकन, अध्ययन, ध्यान, तपस्या र प्रयोगबाट उत्पत्ति भएको आयुर्वेद विज्ञान आज 21 औं शताब्दीमा आइपुग्दा संसारकै पुरानो र गौरवशाली इतिहास भएको सफल उपचार पद्धति बन्न पुगेको छ। जडीबुटीको शक्ति नेपाली उपचार पद्धति। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा नेचुरल उपचारका आकर्षण, नेचुरल उपचारले जीवनमा पारेका प्रभाव र उपचार गरिरहेका मानिसहरूको बोली प्रस्तुत गर्दछौँ। चितवन भरतपुर महानगरपालिका 25 शुक्रनगर किसान चोक निवासी सानो माया तमाङको जीवन सामान्य रूपमा घरको काम धन्दा गर्ने, आफन्त भेटघाट, भजनमा नाचगान गर्ने यसरी नै बित्दै थियो।
5: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25 शुक्रनगर किसान चोक। मलाई भजन कीर्तन अति मन पर्छ है, म मन्दिरमा नगई हुँदैन।
4: यस्तो रमाइलो र हाँसी खुसी चलिरहेको उहाँको जीवनमा एक्कासी घुँडा दुख्ने, हात झमझमाउने समस्या देखा पर्यो।
5: मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि साह्रै गाह्रो थियो। फेरि मेरो यो खुट्टा लतारिने भएथ्यो कि, उठ्न मिल्थेन, जुरुक्क उठ्न मिल्थेन। यो दाहिने चाहिँ मेरो लतारिने भएथ्यो कि, मेरो हात चाहिँ दुइटै झमझमाउँथ्यो, रुनु पर्थ्यो कि, मेरो यो दुइटै झमझमाएर साइकल चलाएर हिँड्नु पर्ने हामी। अनि त्यो साइकल चलाउँदाखेरि यहाँबाट 1 किलोमिटर गयो भने फ्याक्कै गलेको जस्तो हुन्थ्यो कि, हात बस्ने काम हुन्छ नि, झारहरू ओखल्नेहरू पनि बसेर नि त हुन्छ नि, तर कि मुढा चाहिन्थ्यो कि अब टुक्रोको बस्ने चिज चाहिन्थ्यो।
4: औषधि खाँदा दुखाइ कम हुने, खाना छोडेपछि उस्तै हुने, यति ठुलो समस्या अब मेरो सञ्च हुँदैन भन्ने थियो। घर परिवार छोरा छोरी पनि आमाको दुःख देख्दा साह्रै चिन्तित हुन्थे।
5: अनि हस्पिटलमा नि गएँ म, कहाँ कहाँ अब यहाँ नजिक त चनौली छ, चनौलीमा हाडको चाहिँ उसको राम्रो हुन्छ भनेर चनौली नै गएँ। युरिक एसिड छैन भन्यो, अनि यो ऊ भएछ भनेर सुई लगाइदिनु भयो चनौलीमा चाहिँ है। अनि औषधि खान्जेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भएँ। अनि हातेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा,
4: यहाँ गर्दा हुन्छ कि त्यहाँ गर्दा हुन्छ कि भन्दा भन्दै एक दिन उहाँ वैदिक आयुर्वेदिक सेवा प्रणालीमा पुग्नुभयो, उहाँले उपचार गर्नुभयो।
5: अचारसँग सल्लाह चाहिँ हस्पिटल जान्छु चाहिँ भने, तर म वैदिकमा जान्छु भनेन। अनि चुप्पो लगाएर गएँ, अनि आफू गएर अनि चेकअप गराएँ। हस्पिटललाई छुँदैन भन्नुहुन्थ्यो हाम्रो बुढाले, तल आयुर्वेदिक औषधिले छुँदैन त, हस्पिटलको औषधि खाएको मान्छेले भन्नुभयो। छोए छोला नछोए नछोला एक फेर त हेर्नु पर्यो भनेर अनि गएको। सुरुमा म चेकअप गर्दाखेरि त अब युरकेसी एक नम्बर त युरकेसी हेर्नु भयो है, अनि युरकेसी धेरै देख्नुभयो, अनि अलिकति हड्डी खिएको छ दिदी भन्नुभएको थियो कि, अनि त्यो भन्नुभयो, अनि त त्यही अनुसार औषधि चलाइदिनु भयो।
4: एक हप्ता 10 दिन भयो, 15 दिनमा उहाँको घुँडा दुख्ने, हात झमझमाउने समस्या बिस्तारै कम हुँदै गयो।
5: 15 दिनबाट अलिक कम हुँदै गयो, अनि राम्रो हुँदै गयो। अनि तेस्रो 3 चोटिपल्टमा क्लियर देख्नुभयो कि, क्लियर देख्नुभयो, अब तपाईँलाई चाहिँ एकदम राम्रो हुन्छ, तर भयो भन्दैमा मुख चाहिँ नछोड्नु भन्नुभएको थियो।
4: तामाङ फेरि बिस्तारै आफ्नो पुरानो र निरोगी अवस्थामा फर्कनुभयो। उहाँ अहिले मजाले साइकल चलाउने, घरयासी खेतीपातीको काम गर्न सक्ने हुनुभएको छ। यसरी वैदिक आयुर्वेद सेवा प्रणालीले सानो तामाङको जीवनलाई नयाँ जीवन दिएर खुसीको साथ जीवनयापन गराउन सफल भएको छ।
5: अहिले राम्रो छ, खुट्टा राम्रो भयो, आयुर्वेदिकले चाहिँ अलि बिस्तारै नरमसँग बिस्तारै ढिलो ढिलो ढिलो ढिलो सन्चो हुने हो, निर्मल हुन्छ नै, नहुने त होइन।
4: यस्तै सफलताको कथा हामीसँग अरु धेरै बाँकी छन्। आयुर्वेदिक उपचार पद्धतिको माध्यमबाट वैदिक आयुर्वेद सेवा प्रणालीले बिरामीहरूको ओठमा ल्याएको मुस्कान र जीवनमा ल्याएको खुसियालीका उदाहरणहरू अरु धेरै बाँकी छन्। अवस्था मेरो देश मेरो आयुर्वेदमा आजको सफलताको कथा यति नै। सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 9855505934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143318898, मोबाइल 9855240934, धरान रोड हलगडा चोक इटहरी, फोन 0252580555, मोबाइल 9846554392, बुटवल तिलोत्तमा मणिग्राम छ शान्ति स्कूल नजिकै पुरानो प्यारागन बोर्डिङ, मोबाइल 9857059934।
6: स्वदेश टाइम चेक इस समय सूचक का साथमा
3: दक्षिण कोरियामा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी, संपर्क 0556569753 9855770161 र 9855770153।
7: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन, फोन 0564934440493580 र 9855526440।
6: इट्स 9 o'clock, अहिले 9 बजेको छ।
8: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना, पानी पर्ने क्रम भोलिसम्म नै रहने, कान्ति लोकपथमा आज पनि रातको समयमा यात्रा नगर्न आग्रह। पेट्रोल, डिजल र मट्टी तेल तथा खाना पकाउने ग्यासको भाव घट्यो, बजार अनुगमन कमजोर रहेको गृहको निष्कर्ष, तीव्रता दिन सबै जिल्ला प्रशासनलाई निर्देशन। कर्मचारीको सम्पूर्ण सरुवा प्रक्रिया अब अनलाइन केन्द्रित, आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै हुने। अमेरिकामा जन्मको आधारमा नागरिकता पाउने विद्यमान संवैधानिक व्यवस्था यथावत रहने, जन्मसिद्ध नागरिकता अन्त्य गर्ने ट्रम्पको कार्यकारी आदेश सर्वोच्च अदालतद्वारा खारेज। र विश्वकप फुटबलमा मेक्सिको र इक्वेडर बीचको खेल चल्दै, फ्रान्स र नर्वे अन्तिम 16। नेपाल खबरमा अब पूरा खबर। मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँमा पानी परेको छ। हिजोदेखि नै सुरु भएको पानी पर्ने क्रम भोलिसम्म नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। असार 5 गते पूर्वबाट भित्रिएको मनसुन यसअघि गण्डकी र लुम्बिनी प्रदेशका धेरै भागसम्म विस्तार भएकोमा हिजोदेखि बाँकी सबै भागमा फैलिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भागमा मनसुन विस्तार भएको हो। आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम बदली छ। गैराती, काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा वर्षा भएकोमा कास्की, लमजुङ सहित मध्य क्षेत्रमा थोरै ठाउँमा ठूलो वर्षा भएको छ। बागमती सहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ तथा कोशी प्रदेशको 1-2 ठाउँमा बिहान पनि मध्यमसम्मको वर्षा भएको छ। आज दिउँसो देशभर पूर्णतया बादल लागेर कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसै गरी आज राति हिमाली तथा पहाडी भागका केही ठाउँमा र तराई भागको थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। भोलि कोशी र बागमती प्रदेश लगायत देशका धेरै जसो पहाडी क्षेत्रका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ। पानी परेका र पर्ने सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरोध जस्ता जोखिम हुने भएकोले आवश्यक सावधानी अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। यसैबीच कान्ति लोकपथ हेटौँडा काठमाडौँ सडक खण्डमा आज पनि रातको समयमा यात्रा नगर्न आग्रह गरिएको छ। आज बेलुका 5 बजेदेखि भोलि बिहान 5 बजेसम्म काठमाडौँ हेटौँडा जाने कुनै पनि प्रकारको यात्रा नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको हो। निरन्तरको वर्षा तथा पहाडी तथा हिमाली क्षेत्रमा पहिरो, सडक अवरोध, गेग्रान बहाव, बाढी तथा नदीमा जलसतह बढ्ने सम्भावना रहेकोले आज बेलुकापछि रातको समयमा यो सडक खण्डमा यात्रा नगर्न प्रशासनको सूचनामा भनिएको छ। नेपाल आयल निगमले इन्धनको भाव घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाव घटाएको हो। निगम सञ्चालक समितिको हिजो बसेको बैठकले पेट्रोलमा प्रति लिटर 20 रुपियाँ, डिजल र मट्टीतेलमा प्रति लिटर 30 रुपियाँ र आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर 40 रुपियाँले घटाउने निर्णय गरेको छ। यो सँगै पहिलो वर्ग चाराली, विराटनगर, जनकपुर, अम्लिकगंज, भलबारी, नेपालगंज, धनगढी र वीरगंजमा पेट्रोल प्रति लिटर 194 रुपियाँ 50 पैसा, डिजल र मट्टीतेल 192 रुपियाँ 50 पैसा, दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 196 रुपियाँ तथा डिजल र मट्टीतेल 194 रुपियाँ तथा तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रति लिटर 157 रुपियाँ तथा 197 रुपियाँ तथा डिजल र मट्टीतेलको भाव 195 रुपियाँ कायम भएको छ। आइओसीबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा 15 रुपियाँ 9 पैसा, डिजलमा 29 रुपियाँ 46 पैसा, हवाई इन्धनमा 29 रुपियाँ 42 पैसा र ग्यासमा समेत मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो। त्यसै गरी खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर 100 रुपियाँले घटाइएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य अब प्रति सिलिन्डर अर्थात् 14.2 किलोको 2060 रुपियाँ पर्नेछ। यससँगै ग्यासको मूल्य 2160 रुपियाँ रहेको थियो। बजार अनुगमन कमजोर रहेको निष्कर्षसहित गृह मन्त्रालयले तीव्रता दिन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। देशभर सञ्चालित कतिपय होटल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र स्वच्छता ज्यादै कमजोर रहेको गुनासो बढेपछि गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ। मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै बजार अनुगमन, नागरिक स्वास्थ्य सुरक्षा तथा प्रशासनिक जवाबदेहिता सम्बन्धमा एक विशेष निर्देशन जारी गरेको छ। मन्त्रालयले कानुनी कारवाही र बजार अनुगमनलाई तीव्रता दिन आदेश दिएको हो। होटल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र खाद्य स्वच्छता सम्बन्धमा नियमित, सघन र आकस्मिक अनुगमन गर्न, अनुगमनलाई केवल प्रक्रियामा मात्र सीमित नगरी परिणाममुखी बनाउन, नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने वा प्रचलित कानुनको उल्लङ्घन गर्ने जुनसुकै पक्षलाई कानुन बमोजिम हदैसम्मको कडा कारवाही गर्न निर्देशन भएको छ। जिल्लाको कार्य सम्पादनलाई मन्त्रालयले प्रत्यक्ष सुपरिवेक्षण गर्ने हुँदा कार्य सम्पादनमा कुनै पनि किसिमको असक्षमता वा उदासीनता प्रस्तुत नगर्न पनि सचेत गराइएको छ। मन्त्रालयका शाखा अधिकृत संगम सापकोटाद्वारा हस्ताक्षरित निर्देशन पत्रमा बजारमा विधिको शासन कायम गर्न स्थानीय प्रशासनले आफ्नो सम्पूर्ण व्यावसायिकता प्रदर्शन गर्नेमा मन्त्रालय पूर्ण विश्वस्त रहेको उल्लेख छ। केही दिन अघि गृहमन्त्री सुदन गुरुङले चितवनको एक होटलमा अम्लेट खाँदा माछाको काँडा भेटिएपछि तत्कालै होटललाई जरिवाना समेत गरिएको थियो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन प्रणाली मार्फत सरुवाको निवेदन दिनका लागि निजामती कर्मचारीलाई आह्वान गरेको छ। मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाएको हो। मन्त्रालयले सार्वजनिक सूचना मार्फत अनलाइन प्रणाली मार्फत सरुवाको निवेदन पेश गर्न अनुरोध गरेको छ। मन्त्रालयले सरुवाका लागि इच्छुक कर्मचारीले अनिवार्य रूपमा अनलाइन प्रणालीमा आफ्नो व्यक्तिगत खाता सिर्जना गर्न भनेको छ। अनलाइन प्रणाली बाहेक अन्य कुनै माध्यमबाट प्राप्त हुने सरुवा सम्बन्धी निवेदन उपर कुनै कारवाही नहुने बेहोरा सूचनामा उल्लेख छ। अब सरुवा प्रणालीलाई पारदर्शी, व्यवस्थित, छिटो छरितो र प्रविधि मैत्री बनाउने मन्त्रालयको उद्देश्य छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
10: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
9: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
10: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
9: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
10: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
9: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
11: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। रुकुम पूर्वको सिस्ने गाउँपालिका 4 झाँक्री पोलीमा जीप दुर्घटना हुँदा 1 शिशुसहित 5 जना घाइते भएका छन्। हिजो बेलुका भएको दुर्घटनामा चालकसहित 5 जना घाइते भएका छन् भने अन्य 6 जना सकुशल रहेका जिल्ला ट्राफिक प्रहरीकारले रुकुम पूर्वले जनाएको छ। रुकुम कोटबाट दादिङका लागि छुटेको लु 2470 नम्बरको जीप सडकबाट झन्डै 30 मिटर तल खसेको हो। घाइतेको जिल्ला अस्पताल पूर्वमा उपचार भइरहेको छ भने गम्भीर 2 जनालाई थप उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको प्रहरीले जनाएको छ। बागमती विश्वविद्यालयले विश्वविद्यालय अन्तर्गत सञ्चालित 3 संकायको पहिलो सेमेस्टरको परीक्षा सकिएको 1 हप्ताभित्रमा नतिजा प्रकाशित गरेको छ। परीक्षा सम्पन्न भएको 7 दिनमा हिजो 3 संकायको पहिलो सेमेस्टरको परीक्षाफल प्रकाशन गरेको विश्वविद्यालय संरक्षक समिति बोर्ड अफ ट्रस्टिजका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिनुभयो। विश्वविद्यालयले 1 वर्ष यता व्यवस्थापन र कानुन, म्यानेजमेन्ट एन्ड ल, विज्ञान तथा प्रविधि साइन्स एन्ड टेक्नोलोजीका साथै शिक्षा तथा सामाजिक विज्ञान एजुकेसन एन्ड सोसियल साइन्स संकायमा स्नातक तहको कक्षा सञ्चालन सुरु गरेकोमा 3 संकायको पहिलो सेमेस्टरको परीक्षाफल प्रकाशन गरेको उहाँले बताउनुभयो। अब विदेशको खबर। अमेरिकाको सर्वोच्च अदालतले आप्रवासीका सन्तानलाई जन्मको आधारमा दिइने नागरिकता अन्त्य गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई खारेज गरिदिएको छ। अदालतको यो फैसलासँगै अमेरिकामा जन्मको आधारमा नागरिकता पाउने विद्यमान संवैधानिक व्यवस्था यथावत रहने भएको छ। प्रधान न्यायाधीश जोन रोबर्टसनले सुनाएको फैसलामा संविधानको 14 संशोधनले हरेक स्वतन्त्र व्यक्तिलाई दिएको अधिकारको सुनिश्चितता गरिएको उल्लेख छ। 6-3 बहुमतले गरेको फैसलामा 3 अनुदारवादी न्यायाधीशहरूले 3 उदारवादी न्यायाधीशहरूलाई साथ दिएका थिए। सन् 1868 अनुमोदन गरिएको अमेरिकी संविधानको 14 संशोधनले गृहयुद्धपछि अश्वेत नागरिकलाई नागरिकताको अधिकार सुनिश्चित गरेको थियो। राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पदभार ग्रहण गरेकै दिन अर्थात् सन् 2025 जनवरी 20 तारिकमा कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो। यो आदेशमा गैर कानुनी वा अस्थायी रूपमा अमेरिकामा रहेका व्यक्तिका सन्तानहरू अमेरिकी क्षेत्राधिकारभित्र नपर्ने र उनीहरूले जन्मको आधारमा नागरिकता पाउन नसक्ने दावी गरिएको थियो। यस आदेश विरुद्ध विभिन्न अभिभावकले आफ्ना र बालबालिकाको तर्फबाट अदालतमा मुद्दा दायर गरेका थिए। यसअघि तल्लो तहका अदालतले पनि वादीको पक्षमा फैसला सुनाएका कारण यो कार्यकारी आदेश कार्यान्वयनमा आउन सकेको थिएन। सर्वोच्चको निर्णयप्रति प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत असन्तुष्टि व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ। उहाँले यो निर्णय देशका लागि निकै खराब भएको टिप्पणी गर्दै अब कङ्ग्रेस मार्फत कानुन बनाएर जन्मसिद्ध नागरिकताको व्यवस्था अन्त्य गर्नुपर्ने बताउनु भएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा अहिले मेक्सिको र इक्वेडर बीचको खेल भइरहेको छ। खेलको 2nd हाफको 63 मिनट चलिरहेको छ। मेक्सिको सिटी स्टेडियममा भइरहेको खेलमा मेक्सिकोले पहिलो हाफमा नै 2 गोलको अग्रता बनाएको छ। पहिलो हाफमा मेक्सिकोले खेलको 22 र 31 मिनटमा गोल गर्यो। बिहान 7:15 सुरु हुनुपर्ने मेक्सिको र इक्वेडर बीचको आजको खेल मौसमको कारण 1 घन्टा ढिलो गरी 7:45 सुरु भएको हो। फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वे भने अन्तिम 16मा पुगेका छन्। आज बिहान भएको खेलमा फ्रान्सले स्विडेनलाई 3 गोलले हराउँदा गैराती भएको खेलमा नर्वेले आइभोरी कोस्टलाई 2-1 पराजित गरेको हो। नर्वेको जितमा एर्लिङ हालान्ड र नुसाले गोल गरे। हालान्डले यो प्रतियोगितामा 3 खेलमा 5 गोल गरेका छन्। अब नर्वेले अन्तिम 16मा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। आज बिहान भएको अर्को खेलमा फ्रान्सले स्विडेनलाई सहज जित निकाल्दै अन्तिम 16मा स्थान बनाएको हो। फ्रान्सको जितमा किलियन एम्बाप्पेले 2 तथा ब्रन्डली बार्कुलाले 1 गोल गरे। यो वर्षको विश्वकपमा एम्बाप्पेको गोल संख्या 6 पुगेको छ। एम्बाप्पेले यो विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका लियोनल मेस्सीसँग बराबरी गरेका छन्। विश्वकपमा कुल 18 गोलसहित उनी मेस्सीभन्दा 1 गोलले मात्र पछाडि रहेका छन्। अब फ्रान्सले अन्तिम 16मा पाराग्वेसँग खेल्नेछ। चारभन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। पानी पर्ने क्रम भोलिसम्म नै रहने। कान्ति लोकपथमा आज पनि रातको समयमा यात्रा नगर्न आग्रह। पेट्रोल डिजल र मट्टीतेल तथा खाना पकाउने ग्यासको भाव घट्यो। बजार अनुगमन कमजोर रहेको गृहको निष्कर्ष। तीव्रता दिन सबै जिल्ला प्रशासनलाई निर्देशन। कर्मचारीको सम्पूर्ण सरुवा प्रक्रिया अब अनलाइन केन्द्रित, आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै हुने। अमेरिकामा जन्मको आधारमा नागरिकता पाउने विद्यमान संवैधानिक व्यवस्था यथावत रहने। जन्मसिद्ध नागरिकता अन्त्य गर्ने ट्रम्पको कार्यकारी आदेश अमेरिकी सर्वोच्च अदालतद्वारा खारेज। र विश्वकप फुटबलमा मेक्सिको र इक्वेडर बीचको खेल चल्दै, फ्रान्स र नर्वे अन्तिम सोह्रमा।
3: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
2: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
3: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
2: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
3: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
2: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
3: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
2: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
3: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
12: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजे लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
13: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन चित्त बुझाउनु त होला नि।
14: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
15: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
2: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
15: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
15: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
15: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
15: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
15: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
2: भेन्टिलेटर सेवा,
15: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
15: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि, भरतपुर 10 चितवन। फोन 056-518-853।
8: प्रसारण भइरहेको चार भन्जाङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। ललितपुर जावला खेलमा रहेको सदर चिडियाखानामा बर्ड फ्लू संक्रमण नियन्त्रण उन्मुख रहेको चिडियाखाना प्रशासनले जनाएको छ। गएको असार 5 गते बर्ड फ्लू पुष्टि भए लगत्तै चिडियाखाना बन्द गरी प्रभावित क्षेत्रमा नियन्त्रणात्मक उपाय अपनाइएको थियो। चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार बर्ड फ्लू भाइरस नियन्त्रणका लागि निरन्तर औषधि छर्किने, जीव जन्तु राखिएका ठाउँको सरसफाई गर्ने तथा बिरामी जनावरको उपचार गर्ने काम प्राथमिकताका साथ भइरहेको छ। पछिल्लो परीक्षणको आधारमा असार 12 गते यता चिडियाखानाभित्र बर्ड फ्लूको नयाँ संक्रमण नदेखिएको पनि उहाँले जानकारी दिनुभयो। संक्रमणको वास्तविक अवस्था अध्ययन गर्न चिडियाखानामा बर्ड फ्लू नियन्त्रण अध्ययन समिति समेत गठन गरिएको छ। चिडियाखाना अहिले बन्द रहे पनि विज्ञहरूको प्रतिवेदनपछि फेरि सञ्चालन गर्नेबारे अन्तिम निर्णय हुने भएको छ। यसैबीच पशु सेवा विभागले काठमाडौँ उपत्यकामा बर्ड फ्लूको जोखिम कायमै रहेको र फैलिन सक्ने सम्भावना पनि रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। सशस्त्र प्रहरी बलले ललितपुरको सानेपाबाट कबाडी बोकेका 10 ट्रक नियन्त्रणमा लिएको छ। आवश्यक कागजात बिना कबाडी लोड गरेर उपत्यका बाहिर जान लागेका ती ट्रकलाई हिजो बेलुका सानेपाबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो। सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएका ती ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। र काठमाडौँको गङ्गगुमा धारिलो हतियार प्रहार भएको घटनामा प्रहरीले टाइगर भनिने गोविन्द चन्दलाई पक्राउ गरेको छ। टोपजङ ओलीमाथि धारिलो प्रहार भएको हतियार प्रहार भएको 12 दिनपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बाँके कोहलपुर नगरपालिका 15 टाइगर भन्ने गोविन्दलाई पक्राउ गरेको हो। अनुसन्धानका लागि उनलाई काठमाडौँ ल्याइएको छ। रुकुम पश्चिम बाफीकोट घर भएका टोपजङ काठमाडौँको छाउनीमा बस्दै आएका थिए। घटना सम्बन्धी थप अनुसन्धानका लागि चन्दलाई प्रहरी वीरत महाराजगंजमा बुझाइएको छ। घाइते भएका टोपजङ ग्रिको ग्रीन सिटी अस्पताल वसुन्धारामा उपचार भइरहेको छ। उहाँको हात र टाउकोमा चोट लागेको छ। बिहान 9 राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना, पानी पर्ने क्रम भोलिसम्म नै रहने, कान्ति लोकपथमा आज पनि रातको समयमा यात्रा नगर्न आग्रह। सदर चिडियाखानामा फैलिएको बर्ड फ्लू नियन्त्रण उन्मुख, अन्तिम प्रतिवेदनपछि मात्रै बन्द चिडियाखाना खुला गर्नेबारे निर्णय हुने। र कबाडी बोकेका 10 ट्रक ललितपुरको सानेपाबाट सशस्त्र प्रहरीको नियन्त्रणमा। बिहान 9 नेपाल खबर सकियो। बिहान 10 नेपाल भाषामा र दिउँसो 12 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: बारीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 98455 18705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: रोगीलाई निरोगी बनाउँदै, अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै, खुसी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
4: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खान्जेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
3: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143318898, मोबाइल 98512409934।
5: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 0656501060।
8: यो मैलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार।
9: होइन, भोक लागेको छैन तिमीहरूलाई?
10: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
11: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। काठमाडौँस्थित जर्मन दूतावासले नेपालको राहदानी खरिद प्रक्रियालाई लिएर संचार माध्यममा आएका रिपोर्टहरू झुटो र भ्रामक रहेको बताएको छ। दूतावासले 3 बुधे विज्ञप्ति जारी गर्दै बर्लिनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूतलाई जर्मन विदेश मन्त्रालयमा कूटनीतिक छलफल र बैठकका लागि मात्र आमन्त्रण गरिएको स्पष्ट पारेको छ। मीडियामा आए जस्तो उहाँलाई स्पष्टीकरणका लागि नबोलाइएको र कूटनीतिमा यी दुई शब्दको फरक अर्थ रहने दूतावासको भनाइ छ। साथै बैठकमा नेपाल सरकार कुनै विरोध पत्र नदिएको र कानूनी प्रक्रियालाई लिएर कुनै प्रकारको चेतावनी वा धम्की समेत नदिएको दूतावासले प्रश्न पारेको छ। चालू आर्थिक वर्षमा संघीय संसदमा पेश गर्ने गरी सरकारले निर्णय गरेका 45 विधेयकहरू अझै पनि संसद सचिवालयमा दर्ता हुन सकेका छैनन्। प्रधानमन्त्री बालेन्द्र शाह र कानून मन्त्री सविता गौतमले गत वैशाखमा एक साताभित्र मस्यौदा टुङ्ग्याउन निर्देशन दिए पनि ती विधेयकहरू कानूनी प्रक्रियामै अल्झिएका हुन्। सरकारसँग संसदमा 2/3 सहज बहुमत हुँदाहुँदै पनि नीतिगत ढिला सुस्तीका कारण बजेट अधिवेशन गुज्रिसक्दा समेत ती विधेयक दर्ता हुन नसकेका हुन्। मन्त्रालयहरूबाट मस्यौदा ढिलो आएकाले अध्ययनका लागि जनशक्तिको अभाव भएको कानून मन्त्रालयले जनाएको छ। बाढी पूर्वानुमान महाशाखाले आगामी 3 दिनसम्म देशका विभिन्न जिल्लाका ससाना नदी तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने चेतावनी दिएको छ। महाशाखाका अनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै छ। कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको अवस्था पनि सामान्य रहेको छ। ठूला नदीमा तत्काल ठूलो खतरा नदेखिए पनि आज झापा, इलाम, पाँचथर, ताप्लेजुङ, काठमाडौँ उपत्यका सिन्धुपाल्चोक, कास्की, चितवन र रूपन्देही लगायतका 25 बढी जिल्ला भए बहने ससाना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम छ। बाढीको यो जोखिम भोलि र पर्सि पनि कायम रहने महाशाखाले जनाएको छ। भोलि र पर्सि कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै जसो ससाना नदीहरूमा बहाव अचानक बढ्न सक्ने सम्भावना छ। खोला र नदी किनार आसपास बस्ने नागरिकहरूलाई विशेष सजगता अपनाउन महाशाखाले अनुरोध गरेको छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा भारी वर्षाको समेत अनुमान गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: Fancy AI TV ma hernus football ko har ek exciting moment AI picture and sound sanga up to 30% cashback ra 0% EMI nagrikta bhaye pugcha best exchange value plus 4 years full warranty aba ghar mai stadium experience LG life's good
1: yo Nepali radio
2: yo awaz ho Nepali radio network ko ra tapai sundar hunuhuncha Nepali khabar
3: अब बाँकी खबर नेपालको पहिलो सडक सुरुङ मार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा सुरुङ मार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ सञ्चालन अघि आवश्यक प्राविधिक तयारी अन्तर्गत सुरुङ मार्गमा प्रयोग हुने सवारी साधन र उपकरणहरूको परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ यो मार्ग सञ्चालनमा आएपछि नागढुङ्गा सडक खण्डमा हुने लामो ट्राफिक जाम हट्ने र यात्रा सहज हुने विश्वास गरिएको छ र चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगल सफारी सेवा आजदेखि बन्द भएको छ वर्षातको समयमा भलबाडी आउने रुख ढलेर बाटो अवरुद्ध हुने र वन्यजन्तुको प्रजनन समय भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सफारी बन्द गरिएको निकुञ्जले जनाएको छ निकुञ्जभित्र हुने सफारी रोकिएको भए पनि सामुदायिक वनहरूमा हुने सफारी भने सुचारू रहनेछ हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ बिदा दिनुहोस् नमस्कार

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्षदेखि त कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ फोन 0556951174 मोबाइल 98555950934।

0: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी प्रोप्राइटर सुदन अधिकारी सम्पर्क 9845518705 र 9846564613।
1: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 056-490-374-98510-61-356
2: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको।

0: गर्चौ हैन जस्तो पनि
1: ए हो र
0: क्या हो कि जस्तो पनि गर्चौ हैन जस्तो पनि तिम्रो चाला माला

0: मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झैं बनाएर राख्नु भएको छ। कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
1: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो, ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपैयाँ तिराइहाल्छ।
2: हैन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653773787।
5: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98555-63172 र 98452-12206 छ।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
8: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 98459-64977 र 98020-35212।

Radio NRN 99.1 समय को ख्याल राखौं। 11 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा समीक्षा मोतेको नमस्कार। काठमाडौँ स्थित जर्मन दूतावासले नेपालको राहदानी खरिद प्रकरणबारे संचार माध्यममा आएका समाचारहरू गलत र भ्रामक रहेको भन्दै खण्डन गरेको छ। दूतावासले एक प्रष्टीकरण जारी गर्दै यो विषयमा नेपाललाई कुनै पनि विरोध पत्र वा चेतावनी नदिएको प्रष्ट पारेको हो। बर्लिन स्थित नेपाली कार्यवाहक राजदूतलाई जर्मन परराष्ट्र मन्त्रालयमा नियमित कूटनीतिक बैठकका लागि आमन्त्रण मात्र गरिएको र कुनै सोधपोछ वा स्पष्टीकरण माग नगरिएको दूतावासले जनाएको छ। जर्मनीले आफ्नो स्थापित मान्यता अनुसार अदालतमा विचाराधीन रहेका मुद्दाहरूका बारेमा कतै पनि कुनै टिप्पणी नगर्ने र न्यायपालिकाको स्वतन्त्रताको सधैँ सम्मान समेत गर्ने स्पष्ट पारेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको आज पद तथा गोपनीयताको शपथ ग्रहण हुँदैछ। पार्टी कार्यालय वनस्थलीमा अहिले केही बेरमा शपथ ग्रहणको कार्यक्रम राखिएको छ। हालै सम्पन्न पहिलो महाधिवेशनबाट 900 केन्द्रीय सदस्य निर्वाचित भएका थिए। निर्वाचित सूचीबाट 2 नाम हटाएर नयाँ नाम थपिएपछि पार्टीभित्र केही विवाद समेत देखिएको छ। महाधिवेशन सकिएसँगै सभापति रवि लामिछाने बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरू टुङ्ग्याउने आन्तरिक छलफलमा लाग्नु भएको छ। पार्टी विधान अनुसार 51 केन्द्रीय सदस्य र 10 पदाधिकारी मनोनित गर्ने अधिकार सभापतिलाई छ। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले आफ्नो सुझाव संकलन कार्यलाई अन्तिम चरणमा पुर्याउँदै प्रतिवेदन लेखनको काम शुरू गरेको छ। पार्टी उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गठित कार्यदलले आगामी असार 19 गतेभित्र बाँकी रहेका परामर्श कार्यक्रमहरू सम्पन्न गर्ने तयारी गरेको छ। महासचिव शंकर पोखरेलको नेतृत्वमा तयार भइरहेको प्रतिवेदनलाई आगामी असार 22 गते बस्ने कार्यदलको बैठकले अन्तिम रूप दिनेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्व मन्त्री मोहन बहादुर बस्नेत सहित 16 जना विरुद्धको भ्रष्टाचार मुद्दामा आज विशेष अदालतमा सुनवाई हुँदैछ। न्यायाधीशहरू हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा यो मुद्दा हेर्दा हेर्दैमा राखेर सुनवाई हुन लागेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री बस्नेत सहितका अधिकारीहरूमाथि 3,51,00,000 रुपियाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो। पूर्व मन्त्री बस्नेतमाथि आवश्यक अध्ययन र कानूनी पूर्वाधार बिना नै सोझै टेरामक्स प्रविधि खरिद गर्ने निर्णय गराएको आरोप छ। यो मामलामा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन पदाधिकारीहरू पनि संलग्न रहेको अख्तियारको दावी छ। हेर नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको निर्माण कार्य 79 महिनामा सकिएको छ। ठेक्का लिएको जापानी कम्पनीले काम सकेर सुरुङ मार्ग आयोजनालाई हस्तान्तरण गरेको हो। आउँदो साउनभित्रै सुरुङ सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। सुरुङ मार्ग प्रयोग गर्ने सवारी साधनका लागि शुल्क निर्धारण गरिएको छ भने डिजिटल प्रणालीबाट भुक्तानी गर्ने व्यवस्था मिलाइँदैछ। सुरुङभित्र पैदल यात्री, मोटरसाइकल, तीन पाङ्रे गाडी र प्रज्वलनशील पदार्थ बोकेका सवारी साधनलाई गुड्न निषेध गरिएको छ। यो आयोजना जापान सरकारको 21.5 अर्ब रुपियाँ सहुलियत ऋण र नेपाल सरकारको 6 अर्ब रुपियाँ लगानीमा बनेको हो। हवस् त अहिलेलाई नेपाली खबर यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

ਹਮਲੇ ਕੋਈ ਦੇਖਾਉਂਦੇ ਉਹ ਹਮਲੇ ਇਸ ਤੋਂ ਵੀ ਹੇਕਾ।

0: तिस वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्ष चाहिँ त कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई नै रोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ फोन 0556951174 मोबाइल 98555504

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 98455 18705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-496-94-95-10-61-356-356
3: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: नोकरी टिकट सहित दुबई में रोजगारी का लागि सुवर्ण अवसर।
1: दुबई को प्रतिष्ठित कंपनी ईसादाहा कंपनी बाटा हाउसकीपिंग क्लीनर महिला पुरुष 50 जना सैलरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही असार 28 गते बिहीबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
0: देवान मेन पावर नारायणगढ़ लाइन सोक संपर्क 98550-58369 98426-43211 र 98142-76074।
2: सीप हुन्छ साथमा रोजगारी हातमा।
3: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
0: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
4: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
5: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
2: सीट सीमित छ, आजै भर्ना गरी सीट सुरक्षित गर्नुहोस्।
3: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-39122 र 98550-39123।
6: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
3: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
6: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
3: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656-5569-6353, 98550-77061 र 98550-77053।
8: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने?
6: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
8: कहाँ गएर के सिप सिकौ भन त अब?
6: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
3: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 0656-490-374 98510-61356
8: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-550-77-061 र 98-550-77-53
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
2: It's 12 o'clock. अहिले 12 बजेको छ
3: ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ भोलि कोशी र बागमती प्रदेश लगायत देशका धेरै जसो पहाड़ी क्षेत्रका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ पानी परेका र पर्ने सम्भावना रहेका क्षेत्रमा बाढ़ी पहिरो डुबान तथा सड़क अवरोध जस्ता जोखिम हुने भएकाले आवश्यक सावधानी अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि आग्रह गरेको छ युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा रहेका व्यतिथि अन्त्य गर्न र श्रमिकहरूलाई सहसेवा उपलब्ध गराउन दुईवटा महत्वपूर्ण सुधारका पहल घोषणा गरेको छ श्रम मन्त्री रामजी यादवले अपरेशन इलिगल एजेन्ट क्लीन अप र स्थानीय तहबाटै श्रम स्वीकृतिको सहजीकरण गर्ने कार्य देशभरका 753 स्थानीय तहका रोजगार संयोजक र आप्रवासन स्रोत केन्द्रका काउन्सिलरसँग भर्चुअल अन्तर्क्रिया गर्दै शुभारम्भ गर्नुभएको हो 2056 सालदेखि परेका उजुरीको विश्लेषण गर्दा अधिकांश समस्या गैर कानूनी एजेन्टसँग सम्बन्धित देखिएकाले सरकारले उनीहरूलाई पहिचान र कार्यवाही गरी पारदर्शी सेवा प्रवाह गर्ने लक्ष्य लिएको छ यसका लागि सरकारले एक विशेष अनलाइन वेबसाइट र मोबाइल एप तयार गरेको छ यस प्रणाली मार्फत कामदारलाई ठग्ने वा प्रलोभन देखाउने व्यक्ति र समूह विरूद्ध विवरण संकलन गरिनेछ श्रमिकलाई काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले एफईआईएमएस प्रणाली मार्फत 753 स्थानीय तहबाट श्रम स्वीकृतिको सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ अहिलेसम्म 390 पालिकाका लागि युजर आईडी बनिसकेको र बाँकी पालिकामा क्रमशः यो सुविधा विस्तार गरिनेछ अहिले खटिएका रोजगार संयोजकलाई थप जिम्मेवार र उत्तरदायी बनाउन देशभरका रोजगार सेवा केन्द्रलाई कार्यविधि पारित गरेर रोजगार सिप तथा उद्यमशीलता केन्द्रका रूपमा व्यवस्थित गरिएको छ कृषि वन तथा पर्यावरण मन्त्रालयले आउँदो साउन महिनाभित्र झण्डै 210,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ मुख्य बाली धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको जनाएको छ सरकार अर्थात G2G सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन युरिया मल साउनको दोस्रो हप्ता नेपाल आइपुग्ने भएको छ अन्तर्राष्ट्रिय ग्लोबल टेन्डर मार्फत विभिन्न देशबाट 180,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डीएपी र 120,000 मेट्रिक टन युरिया रहेको छ चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगल सफारी सेवा आजदेखि बन्द गरिएको छ निकुञ्जले वर्षातको समयमा भल बाढी आउने रुख ढलेर बाटो अवरुद्ध हुने जस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको हो निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अर्को सूचना नआउन्जेलसम्मका लागि सफारी सेवा बन्द गरिएको हो वन्यजन्तु र चराचुरुङ्गीको प्रजननका लागि वर्षायाम उपयुक्त समय हुने निकुञ्जभित्र कच्ची वन पथ बिग्रिने जंगलमा भएका ससाना खोला खोल्सीमा भलबाडी आउने रुख ढलेर बाटो अवरुद्ध हुने जस्ता कारणले गर्दा सफारी बन्द गरिएको जनाएको छ निकुञ्जले हरेक वर्ष मनसुनको बेला सफारी बन्द गर्दै आएको छ त्यसपछि दशैंको आसपासदेखि मात्रै निकुञ्जभित्रको सफारी खोल्ने विगतको परम्परा छ निकुञ्जभित्र हुने सफारी रोकिएको भए पनि सामुदायिक वनहरूमा हुने सफारी भने नरोकिने उहाँले बताउनुभयो चितवनको सौराहा कसरा मेगौली माडी र नवलपरासीका विभिन्न ठाउँबाट जीप व्यावसायिक सफारीका लागि निकुञ्ज प्रवेश गर्ने गर्दछ। घुम्न आउने पर्यटक जीपमा सफारी गरेर वन र वन्य जन्तु हेर्न रमाउँछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा गुल्मीमा जंगली जनावरका लागि थापेको करेन्टमा परेर महिलाको ज्यान गयो, आज पनि सुन चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एथिन्जेल। हामीले आज 26 जिल्लामा बाढीको जोखिम, सतर्कता अप्नाउन आग्रह, वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन श्रम मन्त्रालयको नयाँ कदम लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। गुल्मीको घुरकोट गाउँपालिका 5 मन्टारीमा जंगली जनावर धपाउनका लागि थापिएको विद्युतीय करेन्टमा परेर एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा घुरकोट गाउँपालिका 5 निवासी 60 वर्षीय हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीम किरण बोगटीले जानकारी दिनुभयो। गैराती 1:30 बजे घाइते भएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तमघास पुर्याइएकोमा आज बिहान डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक भण्डारीका श्रीमान भेषराज भण्डारीले आफ्नै घरदेखि झण्डै 150 मिटर टाढा रहेको बारीमा जंगली जनावर बँदेल नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेर छाडेको पाइएको छ। भेषराजलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। आज पनि सुन चाँदीको भाव घटेको छ। अस्ति सोमबार यता सुन चाँदीको भाव लगातार घटेको हो। आज सुनको भाव तोलामा 600 रुपियाँले घटेर तोलाको 2,77,300 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलाको 2,77,900 रुपियाँ रहेको थियो। हिजो सुनको भाव तोलामा 4,500 रुपियाँले र सोमबार तोलामा 1,400 रुपियाँले घटेको थियो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार भने सुनको भाव तोलामा 4,700 रुपियाँले बढेको थियो। यसै गरी आज चाँदीको भाव तोलामा 15 रुपियाँले घटेको छ। भाव घटेर चाँदी आज तोलाको 4,270 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 25 रुपियाँ र अस्ति 15 रुपियाँले घटेको थियो। आइतबार चाँदी तोलाको 4,325 रुपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। भारतको राजधानी दिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले दिल्ली सरकारले विद्युतीय सवारी अर्थात ईभीमा नयाँ नीति घोषणा गरेको छ। सार्वजनिक नीति अनुसार 30 लाख भारतीय रूपियाँसम्म मूल्य भएका विद्युतीय कार खरिद गर्दा सड़क दस्तुर र दर्ता शुल्कमा 7% छूट दिइने भएको छ। मन्त्री परिषदबाट स्वीकृत यो नीति अब कार्यान्वयनमा जानेछ। दिल्ली सरकारले सन् 2030 को मार्च महिनासम्ममा शहरलाई पूर्ण रूपमा प्रदूषण मुक्त बनाउने लक्ष्यका साथ पछिल्लो कदम चालेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। नयाँ नीतिमा पेट्रोल र ग्यासबाट चल्ने दुई पाङ्ग्रे गाड़ीलाई चरणबद्ध रूपमा विस्थापन गर्ने योजना समावेश छ। यस अनुसार सन् 2028 को अप्रेलदेखि दिल्लीमा विद्युतीय दुई पाङ्ग्रे गाड़ी मात्र बिक्री र दर्ता गर्न अनुमति दिइनेछ। विद्युतीय यातायातको क्षेत्रमा दिल्ली सरकारले आउँदो 4 वर्षभित्र 150 अर्ब भारतीय रूपैयाँ लगानी गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज बिहान र गैराती भएको खेलमा जित निकाल्दै मेक्सिको, फ्रान्स र नर्वे अन्तिम 16मा पुगेका छन्। यो विश्वकपको सह आयोजक मेक्सिकोले इक्वेडरलाई 2 गोलले हराउँदै 40 वर्षपछि नकआउट चरण पार गरेको हो। मेक्सिको सिटीमा आज बिहान भएको खेलमा घरेलु टोलीका लागि राउल जिमेनेल्स र जुलियन क्युनोनेसले गोल गरे। यसअघि मेक्सिकोले सन् 1986 यता कुनै पनि नकआउट खेल जित्न सकेको थिएन। इक्वेडर पराजित हुँदै बाहिरिएको छ। आज बिहान भएको अर्को खेलमा फ्रान्सले स्वीडेनलाई 3 गोलले हराउँदा गैराती भएको खेलमा नर्वेले आइवरी कोस्टलाई 2-1 पराजित गरेको हो। अब नर्वेले अन्तिम 16मा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। यसै गरी फ्रान्सले अन्तिम 16मा पाराग्वेसँग खेल्नेछ। विश्वकप फुटबलमा आज राति 10:15 बजे इङ्ल्याण्ड र कङ्गो, 2:00 बजे बेल्जियम र सेनेगल अनि बिहान 6:00 बजे अमेरिका र बोस्निया एन्ड हर्जगोभिना खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 26 जिल्लामा बाढीको जोखिम, सतर्कता अप्नाउन आग्रह। पानी पर्ने क्रम भोलिसम्म नै रहने। वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन श्रम मन्त्रालयको नयाँ कदम, अनलाइन वेबसाइट र मोबाइल एप तयार। चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगल सफारी सेवा आजदेखि बन्द, बर्खा सकिएपछि मात्रै खुल्ला गरिने। भारतको दिल्ली सरकारद्वारा विद्युतीय सवारी सम्बन्धी नयाँ नीति सार्वजनिक, वायु प्रदूषण घटाउन दुई पाङ्ग्रे गाडीमा कडाई। र विश्वकप फुटबलमा इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम सोह्रमा, आज राति पौने 10 बजे इङ्ल्याण्ड र कङ्गो खेल्दै।

0: टिकट सहित दुबई में रोजगारी का लागि सुवर्ण अवसर।
1: दुबई को प्रतिष्ठित कंपनी ईसादाहा कंपनी हाउसकीपिंग क्लीनर महिला पुरुष 50 जना सैलरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कंपनी को प्रतिनिधिबाट यही असार 28 गते बिहीबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
2: देवान मेन पावर नारायणगढ़ लाइन सोक संपर्क 98558369 98426443211 र 98142076704।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
3: अस्पताल में उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजे सम्म बहिरंग अर्थात ओपीडी सेवा,
4: 24 घंटा इमर्जेन्सी सेवा,
3: सुविधा संपन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
4: एडवांस पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशु का लागि इंटरमीडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्वीट कैबिन,
3: बाल मुटु रोग संबंधी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु संबंधी जाँच इको कार्डियोग्राफी सेवा,
4: सुविधा संपन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
4: होल बॉडी चेकअप जांच को सुविधा
3: र निशुल्क सरकारी खोप सेवा को साथ ही अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
5: हेलो
6: हेलो बुढी, के छ खबर?
5: ठिकै छ, चलेकै छ।
6: ल भिडियो अन गर् त, तलाई हेरम।
5: भिडियो अनै छ त, देख्नु भएन र?
6: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
5: माडीको नेट यस्तै त हो नि।
6: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल त।
3: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
2: सेवाका लागि माडी सम्पर्क 056-510-40 र 98452-028-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
7: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइनलाई।

0: किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
0: माडी नगरपालिका बसन्तपुर चितवन।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी साथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा

0: विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र इरिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुवर। फोन 98042211343 र 98184929230।
2: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
0: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
2: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
0: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
2: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
0: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
2: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
0: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
2: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र

0: उच्चका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-7071 र 98-550-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 1 o'clock. अहिले 1 बजेको छ।
4: नेपाली रेडियो नेटवर्कको दिउँसो 1 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। काठमाडौँ स्थित जर्मन दूतावासले नेपालको राहदानी खरिद प्रकरणबारे संचार माध्यममा आएका समाचार गलत र भ्रामक रहेको भन्दै खण्डन गरेको छ। दूतावासले आज स्पष्टीकरण जारी गर्दै यो विषयमा नेपाललाई कुनै पनि विरोध पत्र वा चेतावनी नदिएको प्रश्न पारेको हो। बर्लिन स्थित नेपाली कार्यवाहक राजदूतलाई जर्मन परराष्ट्र मन्त्रालयमा नियमित कूटनीतिक बैठकका लागि आमन्त्रण मात्र गरिएको र कुनै सोधपूछ वा स्पष्टीकरण माग नगरिएको दूतावासले जनाएको छ। जर्मनीले आफ्नो स्थापित मान्यता अनुसार अदालतमा विचाराधीन रहेका मुद्दाका बारेमा कतै पनि कुनै टिप्पणी नगर्ने र न्यायपालिकाको स्वतन्त्रताको सधैँ सम्मान गर्ने समेत स्पष्ट पारेको छ। राष्ट्रिय सभाको बैठक आज बस्दैछ। अहिले केही छिनमै बस्ने बैठकमा प्रविधिको प्रयोगबाट हुने लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रण सम्बन्धी संकल्प प्रस्ताव पेश हुने भएको छ। महिला हकको संरक्षण र न्यायमा पहुँच बढाउन आवश्यक नीतिगत कानूनी र संस्थागत व्यवस्था गरी त्यसलाई लागू गर्नका लागि राष्ट्रिय सभा सदस्य रेणु चन्दले सो प्रस्ताव पेश गर्न लाग्नु भएको संसद सचिवालयले जनाएको छ। आजको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट आएको पत्र पढेर सुनाउनुहुनेछ। यस्तै बैठकमा परराष्ट्र मन्त्री शिशिर खनाल र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेलले आफ्नो मन्त्रालयसँग जोडिएका मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ। देशभर मनसुनी प्रणाली सक्रिय भएसँगै सरकारले विपद व्यवस्थापनका लागि सुरक्षा निकाय र सरकारी संयन्त्रलाई उच्च सतर्कतामा राखेको छ। मौसम प्रतिकूल बन्दै गएपछि बाढ़ी पहिरो र डुबानको जोखिम न्यूनीकरणका लागि उद्धार र राहत टोली तयारी अवस्थामा राखिएका छन्। सशस्त्र प्रहरीले देशका 54 जोखिमयुक्त स्थानमा अस्थायी बेस स्थापना गरी 1114 नम्बरको हटलाइन र मोबाइल एप सञ्चालनमा ल्याएको छ। यस्तै नेपाली सेनाले पनि सम्भावित बाढ़ी पहिरोबाट अवरुद्ध हुन सक्ने सड़क खुलाउन विभिन्न स्थानमा बेली ब्रिज र हवाई उद्धारका लागि इटहरी सुर्खेत तथा काठमाडौँमा हेलिकप्टर तयारी हालतमा राखेको जनाएको छ। यसैबीच काठमाडौँ उपत्यका सहित देशका विभिन्न जिल्लाका नदी तथा खोलामा बाढ़ीको जोखिम छ। जल तथा मौसम विज्ञान विभागका अनुसार झापा इलाम सिन्धुपाल्चोक काठमाडौँ ललितपुर भक्तपुर धादिङ चितवन र कास्की सहित 30 भन्दा बढी जिल्लाका नदीमा बहाव बढ्ने सम्भावना छ। टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्व मन्त्री मोहनबहादुर बस्नेतसहित 16 विरूद्धको भ्रष्टाचार मुद्दामा आज विशेष अदालतमा सुनवाई हुँदैछ। न्यायाधीशहरू हेमन्त रावल दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा यो मुद्दा हेर्दा हेर्दैमा राखेर सुनवाई हुन लागेको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री बस्नेतसहितका अधिकारीलाई 3,51,00,00,000 रूपियाँ बिगो माग दावी गर्दै मुद्दा दायर गरेको थियो। पूर्व मन्त्री बस्नेतमाथि आवश्यक अध्ययन र कानूनी पूर्वाधार बिना नै सोझै टेरामक्स प्रविधि खरिद गर्ने निर्णय गरेको आरोप लागेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्त भित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमलाई कम्पनी मोडलमा लगिने भएको छ। निगमको 68 वार्षिक उत्सवका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री बालेन्द्र शाहले निगमको व्यवस्थापन सुधार्न र रणनीतिक साझेदार भित्राउन कम्पनीमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाइने उद्घोष गर्नुभएको हो। प्रधानमन्त्री शाहले निगमभित्रको सुशासन र व्यावसायिकतामा सुधार गर्न निर्देशन दिँदै यस कार्यमा सबैको सकारात्मक सहयोग रहने विश्वास व्यक्त गर्नुभएको छ। नेपाल चीन सीमावर्ती लप्ची क्षेत्रबाट चिनिया सुरक्षाकर्मीको नियन्त्रणमा परेका दुई नेपाली युवा भोलि बिहिबार रिहा हुने भएका छन्। तातोपानी अध्यागमन कार्यालयका अनुसार काठमाडौँका मनोज प्रजापति र भक्तपुरका सुदित थापा मगरलाई चिनिया पक्षले कानूनी प्रक्रिया पूरा गरी छाड्न लागेको हो। लप्ची घुम्न गएका बेला उनीहरूले उठाएको ड्रोन चिनिया भूभागमा प्रवेश गरेपछि चिनिया सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। नेपाली पक्षले औपचारिक पत्रचार मार्फत रिहाईका लागि अनुरोध गरिसकेको र हाल चीनको न्यायलम काउन्टीमा रहेका दुवै युवाको अवस्था सामान्य र सुरक्षित रहेको अध्यागमन कार्यालयले जनाएको छ। हवस् त, यसका साथै काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले 2 बजे

0: फ्री टिकट सहित दुबईमा रोजगारीका लागि सुवर्ण अवसर।
1: दुबईको प्रतिष्ठित कम्पनी इसादाहा कम्पनीबाट हाउसकिपिङ क्लिनर महिला पुरुष 50 जना सैलरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही असार 28 गते बिहिबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
0: देवान मेन पावर नारायणगढ़ लाइन सोक संपर्क 98558 359 98426 43 211 र 98142076 04।
2: सीप हुन्छ साथमा रोजगारी हातमा।
3: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
0: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माणिक चितवनमा एसएई एसएलसी तथा टिएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
4: अध्यापन हुने विषयहरू डिप्लोमा कृषितर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
5: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
2: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
3: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550 39122 र 98550 39123।
6: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
7: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
6: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
7: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
8: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 056553 69 53 98550 77061 र 98550 77053।

0: तिस वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्ष चाहिँ कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्तो सिसोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
2: आयुर्वेद सेवा प्राली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98550509034।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
7: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क

0: हाम्रो समाज त खतम हुने भयो त हैन यिनीहरूलाई सुधार्नका लागि कहीँ केही खुल्या छैन
1: छ माडीकै रतनी धोबाहामा अवश्य रिहेबिलिटेसन सेन्टर प्रणाली खुलिसकेको छ जहाँ लागु औषध र जाँड रक्सी तथा अन्य दुर्व्यसनीमा परेका व्यक्तिहरूलाई उचित परामर्श दिइनुका साथै उपचार गरिन्छ र दुर्व्यसनीबाट मुक्त गराई समाजमा पुनर्स्थापित गराउन मद्दत पनि गरिन्छ
2: सम्पर्क 97484-36036 र 98244-42209
3: दुर्व्यसनी अपराध नभई एक रोग हो र यसको उपचार सम्भव छ
4: हजुरको बिदा सकिन थालिसक्यो तर घर घर बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ थाहा छ कि छैन हजुरलाई
5: ल किन रिसाउँछौ बुढी हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा
6: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लो बेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
1: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्
7: प्रोप्राइटर रमेश नेपाली सम्पर्क 98550-51584 98651-54998

ସାକିରଣକୁ ନମସ୍କାର। देशभर मौसमी प्रणाली सक्रिय भएसँगै बाढ़ी पहिरो र डुबानको जोखिम बढ़ेको छ। बुधबार र बिहिबार मौसम थप प्रतिकूल रहने पूर्वानुमानपछि सरकारले विपद प्रतिकारका लागि सुरक्षा निकाय र सरकारी संयन्त्रलाई उच्च सतर्कतामा राखेको छ। बंगालको खाड़ीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसून थप सशक्त बनेपछि देशभरका जोखिममुक्त क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षाकर्मी तैनात गरिएको छ। सशस्त्र प्रहरी बल एपीएफले विपदका बेला तत्काल उद्धार टोली खटाउन सहज होस् भने देशभर 54 स्थानमा अस्थायी मनसून प्रतिकार्य बेस स्थापना गरेको छ। एपीएफ प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार 16 अति जोखिमयुक्त स्थानमा भने जनशक्ति र स्रोत सहितका स्थायी बेसहरू नै तयारी अवस्थामा छन्। इन्धनको भाव घटेसँगै यातायात व्यवसायले स्वचालित प्रणाली अनुसार भाडा समायोजन गर्न माग गरेका छन्। यसअघि इन्धनको मूल्य बढ्दा सरकारले भाडा बढाएको थियो। मंगलबार नेपाल आयल निगमले पेट्रोल डिजल सहितका मूल्य उच्च दरले घटाएको छ। यसबारे सरकारभन्दा एक कदम अगाडि बढ्दै स्वयं व्यवसायले भाडा घटाउन तर स्वचालित प्रणाली अनुसार काम गर्न माग गरेका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघका अध्यक्ष सरोज सिटौलाले स्वचालित प्रणाली अनुसार भाडा समायोजन गर्न माग गर्नु भएको छ। सम्बोधन गर्न औषधि व्यवस्था विभागले न्यूनतम मजदात राख्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ। विभागले विशेष गरी क्यान्सर दुर्लभ रोगका औषधि र जीवनरक्षक औषधिको अभाव हुन नदिन यस्तो योजना अगाडि सारेको हो। विभागका निमित्त महानिर्देशक शिवानी खड्कीका अनुसार उत्पादन आयात र मूल्य निर्धारणका कारण बजारमा बेला बेला औषधिको चरम अभाव देखिने गरेको छ। कहिलेकाहीँ मूल्यको कारणले पनि औषधि अभाव हुने गरेको छ। कतिपय दुर्लभ रोगमा प्रयोग हुने आर्फान ड्रग्स व्यावसायिक रूपमा नाफा नदिने भएकाले उत्पादक वा आयातकर्ताले उत्पादन र आयातमा चासो नदेखाउँदा अभाव हुने गरेको छ। यस्ता औषधि सधैँ नचाहिने तर आवश्यक परेका बेला नपाउँदा बिरामीको ज्यान नै जोखिममा पर्ने भएकाले विभागले न्यूनतम मजदात राख्ने तयारी गरेको हो। सप्तरीको झुम्का कारागारबाट फरार रहेका एक कैदी बन्दी चोरीको कार्डसहित सप्तरीबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका 14 नयाँ बस्ती निवासी 24 वर्षीय विक्रम भनिने चन्द्रबहादुर पाक्रिन रहेका छन्। सप्तरी प्रहरीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत हनुमान नगर कंकालिनी नगरपालिका 1 स्थित एक होटल अगाडि 28940 नम्बरको कार रोकिराखेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक शुरू भएको छ। संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा समसामयिक राष्ट्रिय मुद्दा, मन्त्रालयगत सवाल जवाफ र महत्वपूर्ण संकल्प प्रस्तावमाथि छलफल हुनेछ। बैठकको शुरूमा राष्ट्रिय सभाका अध्यक्षले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त पत्रको बेहोरा पढेर सदनलाई जानकारी गराउने कार्यसूची छ। यस्तै बैठकमा मन्त्रालयगत प्रश्नोत्तरको कार्यसूची समेत रहेको छ। र चालू आर्थिक वर्षको असार 17 गतेसम्म 275 निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा परेका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयको तथ्याङ्क अनुसार 2082 साउनदेखि 83 असार 17 गतेसम्ममा बोल पत्रदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता तथा निर्माण कम्पनी कालो सूचीमा परेका हुन्। खरिद अनुगमन कार्यालयका प्रवक्ता रामप्रसाद आचार्यका अनुसार चालू आर्थिक वर्षको अहिलेसम्म कालो सूचीमा परेका कम्पनी मध्ये 10 कम्पनी कालो सूचीबाट हटेका छन्। अवस्था यसका साथै काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: सामुदायिक अस्पताल को सेवा अब अपने सुविधा संपन्न भवन भरतपुर 11 बाईपास रोड
1: चौबीस घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहित को ICU सेवा
1: NICU PICU सहित को बाल रोग विशेषज्ञ सेवा 4D वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देखना सकिने
2: मेरुदंड तथा जोर्नी प्रत्यारोपण सहित को हाड़ जोर्नी सेवा EEG ECT सहित को मनोरोग सेवा
1: यूरोलोजी मा MCS गर्नु भएका विशेषज्ञ द्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौला कालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 0564937338 मोबाइल 9855588002
4: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार हैन भोक लागेको छैन तिमीहरुलाई
5: भोक त लागेछ नि तर के गर्नु खानाको अर्डर कहीं गरिएन अब चाउमिनमै चित्त उजाउन त होला नि
6: त के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मम चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ लहिर जाऊ त्यो त्यतिर
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63
7: हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस् पनि छैन तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
8: पर्खा दीपक
7: किन
8: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ती हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटेघरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
7: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
9: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा ICU सेवा उपलब्ध गराइन्छ

0: हेलो
1: हेलो बुढी के छ खबर
0: ठिकै छ चलेके छ
1: ल भिडियो अन गर त तलाई हेरम
0: भिडियो अनै छ त देख्नु भएन र
1: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
0: माडीको नेट यस्तै त हो नि
1: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
3: सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852 0 28 40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
4: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइनलाई टेकमाइनलाई
5: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
6: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यसो चोकतिर निस्क्यो ट्राफिकले सिर र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ
5: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस् खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
7: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि
2: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ
7: सम्पर्क 98-119-32811 र 98-653-73-687
8: माछा
9: बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
2: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98-550-63-172 र 98-452-12-200
9: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
10: माडीवासीहरूका लागि खुसीको खबर
11: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जना

0: सकारात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020352012।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मनसुनजन्य विपद प्रति कार्यमा सरकारको तयारी तीव्र, सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा। संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रूलिङ, सरकार संसदप्रति जिम्मेवार हुनुपर्ने। रासोपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, महाधिवेशन पछिको पहिलो केन्द्रीय समिति बैठक चल्दै। क्रिप्टो कारोबारबाट अमेरिकी राष्ट्रपति ट्रम्पको आमदानी 1 वर्षमै 1 अर्ब 40 करोड डलर, पदमा रहँदा आफूले लगानी गरेको क्षेत्रलाई नियमन मुक्त बनाउन प्रयास गरेको आरोप। र विश्वकप फुटबलको नकआउट टुर चरणमा आज राति इङ्ल्यान्ड र डीआर कङ्गो खेल्दै। नेपाल खबरमा अब पूरा खबर। देशभर मनसुनी प्रणाली सक्रिय बनेर मौसम थप प्रतिकूल हुँदै अनुमानसँगै सरकारी संयन्त्रहरू उच्च सतर्कतामा रहेका छन्। सशस्त्र प्रहरी बलले जोखिमयुक्त ठाउँहरूको पहिचान गरी देशका 54 ठाउँमा अस्थायी मनसुन प्रतिकार्य बेस र 16 स्थायी विपद व्यवस्थापन बेस स्थापना गरेको छ। नेपाली सेनाले पनि 3 चरणको तयारी कार्योजना अघि सारेको छ। इटरी र सुर्खेतमा हेलिकप्टर पूर्व तैनात। विकास समितिका सभापति सांसद आशिष गजुरेलले नेपालको छरिएको बस्ती संरचनाका कारण विपद व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै पालिकाहरूलाई थप सक्रिय र स्रोत साधनयुक्त बनाउनु पर्ने बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख यता बाढीका कारण 6 जनाको ज्यान गएको छ। यस्तै हावाहुरीका कारण 13, पहिरोमा परि 5 र अत्यधिक वर्षाले 3 जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज र भोलि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन भनेको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सदनका विभिन्न समयमा सांसदहरूले उठाएका विषयको जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ। आज बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले बैठकको आकस्मिक शून्य विशेष र प्रादेशिक सरकार समयमा सदस्यहरूले उठाएका प्रश्न तथा समसामयिक विषयमा सम्बन्धित मन्त्रीहरूलाई सदनमा उपस्थित भई जवाफ दिन रुलिङ गर्नुभएको हो। राष्ट्रिय सभाका सदस्यहरूले जनसरकारका विविध विषयमा सरकारको ध्यान आकर्षण गराउँदै आए पनि सम्बन्धित मन्त्रीबाट समयमै जवाफ नआएको भन्दै सभामा आवाज उठ्दै आएको थियो। सांसदहरूको ध्यानाकर्षणपछि त्यही सन्दर्भलाई ध्यानमा राख्दै अध्यक्ष दाहालले सरकारका नाममा रुलिङ गर्नुभएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्यता नभएको स्पष्ट पार्नु भएको छ। राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उहाँले मुस्ताङमा खानी उत्खनन सम्बन्धमा कुनै पनि पक्षसँग कुनै प्रकारको सहमति वा सम्झौता नभएको जानकारी गराउनुभयो। मन्त्री खनालले केही डिजिटल सञ्चार माध्यममा आएका यस्ता दावीहरूलाई पूर्णत आधारहीन भन्दै नेपाल सरकारका सम्बन्धित निकायहरूले यसअघि नै त्यसको खण्डन गरिसकेको उल्लेख गर्नुभयो। परराष्ट्र मन्त्रीले नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिकूल असर पर्ने कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। मुस्ताङमा खानी हुन सक्ने सम्भावनाबारे भएका प्रारम्भिक अध्ययनहरूले सकारात्मक संकेत गरे पनि यस विषयमा थप विस्तृत अध्ययन र अन्वेषण आवश्यक रहेको उहाँको भनाइ छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगर्ने 23 पालिकासँग जवाफ मागेको छ। मन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार सम्बन्धित गाउँपालिका र नगरपालिकाहरूलाई पत्र पठाएर बजेट तर्जुमा प्रक्रिया कुन चरणमा छ, ढिलाइको कारण के हो र मन्त्रालयबाट थप समन्वय आवश्यक भए त्यसबारेमा 3 दिनभित्र जानकारी गराउन भनिएको छ। मन्त्रालयले असार शान्तभित्रै बजेट पारित गर्न सहज हुने गरी सभाको आउँदो कार्यतालिका पनि उपलब्ध गराउन अनुरोध गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन्। पार्टी केन्द्रीय कार्यालय चमतीमा सभापति रवि लामिछानेले शपथ गराउनु भयो। शपथसँगै पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सभापति लामिछानेले प्रमाणपत्र र घण्टी अंकित चिन्ह वितरण गर्नुभएको छ। राज्यसभाको पहिलो महाधिवेशन यही असार 7-12 गतेसम्म चितवनमा चलेको थियो। महाधिवेशनबाट 99 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। यस्तै सभापतिमा रवि लामिछाने, उपसभापतिमा स्वर्णिम बग्ले र सोभिता गौतम, महामन्त्रीमा विपिन आचार्य, सहमहामन्त्रीमा हरि ढकाल, असीम शाह र निशा डाँगे निर्वाचित हुनुभएको छ। 19 मध्ये वरिष्ठ नेता सहित 11 पदाधिकारी मनोनित हुनेछन्। 51 केन्द्रीय समिति मनोनित हुने विधानको व्यवस्था छ। यस्तै राज्यसभाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक चलिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-333, 493-555।
0: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। बजारमा बारम्बार देखिने औषधि अभाव समाधान गर्न औषधि व्यवस्था विभागले न्यूनतम बौद्धा दर राख्ने व्यवस्था लागू गर्ने तयारी गरेको थालेको छ। विभागकी निमित्त महानिर्देशक शिवानी खड्काका अनुसार उत्पादन, आयात र मूल्य निर्धारणसँग जोडिएका कारणले औषधि अभाव हुने गरेको छ। मूल्यका कारण क्यान्सर उपचारमा प्रयोग हुने औषधि र दुर्लभ रोगमा प्रयोग हुने अफरन ड्रग्समा अझै अभाव रहेको उहाँले बताउनुभयो। यस्ता जीवन रक्षक औषधिको सूची तयार गरी स्वदेशमै उत्पादन वा नियमित आयात सुनिश्चित गर्ने योजना रहेको उहाँको भनाइ छ। यसैबीच रेबिज खोप अभावबारे विभागले आधिकारिक जानकारी नआएको निमित्त महानिर्देशक खड्गीले बताउनु भएको छ। सरकारी खरिद प्रक्रिया ढिलो हुँदा आपूर्तिमा असर परेको हुन सक्ने उल्लेख गर्दै खरिद अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् 2025 आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टो करेन्सी कारोबारबाट झण्डै 1,40,000,000,000 अर्थात् 2,11,00,000,000,000 रुपियाँ बराबरको आमदानी गर्नुभएको विवरण सार्वजनिक भएको छ। अमेरिकी सरकारी नैतिकता कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार ट्रम्पले यसै विशेष गरी वर्ल्ड लिबर्टी फाइनान्सियल र ट्रम्प क्रिप्टो करेन्सीसँग सम्बन्धित कारोबारबाट ठूलो आमदानी गर्नुभएको हो। यही आमदानीका कारण सन् 2024 देखि 2026 का बीच उहाँको व्यक्तिगत सम्पत्ति 2,30,00,000,000,000 बाट बढेर 6,50,00,000,000,000 पुगेको फोर्ब्सले जनाएको छ। क्रिप्टो करेन्सी गतिविधिका कारण ट्रम्पमाथि राष्ट्रपति रहँदै आफूले लगानी गरेको क्षेत्रलाई नियमन मुक्त बनाउन प्रयास गरेको भन्दै स्वार्थको द्वन्द्वको आरोप लाग्दै आएको छ। तर व्हाइट हाउसले ती आरोप अस्वीकार गर्दै ट्रम्प र उहाँको परिवार कुनै पनि स्वार्थको द्वन्द्वमा संलग्न नरहेको जनाएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति इङ्ल्यान्ड र डीआर कङ्गो खेल्दैछन्। यो खेल राति पाउने 10 बजे अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। इङ्ल्यान्ड समूह एलको विजेता र कङ्गो समूह केबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउट चरणमा पुगेको हो। 5 दशकपछि विश्वकपमा फर्किएको कङ्गो पहिलोपटक नकआउटमा पुगेको हो। इङ्ल्यान्ड सन् 1966 विश्वकपको विजेता हो। फुटबल इतिहासमा इङ्ल्यान्ड र कङ्गो बीच पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। यस्तै विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 2:45 बेल्जियम र सेनेगल खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। बेल्जियम समूह जीको विजेता र सेनेगल समूह आईबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउटमा पुगेका हुन्। फुटबल इतिहासमा बेल्जियम र सेनेगल बीच पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। यस्तै भोलि बिहान 6:00 अमेरिका र बोस्निया एन्ड हर्जगोभिना खेल्दैछन्। यो खेल अमेरिकाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा हुनेछ। अमेरिका समूह डीको विजेता र बोस्निया समूह बीबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउटमा पुगेका हुन्। अमेरिका र बोस्निया बीच विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। यी दुई टोली बीच 3 मैत्रीपूर्ण खेल भएकामा अमेरिकाले 2 जितेको छ भने 1 बराबरीमा सकिएको छ। चार भन्जाङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मनसुनजन्य विपद प्रतिकारमा सरकारको तयारी तीव्र, सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा। संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारले राष्ट्रिय सभा अध्यक्षको रूलिङ, सरकार संसदप्रति जिम्मेवार हुनुपर्ने। राज्यसभाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, महाधिवेशन पछिको पहिलो केन्द्रीय समिति बैठक चल्दै। क्रिप्टो कारोबारबाट अमेरिकी राष्ट्रपति ट्रम्पको आमदानी 1 1,40,000,000,000 पदमा रहँदा आफूले लगानी गरेको क्षेत्रलाई नियमन मुक्त बनाउन प्रयास गरेको आरोप। र विश्वकप फुटबलको नकआउटमा आज राति इङ्ल्यान्ड र डीआर कङ्गो खेल्दै।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। पेट्रोलियम पदार्थको मूल्य घटे लगतै काठमाडौँ उपत्यकाका धेरै निजी पेट्रोल पम्पमा पेट्रोलको अभाव देखिएको छ। केही पम्प बन्द गरिएका छन् भने धेरै पम्पले पेट्रोल छैन भन्ने बोर्ड टाँसेर बिक्री वितरण बन्द गरेका छन्। धेरै पम्प बन्द हुँदा सञ्चालनमा रहेका सरकारी तथा केही निजी पम्पमा गाडीको लामो लाइन लागेको छ। नेपाल आयल निगमले गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रुपियाँ, डिजल र मट्टीतेलमा 30 रुपियाँ र एलपी ग्यासमा प्रति सिलिण्डर 100 रुपियाँ घटाएको थियो। तर बजारमा वास्तविक अभाव नरहेको निगमले जनाएको छ। निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार मूल्य घट्ने थाहा पाएपछि केही व्यवसायीले जान हिजो पेट्रोलियम पदार्थ लोड नगर्न कृत्रिम अभाव सिर्जना गरिएको हो। निगमले यस्ता पम्प विरूद्ध तत्काल कार्यवाही गर्ने प्रक्रिया थालेको उहाँले बताउनुभयो। यसैबीच नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले स्वचालित प्रणाली अनुरूप गाड़ी भाड़ा समायोजन गर्न सरकारसँग माग गरेको छ। पेट्रोलियम पदार्थको भाव घटाएसँगै महासंघका अध्यक्ष पुण्य प्रसाद छिटौलाले स्वचालित प्रणाली बमोजिम भाड़ा समायोजन गरिदिन सरकारलाई अनुरोध गर्नुभएको हो। काठमाडौँ महानगरपालिकाको लामखुट्टेको टोकाईबाट लाग्ने डेंगी रोग नियन्त्रणका लागि लार्वा खोज र नष्ट गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ। डेंगीका बिरामी बढ्न थालेपछि यही असारभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबै वडामा लार्वा खोज र नष्ट गर अभियान सञ्चालनको रणनीति तयार भएको महानगरले जनाएको छ। डेंगी नियन्त्रणका लागि तालिम प्राप्त 1650 जना जनशक्ति परिचालन गर्ने तयारी छ। काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका कक्षा 4 र 5 अध्यापन गराउने 360 जना शिक्षक शिक्षिकालाई निर्माणात्मक मूल्याङ्कन तथा नतिजा अभिलेखन सम्बन्धी 2 दिने तालिम दिएको छ। आधारभूत कक्षा 4 र 5 विद्यार्थी मूल्याङ्कन कार्यविधि 2083 बमोजिम विद्यार्थीको नियमित मूल्याङ्कनका लागि यो तालिम प्रदान गरियो। बितेको 24 घण्टामा काठमाडौँ उपत्यकामा 2157 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। कार्यवाहीबाट 21,40,546 रुपियाँ जरिवाना संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जाँडरक्सी खाएर गाड़ी चलाउने 82, नियम विपरीत राइड सेयरिङ गर्ने 101, संकेत बत्ती उल्लंघन गर्ने 105 र तीव्र गतिमा गाड़ी चलाउने 117 जनालाई कार्यवाही गरिएको छ। र वैदेशिक रोजगारीकामा विभिन्न देश पठाइदिने भन्दै 83 लाख रुपियाँ ठगी गरेको अभियोगमा 5 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका 42 वाङदी लामा, रामेछापका 38 वर्षीय ललित बहादुर तामाङ, धादिङकी 34 वर्षीय सन्तोषी लामा, काठमाडौँको चन्द्रागिरी नगरपालिका 8 बस्ने 41 वर्षीय रामदास वाङदीले अजरबैजान पठाइदिने भन्दै 1 जनाबाट 50,000, ललितले कोसोभो पठाइदिने भन्दै 1 जनाबाट 2,50,000, सन्तोषीले स्पेन पठाइदिने भन्दै 1 जनाबाट 15 लाख, रामदासले युए पठाइदिने भन्दै 7 जनाबाट 45 लाख र शरीफले क्यानाडा पठाइदिने भन्दै 1 जनाबाट 20 लाख रुपियाँ लिए सम्पर्कविहीन भएका थिए। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मनसुनजन्य विपद प्रति कार्यमा सरकारको तयारी तीव्र, सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै काठमाडौँ उपत्यकामा कृत्रिम अभाव, केही पम्प बन्द, सञ्चालनमा रहेकामा लामो लाइन। र डेंगी नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले लामखुट्टेको लार्वा खोज र नष्ट गर कार्यक्रम सञ्चालन गर्ने। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

छ। उक्त टोलीले सम्बन्धित पेट्रोल पम्पमा जाने र बन्द भएको वा इन्धन वितरण नगरेको पाइए तत्कालै सिल गर्ने कार्यादेश पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राजपाको प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ। आज नयाँ निर्वाचित केन्द्रीय समितिले शपथ ग्रहण गरिसकेपछि केन्द्रीय समिति बैठक बसेको हो। बैठकले तीनवटा निर्णय गरेको छ, जसमा निर्वाचन आयोग र लेखा आयोगको जिम्मेवारी पुरानै टीमलाई दिइएको छ भने अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरिएको छ। पार्टीका केन्द्रीय सहमहामन्त्री हरि ढकालका अनुसार कास्की निवासी पौडेल उच्च अदालतका पूर्व न्यायाधीश हुनुहुन्छ। उहाँलाई अनुशासन आयोगको प्रमुख बनाउने प्रस्ताव पार्टी सभापति रवि लामिछानेले बैठकमा पेश गर्नुभएको थियो। बैठकले महाधिवेशन सम्पन्न गर्नका लागि खटिएका विभिन्न उपसमिति, सुरक्षा निकाय, पत्रकार लगायतलाई पनि धन्यवाद ज्ञापन गरेको छ। दुग्ध विकास संस्थान का पूर्व प्रबन्ध निर्देशक डाक्टर शत्रुध्वान प्रसाद शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर हुनुभएको छ। सर्वोच्च अदालतले दुग्ध विकास संस्थानका तत्कालीन प्रबन्ध निर्देशक शाहलाई गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोपमा दोषी ठहर गरेको छ। न्यायाधीशहरू विनोद शर्मा र शान्ति सिंह थापाको इजलासले शाहलाई गैर कानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर गर्ने विषय अदालतको फैसलालाई सदर गरेको हो। अख्तियारले वैशाख 2073 दुग्ध विकास संस्थानका प्रबन्धक शाह र उहाँकी पत्नी सुशीला कुमारी शाहलाई समेत 2,38,00,000 रुपियाँ गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको थियो। विशेष अदालतले पुस 2075 उहाँहरूलाई दोषी ठहर गरेको थियो। विशेष अदालतले उहाँहरूलाई गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर्याएको थियो। शाहले 68,24,000 रुपियाँ गैर कानूनी रूपमा आर्जन गरेको निष्कर्ष सहित विशेष अदालतले त्यति नै जरिवाना र 9 वर्ष कैद हुने फैसला समेत गरेको थियो। शाह दुग्ध विकास संस्थानको विभिन्न आयोजना प्रमुख भई अन्तिममा काठमाडौँमा दुग्ध विकास संस्थानको प्रबन्धक बन्नु भएको थियो। सर्वोच्चले 7.5 वर्षपछि विशेष अदालतको फैसला सदर गरेको हो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 को वार्षिक नीति कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका 23 स्थानीय तहसँग स्पष्टीकरण मागेको छ। पत्र मार्फत विभिन्न गाउँपालिका र नगरपालिकालाई 3 दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो। पत्रमा स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय बजेट असार 10 गतेभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेश गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको उल्लेख गरिएको छ। मन्त्रालयले आफ्नो पोर्टलमा प्रविष्ट विवरण तथा प्राप्त प्रतिवेदनका आधारमा केही स्थानीय तहले हालसम्म आर्थिक वर्ष 2083-84 बजेट कानून तोकेको समय सीमा भित्र पेश नगरेको देखिएकाले आवश्यक स्पष्टीकरण मागिएको जनाएको छ। पत्रमा बजेट तर्जुमा प्रक्रिया हाल कुन चरणमा रहेको, तोकिएको समयभित्र बजेट सभामा पेश गर्न नसक्नुको कारण के हो भनी सोधेको छ। चालू आर्थिक वर्षको असार 17 गतेसम्म 275 निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा परेका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयको तथ्याङ्क अनुसार 2082 साउनदेखि 2083 असार 17 गतेसम्ममा बोलपत्रदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता तथा निर्माण कम्पनी कालो सूचीमा परेका हुन्। खरिद अनुगमन कार्यालयका प्रवक्ता रामप्रसाद आचार्यका अनुसार चालू आर्थिक वर्षको अहिलेसम्म कालो सूचीमा परेका कुल कम्पनी मध्य 10 कम्पनी कालो सूचीबाट हटेका छन्। यस्तै 32 कम्पनी निलम्बनमा परेको कार्यालयले जनाएको छ। त्यस्तै कालो सूचीमा पर्ने 275 मध्य 228 सिङ्गल कम्पनी रहेका छन् भने जोइन्ट भेन्चर 47 र अदालतमा विचाराधीन 36 रहेको छ। सार्वजनिक खरिद ऐन 2063 को दफा 63 को उपदफा 1 बमोजिम विभिन्न सरकारी निकायहरूबाट सिफारिस भए अनुसार ती कम्पनीहरूलाई निश्चित अवधिका लागि कालो सूचीमा राखिएको छ। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली रेडियो नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 5 बजे नेपाली खबरका साथ पुनः उपस्थित हुनेछौँ। नमस्कार।

नेपाली रेडियो नेटवर्कको अपरान्न 5 बजेको नेपाली खबरमा अर्पणा खनालको नमस्कार। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा दर घटाउने तयारी भएको छ। नेपाल आयल निगमले हिजो रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रुपियाँ र डिजलमा 30 रुपियाँ मूल्य घटाएको थियो, जसका कारण यात्रुवाहक सार्वजनिक सवारीको भाडा दर घट्ने निश्चित जस्तै भएको छ। यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा प्रणाली अनुसार नयाँ दर रेट निर्धारणका लागि आवश्यक प्राविधिक क्रियाकार्य शुरू गरिसकेको छ। विभागमा इन्धनको मूल्य वृद्धि वैज्ञानिक भाडा प्रणाली अनुसार 13% भाडा बढाउनु पर्ने सिफारिश भए पनि आम नागरिकलाई राहत दिन भन्दै सरकारले 5% मात्रै वृद्धि गरेको थियो। त्यस बेला व्यवसायीहरूले लागत नउठाउने भन्दै असन्तुष्टि जनाएका थिए, तर अहिले इन्धनको मूल्यमा भएको ठूलो गिरावटले सञ्चालन खर्च उल्लेख्य रूपमा घट्ने भएपछि यातायात व्यवसायीहरू स्वयंले नै भाडा समायोजनका लागि तयार देखिएका छन्। विभागले इन्धन लुब्रिकेन्ट्स र मर्मत सम्भार लगायतका सूचकहरूलाई आधार मानेर नयाँ भाडा दर सार्वजनिक गर्ने तयारी गरिरहेको छ। यात्रुवाहक सवारीको भने भाडा घट्ने भएको छ। कति भाडा घटाउने भनेर विभागमा अहिले छलफल भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ। आज नयाँ निर्वाचित केन्द्रीय समितिले शपथ ग्रहण गरिसकेपछि केन्द्रीय समिति बैठक बसेको हो। बैठकले 3 वटा निर्णय गरेको छ, जसमा निर्वाचन आयोग र लेखा आयोगको जिम्मेवारी पुरानै टीमलाई दिइएको छ भने अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरिएको छ।

0: Jersey, AI TV maa hemus football ko har ek exciting moment. AI picture and sound sanga. Up to 30% cashback. Ra 0% EMI. Nagrikta bhaye puksa. Best exchange value plus 4 years full warranty. Aba ghar mai. Stadium experience. LG. Life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक डाक्टर शत्रुध्वान प्रसाद शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर हुनुभएको छ। सर्वोच्च अदालतले दुग्ध विकास संस्थानका तत्कालीन प्रबन्ध निर्देशक शाहलाई गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोपमा दोषी ठहर गरेको छ। न्यायाधीशहरू विनोद शर्मा र शान्ति सिंह थापाको इजलासले शाहलाई गैर कानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर गर्ने विषय अदालतको फैसलालाई सदर गरेको हो। अख्तियारले वैशाख 2073 दुग्ध विकास संस्थानका प्रबन्धक शाह र उहाँकी पत्नी सुशीला कुमारी शाहलाई समेत 2,38,00,000 रुपियाँ गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको थियो। विशेष अदालतले पुस 2075 उहाँहरूलाई दोषी ठहर गरेको थियो। विशेष अदालतले उहाँहरूलाई गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर्याएको थियो। शाहले 68,24,000 रुपियाँ गैर कानूनी रूपमा आर्जन गरेको निष्कर्ष सहित विशेष अदालतले त्यति नै जरिवाना र 9 वर्ष कैद हुने फैसला समेत गरेको थियो। शाह दुग्ध विकास संस्थानको विभिन्न आयोजना प्रमुख भई अन्तिममा काठमाडौँमा दुग्ध विकास संस्थानको प्रबन्धक बन्नुभएको थियो। सर्वोच्चले 7.5 वर्षपछि विशेष अदालतको फैसला सदर गरेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 वार्षिक नीति कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका 23 स्थानीय तहसँग स्पष्टीकरण मागेको छ। पत्र मार्फत विभिन्न गाउँपालिका र नगरपालिकालाई 3 दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो। पत्रमा स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय बजेट असार 10 गतेभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेश गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको उल्लेख गरिएको छ। मन्त्रालयले आफ्नो पोर्टलमा प्रविष्ट विवरण तथा प्राप्त प्रतिवेदनका आधारमा केही स्थानीय तहले हालसम्म आर्थिक वर्ष 2083-84 बजेट कानूनले तोकेको समय सीमाभित्र पेश नगरेको देखिएकाले आवश्यक स्पष्टीकरण मागिएको जनाएको छ। पत्रमा बजेट तर्जुमा प्रक्रिया हाल कुन चरणमा रहेको, तोकिएको समयभित्र बजेट सभामा पेश गर्न नसक्नुको कारण के हो भनी सोधेको छ। चालू आर्थिक वर्षको असार 17 गतेसम्म 275 वटा निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा परेका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयको तथ्याङ्क अनुसार 2082 साउनदेखि 2083 असार 17 गतेसम्ममा बोलपत्रदाता परामर्शदाता सेवा प्रदायक आपूर्तिकर्ता तथा निर्माण कम्पनी कालो सूचीमा परेका हुन्। खरिद अनुगमन कार्यालयका प्रवक्ता रामप्रसाद आचार्यका अनुसार चालू आर्थिक वर्षको अहिलेसम्म कालो सूचीमा परेका कुल कम्पनी मध्ये 10 वटा कम्पनी कालो सूचीबाट हटेका छन्। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: बाढीवासीहरूका लागि खुसीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 9849664977 र 9820235212।
3: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
4: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
1: सम्पर्क 9765073089 9804446182 र 9841995225।
2: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
5: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
5: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डढेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
2: सानो लापरवाहीले वन डढेलोको कारण वन, वन्य जन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डढेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
5: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 9855092260 र वेबसाइट चितवन नेसनल पार्क .gov.np।

0: केही पनि हुँदैन अब त्यसबाट चाहिँ त कति बाँच्ने अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ।
2: आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98550509034।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
7: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
8: एकालुका बा, हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
9: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
5: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्ची, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: लैङ्गिक हिंसा रोकथाम नियन्त्रण सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसहमत पारित, प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन।
0: देशका धेरै ठाउँमा वर्षा, भोलि पनि पानी पर्ने, मनसुन जन्य विपद प्रति कार्यमा सरकारको तयारी तीव्र, सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा।
1: पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बजारमा कृत्रिम अभाव, केही पम्प बन्द, सञ्चालनमा रहेकामा लामो लाइन, कृत्रिम अभाव गराउने पम्पको अनुगमन र गाडी भाडा पारदर्शी रूपमा आयोजन गर्न आवश्यक।
2: जनतालाई जसरी हुन्छ अलिकति राहत मिल्छ कि भन्ने हिसाबले चाहिँ सोच्नु पर्यो। अब जुन हिसाबले अहिले पेट्रोल पम्पहरू दुई चारवटा अनायासै बन्द भयो, त्यसको लागि इमिडिएटली त्यसलाई चाहिँ एक्सन लिनु पर्यो क्या।
0: भेनेजुएलामा भूकम्प गएको छ दिनपछि 3 वर्षीय बालकको जीवितै उद्धार, ज्यान गुमाउनेको संख्या 1,943 जना पुग्यो।
1: र मलेसियामा हुने 19 वर्ष मुनिको एसीसी महिला प्रिमियम कपको खेल तालिका सार्वजनिक, विश्वकप फुटबलको नकआउटमा आज राति इङ्ल्यान्ड र डीआर कङ्गो खेल्दै।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556943333, 4935555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने व्यवस्था सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट पारित भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा प्रस्तुत भएको प्रस्ताव छलफलपछि अध्यक्ष नारायण प्रसाद दाहालले पारित भएको घोषणा गर्नुभएको हो र सरकारलाई कार्यान्वयन गर्न निर्देशन पनि दिनुभएको छ। सांसद रेणु चन्दले पेश गर्नुभएको प्रस्तावलाई 17 जना सांसदले समर्थन गरेका छन्। सांसद चन्दका अनुसार प्रविधिको विकाससँगै हिंसाको स्वरूप फेरिएको छ। अहिले पीडक र पीडित आम्ने सामने नभई नक्कली परिचय प्रयोग गरेर विश्वको जुनसुकै कुनाबाट हिंसा गर्न सकिने अवस्था छ। साइबर टकिङ, साइबर बुलिङ, रिभेन्ज पोर्न, डिप फेक र अनलाइन ग्रुमिङ जस्ता समस्याले महिलालाई मानसिक तनाव र डिप्रेसनसम्म पुर्याएको उहाँले बताउनुभयो। चन्दका अनुसार आर्थिक वर्ष 2075-76 जम्मा 376 वटा साइबर मुद्दा दर्ता हुँदा अहिले यो संख्या 19,000 नाइसकेको छ, जसमा धेरै सुपीडित 18-35 वर्ष उमेर समूहका छन्। सामाजिक सञ्जाल कम्पनीसँग सूचना आदान प्रदानको सम्झौता नहुँदा र साइबर ब्युरो काठमाडौँमै सीमित हुँदा दूरदराजका पीडित न्यायबाट वञ्चित भइरहेको गुनासो पनि उहाँले गर्नुभयो। प्रस्ताव मार्फत उहाँले प्रचलित कानून संशोधन गर्न लैंगिक हिंसा स्पष्ट परिभाषित गर्दै विशेष कानून बनाउन पाठ्यक्रममा डिजिटल सुरक्षा समावेश गर्न र प्रदेश तहसम्मै पीड़ित मैत्री संयन्त्र सुदृढ गर्न सरकारसँग माग गर्नुभयो। छलफलमा भाग लिने सबै सांसदहरू प्रवृत्तिजन्य हिंसा रोक्न सरकारले तत्काल कार्ययोजना बनाई पीड़ितहरूलाई शीघ्र न्याय दिलाउने संयन्त्र स्थापना गर्नुपर्नेमा एकमत भएका छन्।
1: यसैबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सदनका विभिन्न समयमा सांसदहरूले उठाएका विषयको जवाफ दिन सरकारलाई रूलिङ गर्नुभएको छ। आज बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले बैठकको आकस्मिक शून्य विशेष र प्रादेशिक सरकार सरोकार समयमा सदस्यहरूले उठाएका प्रश्न तथा समसामयिक विषयमा सम्बन्धित मन्त्रीहरूलाई सदनमा उपस्थित भई जवाफ दिन रूलिङ गर्नुभएको हो। राष्ट्रिय सभाका सदस्यहरूले जनसरोकारका विविध विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आए पनि सम्बन्धित मन्त्रीहरूबाट समयमै जवाफ नआएको भन्दै सभामा जवाफ उठ्दै आएको थियो। सांसदहरूले ध्यानाकर्षणपछि सोही सन्दर्भलाई ध्यानमा राख्दै अध्यक्ष दाहालले सरकारका नाममा रूलिङ गर्नुभएको हो।
0: परराष्ट्र मन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेना सम्झौता नभएको भन्ने चर्चामा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको छ। राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उहाँले मुस्ताङमा खानी उत्खनन सम्बन्धमा कुनै पनि पक्षसँग कुनै पनि प्रकारको सहमति वा सम्झौता नभएको जानकारी गराउनुभयो। मन्त्री खनालले केही डिजिटल संचार माध्यममा आएका यस्ता दावीहरूलाई पूर्णतः आधारहीन भन्दै नेपाल सरकारका सम्बन्धित निकायहरूले यसअघि नै त्यसको खण्डन गरिसकेको उल्लेख गर्नुभयो। परराष्ट्र मन्त्रीले नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिकूल असर पर्ने गरी कुनै पनि सम्झौता नगरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। मुस्ताङमा खानी हुन सक्ने सम्भावनाबारे भएका प्रारम्भिक अध्ययनहरूले सकारात्मक संकेत गरे पनि यस विषयमा थप विस्तृत अध्ययन र अन्वेषण आवश्यक रहेको उहाँको भनाइ छ। यस सम्बन्धमा खानी तथा भूगर्भ विभागले आवश्यक प्रक्रियाहरू अघि बढाउने उहाँले बताउनुभयो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन गरेको छ। प्रथम राष्ट्रिय महाधिवेशनपछि आज बसेको पहिलो केन्द्रीय समिति बैठकले केन्द्रीय निर्वाचन लेखा र अनुशासन आयोगमा पदाधिकारी मनोनयन गरेको हो। केन्द्रीय निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना विघटन गरी यसअघिका पदाधिकारीलाई जिम्मेवारी दिएको बैठकपछि महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। बैठकले अनुशासन आयोगको प्रमुखमा कास्कीको अन्नपूर्ण गाउँपालिकाका लेखनाथ पौडेललाई मनोनित गरेको छ। बैठक अघि आज नवनिर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिनुको साथै प्रमाणपत्र बुझेका थिए। रासोपाको पहिलो महाधिवेशन यही असार 7 देखि 12 गतेसम्म चितवनमा चलेको थियो। यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले 18 वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टीको सदस्यता बाँडेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपासँग जानकारी मागेको छ। विभिन्न ठाउँबाट आयोगलाई त्यसबारेमा जानकारी आएको भन्दै आयोगले जानकारी पेश गर्न रासोपाको केन्द्रीय कार्यालयमा पत्रचार गरेको हो। आयोगले बुधबार सार्वजनिक गरेको पत्रमा विभिन्न माध्यममा सार्वजनिक भएका सूचनाको आधारमा जानकारी माग गरेको उल्लेख गरेको छ।
0: पछिल्लो 24 घण्टामा देशका धेरै यसो ठाउँमा पानी परेको छ। कोशी कर्णाली र सुदूरपश्चिमका केही पहाड़ी र हिमाली भेग बाहेक अन्यत्र सबै यसो ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ। सीमित ठाउँमा ठूलो पानी पर्ने परेको छ। अस्तिदेखि शुरू भएको पानी पर्ने क्रम भोलिसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति हिमाली तथा पहाड़ी भागका केही ठाउँमा र तराई भागको थोरै ठाउँमा मेघ गर्जन र चट्टाङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। भोलि कोशी र बागमती प्रदेश लगायत देशका धेरै यसो पहाड़ी क्षेत्रमा केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ। पानी परेका र पर्ने सम्भावना रहेका क्षेत्रमा बाढ़ी पहिरो डुबान तथा सड़क अवरोध जस्ता जोखिम हुने भएकोले आवश्यक सावधानी अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।
1: देशभर मनसुनी प्रणाली सक्रिय बनेर मौसम थप प्रतिकूल हुने अनुमानसँगै सरकारी संयन्त्रहरू उच्च सतर्कतामा रहेका छन्। सशस्त्र प्रहरी बलले जोखिमयुक्त ठाउँहरूको पहिचान गरी देशका 54 ठाउँमा अस्थायी मनसुन प्रतिकारीय बेस र 16 स्थायी विपद व्यवस्थापन बेस स्थापना गरेको छ। सूचना तथा उद्धारका लागि एपीएफ कम्युनिटी अलर्ट सिस्टम एप र 11-14 हटलाइन सेवा सञ्चालनमा ल्याइएको छ। नेपाली सेनाले पनि 3 चरणको विशेष पूर्व तयारी कार्ययोजना अघि सारेको छ। धादिङ चितवन र 12 बेली ब्रिज तयारी अवस्थामा राखिएका छन् भने इटहरी र सुर्खेतमा हेलिकप्टर तैनात रहेको छ। सेनाका प्रवक्ता राजा राम बस्नेतका अनुसार सामुदायिक स्वयंसेवक परिचालन मार्फत विपद प्रति कार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको छ। सरकारवाला निकायहरूले नागरिक मौसम पूर्वानुमान गम्भीर पूर्वक पालना गर्न र विपदका घटना भएमा नजिकको प्रहरी र स्थायी विपद व्यवस्थापन समितिमा तुरुन्तै जानकारी गराउन अनुरोध गरेका छन्। पूर्वाधार विकास समितिका सभापति सांसद आशिष गजुरेलले नेपालको छरिएको बस्ती संरचनाका कारण विपद व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै पालिकालाई थप सक्रिय र स्रोत साधन युक्त बनाउनु पर्ने बताउनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख यता बाढीका कारण 6 जनाको ज्यान गएको छ। त्यस्तै हावाहुरीका कारण 13, पहिरोमा परि 5 र अत्याधिक वर्षाले 3 जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज र भोलि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन भनेको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। पेट्रोलियम पदार्थको भाव घटेपछिको खुशी र सुझाव समितिको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: जाने लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले लैङ्गिक हिंसा रोकथाम नियन्त्रण सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत पारित प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन, राष्ट्रपति नवनिर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ, देशका धेरै ठाउँमा वर्षा, भोलि पनि पानी पर्ने, मनसुन जन्य विपद प्रतिकारमा सरकारको तयारी, तीव्र सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा लगायतका खबर प्रस्तुत गर्यौं।
2: नेपाल दर्पणमा अब बाँकी खबर। उच्च शिक्षाका गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले राष्ट्रिय शैक्षिक पात्रो कार्यान्वयनमा ल्याएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले हिजो पुरानो पात्रोलाई समयानुकूल परिमार्जन गरी नयाँ पात्रो स्वीकृत गरेको हो। साथै सबै विश्वविद्यालयमा यसको कार्यान्वयनका लागि परिपत्र गर्ने निर्णय पनि भएको छ। आयोगका उपनिर्देशक रमेश प्रसाद अधिकारीका अनुसार यो पात्रो लागू भएसँगै विश्वविद्यालयहरूमा भर्ना, अध्ययन, परीक्षा र नतिजा प्रकाशन जस्ता कामहरू निर्धारित समय तालिका अनुसार नै हुनेछन्। सरकारको 100 दिने कार्यसूचीमा स्नातक र स्नातकोत्तर तहका परीक्षा फल तोकिएकै पात्रो अनुसार निकाल्ने लक्ष्य राखिएको थियो, जसलाई पूरा गर्न यो पात्रो ल्याइएको हो।
1: पेट्रोलियम पदार्थको मूल्य घटे लगतै काठमाडौँ उपत्यकाका धेरै निजी पेट्रोल पम्पमा पेट्रोलको अभाव देखिएको छ। केही पम्प बन्द गरिएका छन् भने धेरै पम्पले पेट्रोल छैन भन्ने बोर्ड टाँसेर दिनभरि बिक्री वितरण गरेका छन्। धेरै पम्प बन्द हुँदा सञ्चालनमा रहेका सरकारी तथा केही निजी पम्पमा गाडीको लामो लाइन लागेको छ। नेपाल ऑयल निगमले गए राति 12 बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रुपियाँ, डिजेल र पन्ट तेलमा 30 रुपियाँ र एलपी ग्यासमा प्रति सिलिन्डर 100 रुपियाँ मूल्य घटाएको थियो, तर बजारमा वास्तविक अभाव नरहेको निगमले जनाएको छ। वक्ता मनोज कुमार ठाकुरका अनुसार मूल्य घट्ने थाहा पाएपछि केही व्यवसायीले जान जान हिजो पेट्रोलियम पदार्थ लोड नगर्दा कृत्रिम अभाव देखिएको हो। निगमले यस्ता पम्प विरूद्ध तत्काल कारवाही प्रक्रिया अघि बढाएको र अहिले अवस्था सामान्य भइसकेको पनि दावी गरेको छ। इन्धनको भाव चर्को रूपमा बढ्दा धेरैतिर समस्या आएकोमा मूल्य घटेपछि कोही उत्साहित छन् त कोही अझै पनि राहत खोजिरहेका छन्। यो रिपोर्ट सुनौ।
2: ललितपुरको साझा पेट्रोल पम्प अघि तेल भर्न आएका मोटरसाइकल र गाडीको लामो लाइन छ। पेट्रोल पम्प बाहिर लागेको यो लाइनका कारण पुलचोक कुपन्डोल सडकमा गाडी चलाउन समेत सामान्य समस्या भएको छ। गाडी र मोटरसाइकल मात्र होइन, कोही पानीका बोतल, कोही ग्यालेन त कोही ठूला ड्रम बोकेर तेल भर्न आएका छन्। मूल्य घटेसँगै सहरका धेरै पेट्रोल पम्प बन्द हुँदा साझा पेट्रोल पम्पमा मात्रै लामो लाइन लागेको हो। त्यही लाइनमा भेटिनु भयो ललितपुरका लाल बहादुर छेत्री।
3: एकदम सराहनीय छ, जस्तो अन्तर्राष्ट्रियमै तपाईँको द्वन्द थियो र बढेको थियो, अन्तर्राष्ट्रियमा अब द्वन्द अलि सुल्टिँदै गयो, त्यही भएर नेपाल सरकारले पेट्रोल डिजेल ग्यासको भाव घटाएको छ। धेरै धेरै नेपाल सरकारलाई धन्यवाद छ।
2: लाल बहादुर जस्तै अमित कुमार ठाकुर पनि तेलको मूल्य घट्दा धेरै खुसी हुनुहुन्छ। 12 घर भई हाल किर्तिपुर बस्दै इन्टेरियरको काम गर्ने अमित दैनिक 60-70 किलोमिटर स्कुटरमा कुद्नुहुन्छ। पहिले 1100 रुपियाँसम्म तिरेर ट्याङ्की भरिन्थ्यो, अब मूल्य घटेपछि 900 रुपियाँमै भरिएको उहाँले बताउनुभयो।
4: यो महँगाईको कारणले अस्ति मेरो ट्याङ्की 600-700 फुल हुन्थ्यो, अनि पछि बढ्दाखेरि 1100 लाग्थ्यो कि फुल गर्न, अहिले घटे पछाडि राम्रो लागिरहेछ, अहिले त 900मा फुल भयो मेरो, अझै घटोस् राम्रो होस्।
2: एकातिर चालकहरू मूल्य घट्दा धेरै खुसी छन्, तर दैनिक सार्वजनिक गाडीको यात्रा गर्नेले भने इन्धनको भाउ घटेकोमा फाइदा पाएका छैनन्। ललितपुर भैँसेपाटीकी सुगर रोगकी बिरामी पम्फा नेपाली अल्का अस्पतालमा नियमित औषधि लिन सार्वजनिक गाडी चढेरै आउनुहुन्छ। लोकल बसमा चढ्दा एकचोटिको 25 रुपियाँ लाग्छ, तर पेट्रोल घटे पनि आफूले उति नै भाडा तिर्नु परेको उहाँ बताउनुहुन्छ। मूल्य बढ्दा तुरुन्तै भाडा बढाउने तर घट्दा नघटाउने गाडी सञ्चालकको प्रवृत्ति प्रति उहाँको असन्तुष्टि छ।
5: अहिले चाहिँ त्यति नै 25 को 25 ल्याएको छ, घटेको छैन, बढाउन चाहिँ तुरुन्तै बढाउने, घटाउने बेला चाहिँ नघटाउने, थाहा नै नदिने, 2-4 रुपियाँ बचे पनि त कति काम हुन्छ।
2: पेट्रोलियम पदार्थको मूल्यमा आएको यो कटौतीले नागरिकलाई केही राहत पुर्याए पनि सार्वजनिक यातायातको भाडा भने घटेको मूल्य अनुरूप समायोजन नभएको र मूल्य घट्ने बित्तिकै केही पम्प मनपरी बन्द हुने जस्ता समस्या पनि उत्तिकै देखिन्छन्। यसर्थ अन्तर्राष्ट्रिय बजारको उतार चढावसँगै मूल्य समायोजन गर्दा त्यसको प्रत्यक्ष लाभ आम उपभोक्तासम्म पुर्याउने, सार्वजनिक यातायात भाडालाई समेत पारदर्शी ढंगले नियमन गर्ने र इन्धन आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने पम्पहरूमाथि कडाईका साथ अनुगमन गर्ने खालका ठोस पहल आवश्यक देखिन्छ। ललितपुरका कनक आचार्य।
0: 20 रुपियाँ घटा छ, यो त धेरै राम्रै कुरा हो। 20 रुपियाँ होइन, 50 रुपियाँ घट्नुपर्छ। विश्व बजारको जुन हिसाबले 30% जुन घट्या छ, त्यो पनि राज्यले चाहिँ सोचेर आफू घाटा नखाने हिसाबले जनतालाई कसरी चाहिँ सुलभ र सहज हुन्छ त्यो हिसाबमा चाहिँ अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। सरकारले विभिन्न किसिमका करहरू लगाइरहेछ नि, त्यसलाई चाहिँ परिमार्जित गरेर जनतालाई जसरी हुन्छ अलिकति राहत मिल्छ कि भन्ने हिसाबले चाहिँ सोच्नु पर्यो। अब जुन हिसाबले अहिले पेट्रोल पम्पहरू 2-4 अनायासै बन्द भयो, त्यसको लागि इमिडिएटली त्यसलाई चाहिँ एक्सन लिनु पर्यो क्या।
1: यसैबीच नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले स्वचालित प्रणाली अनुरूप गाडी भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ। इन्धनको मूल्य वृद्धि हुँदा भाडा बढाउने निर्णय हुने र मूल्य घट्दा समयमै भाडा समायोजन नहुने प्रवृत्तिले यात्रु र व्यवसायी दुवै पक्षमा अनिल सृजना गर्ने गरेको भन्दै उहाँले चाँडै भाडा समायोजन गर्न आग्रह गर्नुभयो। सिटौलाले सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा इन्धनको मूल्य मात्र नभएर संचालन खर्च, मर्मत सम्भार, बीमा, श्रमिकको पारिश्रमिक, आन्तरिक पाटपूर्जाको मूल्य, बैंकिङ लागत तथा समग्र आर्थिक सूचकलाई वैज्ञानिक आधारमा मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो।
2: लगातार 7 कारोबार दिन घटेको शेयर बजार आज उच्च अङ्कले बढेको छ। शेयर बजार परिसूचक नेप्सी आज 44.59 अङ्कले बढेर 2652.93 बिन्दुमा पुगेको छ। आज सबै समूहको सूचक बढेकोमा जलविद्युत उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहको सूचक 2% भन्दा धेरैले उकालो लागेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढेको छ। हिजो 3.25 अर्ब कारोबार भएकोमा आज 362 कम्पनीका 95,47,000 कित्ता शेयर 3.86 अर्ब रुपियाँमा किनबेच भएको छ।
1: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगर्ने 23 पालिकासँग जवाफमा आएको छ। मन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार सम्बन्धित गाउँपालिका र नगरपालिकालाई पत्र पठाएर बजेट तर्जुमा प्रक्रिया कुन चरणमा छ, ढिलाइको कारण के हो र मन्त्रालयबाट थप समन्वय आवश्यक भए सो समेत 3 दिनभित्र जानकारी गराउन भनिएको छ। मन्त्रालयले असार मसान्तभित्र बजेट पारित गर्न सहज हुने गरी सभाको आउँदो कार्यतालिका पनि उपलब्ध गराउन अनुरोध गरेको छ।
2: खरसाङदी करिडोर 220 KV प्रसारण लाइन अन्तर्गत मार्कीचोक भरतपुर खण्डमा हिजोदेखि विद्युत परीक्षण सेवा सुरु हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको मर्स्याङदी करिडोर अन्तर्गत लाइनमा 220 किलोभोल्ट क्षमताको विद्युत प्रवाह गरिएको छ। तनहुँको मार्कीचोकमा रहेको न्यू मर्स्याङदी सब स्टेसनदेखि चितवनको आपटारीमा रहेको न्यू भरतपुर सब स्टेसनसम्म यो प्रसारण लाइन जोडिएको आयोजनाका प्रमुख नारायण रेग्मीले जानकारी दिनुभयो। विद्युत प्रवाह सुरु भएसँगै प्रसारण लाइन उच्च जोखिमयुक्त हुने भएकाले प्राधिकरणले सर्वसाधारणलाई टावरमा नचढ्न, कुनै वस्तुले नछुन र चौपाया समेत त्यस क्षेत्रमा नछाड्न आग्रह गरेको छ। यो लाइन तनहुँ, गोर्खा र चितवन जिल्लाका विभिन्न बस्तीहरू हुँदै गएको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
9: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
7: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक डाक्टर शत्रुघ्न प्रसाद शाह भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन्। सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र शान्ति सिंह थापाको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गरेको हो। विशेष अदालतले 2075 पुसमा शाह र सुशीला कुमारी शाहलाई अकुत सम्पत्ति आर्जन गरेको ठहर्याउँदै दोषी करार गरेको थियो। शाहलाई 68,24,000 रुपियाँ जरिवाना र 9 वर्ष कैद हुने फैसला भएको थियो भने श्रीमती सुशीला कुमारी शाहको नाममा रहेको अवैध सम्पत्ति जफत गर्न आदेश भएको थियो। अख्तियारका अनुसार शाहले पदमा बहाल रहँदा पदीय हैसियत भन्दा बढी सम्पत्ति आर्जन गरी झण्डै 2,38,00,000 रुपियाँ भ्रष्टाचार गरेका थिए। यसै विरुद्ध विशेष अदालतको फैसला उपर शाहले सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए, जुन आज खारेज भएको छ।
1: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित 2 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पलापो खानेपानी लिफ्ट आयोजनाको 18,50,000 रुपियाँ बैंक ग्यारेन्टी रकम हिनामिना गरेको अभियोगमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदी र श्रीस कन्स्ट्रक्सनका संचालक प्रकाश छिरिङ राई विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको आयोगले जनाएको छ। अख्तियारका अनुसार गाउँपालिकाले कम्पनीसँग गरेको ठेका सम्झौता अनुसार काम नभएपछि रद्द गरी धरौटी रकम जफत गर्न निर्णय गरेको थियो, तर सुविधिले कार्यपालिकाको निर्णय लुकाई बैंक ग्यारेन्टीको म्याद सकिएपछि मात्र बैंकलाई पत्राचार गरेको अनुसन्धानबाट खुलेको छ।
2: झापाको बाहुनडाङ्गी क्षेत्रमा जंगली हात्तीको बढ्दो आतंकका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन्। हुल्का हुल जंगली हात्ती बस्तीमा प्रवेश गरी बाली नष्ट पारिदिने र मान्छे समेतलाई आक्रमण गर्ने डरले स्थानीय बासिन्दामा चिन्ता बढाएको छ। हात्तीको आक्रमणबाट यस वर्ष 2 जनाको ज्यान गइसकेको छ। हात्तीको आक्रमणबाट जोगाउन यसअघि नेपाल सरकारको पहलमा मेची नदीको पश्चिम किनारमा 17 किलोमिटर भन्दा बढी क्षेत्रमा सोलर फेन्सी तार जडान गरिएको थियो। अहिले सोलर प्यानल जीर्ण अवस्थामा पुगेको छ। बाली नाली नष्ट गर्ने, घर तोडफोड गर्ने र मानिसको ज्यान समेत लिने तथा चौपाया समेतलाई आक्रमण गर्ने हात्तीलाई सरकारले प्रवेश गर्नबाट तत्काल रोक्नुपर्ने स्थानीय बासिन्दा रमेश दाहाल बताउनुहुन्छ। बाहुनडाङ्गी क्षेत्रका किसानले बितेको 40 वर्षदेखि जंगली हात्तीको आतंक बेहोर्दै आएका छन्।
1: नेपाल दर्पणमा अब विदेशका खबर। भेनेजुएलामा गएको हप्ता आएको विनाशकारी भूकम्पको 6 दिनपछि 3 वर्षीय बालकको जीवितै उद्धार भएको छ। ला ग्वाइरा राज्यमा भएको यो उद्धारलाई अन्तरिम राष्ट्रपति डेल्सी रेड्रिगेजले आफूहरूका लागि आशाको स्रोत भन्नुभएको बीबीसीले जनाएको छ। राजधानी काराकासमा उपचार गराइरहेका बालकको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ। यसैबीच भूकम्पबाट ज्यान गुमाउनेको संख्या 1,943 पुगेको छ। 10,000 भन्दा धेरै घाइते भएका छन्। हजारौं मानिस अझै हराएका छन्। प्रारम्भिक तथ्याङ्क अनुसार झण्डै 59,000 भवन क्षतिग्रस्त वा ध्वस्त भएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार सबैभन्दा प्रभावित ला ग्वाइरा क्षेत्रमा खाद्यान्न अभाव, स्वास्थ्य सेवामा चाप र संचार संरचना भत्केका कारण स्थिति दिन प्रतिदिन कठिन बन्दै गएको छ। खाद्य सामग्री वितरणका क्रममा पीड़ित बीच झगडा समेत हुने गरेको छ। विश्व स्वास्थ्य संगठनले यही बेला दादुरा जस्ता रोग फैलने जोखिम बढ़ेको चेतावनी दिएको छ। यसैबीच अमेरिका, मेक्सिको सहित दर्जनौं देशका उद्धार टोली अझै पनि सम्भावित जीवित मानिसहरूको खोजीमा लागिरहेका छन्। भेनेजुएलामा गएको बुधबार 2 शक्तिशाली भूकम्पको धक्का महसुस भएको थियो।
2: चिनिया राष्ट्रपति सी जिनपिङले सेनाको आधुनिकीकरण गर्ने र सत्तारूढ कम्युनिष्ट पार्टी सीसीपी भित्रको भ्रष्टाचार निर्मूल पार्ने वाचा गर्नुभएको छ। पार्टीको 105 स्थापना वार्षिक उत्सवका अवसरमा ग्रेट हल अफ दि पिपुलमा आयोजना समारोहमा राजनीतिक तथा सैन्य नेताहरूलाई सम्बोधन गर्दै उहाँले बलियो सेनाको महत्वमा जोड़ दिनुभएको एएफपीले जनाएको छ। राष्ट्रपति सीको भ्रष्टाचार विरोधी अभियानका कारण विगत 3 वर्षमा 2 दुईजना रक्षा मन्त्री पदच्युत भइसकेका छन्। सात सदस्यीय केन्द्रीय सैन्य आयोग अहिले सी र अर्का एकजना जनरलमा मात्र सीमित भएको छ। शीर्ष अधिकारीहरू हटाइएका कारण विश्लेषकहरूले चिनियाँ सशस्त्र सेनाको लड्ने क्षमतामाथि प्रश्न उठाइरहेका बेला राष्ट्रपति सीले सेनामाथि पार्टीको पूर्ण नेतृत्व कायम राख्ने प्रतिबद्धता दोहोर्याउनु भएको हो। सम्बोधनका क्रममा सीले ताइवान चीनको अभिन्न हिस्सा रहेको उल्लेख गर्दै पूर्ण एकीकरण चिनिया कम्युनिस्ट पार्टीको ऐतिहासिक लक्ष्य र नागरिकको साझा आकांक्षा भएको बताउनुभयो। कुनै देशको नाम उल्लेख नगरी उहाँले बाह्य शक्तिको हस्तक्षेपको दृढतापूर्वक प्रतिरोध गर्न समेत आह्वान गर्नुभयो।
1: नेपाल दर्पणमा अब खेल खबर। मलेसियामा हुने 19 वर्ष मुनिको एसीसी महिला प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। एसियाली क्रिकेट काउन्सिल एसीसीले टी ट्वेन्टी फर्मेटमा हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो। प्रतियोगिता यही असार 27 आउँदो साउन 2 गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको समूह एमा थाइल्याण्ड, म्यानमार र जापान छन्। समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, ओमान र भूटान छन्। समूह सीमा इण्डोनेसिया, मलेसिया र कुवेत छन्। समूह डीमा नेपाल, हङकङ, चीन, सिङ्गापुर र कतार छन्। हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 4 टोली एसिया कपका लागि छनौट हुनेछन्। एसिसी प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ क्यानले सोनी पाखरिनको कप्तानीमा 18 सदस्यीय टोली घोषणा गरेको छ।
2: र फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति पाउने 10 बजे इङ्ल्याण्ड र डीआर कङ्गो खेल्दैछन्। इङ्ल्याण्ड समूह एलको विजेता हो भने कङ्गो समूह केबाट उत्कृष्ट तेस्रो भई नकआउट पुगेको हो। 5 दशकपछि विश्वकपमा फर्किएको कङ्गोको यो पहिलो नकआउट प्रवेश हो। दुई टोलीबीच यो पहिलो खेल हुनेछ। भोलि बिहान पाउने 2 बजे सिएटलमा समूह जी विजेता बेल्जियम र समूह आईबाट उत्कृष्ट तेस्रो भएको सेनेगल बीच खेल हुनेछ। दुवै बीच यो पहिलो भेट हो। भोलि बिहान पाउने 6 बजे समूह डी विजेता अमेरिका र समूह बीबाट उत्कृष्ट तेस्रो भएको बोस्निया खेल्नेछन्। यी दुई टोली बीच विश्वकपमा पहिलो भेट हुन लागेको भए पनि मैत्रीपूर्ण खेलमा 3 पटक भेटिएका यी टोली मध्ये अमेरिकाले 2 खेल जितेको थियो भने एउटा खेल बराबरीमा टुङ्गिएको थियो। अहिलेसम्म 7 टोली अन्तिम 16 अर्थात् प्री क्वार्टर फाइनलमा पुगिसकेका छन्। फिफा 2026 प्री क्वार्टर फाइनलमा साबिक उपविजेता फ्रान्स र पाराग्वे तथा 5 पटकको च्याम्पियन ब्राजिल र नर्वे खेल्ने पक्का भइसकेको छ। यस्तै क्यानाडा र मोरक्को खेल्ने पक्का भइसकेको छ। यस्तै मेक्सिको पनि अन्तिम 16 पुगेको छ। मेक्सिकोले अब इङ्ल्याण्ड र डीआर कङ्गो बीचको खेलको विजेतासँग खेल्नेछ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: लैङ्गिक हिंसा रोकथाम नियन्त्रण सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसहमत पारित, प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन।
1: देशका धेरैसो ठाउँमा वर्षा, भोलि पनि पानी पर्ने, मनसुन जन्य विपद प्रतिकारमा सरकारको तयारी तीव्र, सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा।
2: पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बजारमा कृत्रिम अभाव, केही पम्प बन्द, सञ्चालनमा रहेकामा लामो लाइन, कृत्रिम अभाव गराउने पम्पको अनुगमन र गाडी भाडा पारदर्शी रूपमा समायोजन गर्न आवश्यक।
1: भेनेजुएलामा भूकम्प गएको 6 दिनपछि 3 वर्षीय बालकको जीवितै उद्धार, ज्यान गुमाउनेको संख्या 1943 जना पुग्यो।
2: र मलेसियामा हुने 19 वर्ष मुनिको एसीसी महिला प्रिमियम कपको खेल तालिका सार्वजनिक। विश्वकप फुटबलको नकआउटमा आज राति इङ्ल्याण्ड र डीआर कङ्गो खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ट्ज स्वदेश एफएम 93.2 मेगाहर्ट्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर
0: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर
0: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

0: बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालित माडी क्याम्पसले पहिलो सेमेस्टरमै उत्कृष्ट नतिजा हासिल। चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगल सफारी सेवा आजदेखि बन्द। राष्ट्रपति पार्टीको निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग गठन। एमाले पुनर्गठनबारे चार थरी मत, प्रतिवेदनमा सहमति जुटाउन सकस। पूर्व सचिव भीम उपाध्याय विरूद्ध साइबर ब्युरोमा उजुरी दर्ता। राष्ट्रपतिका नवनिर्वाचित पदाधिकारी र केन्द्र सदस्यले लिए शपथ ग्रहण। र देशैभर मनसुनी प्रणाली सक्रिय, सरकारी संयन्त्रहरू उच्च सतर्कतामा। साउन महिनाभित्र झण्डै 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्राउने तयारी। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालित माडी क्याम्पसले पहिलो सेमेस्टरमै उत्कृष्ट नतिजा हासिल गर्दै समग्रमा 90.73% उत्तीर्णको नतिजा हासिल गरेको छ। माडी क्याम्पसबाट बीबीएतर्फ परीक्षामा सहभागी 19 मध्ये 18 जना, यानि कि 94.73% उत्तीर्ण भएका छन्। यस्तै शिक्षा संकायको परीक्षामा सहभागी 39 जना विद्यार्थी मध्ये 34 जना 87.17% उत्तीर्ण भएका छन्। दुवै संकायमा गरी सो क्याम्पसको समग्र उत्तीर्ण 90.95% रहेको छ। बागमती विश्वविद्यालयको विश्वविद्यालय अन्तर्गत सञ्चालनमा रहेका तीनवटै संकायको पहिलो सेमेस्टरको परीक्षाफल परीक्षा सम्पन्न भएको 7 दिनमै सार्वजनिक गरिएको हो। सार्वजनिक नतिजा अनुसार व्यवस्थापन तथा कानून संकायमा 72.58%, विज्ञान तथा प्रविधि संकायमा 79.03% र शिक्षा तथा सामाजिक विज्ञान संकायमा 89.44% विद्यार्थी उत्तीर्ण भएका छन्। चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगल सफारी सेवा आजदेखि बन्द भएको छ। निकुञ्जले वर्षातको समयमा भलबाडी आउने, रुख ढलेर बाटो अवरुद्ध हुने जस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि सफारी सेवा बन्द गरिएको हो। देशैभर मनसुनी प्रणाली सक्रिय बनेर मौसम थम प्रतिकूल हुने अनुमानसँगै सरकारी संयन्त्रहरू उच्च सतर्कतामा रहेका छन्। सशस्त्र प्रहरी बलले जोखिमयुक्त ठाउँहरूको पहिचान गरी देशका 54 ठाउँमा अस्थायी मनसुन प्रति कार्य बेस र 16 स्थायी विपद व्यवस्थापन बेस स्थापना गरेको छ। सूचना तथा उद्धारका लागि एफपिएफ कम्युनिटी अलर्ट सिस्टम एप र 1114 हटलाइन सेवा सञ्चालनमा ल्याइएको छ। नेपाली सेनाले पनि 3 चरणको विशेष पूर्व तयारी कार्ययोजना अगाडि सारेको छ। धादिङ, चितौन र बारामा बेली ब्रिज स्ट्यान्ड बाई राखिएका छन् भने इटहरी सुर्खेतमा हेलिकप्टर पूर्व तैनात गरिएको छ। एमालेभित्रको असन्तुष्टि र भद्रगोल व्यवस्थापनको निकासका लागि सुझाव दिन गठित कार्यदलले सुझाव संकलनको काम अन्तिम चरणमा पुर्याएको छ। पार्टी उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको कार्यदलले जेठ 30 गते बागमती प्रदेशबाट निर्वाचन समीक्षा र पार्टी पुनर्गठनबारे प्रदेश स्तरीय सुझाव संकलन थालेको थियो। कार्यदलले भूगोलका साथै प्रदेशबाट सुझाव लिइसकेको छ। फागुन 21 को निर्वाचन समीक्षा र पार्टी पुनर्गठनलाई अब मुख्य आधार बनाएर थालिएको सुझाव संकलनमा खास गरी 4 थरी मत प्रकट भएको दलका सदस्यहरूले बताएका छन्। नेपाल सरकारका पूर्व सचिव भीमप्रसाद उपाध्याय विरूद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेको चरित्र हत्या गरेको र सामाजिक सञ्जाल मार्फत भ्रम फैलाएको भन्दै काउन्सिलले कार्यवाहीका लागि बुधबार उजुरी दर्ता गराएको हो। काउन्सिलले भोटाहिटी स्थित साइबर ब्युरोमा दिएको उजुरीमा उपाध्यायले आफ्नो प्रमाणित फेसबुक प्रोफाइलबाट 7/16 डाक्टर दिपेन्द्र पाण्डेको तस्विर अनाधिकृत रूपमा प्रयोग गरी भ्रामक र निन्दनीय पोस्ट गरेको जिकिर गरिएको छ। उक्त पोस्टमा उपाध्यायले नक्कली डाक्टर भन्दै आरोप लगाई प्रहरीमा जाहेरी दिने र 7 दिन हिरासतमा राख्ने प्रपञ्च गर्ने भन्दै निमित्त रजिस्ट्रार र काउन्सिलका अन्य पदाधिकारी विरूद्ध गाली गलोज गरेको दावी गरिएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका नवनिर्वाचित केन्द्र सदस्यहरूले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। केन्द्रीय कार्यालय घण्टी घरमा सभापति रविला मिसानेले केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। असार 7-12 चितवनमा भएको प्रथम राष्ट्रिय महाधिवेशनबाट 1 सभापति र 900 जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। राज्यसभाको विधान अनुसार 151 सदस्य केन्द्रीय समिति मध्ये सभापति सहित 19 जना निर्वाचित र 51 जना सभापतिबाट मनोनित हुने व्यवस्था रहेको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन 21 को निर्वाचन प्रक्रियामाथि प्रश्न र आशंका गर्नुभएको छ। उहाँले भदौ 23 र 24 गतेको चेन्जी आन्दोलनलाई प्रतिक्रान्ति र फागुनको निर्वाचनलाई त्यसैको निरन्तरता भएको तर्क गर्नुभयो। यो निर्वाचनलाई हेर्ने हो भने यहाँ अत्यन्तै अस्वाभाविक र अनौठा परिदृश्यहरू देखिएको उहाँको भनाइ छ। नेपाली कांग्रेसको निर्वाचन समितिले पार्टीका विदेश स्थित नेपाली जनसम्पर्क समितिहरूलाई केन्द्रीय प्रतिनिधिको उपस्थितिमा मात्रै अधिवेशन गर्न निर्देशन दिएको छ। समितिको बुधबारको बैठकले आगामी 2083 साउन मसान्तभित्र केन्द्रीय प्रतिनिधिको अनिवार्य उपस्थितिमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको हो। वरिष्ठ अधिवक्ता एवं निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काको अध्यक्षतामा ललितपुरको सानेपाटी स्थित पार्टी कार्यालयमा बसेको निर्वाचन समितिको बैठकले जनसम्पर्क समितिहरूको अधिवेशनका लागि नयाँ मापदण्ड कार्यतालिका तय गरेको समेत उल्लेख गरिएको छ। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले तत्कालै कम्युनिष्ट पार्टीहरू बीचको एकता कल्पना गर्न नगर्न सुझाव दिनुभएको छ। पूर्व प्रधानमन्त्री समेत रहनुभएका उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट एकता नहुने वक्तव्य दिनुभएका कारण एकता अहिले असम्भव नभएको बताउनु भएको हो। पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले कम्युनिष्ट पार्टीहरू बीचको एकताबारे भ्रममा नपरी पहिले आफ्नो संगठन सुदृढीकरणमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो। राष्ट्रमन्त्री शिशिर खनालले राहदानी प्रक्रिया खरिद प्रक्रियालाई लिएर जर्मन सरकारले नेपालप्रति कुनै कठोरतापूर्ण वा कठोर प्रतिक्रिया नदिएको बताउनु भएको छ। राष्ट्रसभाको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाब दिँदै मन्त्री खनालले यस सम्बन्धमा बाहिर आएका चर्चामा कुनै सत्यता नभएको बताउनुभयो। राहदानी खरिदका क्रममा जर्मन कम्पनीको संलग्नता र त्यसपछि उत्पन्न विवादका विषयमा जर्मनीले नेपालको दूतावासलाई बोलाएर असन्तुष्टि जनाएको विषय बाहिर आएको छ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानून तर्जुमा गर्ने अवधारणा पत्र तयार गरेको बताउनु भएको छ। राज्यसभाको बैठकमा प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी संकल्प प्रस्तावका सम्बन्धमा सांसदहरूले राखेको जिज्ञासाको जवाफमा उहाँले कानूनमा समसामयिक सुधार आरम्भ भएको जनाउनुभयो। उच्च अदालत पाटनले नेपाल मेडिकल काउन्सिल एनएमसीको कार्यक्षेत्र र नियमन गर्ने अधिकारलाई सदर गर्दै स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्ट प्रालीले दायर गरेको रिट निवेदन खारेज गरेको छ। डाक्टर चेतना पौडेल समेत जोडिएको उक्त रिटमा रिसोर्ट पक्षले नेपाल मेडिकल काउन्सिलले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर अनुगमन गरेका तथा अनावश्यक दुःख दिएको दावी गरेको थियो। रिट मार्फत काउन्सिलको अधिकार क्षेत्रमाथि समेत प्रश्न उठाइएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाले पार्टीको निर्वाचन आयोग लेखा आयोग र अनुशासन आयोग गठन गरेको छ। महाधिवेशनपछि पार्टी कार्यालय वनस्थलीमा बसेको राजसपाको पहिलो केन्द्रीय समिति बैठकले महाधिवेशनबाट अनुमोदन भएको विधान अनुसार पार्टीका तीनवटा आयोगहरू गठन गरिएको राजसपा महामन्त्री विपिन आचार्यले जानकारी दिनुभयो। नेपाल नागरिक उडान प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानतर्फको इन्धनमा सचार्जमा कटौती गरेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रति लिटर 40 रुपियाँ घटाउने निर्णय गरेसँगै प्राधिकरणले नयाँ सचार्ज दर निर्धारण गरी आजदेखि लागू गर्ने वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले आउँदो साउन महिनाभित्र झण्डै 210,000 मेट्रिक टन रासायनिक मल नेपालभित्र आउने तयारी गरेको छ। मुख्य बाली धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अगाडि बढाएको जनाएको छ। सरकार G2G सम्झौता अन्तर्गत भारतबाट आयात हुने लागेको 30,000 मेट्रिक टन युरिया मल साउनको दोस्रो हप्ता नेपाल आइपुग्ने बताइएको छ। र काठमाडौँको नयाँ बस पार्कमा यात्रुलाई दुःख हैरानी दिएको आरोपमा प्रहरीले 23 जनालाई पक्राउ गरेको छ। वडा नम्बर 26 नयाँ बस पार्क क्षेत्रमा सार्वजनिक सवारीका यात्रुहरूलाई तान्ने झोला खोस्ने तथा अनावश्यक दुःख हैरानी दिएको आरोपमा 23 जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो। प्रहरीलाई समेत अवैध व्यवहार गरेपछि उनीहरूलाई बुधबार पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ। पालो स्वदेश मौसम अपडेटको
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 36 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 23 32 डिग्री सेल्सियस रहेको छ। माडीमाथिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 65% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालित माडी क्याम्पसले पहिलो सेमेस्टरमै उत्कृष्ट नतिजा हासिल। राष्ट्रिय निकुञ्जभित्रको जंगल सफारी सेवा आजदेखि बन्द। राज्यपालले पार्टीको निर्वाचन आयोग लेख आयोग र अनुशासन आयोग गठन। एमाले पुनर्गठनबारे चार थरी मत प्रतिवेदनमा सहमति जुटाउने पूर्व सचिव भीम उपाध्याय विरूद्ध साइबर ब्यूरोमा उजुरी दर्ता। राज्यसभाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ ग्रहण। र देशभरि मनसुनी प्रणाली सक्रिय। सरकारी केन्द्रहरू उच्च सतर्कतामा। 6 महिनाभित्र झण्डै 2,10,000 मेट्रिक टन रासायनिक मल भित्राउने तयारी। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। प्रविधि जन्य लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय सभाद्वारा संकल्प प्रस्ताव पारित। सामाजिक सञ्जाल र इन्टरनेट सेवा प्रदायकलाई कानुनी दायरामा ल्याउनु पर्नेमा सांसदहरूको जोड। तोकिएको समयमा नीति कार्यक्रम तथा बजेट नल्याउने 23 वटा स्थानीय तहसँग संघीय मामिला मन्त्रालयद्वारा स्पष्टीकरण माग। उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित र प्रभावकारी बनाउन राष्ट्रिय शैक्षिक पात्र कार्यान्वयनमा। संयुक्त राज्य अमेरिकामा जन्मिने बालबालिकाको त्यहाँको नागरिकता पाउने अधिकार कायम रहने अमेरिकी सर्वोच्च अदालतको फैसला। र फिफा विश्वकपमा प्री क्वार्टर फाइनल प्रवेशका लागि आज राति इङ्ल्यान्ड र डीआर कङ्गो तथा बेल्जियम र सेनेगल प्रतिस्पर्धा गर्दै।
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्त्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस लगायत विभिन्न बैङ्क तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शङ्कास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शङ्कास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्त्वपूर्ण सुझावहरू।
1: अपरिचित वा शङ्कास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
2: ओटिपी, पासवर्ड, पिन, सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शङ्कास्पद एसएमएस, फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। राष्ट्रिय सभाले प्रविधि जन्य लैङ्गिक हिंसा रोकथाम र नियन्त्रणका लागि प्रस्तुत संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। सांसद रेणु चन्दले प्रस्तुत गर्नुभएको प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी संकल्प प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो। सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सभाबाट पारित संकल्प प्रस्ताव कार्यान्वयनका लागि महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रीले प्रस्तुत गर्नुभएको प्रतिबद्धताको समेत आधारमा प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। साथै उहाँले संकल्प प्रस्ताव कार्यान्वयनका सिलसिलामा भएका कामहरूका विषयमा हरेक 3 महिनामा कार्यान्वयन प्रगति सभा समक्ष पठाउन समेत सरकारलाई निर्देशन दिनुभयो। यसअघि छलफलमा उठेका विषयमा जवाब दिँदै महिला बालबालिका मन्त्री सीता बादीले लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण गर्न र लैङ्गिक हिंसा अन्त्य गर्नका लागि थप व्यवस्था सहित एकीकृत कानून तर्जुमा गर्ने उद्देश्यले अवधारणा पत्र तयार पारेको बताउनुभयो। मन्त्री बादीले अवधारणा पत्रमा प्रस्तावित कानूनमा समेट्नु पर्ने मुख्य विषयहरू डिजिटल हिंसा नियन्त्रणको विषय रहेको र राय तथा परामर्शका लागि अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिनुभयो। छलफलमा सांसदहरूले डिजिटल माध्यमबाट हुने लैङ्गिक हिंसा बढ्दै गएको भन्दै तत्काल कानूनी र संस्थागत व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले इन्टरनेट र स्मार्टफोनको पहुँच तीव्र गतिमा बढे पनि डिजिटल साक्षरताको अभावमा महिला र किशोरी हिंसाको शिकार भइरहेकाले पाठ्यक्रममै डिजिटल शिक्षा समावेश गर्नुपर्ने माग गर्नुभयो। सांसदहरूले फेसबुक जस्ता बहुराष्ट्रिय कम्पनी नेपालमा दर्ता नहुँदा अनुसन्धानमा ढिलाइ भइरहेको उल्लेख गर्दै सामाजिक सञ्जाल र इन्टरनेट सेवा प्रदायकलाई कानुनी दायरामा ल्याई आपत्तिजनक सामग्री तत्काल हटाउने प्रणाली सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। यस्तै राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै परराष्ट्र मन्त्री शिशिर खनालले सरकारले नेपाल र भारत बीच रहेका सीमा सम्बन्धी समस्याहरूलाई ऐतिहासिक सन्धि नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री खनालले नेपाल र भारत बीचको द्विपक्षीय प्राविधिक समितिले धेरै भूभागको सीमाङ्कनका विषय टुङ्ग्याइसकेको भए पनि लिम्पियाधुरा लिपुले कालापानी र सुस्ता क्षेत्रमा द्विपक्षको प्राविधिक टोलीले सीमाङ्कन गर्न बाँकी रहेको बताउनुभयो। मन्त्री खनालले सीमाङ्कन टुङ्गो लाग्न बाँकी रहेको भूभागहरूको प्रमाण र नक्साहरू नेपालसँग रहेको भन्दै प्रमाणको आधारमा द्विपक्षीय कूटनीतिक वार्ता मार्फत भारतसँग रहेको मतभेद टुङ्ग्याउन चाहेको बताउनुभयो। सांसद विष्णु बहादुर विश्वकर्माले सीमा समस्याका विषयमा सोध्नु भएको प्रश्नको जवाब दिँदै मन्त्री खनालले सीमाङ्कन हुन बाँकी रहेका क्षेत्र बाहेक अन्य क्षेत्रमा सीमा नापीसँग सम्बन्धित प्राविधिक समितिले काम गरिराखेको बताउनुभयो।
3: नेपाल र भारत बीचको द्विपक्षीय प्राविधिक समितिले नेपालको र भारतको धेरै भूभाग बीच सीमाङ्कन टुङ्ग्याएको छ, तर लिम्पियाधुरा लिपुलेक कालापानी क्षेत्र र सुस्ता क्षेत्रमा द्विपक्षीयको प्राविधिक टोलीले सीमाङ्कन गरेको छैन। त्यो सत्य हो, त्यो तथ्य हो, तर हामी स्पष्ट छौँ ती भूभागहरू नेपालको हो। हामीसँग ऐतिहासिक आधारहरू छन्, प्रमाणहरू छन्, नक्साहरू छन् र त्यसका आधारमा हामी हाम्रो दावी सहित द्विपक्षीय कूटनीतिक वार्ता मार्फत मतभेद टुङ्ग्याउन चाहन्छौँ। त्यस अर्थमा यो तथ्य चाहिँ वास्तविक हो। कालापानी लिम्पियाधुरा लिपुलेक र सुस्ता क्षेत्रमा दुई पक्षले औपचारिक रूपमा सीमाको नक्साङ्कन नटुङ्ग्याएको तथ्य हो, तर यसलाई अगाडि बढाउनु पर्छ भन्ने कुरामा पनि हामी त्यो पहल कूटनीतिक वार्ता मार्फत यो विषयलाई पनि समाधान गर्नुपर्छ भनेर हामी लागिरहेका छौँ।
0: परराष्ट्र मन्त्री खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु रहेको भन्ने केही प्रारम्भिक अध्ययन र अन्वेषणले देखाएको भन्दै थप अध्ययन र अन्वेषणको काम खानी तथा भूगर्भ विभाग मार्फत हुने बताउनुभयो। सांसद भुवन बहादुर सुनारले सोध्नु भएको प्रश्नको जवाफमा मन्त्री खनालले युरेनियम उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चाको विषयमा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभयो। यस्तै सभाको विशेष शून्य लगायतका विभिन्न समयमा सांसदहरूले उठाएका विषय जवाब दिँदै परराष्ट्र मन्त्री खनालले संविधान, परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका स्थापित मान्यताप्रति प्रतिबद्ध रही सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो। यस्तै बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले सोध्नु भएको प्रश्नको जवाब दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले कालीकोटको सुन्थराली विमानस्थल सञ्चालनको मुख्य समस्या यात्रुको संख्यामा कमी रहेको बताउनुभयो। मन्त्री पौडेलले आगामी दिनमा स्थानीय तह र वायु सेवा निगम बीच समन्वय भई नियमित यात्रुको सुनिश्चितता भएको खण्डमा त्यहाँ आवश्यक पर्ने जनशक्ति, संचार उपकरण लगायत अन्य प्राविधिक व्यवस्था मिलाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले वर्षायाम सुरु भएसँगै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानको समस्या सुरु भएकाले समयमा नै उद्धार, सुरक्षित बसोबास र राहतको तयारी तथा व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सदनको आकस्मिक विशेष शून्य तथा प्रादेशिक सरकारका समयमा सांसदले उठाएका विषयमा जवाब दिन सरकारका मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1:15 बजे बस्नेछ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 दफावार छलफल भएको छ। समितिको आज बसेको बैठकमा विधेयकको प्रस्तावना र केही दफाहरूमाथि भएको छलफलमा सांसदहरूले गम्भीर अपराधको न्याय निरूपणका लागि विश्वसनीय परीक्षण, अपराधको वर्गीकरण र प्रभावकारी अध्ययन अनुसन्धान गर्न छुट्टा छुट्टै व्यवस्थालाई प्रस्तावनामै समेट्न सुझाव दिनुभयो। पछिल्लो समय प्रविधिमा आधारित अपराध बढ्दै गएकाले जैविक र भौतिक सँगै डिजिटल अपराधको परीक्षण एवं अनुसन्धानलाई पनि थप गर्न सांसदहरूले माग गर्नुभयो। सांसदहरूले नमुना संकलन गरेपछि परीक्षणका लागि लामो समय कुर्नुपर्ने अहिलेको बाध्यतालाई अन्त्य गर्ने गरी जनशक्ति र ल्याबहरूको व्यवस्था कानूनमै तोक्नुपर्ने सुझाव दिनुभयो। छलफलमा विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनले प्राथमिक तहका शिक्षकको दरबन्दी नभएका विद्यालयले बाध्यात्मक अवस्थामा माध्यमिक तहका कक्षा चलाउनु पर्ने बताउनुभयो। प्रयोगशाला सञ्चालनका लागि बन्ने कानून नितान्त प्राविधिक भएकाले दफावार छलफलमा सम्बन्धित मन्त्रालयसँगै विषय विज्ञको आवश्यकता पर्ने हुँदा समितिले प्रयोगशाला विज्ञ गोपाल चौधरीलाई दफावार छलफलमा विज्ञका रूपमा आमन्त्रित गर्ने निर्णय गरेको छ। बैठकमा सभापति डाक्टर ओजस्वी शेरचनले हाल नेपालमा यससँग सम्बन्धित कति जनशक्ति छन् र अत्याधुनिक ल्याब सञ्चालन गर्न कति जनशक्ति र पूर्वाधार आवश्यक छ भनेर तथ्याङ्क उपलब्ध गराउन प्रयोगशालाका पदाधिकारीलाई निर्देशन दिनुभयो। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सन् 2027 आरोग्य वर्षका रूपमा मनाउन लागेको तयारी सम्बन्धमा छलफल भएको छ। समितिको आज बसेको बैठकमा आरोग्य वर्ष पर्यटन क्षेत्रको प्रवर्धनमा नयाँ कदम भएको बताउँदै यसका लागि सहज बजारीकरण, लगानी आकर्षण, नीतिगत स्पष्टता तथा पर्यटन क्षेत्रका सबै सरकारवाला निकायबीच समन्वयको आवश्यकता रहेको बताउनुभयो। सांसदहरूले नेपालका विभिन्न विमानस्थलहरूमा पर्यटकका लागि इन्टरनेट सेवाको पहुँच विस्तार, अध्यागमन प्रक्रियामा थप सहजीकरण तथा सिम कार्डको सहज उपलब्धता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। सांसदहरूले आन्तरिक विमानस्थलको सरसफाई व्यवस्थापनलाई व्यवस्थित बनाउँदै अपाङ्ग मैत्री पूर्वाधार विकास गर्न पनि आवश्यक रहेको औल्याउनुभयो। बैठकमा समितिका सभापति सुम्निमा उदासले नेपालको हिमाली सौन्दर्य, जडीबुटी र प्राकृतिक सम्पदालाई आरोग्य पर्यटनको आधारका रूपमा विकास गर्दै मौलिक पहिचानको विश्वव्यापी प्रवर्धन गर्नुपर्ने बताउनुभयो। यस्तै बैठकमा सरकारवालाहरूले आरोग्य वर्ष 2027 पूर्व तयारीका लागि रणनीति, मापदण्ड, आचार संहिता र कार्य योजनाको तयारी सम्पन्न भई अन्तिम चरणमा पुगिसकेको जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समिति बैठकले 3 केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन गरेको छ। प्रथम राष्ट्रिय महाधिवेशनपछि आज केन्द्रीय कार्यालयमा बसेको पहिलो केन्द्रीय समिति बैठकले केन्द्रीय निर्वाचन, लेखा र अनुशासन आयोगमा पदाधिकारी मनोनयन गरेको हो। केन्द्रीय निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना विघटन गरी यसअघिका पदाधिकारीलाई नै जिम्मेवारी दिइएको बैठकपछि महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। बैठकले अनुशासन आयोगको प्रमुखमा कास्कीको अन्नपूर्ण गाउँपालिकाका लेखनाथ पौडेललाई मनोनयन गरेको छ। यसअघि चमत्ती स्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिनुभएको थियो। सभापति रवि लामिछानेले पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराउनु भएको थियो। महाधिवेशनले सभापति, 2 उपसभापति, 1 महामन्त्री र 3 सहमहामन्त्री सहित 99 सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो। सभापतिमा निर्वाचित रवि लामिछानेले यसअघि नै शपथ लिइसक्नु भएको छ। यही असार 7 12 गतेसम्म चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन सम्पन्न भएको थियो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 वार्षिक नीति कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका 23 स्थानीय तहसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले पत्र मार्फत आज विभिन्न गाउँपालिका र नगरपालिकालाई 3 दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो। मन्त्रालयले आफ्नो पोर्टलमा प्रविष्ट विवरण तथा प्राप्त प्रतिवेदनका आधारमा केही स्थानीय तहले हालसम्म आर्थिक वर्ष 2083-84 बजेट कानूनले तोकेको समय सीमाभित्र पेश नगरेको देखिएकाले आवश्यक स्पष्टीकरण मागिएको जनाएको छ। यसका साथै असार मसान्तभित्र बजेट पारित गर्न सहज हुने गरी स्थानीय तहको सभाको आगामी कार्यतालिका समेत मन्त्रालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ। स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट असार 10 गतेभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेश गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदी सहित 2 विरुद्ध 18,50,000 रुपियाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सुवेदी सहित सिरिस कन्स्ट्रक्सन, मध्यपुर थिमी 6 भक्तपुर र उक्त कम्पनीका सञ्चालक प्रकाश नाछिरिङ राई विरुद्ध आर्थिक वर्ष 2077-78 पलापु खानेपानी आयोजनाको ठेक्का सम्झौता रद्द गरी कालो सूचीमा राख्ने गरी भएको निर्णय कार्यान्वयन नगरी नगराई बैंक जमानत बापतको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश नेउपानेले आज विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित योजनाबद्ध र प्रभावकारी बनाउन राष्ट्रिय शैक्षिक पात्रो विकास गरी कार्यान्वयनमा ल्याइएको जनाएको छ। विश्वविद्यालयहरूको शैक्षिक गतिविधिलाई एकीकृत र पात्रोमा आधारित बनाउन आयोगले विश्वविद्यालयहरूसँगको समन्वयमा राष्ट्रिय शैक्षिक पात्रो लागू गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्री स्तरीय निर्णय मार्फत पूर्व स्वीकृत भई कार्यान्वयनमा रहेको राष्ट्रिय शैक्षिक पात्रो सम्बन्धी प्रतिवेदन 2080 समयानुकूल परिमार्जन गरी राष्ट्रिय शैक्षिक पात्र स्वीकृत गर्नुका साथै आवश्यक कार्यान्वयनका लागि सबै विश्वविद्यालयहरूमा परिपत्र गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। वर्तमान सरकार गठन भए यता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार माध्यमिक शिक्षा परीक्षा एसईई कक्षा 12 तथा विश्वविद्यालय स्तरीय परीक्षाको नतिजा विगतको तुलनामा छिटो प्रकाशन हुन थालेको छ। अबदेखि एसईई को नतिजा परीक्षा सम्पन्न भएको एक महिनाभित्र, कक्षा 12 को नतिजा 40 दिनभित्र तथा विश्वविद्यालयको नतिजा 65 दिनभित्र सार्वजनिक गरिनेछ। यो व्यवस्था शासकीय सुधार सम्बन्धी सरकारको सहबुद्धि कार्ययोजना अनुसार कार्यान्वयन गरिएको उहाँले बताउनुभयो। मध्य प्रदेशका जिल्लाहरूमा पछिल्लो समय वनको क्षेत्रफल घट्दै गएसँगै मानव तथा वन्यजन्तु बीच द्वन्द बढ्न थालेको छ। यो आर्थिक वर्षको 11 महिनामा मध्य प्रदेशका जिल्लाहरूमा बाघ, हात्ती तथा बन्देलको आक्रमणबाट 5 जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका छन्। जनकपुरबाट संवाददाता अजय झाको रिपोर्ट।
4: वन क्षेत्रमा बस्ती विस्तार तथा अन्य विकासका पूर्वाधारको निर्माण हुन थालेपछि वन्य जन्तुहरू जङ्गल छेउमा रहेको मानव बस्तीमा प्रवेश गरेर धनजनको क्षति गर्ने गरेको छ। केही वर्ष यता बढेको मानव तथा वन्य जन्तु बीचको द्वन्दका विषयमा डिभिजन वन कार्यालय धनुषाका वन अधिकृत विनोद सिंह।
5: जहाँ जङ्गल समुदाय जोडिएको छ त्यस्तो ठाउँमा सोलर फेन्सरको व्यवस्था गर्न सक्छौँ। गाउँमा जनावरलाई धपाउने उपायहरू पनि खेतबारीमा गरेको हुन्छ। हामीले आफ्नो आचरण राम्रो गर्नुपर्छ। हात्तीसँग द्वन्द छ भने जङ्गलको छेउछाउमा बस्ने समुदायले रक्सी त पार्नु भएन। रक्सीकै बास्नाले गर्दाखेरि हात्ती चाहिँ दौडेर आउँछन्। त्यहाँ जोगाउनको लागि सरकारले कानुनी व्यवस्था गरिदिएको छ। कार्यविधि बनाएर क्षतिपूर्ति राहत सम्बन्धी निर्देशका जारी गरेको छ।
4: वन्य जन्तुको संख्या बढ्दै गएको तर वन तथा चुरे क्षेत्रको विनाश भइरहेको कारणले वन क्षेत्रमा पानी तथा खानाका लागि आहारको कमी भएपछि वन्य जन्तुहरू मानव बस्तीमा पस्ने गरेका छन्। मध्य प्रदेशका जिल्लाहरूमा हात्ती, बाघ, बदेलको आक्रमणबाट 5 जनाको मृत्यु हुनुका साथै दर्जनौ व्यक्ति घाइते भएका छन्। मध्य प्रदेशले वन्य जन्तुको आक्रमणबाट मृत्यु भएका 4 जनालाई क्षतिपूर्ति दिनुका साथै घाइते तथा बाली नष्ट गरेको किसानहरूलाई राहत दिँदै आएको छ। मध्य प्रदेशका वन निर्देशक जगन्नाथ प्रसाद जयसवाल।
6: यसपालि 12 2 र 70 2 4 मान्छे खेजुर भएको छ वन जन्तुबाट। उहाँले 10-10 लाख रुपियाँ दिएको छ। बाघले घाइते बनाएको वर्षाका मान्छे 1 2 लाख रुपियाँ दिएका छौँ। 12 के मान्छे सामान्य घाइते उसले 20,000 दिएको छौँ भने 45-46 मान्छेलाई हामीले वन्य जन्तुहरू गएर जो बाली नाली जो क्षति गरिदिन्छ त्यसको क्षतिपूर्तिको मूल्याङ्कन जिल्लाबाट नै भएर आउँछ।
4: मानव र वन्य जन्तुका बीचमा भइरहेको द्वन्दको समाधानमा प्रदेश सरकारले के गरेको छ भन्ने जिज्ञासामा मध्य प्रदेशका वन तथा वातावरण मन्त्री शङ्कर प्रसाद चौधरी।
7: पहिला त हामी जङ्गलै जोगाउनु पर्छ। वन नजोगाइकन भित्रको जीव जनावरले जोगाउन सकिँदैन। त्यसको लागि हामी जङ्गलको छेउमा मेष जाली लगाउँ ताकि भित्रको जनावर भित्रै रहोस् र तिनीहरूको चरनको खाने पानीको पनि हामी व्यवस्था गर्नुपर्छ। जङ्गलमा पानी छैन आजकल।
4: मध्य प्रदेशमा वनको क्षेत्रफल बढ्नुको साटो घटिरहेको र बाँदर, नीलगाई, हात्ती तथा बाघको संख्या बढ्दै गएकाले वन र मानव बस्तीको वैज्ञानिक व्यवस्थापन आवश्यक रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
0: राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाम्सीले विदाय भेट गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयमा भएको भेटमा राष्ट्रपति पौडेलले सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएकामा राजदूत हाम्सीप्रति बधाई ज्ञापन गर्दै भविष्यमा नेपाल र पाकिस्तान बीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि साउदी अरबका राजदूत फाहद मोहम्मद ए मनिखले उहाँको कार्यकक्षमा भेट गर्नुभएको छ। त्यस अवसरमा सभामुख अर्यालले नेपालको संघीय संसद साउदी अरबको सुरा काउन्सिलसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै संघीय संसदको हालैको निर्णय अनुसार नेपाल साउदी अरब संसदीय मैत्री समूह गठन भएको जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हासँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्टले भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच संचार क्षेत्रको सुदृढीकरण तथा डिजिटल रूपान्तरण, संघीयताको कार्यान्वयन लगायत द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन तथा विकास साझेदारका विषयमा छलफल भएको छ। धनकुटामा असार महिनामा हुने सामूहिक रोपाई, नौमती बाजा र असारे भाका सहितको बेठी परम्परा अहिले लोप हुँदै गएको छ। हिलो खेलेर घन्काइने असारे भाका र नौमती बजाउँदै भोज खुवाएर गरिने रोपाईको परम्परा कृषिको आधुनिकीकरण र किसानहरू खेतीपातीमा मात्र निर्भर नरहेकाले हराउँदै गएको हो। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
8: पहिले पहिले बर्खा सुरु भएसँगै गाउँ गाउँमा रोपाईको छुट्टै रौनक हुन्थ्यो। गाउँभरिका मानिसहरू भेला भएर सामूहिक रूपमा धान रोपाई गर्ने, नौमती बाजा बजाउने र असारे भाकामा दोहोरी गाउने चलन थियो। यसलाई बेठी परम्परा भनिन्थ्यो। तर अहिले त्यो परम्परा बिस्तारै हराउँदै गएको छ। रोपाईमा असारे भाका सुन्न पाइँदैन, नौमती बाजा बजाउने चलन पनि लोप भइसकेको छ। भकारी बाँध्ने जस्ता परम्परागत अभ्यासहरू समेत हराउँदै गएको सागुरीगढी गाउँपालिकाका कृषक कृष्ण गोविन्द ढुङ्गानाले बताउनु भयो। पहिले रोपाई केवल कृषि काममा मात्र नभई सामाजिक एकता र संस्कृतिको प्रतीक पनि मानिन्थ्यो। किसानहरू हिलो माटोमा सामूहिक रूपमा काम गर्दै असारे भाकामा रमाइलो गर्ने गरेका थिए। पछिल्लो समय असार 15 मात्रै भए पनि बेठी परम्पराको झल्को देख्न थालिएको छ। स्थानीय तह, कृषि ज्ञान केन्द्र लगायतले सांस्कृतिक कार्यक्रम गर्दै पुरानो संस्कृतिलाई जोगाउने प्रयास गरेका छन्। सरकारको नीति अनुसार रोपाई कार्यक्रम आयोजना गरिएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राणाले बताउनु भयो।
9: 4938 हेक्टरमा
8: पुरानो संस्कृति जोगाउन आयोजना गरिएका कार्यक्रमहरूमा पुरानो पुस्ताको संस्कृति अनुभव गर्न पाउँदा युवाहरू पनि उत्साहित हुने गरेका छन्। आधुनिक जीवनशैली र परिवर्तन सँगै ग्रामीण भेगको मौलिक असारे परम्परा बिस्तारै हराउँदै गएको छ। संरक्षणका लागि कतै कतै प्रयास भइरहे पनि यसको निरन्तरता चुनौतीपूर्ण बन्दै गएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको सर्वोच्च अदालतले अमेरिकामा जन्मिने बालबालिकाले नागरिकता पाउने संवैधानिक अधिकार कायम रहने फैसला गरेको छ। अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकतामा प्रतिबन्ध लगाउने कार्यकारी आदेशलाई अस्वीकार गरेको हो। चिनियर राष्ट्रपति सी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने, सेनाको आधुनिकीकरणलाई तीव्रता दिने र सत्तारूढ चिनिया कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचार विरुद्धको अभियानलाई अझ कडा बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चिनिया कम्युनिस्ट पार्टीको 105 स्थापना दिवसका अवसरमा ग्रेट हल अफ द पिपलमा आयोजित कार्यक्रममा राजनैतिक तथा सैन्य नेतृत्वलाई सम्बोधन गर्दै सीले सशस्त्र सेनामाथि पार्टीको पूर्ण नेतृत्व कायम राख्दै राष्ट्रिय रक्षा र सेनाको आधुनिकीकरणलाई निरन्तर अघि बढाइने बताउनुभयो। अब आर्थिक समाचार।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: कृषि वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। किसानलाई राहत हुने गरी धान बालीका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको हो। G2G सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन युरिया मल साउनको दोस्रो साता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय ग्लोबल टेन्डर मार्फत विभिन्न मुलुकबाट 1,80,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डिएपी र 1,20,000 मेट्रिक टन युरिया रहेको छ। मन्त्रालयले स्थानीय तहमा मलको कालोबजारी वा अनियमितता पाइएमा उजुरी गर्न बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म हटलाइन नम्बर तथा QR कोड मार्फत गुनासो दर्ता गर्ने व्यवस्था समेत गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणाली अनुरूप भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ। नेपाल आयल निगमले बुधबार बिहान लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20, डिजेल र मटेटेलमा प्रति लिटर 30 रुपियाँले मूल्य घटाएको थियो। महासंघका अध्यक्ष पुण्य प्रसाद छिचौलाले स्वचालित प्रणाली बमोजिम भाडा समायोजन गरिदिन सरकारलाई अनुरोध गर्नुभएको हो। काठमाडौँ महानगरपालिकाले लामखुट्टेको टोकाईबाट लाग्ने डेङ्गु रोग नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर कार्यक्रम सञ्चालन गर्ने भएको छ। पछिल्लो समय डेङ्गुका बिरामी बढ्न थालेपछि यही असारभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबै वडामा लार्भा खोज र नष्ट गर कार्यक्रम सञ्चालनको रणनीति तयार भएको जनाइएको छ। उक्त अभियानका लागि काठमाडौँ महानगरपालिकाले स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका र समुदायमा आधारित संघ संस्थाका प्रतिनिधिलाई तालिम दिएर खटाउने तयारी गरेको महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका सम्पर्क व्यक्ति ऋषि प्रसाद भूषालले जानकारी दिनुभयो। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार उच्च अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक 44.59 अङ्कले उकालो लागेर 2652.93 पुगेको छ। कारोबारका आधारमा लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा छ। रिलायन्स स्पेनिङ मिल्स, आँखु खोला जलविद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र एनआइएमबी डिभेन्चर शीर्ष स्थानमा पर्न सफल भएका छन्। बुधबारको कारोबारमा 252 कम्पनीको शेयर मूल्य बढ्दा 17 कम्पनीको मात्रै घटेको छ।
0: वहाँ हुनुहुन्थ्यो बालिका मादेन। अब खेल समाचार रमेश टमाटाबाट।
9: विश्वकप फुटबलमा आज राति इङ्ल्यान्ड र डीआर कङ्गो बीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति 10:15 एटलान्टा स्टेडियममा सुरु हुनेछ। यस्तै सह आयोजक मेक्सिको फिफा विश्वकप 2026 प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। घरेलु मैदान अस्टेका स्टेडियममा आज बिहान भएको राउन्ड अफ 32 को खेलमा मेक्सिकोले इक्वेडरलाई 2-0 गोलले हरायो। मेक्सिकोले 40 वर्षपछि विश्वकप फुटबलको नकआउट चरणमा जित निकालेको हो। मेक्सिकोले अब प्री क्वार्टर फाइनलमा इङ्ल्यान्ड र डीआर कङ्गो बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आजै भएको खेलमा फ्रान्स स्वीडेनलाई पराजित गर्दै अन्तिम 16 पुगेको छ। अमेरिकाको न्यूयोर्क स्थित न्यूजर्सी रङ्गशालामा भएको खेलमा फ्रान्सले स्वीडेनलाई 3-0 गोलले पराजित गर्यो। फ्रान्सको जितमा खेलको 45 र 74 मिनटमा किलियन एम्बाप्पेले गोल गरे भने खेलको 53 मिनटमा ब्राडली बारकोलाले गोल गरे। अब अन्तिम 16 फ्रान्सले पराग्वेको सामना गर्नेछ। यस्तै स्टार स्ट्राइकर एर्लिङ हालानले खेलको अन्तिममा निर्णायक गोल गरेपछि नर्वे फिफा विश्वकप 2026 प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको डालास स्टेडियममा हिजो राति भएको राउन्ड अफ 32 को खेलमा नर्वेले आइभरी कोस्टलाई 2-1 गोलले हरायो। नर्वेलाई जिताउन एन्टोनियो नुसा र हालानले गोल गरेका थिए। कराते खेलाडी सुमन तिमिल्सिना युएस ओपन आईएसकेए विश्व मार्शल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्। अमेरिकाको फ्लोरिडामा जुलाई 2-4 तारिकसम्म हुने प्रतियोगितामा सुमनले पुरुष एकल कातामा प्रतिस्पर्धा गर्नेछन्। सुमनले 2023 भएको यसै प्रतियोगितामा स्वर्ण पदक जितेका थिए।
0: अब मौसम। आगामी 24 घण्टामा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका साथै देशको पहाडी भूभागका केही स्थानमा तथा कोशी मधेश र बागमती प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.4, न्यूनतम 22, वर्षा 0.9 मिलिमिटर। काठमाडौँको अधिकतम 28.4, न्यूनतम 21, वर्षा 20.5 मिलिमिटर। पोखराको अधिकतम 29.5, न्यूनतम 22.7, वर्षा 25.9 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.5, न्यूनतम 21.2, वर्षा 5.2 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 34.6, न्यूनतम 24.8, वर्षा 4.7 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रविधिजन्य लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय सभाद्वारा संकल्प प्रस्ताव पारित। सामाजिक सञ्जाल र इन्टरनेट सेवा प्रदायकलाई कानूनी दायरामा ल्याइनु पर्नेमा सांसदहरूको जोड। तोकिएको समयमा नीति कार्यक्रम तथा बजेट नल्याउने 23 स्थानीय तहसँग संघीय मामिला मन्त्रालयद्वारा स्पष्टीकरण माग। उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित र प्रभावकारी बनाउन राष्ट्रिय शैक्षिक पात्र कार्यान्वयनमा। संयुक्त राज्य अमेरिकामा जन्मिने बालबालिकाको त्यहाँको नागरिकता पाउने अधिकार कायम रहने अमेरिकी सर्वोच्च अदालतको फैसला। र फिफा विश्वकपमा प्री क्वार्टर फाइनल प्रवेशका लागि आज राति इङ्ल्यान्ड र डीआर कङ्गो तथा बेल्जियम र सेनेगल प्रतिस्पर्धा गर्दै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
12: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
13: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
12: सम्पर्क 98192311 र 98653773687।
14: फ्री भिसा फ्री टिकट सहित दुबईमा रोजगारीका लागि सुवर्ण अवसर। दुबईको प्रतिष्ठित कम्पनी इसादाहा कम्पनीबाट हाउसकिपिङ क्लिनर महिला पुरुष 50 जना सैलरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरुन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही असार 28 गते बिहिबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ। देवान मेन पावर नारायणगढ लाइन सोक सम्पर्क 98550-58369 98426-43211 र 98142-076-04।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा रासोपासँग मानव अधिकार आयोगद्वारा स्पष्टीकरण माग। विवरणको गलत व्याख्या भएको रासोपाको जवाफ। बजेट नल्याउने 23 स्थानीय तह कार्यवाहीको दायरामा
1: बजेट पेश गर्ने पास गर्नेसम्मको सेड्युल गरेर पठाइदिनु भनेर हामीले मन्त्रालयबाट पठाएको इन्फर्मेसन किनभने पठाइदिनु भनेका छौँ।
0: चालु आर्थिक वर्षमै 275 कम्पनी कालो सूचीमा। नेपालमा चामलको भाव महँगिँदै दशैंसम्म अझै मूल्य बढ्ने संकेत। निजी अस्पताल र क्लिनिकहरूमा स्थानपान कक्ष अनिवार्य नभए कार्यवाही गरिने।
2: हामी अस्पतालहरूमा स्वास्थ्य संस्थाहरूमा यस्तो व्यवस्थापन गर्नु त झन् महत्वपूर्ण कुरा हो। भएन भने हामीले अहिलेको मौजुदा कानून अनुसार नै कार्यवाही प्रक्रिया पनि अगाडि बढाउँछौँ।
0: इन्धनको मूल्य घटेपछि निजी पेट्रोल पम्प बन्द। अनुगमन गरेर कार्यवाही गरिने निगमको भनाई। सार्वजनिक यातायातको भाडा घटाउने तयारी। आन्तरिक हवाई भाडा भने घट्यो। आवश्यक यात्रु नहुँदा हवाई सेवा प्रभावित।
3: सञ्चालनमै नभएको ठाउँमा पठाएर फेरि त्यतिकै राखिरहनु भन्दा हामीले अरू सञ्चालन भइरहेका ठाउँमा पठाइरहेको बेहोरा पनि जानकारी गराउन चाहन्छु। धन्यवाद।
0: र फिफा विश्वकपमा आज इङ्ल्यान्ड डीआर कङ्गो र बेल्जियम सेनेगल खेल्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पेट्रोलियम पदार्थको मूल्य घट्नु उपभोक्ताका लागि राहतको विषय हो, तर त्यसको विरोधमा निजी पेट्रोल पम्प बन्द गर्नु उचित देखिँदैन। व्यवसायको मौज्दात घाटाको चिन्ता जायज भए पनि त्यसको समाधान उपभोक्तालाई शास्ति दिएर खोजिनु हुँदैन। अब सरकार निगम र व्यवसायी बीच संवाद मार्फत विवाद समाधान गर्दै आपूर्ति प्रणालीलाई सहज बनाउन आवश्यक छ। उपभोक्ताको हितलाई केन्द्रमा राखेर नीतिगत निर्णय कार्यान्वयन गर्नु नै सबै पक्षको प्राथमिकता हुनुपर्छ।
5: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि निजी पेट्रोल पम्प सञ्चालकहरूले इन्धन बिक्री वितरण बन्द गरेका छन्, जसका कारण काठमाडौँ उपत्यकाका अधिकांश निजी पम्पहरू सरकारी निकायद्वारा सञ्चालित पम्पहरूमा सवारी साधनको लामो लाइन लागेको छ। उपभोक्ताले भने निजी पम्पको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। नेपाल ओइल निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रुपियाँ, डिजल र मट्टीतेलमा 30 रुपियाँ तथा एलपी ग्यासमा प्रति सिलिन्डर 100 रुपियाँ मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा खरिद मूल्य घटेकाले उपभोक्तालाई राहत दिन मूल्य समायोजन गरिएको निगमले जनाएको हो, तर निजी पेट्रोल पम्प सञ्चालकहरूले मौजदात इन्धनमा ठूलो घाटा हुने भन्दै देशभरि इन्धन बिक्री वितरण बन्द गरेका छन्। यता इन्धन र सस्तीसँगै सार्वजनिक यातायातको भाडा पनि घटाउने तयारी गरिएको छ। यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा प्रणाली अनुसार नयाँ भाडा दर निर्माणका लागि प्राविधिक कार्य सुरु गरिसकेको जनाएको हो। विभागका अनुसार इन्धन लुब्रिकेन्ट र मर्मत सम्भार लगायतका लागतका आधारमा नयाँ भाडा दर तय गरिनेछ। यसअघि इन्धनको मूल्य बढ्दा वैज्ञानिक प्रणाली अनुसार 13% भाडा बढ्नुपर्ने सिफारिस भए पनि सरकारले 5% मात्रै वृद्धि गरेको थियो। अहिले भने इन्धनको मूल्य उल्लेखनीय रूपमा घटेकाले यात्रुवाहक सवारी साधन सार्वजनिक सवारीको भाडा घट्ने लगभग निश्चित भएको विभागले जनाएको छ। यसैबीच नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानतर्फको इन्धन सरचार्जमा कटौती गरेको छ। नेपाल ओइल निगमले हवाई इन्धनको मूल्यमा प्रति लिटर 40 रुपियाँ घटाउने निर्णय गरेसँगै प्राधिकरणले नयाँ सरचार्ज दर निर्धारण गरी आजदेखि लागू हुने गरी वायु सेवा कम्पनीहरूलाई निर्देशन समेत दिएको छ। यता पर्यटन मन्त्री खड्गराज पौडेलले भने न्यूनतम यात्रु संख्याको अभावले सबै विमानस्थलहरू नियमित रूपमा सञ्चालनमा ल्याउन नसकेको बताउनु भएको छ। आज राष्ट्रिय सभा बैठकमा सांसदहरूले विभिन्न जिल्लाका विमानस्थलहरू सञ्चालनमा नआएको भन्दै मन्त्री पौडेलसँग गरेको प्रश्नमा उहाँले जवाब दिँदै यस्तो बताउनु भएको हो।
6: नियमित रूपमा उडान हुन सक्ने गरी प्यासेन्जरको यात्रु संख्याको उपलब्धता न्यूनतम यात्रु संख्याको उपलब्धता भएको खण्डमा हामीले प्राविधिक जनशक्ति र उपकरणहरू त्यहाँ अवश्य पनि पठाउनेछौँ र त्यसको हामीलाई कुनै प्रकारको कमी नरहेको ज्ञानमा उपकरण र जनशक्तिको कमी छैन। तर
3: सञ्चालनमै नभएको ठाउँमा पठाएर फेरि त्यतिकै राखिरहनु भन्दा हामीले अरू सञ्चालन भइरहेका ठाउँमा पठाइरहेको बेहोरा पनि सम्मानित सदनमा म जानकारी गराउन चाहन्छु।
5: पछिल्लो दुई महिनामा चामलको मूल्य प्रति बोरा करिब 300-400 रुपियाँले बढेको छ। नेपाल चामल तेल दाल उद्योग संघका अनुसार पछिल्लो दुई महिनामा 25 किलोको एक बोरा चामलको मूल्य 300-400 रुपियाँसम्म बढेको हो। नेपालमा पर्याप्त धान उत्पादन नहुने भएकाले भारतीय बजारमा हुने मूल्य परिवर्तनको प्रत्यक्ष असर यहाँ पर्ने गरेको व्यवसायहरूले बताएका छन्। उद्योगीहरूका अनुसार भने भारतले बङ्गलादेशलाई चामल निर्यातका लागि थप कोटा खुला गरेपछि भारतीय बजारमै माग बढेको छ। त्यसमाथि मौसम प्रतिकूल हुँदा भारतमा धान उत्पादन घटेको छ। यसैबीच भारत सरकारले धानको न्यूनतम समर्थन मूल्य पनि बढाएकाले धान र चामल दुवैको मूल्य उकालो लागेको हो। व्यवसायीहरूले भारतमा धानको मूल्य अझै उच्च रहेकाले दशैंसम्म 25 किलोको एक बोरा चामलमा थप 100-200 रुपियाँसम्म मूल्य बढ्न सक्ने अनुमान गरेका छन्। आगामी आर्थिक वर्ष 2083-84 को बजेट तोकिएकै समयमा नगरसभा वा गाउँ सभामा पेश नगर्ने 23 स्थानीय तहसँग सरकारले स्पष्टीकरण माग गरेको छ। भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन 2074 र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार असार 10 गते भित्र बजेट सभामा पेश गर्नुपर्ने कानुनी व्यवस्था पालना नभएको भन्दै सम्बन्धित स्थानीय तहलाई 3 दिनभित्र जवाब दिन निर्देशन दिएको हो। मन्त्रालयले बजेट तर्जुमा प्रक्रिया अहिले कुन अवस्थामा छ, तोकिएको समयभित्र बजेट पेश गर्न किन सकिएन र आगामी कार्यतालिका के छ भन्ने विवरण उपलब्ध गराउन पत्रचार गरेको संघीय मामिला शाखा प्रमुख दीपक ढकालले सिआइएनसँग बताउनुभयो।
1: असारको 10 गतेभित्र सबै स्थानीय तहहरूले बजेट वार्षिक बजेट कार्यक्रम पेश गर्नुपर्छ कानुनमा त, अनि के स्थानीय तहहरूले पेश गरेको पाइएन, के समस्या भयो, किन पेश गर्न सकिएन, के छ अब आगामी सेड्युल सभाको सेड्युल, जसले बजेट पेस गर्ने 5 गतेसम्मको सेड्युल गरेर पठाइदिनु भनेर हामीले मन्त्रालयबाट पठाएको थियो। इन्फर्मेसन 3 दिनभित्र पठाइदिनु है भनेका छौँ। अब अहिले बजेटको काम पेमेन्टहरूको कामले गर्दा अब कतिले रेस्पोन्स गर्नु ल्याउनु भएको छ भन्नु भएको छैन, बल्ल भोलि पर्सिसम्मलाई छ हाम्रो समय, त्यो नहुँदा नि सेड्युलहरूले पठाइदिनु भयो भने 3 दिनभित्र पठाइदिनु भनेर भन्न भनेर पठाएको छौँ हामीले।
5: मन्त्रालयका अनुसार आफ्नो पोर्टलमा प्रविष्ट विवरण र प्राप्त प्रतिवेदनका आधारमा 23 स्थानीय तहले हालसम्म बजेट सभामा पेश नगरेको देखिएपछि स्पष्टीकरण माग गरिएको हो। मन्त्रालयले स्थानीय तहलाई असार मसान्तभित्र बजेट पारित गरी कानुनी व्यवस्था कार्यान्वयन गर्न समेत आग्रह गरेको छ। चालु आर्थिक वर्षमा सार्वजनिक खरिद प्रक्रिया उल्लङ्घन गर्ने 275 निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा परेका छन्। आयोजना अल्पत्र पार्ने सम्झौता अनुसार काम नगर्ने तथा गुणस्तरहीन निर्माण गर्ने कम्पनीमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयले कारवाही गरेको हो। कार्यालयको तथ्याङ्कमा 2082 साउनदेखि 2083 असार 17 गतेसम्म बोलपत्रदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता र निर्माण व्यवसायी गरी 275 कम्पनी कालो सूचीमा परेका छन्। ती मध्ये 10 कम्पनीको कालो सूची फुकुवा गरिएको छ भने 32 कम्पनी निलम्बनमा परेका छन्। सार्वजनिक खरिद ऐन 2063 दफा 63 अनुसार विभिन्न सरकारी निकायको सिफारिसमा ती कम्पनीलाई 1-3 वर्षसम्म कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ। कालो सूचीमा परेका कम्पनीले तोकिएको अवधिसम्म नेपालका कुनै पनि सार्वजनिक निकायको नयाँ खरिद प्रक्रिया वा ठेक्कामा सहभागी हुन पाउने छैनन्। सरकारले देशभरका सबै निजी अस्पताल तथा क्लिनिकमा अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गरी सञ्चालन गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले आज जारी गरेको परिपत्र मार्फत स्तनपान गराइरहेका आमाहरूलाई सहज वातावरण उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको महाशाखाका निर्देशक डाक्टर मदन कुमार उपाध्यायले सिआइएनसँग बताउनुभयो।
2: एकदमै महत्त्वपूर्ण पनि छ, पोषणको हिसाबले पनि अत्यन्त महत्त्वपूर्ण छ। हामी एक्सक्लुसिभ ब्रेस्ट फिडिङको कुरा गर्छौँ, त्यसपछि 2 वर्षसम्म पनि स्तनपान गराउनु पर्ने कुराहरू जुन हाम्रो विज्ञानले पनि देखाएको छ, त्यो कुरालाई नै बल दिएर नै यो सर्कुलर गरिएको हो।
7: यस्तो खालको निर्देशन यस अघि पनि पटक पटक गएको छ नि त, यहाँले गर्नुभएको छ सरकारले जारी गरेको छ, तर कार्यान्वयन हुँदैनन् होइन? यसपालि त अब यहाँले जुन निर्देशन जारी गर्नुभएको छ त्यो कार्यान्वयन भएन भने चाहिँ के हुन्छ?
2: अब यस्तो छ, यो 2080 जब हामीले निर्देशिका जारी गऱ्यौँ त्यतिखेर पनि भएको थियो र पटक पटक भएको छ, धेरै ठाउँमा चाहिँ भएको छन्, व्यवस्थापन नभएको कुरा होइन, यसलाई हामी क्लोजली मोनिटरिङ गर्छौँ र त्यो जुन जुन संस्थाहरूमा अथवा क्लिनिक अस्पतालहरूमा यो व्यवस्थापन हुँदैन त्यसलाई नियमसङ्गत रूपमा हामी कारवाही पनि गर्छौँ। यो अहिले हामीले गर्नुपर्ने एक किसिमको यो बाध्यकारी अवस्था पनि हो, किनभने पोषणको दृष्टिकोणले पनि बाध्यकारी अवस्था हो, त्यो स्तनपान गराउने आमाको दृष्टिकोणले पनि यो अवस्था एकदमै महत्त्वपूर्ण भएको हुनाले हामी अहिले जहाँ पनि देखिरहेकै छौँ, एयरपोर्टदेखि लिएर सार्वजनिक स्थलमा पनि यसको व्यवस्थापन गराएको छ भने हामी अस्पतालहरूमा स्वास्थ्य संस्थाहरूमा यसको व्यवस्थापन गर्नु त झन् महत्त्वपूर्ण कुरा हो। भएन भने हामीले अहिलेको मौजुदा कानुन अनुसारले कारवाही प्रक्रिया पनि अगाडि बढाउँछौँ।
5: उहाँका अनुसार सार्वजनिक स्थल, स्वास्थ्य संस्था, कार्यस्थल तथा आपतकालीन अवस्थामा पनि आमाहरूले सहज रूपमा स्तनपान गराउन सक्ने वातावरण सुनिश्चित गर्न स्तनपान कक्ष स्थापना तथा सञ्चालन कार्यविधि 2080 अनुसार यो व्यवस्था अनिवार्य गरिएको हो। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति इङ्ल्यान्ड र डीआर कङ्गो खेल्दैछन्। यो खेल राति 9:45 सुरु हुनेछ। त्यस्तै बेल्जियम र सेनेगल बीचको खेल राति 1:45 हुनेछ। अमेरिका र बोस्निया बीचको खेल बिहान 6:00 हुनेछ। त्यसअघि आज फिफा विश्वकप 2026 अन्तर्गत नकआउट चरणको खेलमा मेक्सिको विजय हुँदै अन्तिम 16 प्रवेश गरेको छ। मेक्सिकोले इक्वेडरलाई 2-0 गोल अन्तरले पराजित गर्दै अर्को चरणको यात्रा तय गरेको हो।
0: सन्तोष गन्धर्व। डडेलधुरामा निर्माणको चरणमा रहेको 5 आधारभूत अस्पताल मध्ये एउटा मात्रै सञ्चालनमा आधारभूत अस्पताल निर्माणको नीति कार्यान्वयन सुस्त, रिपोर्ट सँगै रासायनिक मलको प्रतीक्षामा रहेका किसानलाई सरकारको जवाफ के लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
8: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कुलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेसन एन्ड ल समूहमा भर्ना खोल्यो।
9: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
10: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कुल पाटन ढोका ललितपुर।
11: घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो प्रथम महाधिवेशनको सांगठनिक प्रतिवेदनमा उल्लेख भएको 18 वर्षभन्दा कम उमेरका 35,257 जना सदस्य रहेको विवरण बारे स्पष्टीकरण दिएको छ। रासोपाले उक्त तथ्याङ्क वास्तविक सदस्यता अभिलेख नभई प्रारम्भिक प्रतिवेदन विवरणको गलत व्याख्याका कारण प्रतिवेदनमा समावेश भएको जनाएको छ। यसअघि राष्ट्रिय मानवाधिकार आयोगले बालबालिकालाई पार्टी सदस्य बनाइएको विषयमा रासोपासँग स्पष्टीकरण माग गरेको थियो। त्यस लगत्तै रासोपाले औपचारिक धारणा सार्वजनिक गर्दै प्रतिवेदनमा भएको तथ्याङ्कीय त्रुटिबारे स्पष्ट पारेको हो। सरकारले त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल सरकारका पूर्व सचिव समेत रहेका थापालाई आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो। अध्यादेशबाट सेवा आयोगको अध्यक्ष बर्खास्त भएपछि उक्त पद रिक्त रहेको थियो। थापा पूर्वाधार विज्ञ हुनुहुन्छ। त्यस्तै सरकारले त्रिवि आयोगको सदस्यमा रेजिना मास्केलाई नियुक्त गरेको छ। 2077 सालमा तत्कालीन सरकारले देशभरका स्थानीय तहमा 5, 10 र 15 सयको आधारभूत अस्पताल निर्माणको नीति अघि सारेको थियो। उक्त कार्यक्रम अन्तर्गत डडेलधुराका 5 स्थानीय तहमा अस्पताल निर्माण थालिएको थियो। तीमध्ये गन्याबधुरा गाउँपालिकाको 10 सयको आधारभूत अस्पताल भने अहिले सञ्चालनमा आएको छ। बाँकी 4 पालिका अस्पताल अझै निर्माणाधीन अवस्थामै छन्।
15: डडेलधुराको गन्याबधुरा गाउँपालिकामा 10 सयको आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी खुसी भएका छन्। सामान्य स्वास्थ्य परीक्षणका लागि घण्टौं यात्रा गर्नुपर्ने, सुत्केरी गराउन सदरमुकाम पुग्नुपर्ने र जटिल बिरामीलाई धनगढी नेपालगञ्ज वा भारतसम्म लैजानुपर्ने बाध्यता अब हट्ने आशा रहेको स्थानीय चक्रबहादुर कार्की बताउनुहुन्छ। नेपालमा अझै पनि ग्रामीण क्षेत्रका नागरिकहरूले गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पाउन सकेका छैनन्। यही चुनौतीलाई सम्बोधन गर्ने सरकारले 2077 सालमा देशभरका स्थानीय तहमा 5, 10 र 15 सयको आधारभूत अस्पताल निर्माण गर्ने योजना अघि सारेको थियो। सो योजना अनुसार डडेलधुराको गन्याबधुरामा अस्पताल सञ्चालनमा आएको हो। हाल अस्पतालमा प्रयोगशाला सेवा, प्रसूति तथा डेलिभरी सेवा, सामान्य स्वास्थ्य परीक्षण लगायतका सेवा सञ्चालनमा छन्। एक्सरे, अल्ट्रासाउन्ड र ईसीजी सेवा विस्तारको तयारी भइरहेको छ। अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर नमुना पुनका अनुसार अहिले दैनिक 15-20 जना सेवाग्राही उपचारका लागि अस्पताल पुग्ने गरेका छन्।
16: अनि अहिले चाहिँ हाम्रोमा बिरामीहरू धेरै त आइराख्नु भएको छैन, लगभग 15-20 जति चाहिँ पुग्नुहुन्छ एक दिनमा। अनि उहाँहरू चाहिँ अब जसको यहाँ उपचार गर्न सम्भव छ उहाँको चाहिँ हामीले गरि नै रहेछौँ, किनकि ल्याबको सेवा चाहिँ छ हामीहरूसँग। एक्सरेहरू अहिले अब बिस्तारै आउँछ, एक्सरे, अल्ट्रासाउन्ड, इसिजीहरू। त्योभन्दा बाहेक चाहिँ जे सेवा दिन सकिन्छ त्यो चाहिँ हामीले दिइरहेछौँ।
15: गन्याबधुरा अस्पतालमा हाल 2 मेडिकल अधिकृतको दरबन्दी स्वीकृति भए पनि अहिले 1 एमबीबीएस चिकित्सक सहित 13 स्वास्थ्य कर्मी कार्यरत रहेका छन्। अस्पतालमा कुल 22 जनाको दरबन्दी रहेको छ। जनस्वास्थ्य अधिकृत तथा प्रशासन शाखा प्रमुख प्रेम प्रसाद भण्डारी,
17: अहिले संघ सरकारबाट पनि यहाँ इक्विपमेन्ट खरिदका लागि केही रकम आएछ र गाउँपालिकासँग कोर्डिनेसन गर्दाखेरि हाम्रो प्रमुख प्रशासकीय अधिकृत सरले चाहिँ यो आर्थिक वर्ष 83-84 अब केही कर्मचारी पनि आपूर्ति गर्छौँ भन्ने आश्वासन दिनुभएको छ। त्यसमा चाहिँ रेडियोग्राफर हो, केही अरू कर्मचारीहरूलाई पनि आपूर्ति गर्ने आश्वासन दिनुभएको छ।
15: डडेलधुराका नवदुर्गा, आलिताल, अजयमेरो र भागेश्वर गाउँपालिकामा पनि 10 सयको अस्पताल निर्माण सुरु गरिएको थियो। तर बजेट अभाव, निर्माण कम्पनीको ढिलासुस्ती र विभिन्न प्राविधिक समस्याका कारण ती अस्पतालको निर्माण अझै सम्पन्न हुन सकेको छैन। सागर ताम्रकार, सिआइएन, आफ्नो एफएम डडेलधुरा।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वर्षा र मलको अभावले समस्या, किसानलाई सरकारको भरोसा के?
18: कति दिन सक्छौँ हामी सत्य बोल्नेछौँ? यति दिन सक्छौँ, सरकारको सीमितता यति, किनकि जनताले जान्न पनि त पाउनु पर्यो नि। हाम्रो सरकारसँग कति सीमितता छ त त्यो त जान्नु पर्यो नि त। हाम्रा सरकारका सीमितता पनि हामी सत्य बोल्नेछौँ, हामीले दिन सक्ने कुरा पनि सत्य बोल्नेछौँ। जे जति दिन सक्छौँ त्यति मात्र भन्छौँ, त्योभन्दा बढी भन्ने छैनौँ।
0: रासायनिक मलको समस्या समाधान गर्ने सरकारको प्रतिबद्धता, कृषि मौसम सूचना प्रणाली प्राथमिकतामा पर्दै लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक काम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आइपिटिभी मात्र 250

0: एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
3: तपाईं सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अहिले देशभर धान रोपाईको जटारो छ तर कतै पर्याप्त वर्षा नहुँदा खेत बाँझै छन् भने कतै पानी भए पनि रासायनिक मलको अभावले किसानले समयमै रोपाई गर्न सकेका छैनन् यस्तो अवस्थामा सरकारले मलको आपूर्ति र वितरणसँगै कृषि मौसम सूचना प्रणालीलाई कसरी व्यवस्थित गरिरहेको छ यिनै विषयमा साथी लीलप्रकाश चन्दले कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीसँग कुराकानी गर्नुभएको छ
4: सबैभन्दा ठुलो कुरा चाहिँ मलको व्यवस्थापनमा एकदमै धेरै मैले मेरो प्रश्न हाम्रो चाहिँ सबै पुरै संयन्त्र म मात्र होइन हामी एकदम सिरियस छौँ किसानका माग पुरा हुनुपर्छ तर केही सीमितता छन् मैले फेरि पनि भने होइन हामीले मैले देखेको अहिलेसम्म मैले मलको बारेमा अध्ययन चाहिँ गरेँ त्यसमा चाहिँ के छ त भने एउटा कुरा चाहिँ हामी मल उत्पादन कति गर्न सक्ने के नगर्छ त्यो फिजिबिलिटी अध्ययन हुन्छ नै त्यसमा चाहिँ अब दिगो समाधान गरिएन भने राज्यको कृषि मन्त्रालयले दिएको 50-60% बजेट ओभरअल बजेट चाहिँ हामी रासायनिक मल किन्नेछौँ तर रासायनिक मल पछाडिको त्यो असर कसरी बुझा छैन क्या त्यसैले म के भन्न चाहन्छु भने हामी यसपटक पूर्णतया हामी लागू गर्न सक्छौँ सक्दैन थाहा छैन तर हामी यसपटक केही रूपमा चाहिँ प्राङ्गारिक मलतिर पनि जान्छौँ तर के हो त भन्दाखेरि ओभरअल हामी रासायनिक मल दिँदैनौँ भन्न खोजे होइन हामी रासायनिक मलको लागि एकदम तयारी गर्दैछौँ जनताले मल समयमै पाउनुहुन्छ भन्ने मैले त्यो कामको लागि म एकदम लागिरहेको छु
5: अनि अर्को चाहिँ जस्तो विगतमा विभिन्न मौसमी विपदको कारणले गर्दाखेरि किसानहरू मर्कामा पर्ने गर्छन् अझ कतिपय किसान त सायद सरकारको पहुँचमै पुग्दैन जसको क्षति पुग्छ अलिकति जाने सुनेको बुझेकोले कहीँ लाज यस्तो हुँदैछ भनेर गऱ्यो भने बेग्लै कुरा नत्र भने सामान्य किसानले सरकारले के सूचना माग्दैछ के भन्दैछ भन्ने पनि थाहा हुँदैन तपाईँको केही अनुभव छ त्यो अनुभवका आधारमा तपाईँले अब निर्णय प्रक्रिया जस्तो कुनै बाली लगाएको थियो क्षति भएको थियो तर क्षतिको त्यो मूल्याङ्कन प्रक्रियामा सहभागी नै हुन नपाएको अझ विशेष त विभिन्न आदिवासी जनजाति समुदायका किसानहरू अझ सूचनाबाट पछाडि छन् त्यसमा केही नयाँ अभ्यास हुन्छ तपाईँको पालामा
4: सबैभन्दा सजिलो कुरा चाहिँ प्रविधि हो हामीले एउटा त बिमा छ होइन कृषि बिमा हामी गर्छौँ किसानहरूलाई कतिको थाहा छ हामीले कृषि बिमा गर्छौँ पहिले नै क्रप्स रोप्नुभन्दा अगाडि नै अथवा कृषि बिमा गरेर राख्नलाई म अनुरोध गर्दछु त्यसमा क्षति भयो भने बिमा पाउनुहुन्छ अर्को कुरा चाहिँ के छ भने सूचना प्रविधिहरू प्रयोग गर्ने सूचना प्रविधिहरू प्रयोग गरेर हामीले चाहिँ तपाईँको बात कस्तो खालको मौसम आउँदैछ त यो यसपालिको मौसम यस्तो हुन्छ मौसम प्रेडिक्सनको कुरा हुन्छ
5: पूर्वानुमानको
4: कुरा अनि अर्को कुरा चाहिँ हामीले के गर्न खोजिरहेछौँ भने कुन कुन बालीमा कस्तो कस्तो रोग आउन सक्छ नि त अब यसपालिको इन्भाइरोमेन्टको त्यो वातावरण परिवर्तनमा चाहिँ के हुनसक्छ नि त भन्ने त्यस्तो खालको जानकारीको कुराहरू पनि हामीले यी यावत कुराहरू चाहिँ
5: एसएमएसबाट पनि त्यो त्यस्तो सूचनाहरू जान्छ अब किसानलाई
4: जाने भनेर चाहिँ हामी त्यो प्रविधिहरू डेभलप चाहिँ गर्न खोजिरहेछौँ
5: तर अब सबै किसानमा त्यो पुगोस् भन्नको लागि अघि तपाईँले जसरी सुविधा एउटा हुने खानेले अथवा पहुँचवालालाई पायो सूचना साँच्चीकै किसानसम्म त्यो पुग्नै पर्छ अथवा पुगोस् भन्नको लागि थप तपाईँले दिएको निर्देशन अथवा अहिले भइराखेको छलफल कस्तो छ
4: सर्वप्रथम त तपाईँको हामीले भनेको सबै तहका सबै ठाउँका जनताहरूलाई हेर्नु हेरेर बनाउनु पर्नेछ हामीसँग सूचना भनेको एसएमएस प्रविधि मात्र छैन रेडियो छ टेलिभिजन छ अनि धेरै कुराहरू छ त्यो सबै संयन्त्रहरू प्रयोग गरेर हामीले सूचना पुर्याउने कोसिस गर्नेछ
5: विगतमा कस्तो भयो भने डुबान भयो अथवा कहीँ भयो तर त्यो बारेमा अध्ययन अनुसन्धान गर्न भनेर समिति सरकारले बनायो तर त्यो समितिको सिफारिस अनुसार कार्यान्वयन प्रक्रियामा गएन त्यतिखेर जसले क्षति भोगेको थियो ती किसानले पनि अब नयाँ सरकार अब अलिक शक्तिशाली सरकार आयो अब मैले केही पाउँछु कि भनेर त्यो अपेक्षा गर्न मिल्छ कि अथवा विगतको कुरा विगतै भयो अबको कुरा मात्रै अबको सरकार अबको मन्त्रीले हेर्नुहुन्छ
4: अब सर्वप्रथम त हामी आइसकेपछि गर्ने भनेको विगतको कुराहरू साँच्चै अन्याय भएको छ भने त्यसमा हामी रिभ्यू गर्ने कुरा हुन्छ त्यसमा पुनरावलोकन

0: गर्ने नै छौँ. तर अब हामीले दिने, हामी आइसकेपछि दिने भनेको एउटा कुरामा चाहिँ कम्प्रोमाइज हुँदैन, डेलिभरीमा कम्प्रोमाइज. कति दिन सक्छौँ हामी सत्य बोल्नेछौँ, यति दिन सक्छौँ, सरकारको सीमितता यति, किनकि जनताले जान्न पनि त पाउनु पऱ्यो नि. हाम्रो सरकारसँग कति क्षमता छ त त्यो त जान्नु पऱ्यो नि त. हाम्रा सरकारका सीमितता पनि हामी सत्य बोल्नेछौँ, हामी दिन सक्ने कुरा पनि सत्य बोल्नेछौँ. जे जति दिन सक्छौँ त्यति मात्र भन्छौँ, त्योभन्दा बढी भन्ने छैनौँ. मैले यति कुरा भने
1: खेत खन्ने, जोत्ने, सबै जोत्नु पनि जोत्नु भयो.
0: जोत्छु,
1: जोत्नु हुन्छ ट्र्याक्टरले जोत्नुहुन्छ कि त्यो हाँगा लगाएर?
0: ट्र्याक्टर चाहिँ, ट्र्याक्टरसम्म चाहिँ अलिकति मेरो, हाम्रो घरमा चाहिँ फेरि छोराछोरीले यो काम गर्नुहुन्न भन्ने चाहिँ होइन, सबै काम सबैले गर्नुपर्छ भन्ने थियो. म हलो जोत्न आउँछु, मलाई
1: आउँछ, राँगा लगाएर
0: सबै आउँछ.
1: जोत्नु भयो. अब तपाईँले जो कुरा हिजो गर्नुभयो नि, अब तपाईँले मन्त्रालयमा आइसकेपछि चाहिँ तपाईँले कृषि क्षेत्रको यो चाहिँ गर्न पाए हुन्थ्यो भन्ने एकदम हुटुपट्टी मान्छे हुन्छ त, धेरै गर्नुपर्ने धेरै हुनसक्छ जिम्मेवारीको हिसाबले. तर तपाईँले त्यो म चाहिँ गरेरै छाड्छु अथवा म त्यो व्यवस्था गरेरै छोड्छु भन्ने खालको चाहिँ के छ त्यहाँ, त्यो पनि सुनाउनु.
0: सबैभन्दा ठुलो कुरा चाहिँ आजको आधुनिक युगमा हेर्नु भने, अबको यो परिवर्तित समयमा हेर्नु भने, अब सबैभन्दा बढी कोही सक्षम छ, कोही मान्छेहरू चाहिँ इन्डिपेन्डेन्ट छ भने त्यो किसान हो, जोसँग उत्पादन छ होइन. तर हामीले के गर्यौँ भने, जसले उत्पादन गर्छ त्यो मान्छेलाई कहिले पनि त्यो अप्पर लेभलमा राख्नु. जस्तै आजको दिनमा कुनै पनि बच्चाले मेरो बुवा किसान हो है भनेर गर्वका साथ भन्न सक्ने ठाउँ छैन,
1: अथवा बुवाले छोराले मेरो किसानी गर्छ
0: भन्ने
1: लाज लाग्ने अवस्था भइसक्यो.
0: मेरो घरमा सबैजनाले, मेरो घरमा धेरैजनाले एग्रिकल्चर पढ्नु भएको छ, तर उहाँहरू किसानी खेती गर्न चाहनुहुन्न. किन चाहनुहुन्न? त्यो गर्व गर्ने लायक बनाउन मन छ क्या मलाई.
1: कसरी गर्व गर्ने लायक बन्छ त अब तपाईँको कार्यकालमा?
0: अब सबैभन्दा ठुलो कुरा, परिवर्तन आजको भोलि रेकर्ड साइन्स होइन, परिवर्तन हुँदैन. केही कुराहरू संयन्त्रहरू हामी बुझ्दैछौँ. मैले यसपटक चाहिँ एउटा कुरा मात्र के गर्दैछु भने, कहीँ पनि जाल झेल भएको छ, कुनै पनि मान्छेले चाहिँ बिचमा घुसेर केही काम गर्न खोज्छ भने त्यो कुरा म यसपटक चाहिँ रोक्छु.
1: त्यो भने कस्तो
0: भनेको, कस्तो भन्दाखेरि, किसानमाथि साँच्चीकै किसानले त पाएको छ कि छैन त्यो कुरा त म हेर्दैछु नि त होइन. यताबाट सरकारले चाहिँ दिइराखेको छ होइन, तर के छ त भन्दा, किसानसम्म पुग्दासम्म के हुन्छ त त्यसको कुरा, त्यो बिचको जुन फेरबदल गर्ने प्रवृत्ति छ त्यो कुरा चाहिँ हामी चिर्छौँ यसपटक.
2: पेट्रोलियम पदार्थको मूल्य घटेपछि निजी पेट्रोल पम्प सञ्चालकहरूले इन्धन बिक्री वितरण बन्द गरेका छन्। अनुगमन गरेर कार्यवाही गरिने सरकारको भनाई छ। इन्धन सस्तिएसँगै हवाई भाडा घट्यो, सार्वजनिक यातायातको भाडा पनि घटाउने तयारी गरिएको छ। पछिल्लो दुई महिनामा चामलको मूल्य प्रति बोरा करिब 300-400 रुपियाँले बढेको छ। तोकिएको समयमै नगरसभा वा गाउँसभामा बजेट पेश नगर्ने 23 स्थानीय सरकारसँग सरकारले जवाफ माग गरेको छ। सरकारले देशभरका सबै निजी अस्पताल तथा क्लिनिकमा अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। सार्वजनिक खरिद प्रक्रिया उल्लङ्घन गर्ने 275 निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा परेका छन्। र फिफा विश्वकपमा आज इङ्ल्याण्ड डीआर कङ्गो र बेल्जियम सेनेगल खेल्दैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि असार 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: 18 वर्ष भन्दा कम उमेरका व्यक्तिहरू पार्टीको सदस्य नरहेको रासोपाको प्रष्टीकरण, ई पासपोर्ट छपाई बारे जर्मनीको प्रष्टीकरण, मलमा कालोबजारी भए उजुरी गर्न मन्त्रालयको आग्रह,
0: तोकिएको समयमा बजेट नल्याउने 23 स्थानीय तहसँग संघीय सरकारद्वारा जवाब माग, 3 दिनभित्र पेश गर्नुपर्ने,
1: प्रतिनिधि सभाको भोलिको बैठकबाट 4 विधेयक पारित गर्ने तयारी, राष्ट्रिय सभामा आज 2 मन्त्रीको जवाब,
0: लेबनानमा हेजबुल्लाह निशस्त्र नभएसम्म सेना फिर्ता नहुने इजरायलको अडान, इरानलाई पूर्ण बल प्रहारको चेतावनी,
1: र फिफा विश्वकपमा आज राति 2 खेल हुँदै भोलि बिहान अमेरिका र बोस्निया भिड्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो साङ्गठनिक प्रतिवेदनमा उल्लेखित सदस्यता तथ्याङ्कका बारेमा स्पष्टीकरण दिँदै 18 वर्षभन्दा कम उमेरका व्यक्तिहरू पार्टीको सदस्य नरहेको प्रष्ट पारेको छ। पार्टीको प्रथम महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा 18 वर्षभन्दा कम उमेरका 35,257 सदस्य रहेको भने सञ्चार माध्यममा आएका समाचारप्रति ध्यान आकर्षण भएको जनाउँदै रासोपाले यसबारे प्राविधिक र प्रशासनिक स्पष्टीकरण दिएको हो। रासोपाका अनुसार डिजिटल प्रणालीमा सदस्यताका लागि जो कोहीले आवेदन दिन सक्ने खुला व्यवस्था भए पनि त्यस्तो आवेदन स्वत सदस्यतामा परिणत नहुने जनाएको छ। नागरिकता वा आधिकारिक प्रमाणका आधारमा प्रमाणीकरण भएपछि मात्र सदस्यता स्वीकृत हुने वैधानिक व्यवस्था रहेको पार्टीको तर्क छ। 18 वर्षभन्दा कम उमेरका बालबालिकालाई दलको सदस्यता वितरण गरेको विषयमा राष्ट्रिय मानवाधिकार आयोगले चासो देखाएपछि उसले यस्तो जवाब दिएको हो। रासोपाको केन्द्रीय कार्यालयलाई पत्राचार गरी आयोगले सो सम्बन्धमा सत्य तथ्य बुझ्न जानकारी माग गरेको थियो। आयोगको उक्त पत्रप्रति पार्टीले प्रष्टीकरण दिएको छ।
1: अदालती परीक्षणको विषय बनेको विद्युतीय राहदानी ई पासबाट छपाई बारे जर्मनीले प्रष्टीकरण दिएको छ। आज 3 बुधे स्पष्टीकरण सार्वजनिक गर्दै नेपाल स्थित जर्मन दूतावासले पासपोर्ट खरिद प्रकरणका कुनै सम्भावित परिणाम र कार्यवाही बारे नेपालले कुनै चेतावनी नदिएको जनाएको छ। बर्लिन स्थित नेपाली कार्यवाहक राजदूत सागर प्रसाद भुयाँलाई जर्मनीको संघीय विदेश मन्त्रालयमा छलफलका लागि आमन्त्रण गरिएको तर स्पष्टीकरण माग्न नबोलाइएको प्रष्ट पारेको हो। उक्त भेटका क्रममा नेपाल पक्षलाई कुनै विरोध पत्र वा अन्य कुनै आधिकारिक दस्तावेज हस्तान्तरण नगरिएको पनि दूतावासले जनाएको छ। जर्मनीले आफ्नो संविधानले न्यायपालिकाको स्वतन्त्रतालाई सुनिश्चित गरेको उल्लेख गर्दै न्यायिक प्रक्रियाप्रति पूर्ण सम्मान रहेको जनाएको छ। केही सञ्चार माध्यमहरूमा जर्मन सरकारले नेपालको राजधानी छाप्ने ठिक्का पाएका 2 जर्मन कम्पनीहरू भेरोडोस र म्युलबाउअर आईडी सर्भिसेस विरुद्ध बिना प्रमाण भ्रष्टाचारको मुद्दा चलाइएको भन्दै गम्भीर आपत्ति जनाएको समाचार सम्प्रेषण भएका थिए। ती समाचारहरूमा जर्मन विदेश मन्त्रालयले नेपाली कार्यवाहक राजदूतलाई बोलाएर लिखित विरोध पत्र बुझाएको, कम्पनीको प्रतिष्ठामा आँच पुर्याइएको भन्दै विरोध गरेको र सम्झौता रद्द गरिए क्षतिपूर्तिको कानूनी तथा आर्थिक कार्यवाही अघि बढाउने चेतावनी दिएको दावी गरिएको थियो। दूतावासले यसको खण्डन गरेको हो। यसअघि नेपालस्थित जर्मनका राजदूतलाई समेत सिंहदरबारमा बोलाएर हप्की दप्की गरेको विषय बाहिर आएका थिए। यद्यपि स्वयं राजदूत उडो युजेन भोल्सले यो विषयको खण्डन गर्नुभएको थियो।
0: कृषि वन तथा पर्यावरण मन्त्रालयले रासायनिक मलको कालोबजारी भएको पाइएमा उजुरी गर्न भनेको छ। मन्त्रालयले स्थानीय तहमा मलको कालोबजारी वा अनियमितता भएको पाइएमा उजुरी गर्न बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म हटलाइन नम्बर 97000 9113 तथा क्युआर कोड मार्फत गुनासो दर्ता गर्न सकिने व्यवस्था गरेको छ। मन्त्रालयले आगामी साउन महिनाभित्र करिब 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्राउने तयारी गरेको छ। किसानलाई राहत हुने गरी धान बालीका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको जनाएको हो। सरकार जी2जी सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन युरिया मल साउनको दोस्रो साता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय टेन्डर मार्फत विभिन्न मुलुकबाट 1,80,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डिपिए र 1,20,000 मेट्रिक टन युरिया रहेको छ। मन्त्रालयले मध्य पूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मलको उपलब्धता घटे पनि किसानलाई राहत हुने गरी मल आपूर्ति गर्न लागेको र यस वर्ष मन्त्रालयले हालसम्मकै बढी रासायनिक मल आयात गर्ने लक्ष्य लिएको जनाएको छ।
1: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकिएको समयभित्र वार्षिक नीति कार्यक्रम तथा बजेट ल्याउन नसकेका 23 वटा स्थानीय तहसँग स्पष्टीकरण मागेको छ। पत्र मार्फत विभिन्न गाउँपालिका र नगरपालिकालाई 3 दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो। मन्त्रालयले आफ्नो पोर्टलमा प्रविष्ट विवरण तथा प्राप्त प्रतिवेदनका आधारमा केही स्थानीय तहले हालसम्म आर्थिक वर्ष 83-84 को बजेट कानूनले तोकेको समय सीमा भित्र पेश नगरेको देखिएकाले आवश्यक स्पष्टीकरण माग गरेको जनाएको छ। पत्रमा बजेट तर्जुमा प्रक्रिया हाल कुन चरणमा रहेको, तोकिएको समयभित्र बजेट सभामा पेश गर्न नसक्नुको कारण के हो तथा मन्त्रालयबाट थप समन्वय वा सहजीकरण आवश्यक भए सो समेत खुलाएर पत्र प्राप्त भएको मितिले 3 दिनभित्र जानकारी गराउन भनिएको छ। यसका साथै असार मसान्तभित्र बजेट पारित गर्न सहज हुने गरी स्थानीय तहको सभाको आगामी कार्यतालिका समेत मन्त्रालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय बजेट असार 10 गतेभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेश गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ। आज हामीले बजेट ल्याउन नसकेका मध्ये एक रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थन मणि प्रसाद कलवारसँग कुराकानी गरेका छौँ।
3: हाम्रो प्रशासकीय अधिको कारणले गरुडा नगरपालिकाको परिषद भएन। हामी बारम्बार उहाँलाई गर्दै पनि उहाँ अधिकृतको रूपमा उहाँ जानुभएको अवस्था छैन, उहाँ राजनीति गर्न गर्नु जानुभएको। हामीहरूलाई जनप्रतिनिधिसँग झगडा झुगडी गराउने, अफिसमा नबस्ने नहुने, कहिले काहीँ आउँदाखेरि कर्मचारीलाई ढाक धम्की देखाउने त्यो अवस्था बनाए
4: पालिकाको प्रमुखले आन्तरिक चाहिँ प्रशासनलाई चलाउन नसक्नु त उहाँकै कमजोरी होइन र भन्नुहोला, के भन्नुहुन्छ यस विषयमा? तपाईँ प्रति नै प्रश्न आउन थाल्यो भने
3: हाम्रो जनताले हेरिराखेको छ उहाँको गतिविधि, अफिसमा नआउने, 20 किलोमिटर टाढामा उहाँ डेरामा बस्ने, 2-4 जना गुट बनाएर उहाँको काम गर्ने, अफिसमा नआउने, त्यस्तो अवस्था बन्नुभयो त्यो उहाँले गर्दा हाम्रो 10 महिना उहाँको गयो नगरपालिकामा। उहाँको
4: कार्य सम्पादन ठिक थिएन भने यो असार 10 कै मिति चाहिँ गुजार्नका लागि भन्दा पनि अलि पहिला नै उहाँमाथि चाहिँ एउटा कारवाहीका लागि अर्थात् उहाँको कार्य सम्पादन ठिक भएन भनेर रिपोर्ट गर्ने हजुरहरूसँग समय थियो, यसो किन गर्न नसक्नु भएको
3: हो? अब म फागुन 21 गतेको जुन चुनाव थियो नि देशमा, हाम्रो सङ्घीय चुनियो त्यहाँभन्दा त्योभन्दा अगाडि पनि म उहाँलाई सर्व गर्नको लागि म
4: जनप्रतिनिधि र प्रशासकीय अधिकृत बीचमा कुनै लेनदेनको त्यस्तो खिचा तानीले यो स्थिति आएको त होइन नि, होइन त?
3: लेनदेन गरौ, हामी जुन हाम्रो नेपाल सरकारको नियम कानुन जुन छ हाम्रो त्यो त्यो हिसाब काम गर्नु पर्यो नि. हाम्रो वाटरको केही लेनदेन हुन्छ? हाम्रो केही लेनदेनको कुरो छैन.
4: यो यो गतिरोध तत्काल अन्त्य गरेर नगरलाई निकास दिनका लागि तपाईँको ठोस र स्पष्ट योजना के छ बताइदिनुहोस् न.
3: अब उहाँको निकास दिनको लागि देशभरिमा 753 पालिका छ, मात्र गौरी नगरपालिका एउटा छैन नि. त्यो प्रशासकीय अतिरिक्त नद पठाउनको लागि हाम्रो देशमा यति नगरपालिका छ, सबै प्रशासकीय अतिरिक्त हाकिम त्यो चेन्ज भइरहेछ, सर्व भइरहेछ. तर गौरी नगरपालिकामा किन यस्तो भइरहेछ? अरू हाकिम छैन, उहाँभन्दा पनि बढी पावर, बढी जानकारी, नियम कानुन जान्ने व्यक्ति जाओस् न. तर त्यो नगरपालिकालाई बन्दी बनाएर त्यो गौर नगरपालिका शासकीय अधिकृतले त्यहाँ राजनीतिकरण भइरहेछ. अहिले हामी के सोचौँ? हाम्रो जनता सबै हेरिरहेछ गौर नगरपालिका.
4: अन्तिममा सङ्घीय यो मामिला मन्त्रालयले 3 दिनभित्र बजेट आउन नसक्नुको स्पष्टीकरण माग गरेको रहेछ, त्यसमा त यहाँहरूले अब प्रश्न खुलाएर पठाउनुहुन्छ होला होइन त?
3: जुन छ नि हामी एक हप्ता जति नगरी मन्त्रालयमा सतर्कता केन्द्रमा त्यो हाम्रो सम्बन्धित मन्त्रालयमा सबै उहाँको जुन कार्यशैली जुन व्यवहार गर्नुभएको छ सबै म उहाँलाई मन्त्रालयमा पठाएको छु.
0: नेपाल परिवेशमा इन्धनको मूल्य घटे पनि सार्वजनिक यातायातको भाडा घटेन लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला.
5: कर्जा सूचना सम्बन्धी व्यवस्थाबारे थाहा पाउनु भएको छ? ब्याङ्क तथा वित्तीय संस्थाले कर्जा सम्बन्धी निर्णय लिनु अघि ग्राहकले अन्य ब्याङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको र लिएको भए सोको अवस्था के रहेछ भनेर कर्जा सूचना केन्द्रबाट लिने विवरणलाई कर्जा सूचना भनिन्छ. कर्जा सूचनामा ऋणीले लिएको कर्जा सीमा, बक्यौता, भाका नागेको भए सोको अवधि, सुरक्षणमा राखेको धितोको विवरण, जवानीकर्ताको विवरण, कालो सूचीमा रहे नरहेको विवरण लगायतका विस्तृत जानकारी हुन्छन्. यस्तो सूचना कर्जाको पुनर्संरचना वा पुनर्तालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दा समेत आवश्यक पर्दछ. सही सूचना, सुरक्षित कर्जा. वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैङ्कद्वारा जारी सन्देश. नेपाल राष्ट्र बैङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा. फोन नम्बर 01-5719-605. गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np.
6: गुणस्तरीय प्लम्बिङको परपर्द नाम
7: मार्बल. मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड. साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन भरको.
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज.
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार.
1: नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समायोजन गरेको छ. हवाई इन्धनको मूल्य घटेसँगै निगमले हवाई यातायातमा जोडिने फ्युल सरचार्ज समायोजन गरी नयाँ मूल्य कायम गरिएको प्राधिकरणले जनाएको हो. प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई पत्र मार्फत जानकारी समेत गराएको छ. नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रति लिटर 40 रुपियाँ कटौती गरेको थियो. घटेको भाडा दर आजैबाट लागू हुने समेत प्राधिकरणले जनाएको छ. नयाँ दर अनुसार हवाई भाडामा फ्युल सरचार्ज अधिकतम 2335 रुपियाँसम्म घटेको छ.
0: यातायात व्यवसायहरूले भने इन्धनको मूल्य घट्दा पनि वैज्ञानिक भाडा दर लागू नभएका कारण सार्वजनिक यातायातको भाडा समायोजन हुन नसकेको बताएका छन्. नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार वैज्ञानिक भाडा दर अनुसार इन्धनको मूल्य 5%भन्दा बढीले घटबढ हुँदा मात्र भाडा समायोजन हुनुपर्ने व्यवस्था छ. महासङ्घका अध्यक्ष पुण्य प्रसाद सिटौलाले आज विज्ञप्ति जारी गर्दै स्वचालित प्रणाली बमोजिम भाडा समायोजन गरिदिन सरकारलाई अनुरोध गर्नुभएको हो. महासङ्घका अध्यक्ष सिटौलाले सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा इन्धनको मूल्य मात्र नभएर सवारी साधनको सञ्चालन खर्च, मर्म सम्हार, बिमा, श्रमिकको पारिश्रमिक, अतिरिक्त पाठ पूर्जाको मूल्य, बैङ्किङ लागत तथा समग्र आर्थिक सूचकलाई वैज्ञानिक आधारमा मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो. महासङ्घका पूर्व अध्यक्ष विजय कुमार सुमारले विगतमा इन्धनको मूल्य प्रति लिटर 30 रुपियाँसम्म बढ्दा पनि सरकारले समयमै भाडा समायोजन नगरेका कारण अहिले इन्धनको मूल्य 20-30 रुपियाँले घट्दा करिब 13 रुपियाँ समायोजन हुन बाँकी नै देखिने बताउनुभयो. अहिलेको मूल्य घटाइले 1-2% मात्र भाडा घट्ने उहाँको भनाइ छ.
8: यो सर्जन हुँदाखेरि पनि लगभग 13 रुपियाँ त अहिले पनि हामी चाहिँ लाई त्यो भाडा सर्जन नभएको नै अवस्था यो घट्दाखेरि पनि त्यो हुनाले यो सर्जन गर्दाखेरि रफली त्यो भाडा घट्ने भनेको धेरै घट्दैन विश्वको त्यो क्यालकुलेसन गरेर ल्याउँदाखेरि हार्डली 1-2% मात्र भाडा घट्ने देखिन्छ त्यो हुनाले अब यो त सरकारले समायोजन गर्नुपर्ने हो हामीले भनेको के भन्दा नागरिकले पनि सही सूचना पाउनु पर्यो र हाम्रा विभागले पनि यो भएको चाहिँ वैज्ञानिक भाडा दर सरकारले लागू गरेको छ यदि हाम्रो चाहिँ इन्धनबाट प्रभाव पर्ने जुन 35% भार हो त्यो भार अनुसार चाहिँ गरिदिनु पर्यो भनेको हो त्यो हुनाले एक्चुअली सरकारलाई हामीले माग गरेको कुरा यो समायोजन गरिदियो भनेको कारण त्यही हो तर त्योभन्दा बढी बढ्दाखेरि पनि समायोजन नभएको हुनाले समायोजन अब घट्दा घट्ने बढ्दा बढ्ने गरेर चाहिँ समायोजन हुने गरेर विधि जुन चाहिँ 65 सालमा सरकार बसेर चाहिँ एउटा चाहिँ नीति निर्धारण गरिएको थियो र यो पनि हामी फेरि व्यवसायले बनाएको होइन
1: प्रतिनिधि सभाको भोलिको बैठकबाट 4 विधेयक पारित गर्ने तयारी छ 4 दिनपछि बस्न लागेको बैठकका लागि आज 15 कार्यसूची सार्वजनिक गरिएको छ संसद सचिवालयका अनुसार सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 मनी लाउन्ड्रिङ सहकारी सम्बन्धी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि दफावार छलफल गरी निर्णयार्थ पेश गरिनेछ बैठकको शुरूमा सभामुखले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउनु राष्ट्रिय सभामा भने मन्त्रालयगत बजेट शीर्षकमाथिको छलफल चलिरहेको छ भोलि 9 मन्त्रालयको बजेट शीर्षकमा छलफलको कार्यसूची तोकिएको छ आज प्रतिनिधि सभामा सरकारका 2 मन्त्रीले जवाफ दिएका थिए एक सामग्री सहकर्मी कृष्ण शर्माबाट
9: प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई प्रश्नोत्तरका लागि सभामुखले रुलिङ गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले आज सरकारलाई संसदमा उठेका प्रश्नको जवाब दिन निर्देशन दिनुभएको छ राष्ट्रिय सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दलका नेता कमला पन्तले संसदमा उठेका समसामयिक विषयबारे सम्बोधन गर्न सरकारसँग माग गर्नुभएको थियो त्यसपछि अध्यक्ष दाहालले बैठकको आकस्मिक शून्य विशेष र प्रादेशिक सरकार समयमा सदस्यहरूले उठाएका प्रश्न तथा समसामयिक विषयमा सम्बन्धित मन्त्रीहरूलाई सदनमा उपस्थित भई जवाब दिन भन्नुभएको हो राष्ट्रिय सभाका सदस्यहरूले जनसरकारका विविध विषयमा सरकारको ध्यान आकर्षण गराउँदै आए पनि सम्बन्धित मन्त्रीहरूबाट समयमै जवाफ नआएको भन्दै सभामा आवाज उठाउँदै आएको थियो त्यसपछि कार्यसूची अनुसार नै परराष्ट्र मन्त्री शिशिर खनाल र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले यसअघि उठेका प्रश्नको जवाब दिनुभएको हो त्यसपछि रोस्टममा पुग्नुभएका परराष्ट्र मन्त्री खनालले छिमेकी मुलुकसँगको सीमा विवाद कूटनीतिक वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध रहेको सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय भइरहेको मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधार रहेको बताउनुभयो भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभागमा प्रवेश गरेको भन्दै उहाँले नियोजित एवं गलत मनसाय नरहेको बताउनुभयो सांसद भुवन बहादुर सुनारले सोध्नुभएको प्रश्नको जवाब दिँदै मन्त्री खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने हल्लामा सत्यता नभएको दावी गर्नुभयो
10: मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने सार्वजनिक चर्चाको विषयमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु यो क्षेत्रमा खानी उत्खनन सम्बन्धी कसैसँग कुनै प्रकारको सहमति र सम्झौता भएको यस सम्बन्धमा केही डिजिटल मिडियामा गरिएका आधारहीन दावीको नेपाल सरकारका सम्बन्धित निकायले खण्डन समेत गरेका छन्
9: परराष्ट्र मन्त्री खनालले नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिकूल असर पर्ने गरी कुनै पनि देशसँग सम्झौता नगरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो यस्तै अर्का सांसद विष्णुबहादुर विश्वकर्माले कालीकोट स्थित सुनथलारी विमानस्थलको नियमित उडान सञ्चालनबारे सरकारले के गरिरहेको छ भने राख्नुभएको जिज्ञासाको जवाफमा पर्यटन मन्त्री खड्गराज पौडेलले एयरलाइन्स र सञ्चालकहरूसँग स्थानीय प्रतिनिधिहरूले गरेको सम्झौता अनुसार यात्रुको सुनिश्चितता हुन नसक्दा समस्या भएको बताउनुभयो पौडेलले अहिले सरकारसँग आवश्यक जनशक्ति र उपकरण अभाव नरहेकाले यात्रु सुनिश्चितता भएको खण्डमा सरकार नियमित उडानका लागि तयार रहेको प्रतिक्रिया दिनुभयो
11: न्यूनतम यात्रु सङ्ख्याको उपलब्धता भएको खण्डमा हामीले प्राविधिक जनशक्ति र उपकरणहरू त्यहाँ अवश्य पनि पठाउनेछौँ र त्यसको हामीलाई कुनै प्रकारको कमी नरहेको क्यानमा उपकरण र जनशक्तिको कमी छैन तर सञ्चालनमै नभएको ठाउँमा पठाएर फेरि त्यत्तिकै राखिरहनुभन्दा हामीले अरू सञ्चालन भइरहेका ठाउँमा पठाइरहेको बेहोरा पनि जानकारी गराउन चाहन्छु
9: सभामा सांसद रेणु चन्दले प्रस्तुत गर्नुभएको प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच गर्न आवश्यक नीतिगत कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धीको संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको छ।
1: सर्वोच्च अदालतले दुग्ध विकास संस्थानका तत्कालीन प्रबन्ध निर्देशक शत्रुघ्न प्रसाद शाहलाई गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोपमा दोषी ठहर गरेको छ। न्यायाधीशहरू विनोद शर्मा र शान्ति सिंह थापाको इजलासले शाहलाई गैर कानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर गर्ने विषय अदालतको फैसलाले सदर गरेको हो। अख्तियारले 2073 वैशाखमा दुग्ध विकास संस्थानका प्रबन्धक शत्रुघ्न प्रसाद शाह र उनकी पत्नी सुशीला कुमारी शाहलाई समेत 2,38,00,000 रुपियाँ गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको थियो। विशेष अदालतले 2075 पुसमा उनीहरूलाई दोषी ठहर गरेको थियो। विशेष अदालतले उनलाई गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको ठहराएको थियो। उनले 68,24,000 रुपियाँ गैर कानूनी रूपमा आर्जन गरेको निष्कर्षसहित विशेष अदालतले त्यति नै जरिवाना र 9 वर्ष कैद हुने फैसला समेत गरेको थियो। सर्वोच्चले 7.5 वर्षपछि विशेष अदालतको फैसला सदर गरेको हो। संस्थानको टेक्निकल अफिसरदेखि प्रबन्धक पदमा रहँदासम्म 1,44,00,000 रुपियाँ आर्जन गरेकोमा शाहले 3,83,00,000 रुपियाँ सम्पत्ति जोडेको भन्दै अख्तियारले वैध आमदानीको तुलनामा अस्वाभाविक खर्च देखिएको दावी गरेको थियो।
0: यस्तै अख्तियारले ओखलढुङ्गाको चम्पा देवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकारी दुईजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पलापु खानेपानी लिफ्ट आयोजनाको 18,50,000 रुपियाँ बैङ्क ग्यारेन्टी रकम हिनामिना गरेको अभियोगमा अख्तियारले आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। मुद्दा दायर गरिएकामा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदी र श्री कन्स्ट्रक्सनका सञ्चालक प्रकाश श्रृङ्गलाई रहेका छन्। अख्तियारका अनुसार गाउँपालिकाले उक्त निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरे पनि काम नगरेपछि ठेक्का रद्द गरी धरोटी रकम जफत गर्ने निर्णय गरेको थियो। तर सुवेदीले कार्यपालिकाको उक्त निर्णयलाई लुकाएर ब्याङ्क ग्यारेन्टीको म्याद सकिएपछि मात्रै ब्याङ्कलाई पत्राचार गरेको अनुसन्धानबाट खुलेको छ। नियतवश म्याद घुजारेर सरकारी सम्पत्ति हानि नोक्सानी पुर्याएको ठहर गर्दै अख्तियारले दुवै प्रतिवादीसँग झनै 18,50,000 रुपियाँ बिगो माग दावी गरेको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै

0: Ez bolna spal. Site Atradu 979 mai Dish Home ko FIFA World Cup 2026 season pass linohos ra paunuhos 15 din dekhi 3 mahina samma sampurna channel herne package bonus yadi ajai linu bhayeko chaina bhane ajai najikai ko dealer dai marfat wa Dish Home ko customer support 01421766 ma samparka garnuhos.
1: यो थासंचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज.
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ. नेपाल परिवेश अनलाइनमा थाहासंचार.com पनि सुन्न सक्नुहुन्छ.
3: अब बाँकी समाचार. काठमाडौँ महानगरपालिकाले लामखुट्टेको डोकाईबाट लाग्ने डेंगु रोग नियन्त्रणका लागि लार्वा खोज र नष्ट गर कार्यक्रम सञ्चालन गर्ने भएको छ. पछिल्लो समय डेंगुका बिरामी बन्न थालेपछि यही असारभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबै वडामा लार्वा खोज र नष्ट गर कार्यक्रम सञ्चालन गर्न रीति तयार भएको जनाइएको छ. उक्त अभियानका लागि महानगरले स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका र समुदायमा आधारित संघ संस्थाका प्रतिनिधिलाई तालिम दिएर खटाउने तयारी गरेको महानगरका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका सम्पर्क व्यक्ति ऋषि प्रसाद भूषालले जानकारी दिनुभयो.
2: हुम्लाको सिमकोट गाउँपालिका 8 स्याडा गाउँमा पहिलो पटक गाडी पुगेको छ. गाउँपालिकाले आर्थिक वर्ष 2022-83 स्याडा याङ्कु सडक निर्माणमा 1,12,00,000 बजेट विनियोजन गरेपछि गाउँमै गाडी पुगेको. यसअघि सिमकोटका 7 वडामा यातायातका साधन पुगिसकेका छन्. दुर्गम गाउँमा पहिलो पटक यातायात पुगेपछि स्थानीयवासी खुसी भएका छन्. गाउँसम्म गाडी पुगेका दिन स्थानीयले फुलमाला, बाजागाजा र स्वागत कार्यक्रमको आयोजना गरेका थिए.
3: औषधि व्यवस्था विभागले देशमा रेबिज खोपको अभाव भएको विषयमा आधिकारिक जानकारी नआएको बताएको छ. विभागकी निमित्त महानिर्देशक शिवानी खड्गेले सरकारी खरिद प्रक्रिया केही ढिलो हुँदा खोप आपूर्तिमा असर परेको हुन सक्ने बताउनुभयो.
2: आज शेयर बजार नेप्से परिसूचक 44 अङ्कले बढेको छ. अघिल्लो 7 कारोबार दिनसम्म लगातार घटेको बजार आज बढेको हो. यो वृद्धिसँगै नेप्से परिसूचक 2652 बिन्दुमा कायम भएको छ. आज कारोबार रकम पनि बढ्यो. हिजो 3,25,00,000,000 सेयर खरिद बिक्री भएको बजारमा आज 3,86,00,000,000 कारोबार भयो. आज 252 कम्पनीको मूल्य बढ्दा 17 कम्पनीको सेयर मूल्य घट्यो भने 6 कम्पनीको सेयर मूल्य स्थिर रहेको छ.
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार. इजरायलका रक्षा मन्त्री इजरायल कार्ड्सले लेबनान, सिरिया र गाजामा स्थापित स्वघोषित सुरक्षा क्षेत्रबाट तत्काल इजरायली सेना फिर्ता हुने कुनै समय सीमा नरहेको स्पष्ट पार्नुभएको छ. स्थानीय बासिन्दाहरूलाई जिहादीहरूको खतराबाट जोगाउनका लागि इजरायली रक्षा बल IDF ती क्षेत्रहरूमा अनिश्चितकालका लागि रहिरहने उहाँले बताउनु भएको हो. सन् 2006 युद्धमा मारिएका इजरायली सैनिकहरूको सम्मानमा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै रक्षा मन्त्री कार्ड्सले सुरक्षा क्षेत्रबाट सेना पछि नहट्ने अडान दोहोर्याउनु भएको हो. सोही क्रममा उहाँले लेबनानमा भइरहेको सैन्य कारवाहीलाई लिएर इजरायलमाथि आक्रमण गरिए इरानमाथि पूर्ण बलका साथ प्रहार गर्ने चेतावनी समेत दिनुभएको छ. इजरायल र लेबनानले गत शुक्रबार मात्रै अमेरिकी मध्यस्थतामा एक सम्झौता हस्ताक्षर गरेका थिए. यद्यपि प्रधानमन्त्री बेन्जामिन नेतान्याहु लगायतका शीर्ष इजरायली अधिकारीहरूले दक्षिणी लेबनानबाट सेना फिर्ता लिन बारम्बार अस्वीकार गर्दै आएका छन्. दक्षिणी लेबनानमा अहिले पनि इजरायली सेना र हिजबुल्लाह लडाकुहरूबीच निरन्तर झडप भइरहेको छ. इजरायलले लेबनानमा हिजबुल्लाहलाई पूर्ण रूपमा निशस्त्र गरिसकेपछि मात्र सेना फिर्ती सम्भव हुने बताउँदै आएको छ.
2: नेपाल परिवेशमा अब खेल समाचार.
4: विश्वकप फुटबल विशेष.
5: फिफा विश्वकप 2026 अन्तर्गत आज राति दुई खेलहरू हुँदैछन्, जसअनुसार राति पाउने 10 बजे पहिलो पटक नकआउट चरणमा पुगेको DR कङ्गो र सन् 1966 च्याम्पियन इङ्ल्यान्ड आम्ने सामने हुँदैछन्. अर्को खेलमा राति पाउने 2 बजे समूह जीको विजेता बेल्जियम र समूह आईको तेस्रो स्थानमा रहेको सेनेगल बीच पहिलो पटक ऐतिहासिक भिडन्त हुनेछ. भोलि बिहान पाउने 6 बजे आयोजक अमेरिकाले समूह बीको तेस्रो टोली बोस्निया एन्ड हर्जोगोभिना को सामना गर्नेछ. जसमा यसअघिका तीन मैत्रीपूर्ण भेटमध्ये दुई खेल अमेरिकाले जितेको र एक खेल बराबरीमा टुङ्गिएको इतिहास छ। फिफा 2026 प्री क्वार्टर फाइनलमा साबिक उपविजेता फ्रान्स र पाराग्वे तथा पाँच पटकको च्याम्पियन ब्राजिल र नर्वे भिड्ने पक्का भएको छ। त्यस्तै क्यानाडा र मोरक्को पनि भिड्ने निश्चित भएको छ। गैराति भएको खेलमा स्विडेनमाथि 3-0 फराकिलो जित दर्ता गर्दै फ्रान्स अन्तिम 16 पुगेको हो। फ्रान्सले अब पाराग्वेसँग खेल्नेछ। नकआउटकै अर्को खेलमा एर्लिङ हालान्डको निर्णायक गोलमा नर्वेले पहिलो पटक अन्तिम 16 स्थान बनाएको छ। नर्वेले क्वार्टर फाइनल पुग्न ब्राजिलको सामना गर्नेछ। आज बिहान भएको खेलमा इक्वेडरलाई 2-0 हराउँदै विश्वकप आयोजक टोली मेक्सिको पनि अन्तिम 16 पुगेको छ। मेक्सिकोले अब इङ्ल्यान्ड र डीआर कङ्गोबीचको खेलको विजेतासँग खेल्नेछ। यस विश्वकपमा 4 खेलमा 6 गोल गरेका फ्रान्सका किलियन एम्बाप्पे र अर्जेन्टिनी कप्तान लियोनल मेस्सी समान 6 गोल सहित गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा छन् भने 5 गोल गरेका नर्वेका हालान्ड तथा समान 4-4 गोल गरेका फ्रान्सका ओस्माने डेम्बेले र ब्राजिलका भिनिसियस जुनियरले उनीहरूलाई पछ्याइरहेका छन्।
3: भारत र इङ्ल्यान्ड बीचको 5 खेलको T20 आई सिरिजको पहिलो खेल आज राति 10:15 सुरु हुँदैछ। खेल इङ्ल्यान्डको चेस्टर ले स्ट्रीट स्थित रिभर साइड ग्राउन्डमा हुनेछ। भारतीय टोली आजै हालै सम्पन्न आयरल्यान्ड विरुद्धको सिरिज 2-0 गुमाएर दबावमा छ। कप्तान श्रेयस अय्यरको कप्तानीमा रहेको युवा भारतीय टोली आजको खेलमा शानदार कमब्याक गर्दै इङ्ल्यान्ड भ्रमणको सुखद शुरूआत गर्ने लक्ष्यमा रहनेछ। उता ह्यारी ब्रुकको कप्तानीमा रहेको इङ्ल्यान्ड घरेलु मैदानको फाइदा उठाउँदै भारतले हराउने रणनीतिका साथ मैदानमा उत्रिनेछ। हालसम्म भारत र इङ्ल्यान्डले 30 T20 आईमा प्रतिस्पर्धा गरेका छन्, जसमा भारतले 18 तथा इङ्ल्यान्डले 12 म्याच जितेको छ।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: 18 वर्षभन्दा कम उमेरका व्यक्तिहरू पार्टीको सदस्य नरहेको रासोपाको प्रष्टीकरण, ई पासपोर्ट छपाईबारे जर्मनीको जवाफ, मलमा कालोबजारी भए उजुरी गर्न मन्त्रालयको आग्रह,
2: समयमै बजेट नल्याउने 23 स्थानीय तहसँग संघीय सरकारले माग्यो कारण, 3 दिनभित्र जवाब दिन निर्देशन,
3: प्रतिनिधि सभाको भोलिको बैठकबाट 4 विधेयक पारित गर्ने तयारी, राष्ट्रिय सभामा आज 2 मन्त्रीको जवाब,
2: लेबनानमा हिजबुल्लाह निशस्त्र नभएसम्म सेना फिर्ता नहुने इजरायलको अडान, इरानलाई पूर्ण बल प्रहारको चेतावनी,
3: र फिफा विश्वकपमा आज राति 2 खेल हुँदै भोलि बिहान अमेरिका र बोस्निया भिड्ने।
2: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।

0: प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
0: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
2: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौँ।
1: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
3: माडीवासीहरूका लागि खुसीको खबर।
4: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
5: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98459-64977 र 98020-35212।
6: हेलो
7: हेलो बुढी, के छ खबर?
6: ठिकै छ, चलेकै छ।
7: ल भिडियो अन गर्दा तलाई हेरम।
6: भिडियो अनै छ त, देख्नु भएन र?
7: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
6: माडीको नेट यस्तै त हो नि।
7: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
1: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
0: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-00-86।
8: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई।

0: 93.2 स्वदेश एफएम।
1: हरेक क्रिप्टोबाट $1 अर्ब भन्दा अधिक आमदानी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: विनिता दाहालबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्र संघको बालबालिका हेर्ने निकाय युनिसेफले एक साता अघि भेनेजुएलामा गएका दुई शक्तिशाली भूकम्पका कारण बालबालिकामाथि हुने शोषण र मानव बेचबिखनको जोखिम झन बढेको चेतावनी दिएको छ। युनिसेफले परिवारबाट छुट्टिएका बालबालिकाको तत्काल पहिचान गरी आफन्तसँग पुनर्मिलन नगरिए यस्तो जोखिम अझ गम्भीर बन्न सक्ने जनाएको हो। बीबीसीकी विश्व मामिला संवाददाता मिमी सोएबी भन्छिन्, अभियान कर्मीहरूका अनुसार भेनेजुएलाको हालको बाल संरक्षण प्रणाली मुख्यत व्यक्तिगत रूपमा हराएका बालबालिकाका घटनालाई लक्षित गरी बनाइएको छ। उनीहरूले ठूलो प्राकृतिक विपदको अवस्थामा प्रभावकारी रूपमा काम गर्न सक्ने नयाँ प्रणालीको आवश्यकता औल्याएका छन्। बीबीसीकी विश्व मामिला संवाददाता मिमी सोएबीको भनाई। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमा क्रिप्टो करेन्सीबाट $1 अर्ब भन्दा बढी आमदानी गरेको भन्ने विषय बाहिरिएपछि त्यस्तो आमदानी हुने व्यवसायसँग उनको पदको कुनै स्वार्थ बाजिने अवस्था नरहेको व्हाइट हाउसले जनाएको छ। त्यसरी भएको धेरैजसो आमदानी उनको परिवारका सदस्यहरू सहसंस्थापक रहेको एउटा फर्मले बेचेको टोकनबाट र सेलिब्रेसन मीम कोइनको रोयल्टीबाट भएको देखिन्छ। राष्ट्रपतिले कुनै बेला क्रिप्टो करेन्सीलाई ठग र लागू औषध कारोबारीहरूको स्वर्ग भनेका थिए, तर उनले पुनः निर्वाचित हुनु केही समय अघि मात्र यसको सम्भावनालाई अपनाएका थिए। त्यस यता उनले क्रिप्टो करेन्सी सम्बन्धी नियम कानूनहरूलाई केही खुकुलो तुल्याउने नीति अघि बढाएका छन्। दक्षिण अफ्रिकाको प्रहरीले मंगलबार देशव्यापी रूपमा भएको अवैध आप्रवासन विरूद्धको प्रदर्शनका क्रममा 900 जना भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामाथि लुटपाटदेखि सार्वजनिक हिंसा भड्काएको सम्मका आरोप लगाइएको छ। देशभर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकाले प्रदर्शन अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ। दक्षिण अफ्रिकी सरकारको सहजीकरणमा हालसम्म 10,000 आप्रवासीले देश छाडिसकेका छन्। बेल्जियमको एन्टवर्प सहर स्थित एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा कम्तीमा 5 जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्। 10 तले उक्त भवनमा 200 भन्दा बढी मानिस बसोबास गर्छन्। प्रहरीले आगलागीको कारणबारे अहिले नै केही भन्न सकिने अवस्था नरहेको जनाएको छ। र स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार जुन महिनामा अत्यधिक गर्मीका कारण 1,000 भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा 2 गुणा भन्दा बढी हो। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बजारमा इन्धनको अभाव देखिएपछि अनियमितता गर्ने व्यवसायीमाथि आर्थिक कारवाही कडा बनाउने विषयमा छलफल सुरु भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले बताएका छन्। नेपाल आयल निगमका अनुसार मूल्य घट्ने अनुमान गर्दै पेट्रोलियम व्यवसायीहरूले मंगलबार नियमित परिमाणको तुलनामा करिब आधा मात्र इन्धन खरिद गरेका थिए। त्यसको प्रभाव स्वरूप आज दिनभर काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा रहेका निजी पेट्रोल पम्पहरूमा इन्धन अभावको अवस्था देखिन पुग्यो। एक रिपोर्ट। इन्धन अभावका कारण पेट्रोल पम्पहरूमा उपभोक्ताको घुइँचो लागेसँगै अनुगमन तीव्र पारिएको मन्त्रालय र निगमका अधिकारीहरूले बताएका छन्। अनियमितता गर्ने व्यवसायीमाथि कारवाही कडा बनाउने विषयमा पनि छलफल सुरु भएको मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बीबीसीलाई बताए।
3: नियमावलीमा कारवाहीका विभिन्न क्याटेगोरीहरू छन्। अब हामीले यसमा पनि केही रिभिजन गर्नुपर्छ कि आर्थिक कारवाही गर्ने हिसाबले अब त्यसमा अलिक स्ट्रिक्ट गरेर जानुपर्छ कि भन्ने बारेमा छलफल प्रारम्भ भएको छ। अनुगमन बढेको छ यही विषयलाई लिएर पनि। त्यो हुँदाखेरि मनपरी गर्ने त्यस्तो खालको व्यवसायहरू ठिक ठाउँमा आउनुहुन्छ भन्ने सोच्छु मैले।
1: आयल निगमले पेट्रोल पम्प सञ्चालकहरूको माग अनुसार बजारमा इन्धन आपूर्ति गर्दै आएको छ। निगमका अनुसार सोमबारसम्म पेट्रोलियम पदार्थको आपूर्ति नियमित अवस्थामा थियो, तर हिजो पेट्रोलियम व्यवसायीहरूले सामान्य अवस्थाको तुलनामा कम परिमाणमा इन्धन खरिद गरेपछि बजारमा अभावको स्थिति देखिएको निगमका प्रवक्ता

0: प्रवक्ता ठाकुरका अनुसार आज अबेरसम्म काठमाडौँका पम्पहरूमा 800 किलो लिटरको हाराहारीमा तेल गइसकेको छ। पेट्रोलियम व्यवसायीहरूले पनि बिहान एकैछिन असहज देखिए पनि क्रमशः आपूर्ति सहज हुँदै गएको दावी गरेका छन्। नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष विश्व अरियाल भन्छन्,
1: रोकिएपछि घट्छ भन्ने अनुमान त सबै व्यापारीले गरेकै हुनु, उनीहरूले नै गरेकै हुन्छ होइन। सबै पम्पमा 10-20 लाइन हुनु भने काठमाडौँमा नर्मल हो कि, साँगुरो छ ठाउँ होइन, धेरै छ मोटरसाइकल होइन, धेरै थोरै कुरा दिनु, किन्ने चिज दिनु, बेच्ने चिज हो होइन, दैनिक कारोबार हुने चिज धेरै ल्याएर पनि किन्दाखेरि थोरै ल्याएर पनि हुन्छ, त्यसलाई अहिले आपूर्ति चाहिँ सहज छ। यो
0: निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रति लिटर 20 रुपियाँ, डिजेल र मट्टी तेलमा 30-30 रुपियाँ तथा हवाई इन्धनमा 40 रुपियाँले घटाएको थियो। अब अर्को विषय, जेएनजी आन्दोलनका क्रममा भएको ठूलो जनधनको क्षतिपछि सम्पन्न आम निर्वाचनबाट झण्डै 2/3 मतसहित गठन भएको सरकारले यसै सप्ताहन्तमा आफ्नो 100 दिन पूरा गर्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आफ्नो गठनसँगै पहिलो 100 दिनभित्र सम्पन्न गर्ने कार्यसूची पनि सार्वजनिक गरेको थियो। यसबीच सरकारले आगामी आर्थिक वर्षको बजेट समेत प्रस्तुत गरिसकेको छ। यिनै विषयलाई केन्द्रमा राखेर हामीले सरकारका अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति सोनी मुवागलेसँग कुराकानी गरेका छौँ र संवादको सुरुवातमा हामीले सरकारको 100 दिन पूरा हुने लाग्दा अर्थमन्त्रीका रूपमा उनको अनुभव बारे प्रश्न गरेका छौँ।
2: हामी एउटा रफ्तारमा छौँ, अभूतपूर्व जनादेश जुन प्राप्त गर्यो राष्ट्रिय स्वतन्त्र पार्टीले, यो दुर्लभ अवसर हो भन्ने हामीले मानेका छौँ, त्यसलाई न्याय गर्नुपर्छ भन्ने त्यो मर्मलाई पूर्णतः ग्रहण गरेर हामी काम गरिराखेका छौँ। यो भनेको सुशासनमा निर्मम लामो समयदेखि थाँती राखिएका आर्थिक र अन्य क्षेत्रगत सुधारहरूमा हामीले एकदम गति बढाएका छौँ, त्यसमै बजेट पनि पर्छ। र तेस्रो चाहिँ यो शासकीय संस्कार र संस्कृति होइन, 36 वर्षका प्रधानमन्त्री हुनुहुन्छ, आधा क्याबिनेट 30-35-40 वर्षभन्दा मुनि छ, भनेपछि यो पुस्तान्तरण हो है भन्ने सन्देश पनि हामीले स्थापित गर्दै हाम्रो चाहिँ शासकीय शैली, संस्कार, संस्कृतिमा पनि परिवर्तन आओस् भन्ने रफ्तारमा काम गरिएको छ। नियत र क्षमतामा केही खोट छ जस्तो मलाई लाग्दैन, तर विगत 100 दिनमा हामीले पनि केही कुराहरू सिक्दै गएका छौँ, शैलीगत कुराहरूमा चाहिँ हामी अब सुध्रिँदै सुधार्दै पनि जान सक्छौँ।
3: विगतमा अर्थमन्त्रीहरू हुँदा हामी नै बजेटका बेलामा तपाईँसँग प्रतिक्रिया लिन्थ्यौँ, कस्तो लाग्यो बजेट भनेर। यो पालि त्यही नेतृत्वमा तपाईँ आएर आफै ल्याउनु भयो होइन, बाहिर बसेर प्रतिक्रिया दिन र आफै बसेर गर्दाखेरि कति फरक पर्दो रहेछ, किनकि तपाईँले ल्याउनु भएको बजेट पनि अलिअलि आलोचित भयो नि।
2: 5-6 बजेटलाई हामी रूपान्तरणकारी मान्न सक्छौँ नेपालको इतिहासमा, ती रूपान्तरणकारी भनिएका बजेटहरू पनि ती ल्याइँदाखेरि चाहिँ खुबै आलोचित भएका थिए, किनकि तिनीहरूले एउटा स्थापित मानकलाई भत्काएर अर्थतन्त्रलाई नयाँ दिशामा लान खोजेका भएर नै उनीहरूले चाहिँ त्यो स्ट्याटसको यथास्थितिवादसँग रमिरहेकाहरूले आलोचना गर्ने नै भए, तर केही सब्सट्यान्टिभ कन्टेन्टमा त अब बहस गरेरै अगाडि जान सकिन्छ।
3: बजेटको एउटा कुरा चाहिँ प्रतिक्रिया मासँग लिँदाखेरि पनि यो चाहिँ मध्यमवर्गीयहरूलाई चाहिँ राम्रो भयो, तर गरिबलाई चाहिँ झन् गरिब बनाउने पो हो कि अथवा उनीहरूलाई चाहिँ नसमेटेको हो कि भन्ने खालको पनि प्रतिक्रियाहरू आएको छन्।
2: सायद उहाँहरूले बजेट अब पढ्नु त भएकै छैन, त्यस्तो टिप्पणी गर्ने मानिसहरूले सुन्दा पनि राम्ररी सुन्नु भएन कि भन्ने मेरो आशंका। हाम्रो चाहिँ अब मैले अघि जनादेश जनादेश भनिराखेको छु, बाचा पत्रमा जे जे गर्छौँ भनेको थियो त्यही गरे हो, र बाचा पत्रमा हामीले गरेको करार, नागरिकसँग गरेको करारमा 5 बुदा मध्येको पहिलो सुशासन भइहाल्यो, दोस्रो मध्यम वर्गको विस्तार। मध्यम वर्गको विस्तार कसरी हुन्छ, भुइँ मान्छे र निम्न आय भएकालाई माथि उकासेर हुन्छ विस्तार, माथिकालाई झारेर विस्तार गर्ने भनेको त होइन। दुईवटा कुरा म राखेँ छोटकरीमा, भुइँ मान्छेका लागि वा गरिबका लागि भनेर यस अघिका सरकारहरूले जे जे ल्याएका थिए नि उहाँहरूलाई श्रेय दिने हो भने एक सुका पनि कटौती गरेका छैन, यथावत छन्। हामीले बरु थप समृद्ध बनाएका छौँ, जस्तो मुलुकभरिका 3,13,000 दलित बालबालिकाहरूको लागि होइन 1,000 रुपियाँसम्मको पौष्टिक आहारदेखि लिएर टुक्रा टुक्रा सामाजिक सुरक्षाका कार्यक्रमहरू अझ थप गरेका छौँ, थप उन्नत बनाएका छौँ। तर हाम्रो धारणा चाहिँ के हो भने गरिबीको निदान भत्ता बाँडेर हुँदैन, गरिबीको व्यवस्थापन गर्ने होइन, हामी समृद्धिको सिर्जना गर्न चाहन्छौँ।
3: त्यो भनिरहँदाखेरि यो त जेएनजी आन्दोलन पछि चुनाव भएर आएको सरकार भयो, अहिले तपाईँले नै देख्नुहुन्छ कति जेएनजी भए अथवा अलिकति युवा अवस्थाका मान्छेहरू रोजगारी अथवा अध्ययनका लागि बाहिर जानु बाध्य छन्, त्यो कम गर्न चाहिँ तपाईँले अब कसरी आश्वासन दिनुहुन्छ?
2: त्यसको पहिलो खुट्किला हामीले चालेका छौँ, यो चाहिँ एउटा दूरदृष्टिसहित ल्याइएको बजेट, अर्थतन्त्रलाई यो दिशामा दौडाउनु पर्छ भनेर त्यो भिजनका साथ आएको, तर एउटा बजेटले त कायाकल्प हुने त सम्भावना छैन, हाम्रो ब्यान्डेट

0: पाँचै वर्ष छ र मैले भनेको छु यो पहिलो वर्ष हामी जग हाल्न चाहन्छौँ, दोस्रो र तेस्रो वर्ष सुधारलाई गति दिन चाहन्छौँ, र चौथो र पाँचौँ वर्ष यो सुधार र यो मानक जुन हामी स्थापित गर्दैछौँ, एउटा नयाँ लय स्थापित गर्न खोज्दैछौँ, त्योबाट आएको लाभ, नेपाली जनताको लाभ, लाभांशका रूपमा अनि हामी बाँड्न चाहन्छौँ भन्ने एउटा रोड म्याप नै छ। त्यसैले यो पाँचवटा बजेटको पहिलो किस्ता मात्रै हो, जग हालेका छौँ,
1: एक वर्षमा केही फिल गर्न चाहिँ
0: सकिन्छ र अब साउन एक गतेदेखि हामी यसको कार्यान्वयनलाई अगाडि लान्छौँ। यो पारित भइसकेपछि प्रतिनिधि सभाबाट त सबै पास भयो, अब राष्ट्रिय सभामा अलिकति बाँकी छ, त्यो भएपछि यो बजेटलाई जुन राष्ट्र ऋण उठाउने विनियोजन विधेयक र जुन कर सम्बन्धी विधेयक छ, आर्थिक विधेयक, त्यो सबै पास भएपछि समग्रमा बजेट पास भएको मानिन्छ र त्यसको अनि निर्मम कार्यान्वयनमा हामी लाग्छौँ। र योबाट कहीँ कमजोरी भएका रहेछन्, कहीँ सुधार गर्नुपर्ने रहेछन् भने हामी आगामी बजेटमा पर्याप्त समय लिएर, यसपालि त चार पाँच हप्तामा बनाएको बजेट हो यो, यत्रो ऐतिहासिक म्यान्डेटलाई न्याय पनि गर्नु छ, तर हामी आउँदा आउँदै सिलिङ त तोकिसकिएको थियो, 1890 अर्बको सिलिङ त योजना आयोगले बाँडिसकेका थियो, हामी आएर थप सुधारहरू जुन गर्न सक्यौँ त्यो वास्तवमा असाध्यै मेहनत परेको छ।
2: अर्थमन्त्री स्वर्णिम वाग्ले साथी विनिता दाहालसँग कुरा गर्दै, वाग्लेसँगको विस्तृत अन्तर्वार्ता हाम्रा विभिन्न डिजिटल प्लेटफर्महरू मार्फत प्रकाशित गरिनेछ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमा क्रिप्टो करेन्सीबाट $1 अर्ब भन्दा बढी आमदानी गरेको देखिएको छ। राष्ट्रपति ट्रम्पले गत वर्ष गरेका त्यस्तो आमदानी हुने व्यवसायसँग उनको पदको कुनै स्वार्थ बाजिने अवस्था नरहेको व्हाइट हाउसले जनाएको छ। त्यसरी भएको धेरै जसो आमदानी उनको परिवारका सदस्यहरू सहसंस्थापक रहेको एउटा फर्मले बेचेको टोकनबाट र सेलिब्रेसन मिम कोइनको रोयल्टीबाट भएको देखिन्छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
1: 927 पृष्ठको वित्तीय प्रतिवेदनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेलिब्रेसन कोइन्स नामक संस्थाबाट $635 मिलियन रोयल्टी प्राप्त गरेको उल्लेख गरेका छन्। उनले आफ्नै छोराहरू तथा उनका विशेष दूत स्टिभ विटकफका सन्तानहरूले स्थापना गरेको क्रिप्टो करेन्सी कम्पनी वर्ल्ड लिबर्टी फाइनान्सियलबाट पनि $500 मिलियन भन्दा बढी आमदानी भएको विवरण दिएका छन्। यसका अतिरिक्त उनले घर जग्गा कारोबार व्यवसाय र ट्रम्प ब्रान्डका विभिन्न वस्तुहरूको बिक्रीबाट पनि $करोडौं आमदानी गरेको उल्लेख गरेका छन्। तर व्हाइट हाउसले भने उनले राष्ट्रपतिको पदको दुरुपयोग गरेर आर्थिक लाभ लिएको आरोप अस्वीकार गरेको छ। यसपटकको वित्तीय विवरण अनुसार ट्रम्पको कुल आमदानी कम्तीमा $2.2 अर्ब पुगेको देखिन्छ, जुन सन् 2024 अघिल्लो विवरणमा उल्लेख गरिएको $600 मिलियन भन्दा धेरै बढी हो।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। प्रविधि जन लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय सभाद्वारा संकल्प प्रस्ताव पारित। सामाजिक सञ्जाल र इन्टरनेट सेवा प्रदायकलाई कानूनी दायरामा ल्याउनु पर्नेमा सांसदहरूको जोड। तोकिएको समयमा नीति कार्यक्रम तथा बजेट नल्याउने 23 वटा स्थानीय तहसँग संघीय मामिला मन्त्रालयद्वारा स्पष्टीकरण माग। उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित र प्रभावकारी बनाउन राष्ट्रिय शैक्षिक पात्रो कार्यान्वयनमा। संयुक्त राज्य अमेरिकामा जन्मने बाल बालिकाको त्यहाँको नागरिकता पाउने अधिकार कायम रहने अमेरिकी सर्वोच्च अदालतको फैसला। र फिफा विश्वकपमा प्री क्वार्टर फाइनल प्रवेशका लागि आज राति इङ्ल्यान्ड र डीआर कङ्गो तथा बेल्जियम र सेनेगल भिड्दै। समाचार अब विस्तारमा। राष्ट्रिय सभाले प्रविधि जन लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणका लागि प्रस्तुत संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। सांसद रेणु चन्दले प्रस्तुत गर्नुभएको प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण तथा महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी संकल्प प्रस्ताव सभाले सर्वसम्मतले पारित गरेको हो। यसअघि छलफलमा उठेका विषयमा जवाब हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी संकल्प प्रस्ताव सभाले सर्वसम्मतले पारित गरेको हो। यसअघि छलफलमा उठेका विषयमा जवाब दि पारित गरेको हो। यसअघि छलफलमा उठेका विषयमा जवाब दिँदै महिला बालबालिका मन्त्री सीता बादीले लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण गर्न र लैङ्गिक हिंसा अन्त गर्नका लागि थप व्यवस्था सहित एकीकृत कानून तर्जुमा गर्ने उद्देश्यले अवधारणा पत्र तयार पारेको बताउनुभयो। मन्त्री बादीले कार्यालयमा पठाइएको जानकारी दिनुभयो। छलफलमा सांसदहरूले डिजिटल माध्यमबाट हुने लैङ्गिक हिंसा बढ्दै गएको भन्दै तत्काल

0: थप व्यवस्था सहित एकीकृत कानून तर्जुमा गर्ने उद्देश्यले अवधारणा पत्र तयार पारेको बताउनुभयो। मन्त्री वादीले पार्लियामा पठाइएको जानकारी दिनुभयो। छलफलमा सांसदहरूले डिजिटल माध्यमबाट हुने लैङ्गिक हिंसा बढ्दै गएको भन्दै तत्काल थप व्यवस्था सहित एकीकृत कानून तर्जुमा गर्ने उद्देश्यले अवधारणा पत्र तयार पारेको बताउनुभयो। मन्त्री वादीले पार्लियामा पठाइएको जानकारी दिनुभयो। छलफलमा सांसदहरूले सीमाङ्कन गर्न देखाएको भन्दै थप अध्ययन र अन्वेषणको काम खानी तथा भूगर्भ विभाग मार्फत हुने पनि बताउनुभयो। त्यस्तै बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले सोध्नु भएको प्रश्नको जवाब दिनुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेलले कालीकोटको सुन थराली विमानस्थल सञ्चालनको मुख्य समस्या यात्रुको संख्या कमी भएको बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले वर्षायाम शुरू भएसँगै देशका विभिन्न भागमा बाढी पहिरो र डुबानको समस्या शुरू भएकाले समयमा नै उद्धार सुरक्षित बसोबास र राहतको तयारी तथा व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भोलि 1:15 बजे बस्नेछ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 माथि दफावार छलफल भएको छ। समितिको आज बसेको बैठकमा विधेयकको प्रस्तावना र केही दफाहरूमाथि भएको छलफलमा सांसदहरूले गम्भीर अपराधको न्याय निरूपणका लागि विश्वसनीय परीक्षण अपराधको वर्गीकरण र प्रभावकारी अध्ययन अनुसन्धान गर्न छुट्टा छुट्टै व्यवस्थालाई प्रस्तावमै समेट्न सुझाव दिनुभएको थियो। छलफलमा विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्री महावीर पुनले प्राथमिकताका शिक्षकको दरबन्दी नभएका विद्यालयले बाध्यात्मक अवस्थामा माध्यमिक तहका कक्षा चलाउनु पर्ने बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सन् 2027 आरोग्य वर्षका रूपमा मनाउन लागेको तयारीका सम्बन्धमा छलफल भएको छ। समितिको आज बसेको बैठकमा आरोग्य वर्ष पर्यटन क्षेत्रको प्रवर्धनमा नयाँ कदम भएको बताउनुहुँदै यसका लागि सहज बजारीकरण लगानी आकर्षण नीतिगत पृष्ठता र पर्यटन क्षेत्रको सबै सरोकारवाला निकायबीच समन्वयको आवश्यकता रहेको बताउनुभयो। सांसदहरूले नेपालका विभिन्न विमानस्थलमा पर्यटकका लागि इन्टरनेट सेवाको पहुँच विस्तार अध्यागमन प्रक्रियामा थप सहजीकरण र सिम कार्डको सहज उपलब्धता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समिति बैठकले 3 केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन गरेको छ। प्रथम राष्ट्रिय महाधिवेशनपछि आज केन्द्रीय कार्यालयमा बसेको पहिलो केन्द्रीय समिति बैठकले केन्द्रीय निर्वाचन लेखा र अनुशासन आयोगमा पदाधिकारी मनोनयन गरेको हो। केन्द्रीय निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना विघटन गरी यसअघिका पदाधिकारीलाई नै जिम्मेवारी दिएको बैठकपछि महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। बैठकले अनुशासन आयोगको प्रमुखमा कास्कीको अन्नपूर्णा गाउँपालिकाका लेखनाथ पौडेललाई मनोनित गरेको छ। यसअघि चमती स्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सभापति रवि लामिछानेले शपथ गराउनु भएको थियो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 को वार्षिक नीति कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेको 23 स्थानीय तहसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले पत्र मार्फत आज विभिन्न गाउँपालिका र नगरपालिकालाई 3 दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो। मन्त्रालयले आफ्नो पोर्टलमा प्रविष्ट विवरण तथा प्राप्त प्रतिवेदनका आधारमा केही स्थानीय तहले हालसम्म आर्थिक वर्ष 83-84 को बजेट कानूनले तोकेको समय सीमाभित्र पेश नगरेको देखिएकोले आवश्यक स्पष्टीकरण माग गरेको जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक विपद तथा खाद्य सुरक्षामा देखिएको चुनौतीप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउनु भएको छ। मन्त्री चौधरीले नेपाल जस्ता अल्प विकसित भूप्रवेष्टित तथा पर्वतीय मुलुकहरूले उत्पादन गरेका वातावरण मैत्री तथा जैविक उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा सहुलियतपूर्ण प्राथमिकतापूर्ण तथा सहज बजार पहुँच उपलब्ध गराउनु पर्नेमा जोड पनि दिनुभयो। आजदेखि सुरु भई 3 दिनसम्म सञ्चालन हुने सो बैठकका क्रममा मन्त्री चौधरीले सम्बोधन गर्नुका साथै विभिन्न उच्च स्तरीय कार्यक्रममा समेत सहभागिता जनाई नेपालको दृष्टिकोण राख्नुहुनेछ। हरित जलवायु कोष GCF बोर्डको 45 बैठकले नेपालमा जलवायु उत्थानशीलताका लागि 8.5 मिलियन अमेरिकी डलर अनुदानको वित्तीय प्रस्ताव स्वीकृत गरेको छ। बोर्डले कर्णाली प्रदेशमा जीविकोपार्जनका अवसर तथा स्थानीय क्षमता अभिवृद्धि मार्फत वनमा निर्भर समुदायको जलवायु उत्थानशीलता निर्माण शीर्षकको उक्त वित्तीय प्रस्ताव आज स्वीकृत गरेको हो। यो परियोजना राष्ट्रिय प्रकृति संरक्षण कोष NTNC GCF को प्रत्यक्ष पहुँच प्राप्त निकायका रूपमा सरलीकृत स्वीकृति प्रक्रिया अन्तर्गत विकास गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखल ढुङ्गाको चम्पा देवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदी सहित 2 जना विरुद्ध 18,50,000 रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सुवेदी सहित सिरिस कन्स्ट्रक्सन मध्यपुर ठिमी छ भक्तपुर र उक्त कम्पनीका सञ्चालक प्रकाश नाछरिङ राय विरुद्ध आर्थिक वर्ष 2077-78 पलापु खानेपानी योजनाको ठेक्का सम्झौता रद्द गरी कालो सूचीमा राख्ने गरी भएको निर्णय कार्यान्वयन नगरी नागराई बैंक जमानत बापतको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित योजनाबद्ध र प्रभावकारी बनाउन राष्ट्रिय शैक्षिक पात्रो विकास गरी कार्यान्वयनमा ल्याएको जनाएको छ। विश्वविद्यालयहरूको शैक्षिक गतिविधिलाई एकीकृत र पात्रोमा आधारित बनाउन आयोगले विश्वविद्यालयहरूसँगको सम्बन्धमा समन्वयमा राष्ट्रिय शैक्षिक पात्रो लागू गरेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको पुनर्जागरणका लागि सबै इमान्दार बन्नुपर्ने बताउनु भएको छ। नेपाल वायु सेवा निगमको 68 वार्षिक उत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले निगमको विकासमा अहोरात खट्ने इमान्दार, नैतिकवान र जिम्मेवार कर्मचारीको वृत्ति विकासमा मन्त्रालयले ध्यान दिने स्पष्ट पार्नुभयो। गृह मन्त्रालयले लक्षित वर्ग निशुल्क उपचार पोर्टल सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2083 अनुसार सहुलियत नदिने अस्पताललाई कार्यवाही गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयद्वारा आज परिपत्र जारी गरी कार्यविधिमा उल्लेख भएको छुट सहुलियत दिए नदिएको अनुगमन गरी तत्काल छुट दिने व्यवस्था मिलाउन र छुट सहुलियत नदिने अस्पताललाई कानुन बमोजिम कार्यवाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी स्क्यान नगर्न निर्देशन दिएको छ। मन्त्री परिषदको कार्यालयले आज परिपत्र जारी गर्दै मोबाइल स्क्यानिङ एप प्रयोग गर्दा संवेदनशील तथा गोप्य राख्नुपर्ने सरकारी कागजातको गोपनीयतामा प्रतिकूल असर पर्न सक्ने तर्फ सचेत गराउँदै तीनै तहका सरकारलाई निर्देशन दिएको हो। त्रिभुवन विश्वविद्यालय त्रिवी सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त हुनुभएको छ। यसै गरी सेवा आयोगको सदस्यमा प्राध्यापक डाक्टर रेजिना मास्के नियुक्त हुनुभएको छ। गण्डकी प्रदेशका 66% घर दूरीमा निजी धारा जडान गरिएको छ। तीनै तहका सरकारको लगानीमा एक घर एक धारा अभियान अन्तर्गत 4.5 लाख घर दूरीमा निजी धारा पुगेको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा 5 जना पक्राउ परेका छन्। उनीहरूलाई अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न स्थानबाट पक्राउ गरी कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। चिनिया राष्ट्रपति सी चिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउन सेनाको आधुनिकीकरणलाई तीव्रता दिने र सत्तारूढ चिनिया कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचार विरुद्धको अभियानलाई अझै कडा बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चिनिया कम्युनिस्ट पार्टीको 105 स्थापना दिवसको अवसरमा सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। अमेरिकाको सर्वोच्च अदालतले अमेरिकामा जन्मने बालबालिकाले नागरिकता पाउने संवैधानिक अधिकार कायम रहने फैसला गरेको छ। अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकतामा प्रतिबन्ध लगाउने कार्यकारी आदेशलाई अस्वीकार गरेको छ। अब आर्थिक समाचार।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: कृषि वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। किसानलाई राहत हुने गरी धान बालीका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको हो। G2G सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन युरिया मल साउनको दोस्रो साता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय ग्लोबल टेन्डर मार्फत विभिन्न मुलुकबाट 1,80,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डीएपी र 1,20,000 मेट्रिक टन युरिया रहेको छ।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो बालिका महादेव। खेल समाचार रमेश टमाटाबाट।
6: विश्वकप फुटबलमा आज राति इङ्ल्यान्ड र डीआर कङ्गो बीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति 9:45 एटलान्टा स्टेडियममा सुरु हुनेछ। यस्तै सह आयोजक मेक्सिको फिफा विश्वकप 2026 प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। घरेलु मैदान अस्टेका स्टेडियममा आज बिहान भएको राउन्ड अफ 32 खेलमा मेक्सिकोले इक्वेडरलाई 2-0 गोलले हरायो। मेक्सिकोले 40 वर्षपछि विश्वकप फुटबलको नकआउट चरणमा जित निकालेको हो। मेक्सिकोले अब प्री क्वार्टर फाइनलमा इङ्ल्यान्ड र डीआर कङ्गो बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आजै भएको खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम 16 पुगेको छ।
0: अब मौसम। आगामी 24 घण्टामा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका साथै देशको पहाड़ी भूभागका केही स्थान तथा कोशी मधेस बागमती प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम सम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रविधि जनलैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय सभाद्वारा संकल्प प्रस्ताव पारित। सामाजिक सञ्जाल र इन्टरनेट सेवा प्रदायकलाई कानूनी दायरामा ल्याउनु पर्नेमा सांसदको जोड। तोकिएको समयमा नीति कार्यक्रम तथा बजेट नल्याउने 23 स्थानीयतासँग संघीय मामिला मन्त्रालयद्वारा स्पष्टीकरण माग। उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित र प्रभावकारी बनाउन राष्ट्रिय शैक्षिक पात्रो कार्यान्वयनमा। संयुक्त राज्य अमेरिकामा जन्मने बाल बालिकाको त्यहाँको नागरिकता पाउने अधिकार कायम रहने अमेरिकी सर्वोच्च अदालतको फैसला र फिफा विश्वकपमा प्री क्वार्टर फाइनल प्रवेशका लागि आज राति इङ्ल्यान्ड र डीआर कङ्गो तथा बेल्जियम सेनेगल भिड्दै। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। नमस्कार।
7: अब सुन्नुहोस् लोकसेवा आयोगको सूचना। लोकसेवा आयोगको केन्द्रीय कार्यालय लिखित परीक्षा नतिजा प्रकाशन शाखाबाट विभिन्न पदको लिखित परीक्षा नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धी सूचना सार्वजनिक गरिएको छ। साथै आयोगबाट पुनर्योग सम्बन्धी सूचना समेत प्रकाशन गरिएको छ। विस्तृत जानकारीका लागि मिति 2083 असार 17 गते बुधबारको गोरखापत्र र लोकसेवा आयोगको वेबसाइट www.psc.gov.np लगन गरी हेर्न सक्नुहुनेछ। लोकसेवा

0: प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
0: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
2: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौं, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौं।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका 6 स्याउनिवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
3: माडीवासीहरूका लागि खुसीको खबर।
4: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
5: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98459-64977 र 98020-35212।
6: हेलो
7: हेलो बुढी, के छ खबर?
6: ठिकै छ, चलेकै छ।
7: ल भिडियो अन गर्दा तलाई हेरौँ।
6: भिडियो अनै छ त, देख्नु भएन र?
7: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
6: माडीको नेट यस्तै त हो नि।
7: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल्छ।
1: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
0: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-00-86।
8: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइललाई।

न विपक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट डट कम मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालित माडी क्याम्पसले पहिलो सेमेस्टरमै उत्कृष्ट नतिजा हासिल गर्दै समग्रमा 90.73% उत्तीर्णको नतिजा हासिल गरेको छ। माडी क्याम्पसबाट विबिएतर्फ परीक्षामा सहभागी 19 मध्ये 18 जना यानि कि 94.73% उत्तीर्ण भएका छन्। यस्तै शिक्षा संकायको परीक्षामा सहभागी 39 जना विद्यार्थी मध्ये 34 जना 87.17% उत्तीर्ण भएका छन्। दुवै संकायमा गरी सो क्याम्पसको समग्र उत्तीर्ण प्रतिशत 90.95 रहेको छ। बागमती विश्वविद्यालयको विश्वविद्यालय अन्तर्गत सञ्चालनमा रहेका तीनवटै संकायको पहिलो सेमेस्टरको परीक्षाफल परीक्षा सम्पन्न भएको 7 दिनमै सार्वजनिक गरिएको हो। सार्वजनिक नतिजा अनुसार व्यवस्थापन तथा कानून संकायमा 72.58%, विज्ञान तथा प्रविधि संकायमा 79.03% र शिक्षा तथा सामाजिक विज्ञान संकायमा 89.44% विद्यार्थी उत्तीर्ण भएका छन्। चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगल सफारी सेवा आजदेखि बन्द भएको छ। निकुञ्जले वर्षातको समयमा भलबाडी आउने, रुख ढलेर बाटो अवरुद्ध हुने जस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि सफारी सेवा बन्द गरिएको हो। देशैभर मनसुनी प्रणाली सक्रिय बनेर मौसम थम प्रतिकूल हुने अनुमानसँगै सरकारी संयन्त्रहरू उच्च सतर्कतामा रहेका छन्। सशस्त्र प्रहरी बलले जोखिममुक्त ठाउँहरूको पहिचान गरी त्यसका 54 ठाउँमा अस्थायी मनसुन प्रतिकारी बेस र 16 स्थायी विपद व्यवस्थापन बेस स्थापना गरेको छ। सूचना तथा उद्धारका लागि एफपिएफ कम्युनिटी अलर्ट सिस्टम एप र 11-14 हटलाइन सेवा सञ्चालनमा ल्याइएको छ। नेपाली सेनाले पनि 3 चरणको विशेष पूर्व तयारी कार्ययोजना अगाडि सारेको छ। धादिङ, चितवन र 12 मा बेली ब्रिज स्ट्यान्ड बाई राखिएका छन् भने इटहरी सुर्खेतमा हेलिकप्टर पूर्व तैनात गरिएको छ। एमालेभित्रको असन्तुष्टि र भद्रगोल व्यवस्थापनको निकासका लागि सुझाव दिन गठित कार्यदलले सुझाव संकलनको काम अन्तिम चरणमा पुर्याएको छ। पार्टी उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको कार्यदलले 30 गते बागमती प्रदेशबाट निर्वाचन समीक्षा र पार्टी पुनर्गठनबारे प्रदेश स्तरीय सुझाव संकलन थालेको थियो। कार्यदलले भूगोलका साथै प्रदेशबाट सुझाव लिइसकेको छ। फागुन 21 को निर्वाचन समीक्षा र पार्टी पुनर्गठनलाई अब मुख्य आधार बनाएर थालिएको सुझाव संकलनमा खास गरी 4 थरी मत प्रकट भएको दलका सदस्यहरूले बताएका छन्। नेपाल सरकारका पूर्व सचिव भीमप्रसाद उपाध्याय विरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेको चरित्र हत्या गरेको र सामाजिक सञ्जाल मार्फत भ्रम फैलाएको भन्दै काउन्सिलले कारवाहीका लागि बुधबार उजुरी दर्ता गराएको हो। काउन्सिलले भोटाहिट स्थित साइबर ब्युरोमा दिएको उजुरीमा उपाध्यायले आफ्नो प्रमाणित फेसबुक प्रोफाइलबाट 7/16 गते डाक्टर दिपेन्द्र पाण्डेको तस्विर अनाधिकृत रूपमा प्रयोग गरी भ्रामक र निन्दनीय पोस्ट गरेको जिकिर गरिएको छ। उक्त पोस्टमा उपाध्यायले नक्कली डाक्टर भन्दै आरोप लगाई प्रहरीमा जाहेरी दिने र 7 दिन हिरासतमा राख्ने प्रपञ्च गर्ने भन्दै निमित्त रजिस्ट्रार र काउन्सिलका अन्य पदाधिकारी विरुद्ध गाली गलोज गरेको दावी गरिएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। केन्द्रीय कार्यालय घण्टी घरमा सभापति रविला मिसानेले केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। असार 7-12 चितवनमा भएको प्रथम राष्ट्रिय महाधिवेशनबाट 1 सभापति र 99 जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। रासपाको विधान अनुसार 151 सदस्य केन्द्रीय समिति मध्ये सभापति सहित 19 जना निर्वाचित र 51 जना सभापतिबाट मनोनित हुने व्यवस्था रहेको छ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन 21 को निर्वाचन प्रक्रियामाथि प्रश्न र आशंका गर्नुभएको छ। उहाँले भदौ 23 र 24 गतेको चेन्जी आन्दोलनलाई प्रतिक्रान्ति र फागुनको निर्वाचनलाई त्यसैको निरन्तरता भएको तर्क गर्नुभयो। यो निर्वाचनलाई हेर्ने हो भने यहाँ अत्यन्तै अस्वाभाविक रनौठा परिदृश्यहरू देखिएको उहाँको भनाइ छ। नेपाली काङ्ग्रेसको निर्वाचन समितिले पार्टीका विदेश स्थित नेपाली जनसम्पर्क समितिहरूलाई केन्द्रीय प्रतिनिधिको उपस्थितिमा मात्रै अधिवेशन गर्न निर्देशन दिएको छ। समितिको बुधबारको बैठकले आगामी 2083 साउन मसान्तभित्र केन्द्रीय प्रतिनिधिको अनिवार्य उपस्थितिमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको हो। वरिष्ठ अधिवक्ता एवं निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काको अध्यक्षतामा ललितपुरको सानेपाटी स्थित पार्टी कार्यालयमा बसेको निर्वाचन समितिको बैठकले जनसम्पर्क समितिहरूको अधिवेशनका लागि नयाँ मापदण्ड र कार्यतालिका तय गरेको समेत उल्लेख गरिएको छ।

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले तत्कालै कम्युनिस्ट पार्टीहरू बीचको एकता कल्पना नगर्न सुझाव दिनुभएको छ। पूर्व प्रधानमन्त्री समेत रहनुभएका उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट एकता नहुने वक्तव्य दिनुभएका कारण एकता अहिले असम्भव नभएको बताउनु भएको हो। पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले कम्युनिस्ट पार्टीहरू बीचको एकताबारे भ्रममा नपरी पहिले आफ्नो संगठन सुदृढीकरणमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो। राष्ट्रमन्त्री शिशिर खनालले राहदानी प्रक्रिया खरिद प्रक्रियालाई लिएर जर्मन सरकारले नेपालप्रति कुनै कठोरतापूर्ण वा कठोर प्रतिक्रिया नदिएको बताउनु भएको छ। राष्ट्रसभाको बैठकमा सांसदले सोधेको प्रश्नको जवाब दिँदै मन्त्री खनालले यस सम्बन्धमा बाहिर आएका चर्चामा कुनै सत्यता नभएको बताउनुभयो। राहदानी खरिदका क्रममा जर्मन कम्पनीको संलग्नता र त्यसपछि उत्पन्न विवादका विषयमा जर्मनीले नेपालको दूतावासलाई बोलाएर असन्तुष्टि जनाएको विषय बाहिर आएको छ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानून तर्जुमा गर्ने अवधारणा पत्र तयार गरेको बताउनु भएको छ। राज्यसभाको बैठकमा प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी संकल्प प्रस्तावका सम्बन्धमा सांसदहरूले राखेको जिज्ञासाको जवाफमा उहाँले कानूनमा समसामयिक सुधार आरम्भ भएको जनाउनुभयो। उच्च अदालत पाटनले नेपाल मेडिकल काउन्सिल एनएमसीको कार्यक्षेत्र र नियमन गर्ने अधिकारलाई सदर गर्दै स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्ट प्रालीले दायर गरेको रिट निवेदन खारेज गरेको छ। डाक्टर चेतना पौडेल समेत जोडिएको उक्त रिटमा रिसोर्ट पक्षले नेपाल मेडिकल काउन्सिलले आफ्नो क्षेत्र अधिकारभन्दा बाहिर गएर अनुगमन गरेका तथा अनावश्यक दुःख दिएको दावी गरेको थियो। रिट मार्फत काउन्सिलको अधिकार क्षेत्रमाथि समेत प्रश्न उठाइएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाले पार्टीको निर्वाचन आयोग लेखा आयोग र अनुशासन आयोग गठन गरेको छ। महाधिवेशनपछि पार्टी कार्यालय वनस्थलीमा बसेको राजसपाको पहिलो केन्द्रीय समिति बैठकले महाधिवेशनबाट अनुमोदन भएको विधान अनुसार पार्टीका तीनवटा आयोगहरू गठन गरिएको राजसपा महामन्त्री विपिन आचार्यले जानकारी दिनुभयो। नेपाल नागरिक उडान प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानतर्फको इन्धनमा सचार्जमा कटौती गरेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रति लिटर 40 रुपियाँ घटाउने निर्णय गरेसँगै प्राधिकरणले नयाँ सचार्ज दर निर्धारण गरी आजदेखि लागू गर्ने 22 कम्पनीलाई निर्देशन दिएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले आउँदो साउन महिनाभित्र झन्डै 210,000 मेट्रिक टन रासायनिक मल नेपालभित्र आउने तयारी गरेको छ। मुख्य बाली धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अगाडि बढाएको जनाएको छ। सरकार G2G सम्झौता अन्तर्गत भारतबाट आयात हुने लागेको 30,000 मेट्रिक टन युरिया मल साउनको दोस्रो हप्ता नेपाल आइपुग्ने बताइएको छ। र काठमाडौँको नयाँ बस पार्कमा यात्रुलाई दुःख हैरानी दिएको आरोपमा प्रहरीले 23 जनालाई पक्राउ गरेको छ। वडा नम्बर 26 नयाँ बस पार्क क्षेत्रमा सार्वजनिक सवारीका यात्रुहरूलाई तान्ने झोला खोस्ने तथा अनावश्यक दुःख हैरानी दिएको आरोपमा 23 जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो। प्रहरीलाई समेत अवैध व्यवहार गरेपछि उनीहरूलाई बुधबार पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: पक्ष र विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ज।

के भनौँ खै हे।

0: केटाले फकाउन नसकेको छ है।
1: गाउँदिन म।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश एफएम 93.5।

0: Strādāji nispokšā.
1: Sodies FM, Tirana Petroplu, 2 MHz.

0: भोलि घटा कथा जाने हो
1: अब को जान्छ चाहिँ टाढा तला खाजाने नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो
0: हे न

पक्ष न विपक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: FM 92.2 MHz
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0556 5569 5855 7070 161 र 98550 7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4935 80 र 98550 26 440
3: It's 5 o'clock अहिले 5 बजेको छ

0: Studis FM, Tirana Petoplo, 2 MHz.
1: मोक्ष शास्त्र अर्थात श्रीमद् भागवत गीता यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
2: प्रस्तुता पण्डित रामभक्त अधिकारी
3: गीतोपदेशको क्रममा म स्वदेशी फिल्मबाट प्रातःकालमा गीतोपदेशको प्रसङ्ग लिएर उपस्थित भएको छु। सम्पूर्ण श्रोतृवृन्दहरूलाई स्वागत गर्दछु। आउनुहोस् कार्य आरम्भ गरौँ। भगवान् श्रीकृष्ण अर्जुनलाई सम्बोधन गर्नुहुन्छ। त्रैगुण्य विषय वेद निस्त्रैगुण्य अर्जुन निर्द्वन्द्व नित्य सत्त्वस्तो निर्योगो क्षेम आत्मवा। यसरी परमात्मा श्रीकृष्ण अर्जुनलाई सम्झाउने क्रममा भन्नुहुन्छ, वेदमा मुख्य गरी प्रकृतिका तीन गुणहरूका सम्बन्धमा उल्लेख गरेको पाइन्छ। त्यसैले हे अर्जुन, तिमी यी तीन गुणभन्दा पर जाऊ। यो गुण प्रकृतिका गुणले तिमीलाई अल्झाइराखेको हुन्छ। सम्पूर्ण द्वैत भावबाट मुक्त हौ। समस्त लाभ र सुरक्षाका चिन्तनबाट पनि मुक्त हौ र आत्मामा स्थित रहौ। दृढ भक्ति गर, आत्मस्वरूपको याद गर। आत्मा शब्दले आफूलाई कहन्छ। आत्मा ज्ञान भनेको आफ्नो ज्ञान हो। तिमी को हौ? तिमीले आफूलाई आफूले नै चिन्नु पर्दछ। यसरी कि आफूलाई नै आफूले चिन्ने कामलाई आत्मज्ञान भनिकन भनिएको छ। जबसम्म म भौतिक कार्यहरू प्रकृतिका तीन गुणहरूका क्रिया प्रतिक्रियामा समाहित छन्, तिनीहरूको उद्देश्य सकाम कर्म हो र यदि सकाम कर्म नै भौतिक जगतमा बन्धनको कारण हुन पुग्दछ, तिमी बन्धनबाट मुक्त हुने प्रयास गर। सकाम कर्महरूका माध्यमबाट वेदले बिस्तारै साधारण मानिसहरूलाई इन्द्रिय तृप्तिका बारेमा इन्द्रिय तृप्तिका स्तरबाट उठाएर आध्यात्मिक स्तरसम्म पुर्याइदिन्छ। भगवान् श्रीकृष्ण आफ्ना शिष्य तथा मित्र अर्जुनलाई ब्रह्म जिज्ञासा वा परम आध्यात्मिक तत्त्वको प्रश्नबाट सुरु हुने वेदान्त दर्शनको दिव्य स्थितिसम्म उसले सल्लाह दिनुहुन्छ। यस संसारका सम्पूर्ण प्राणीहरू आफ्नो अस्तित्वका लागि अति कठिन सङ्घर्ष गरिरहेका हुन्छन्। आफ्नै अस्तित्व राख्न सबैले चाहन्छन्। भगवान्को यो भौतिक जगतको सृष्टि गरिसकेपछि तिनीहरूका लागि वैदिक ज्ञान प्रदान गर्नुहुन्छ। सहयज्ञा प्रजा सृष्टा पूर्वभाच प्रजापति। प्रजापतिले आफू सँगसँगै वेदहरूलाई लिएर आउनुभएको थियो। यो वैदिक ज्ञानले मानिसलाई जीवनयापन गर्ने एउटा कला सिकाइदिन्छ र भवबन्धनबाट छुट्ने विधि समेतको बोध गराउँछ। यो भवबन्धन अत्यन्त कठिन बन्दछ छ। यो जब हामीमा म खडा हुन्छ, म खडा भइसकेपछि मेरो खडा हुन्छ, त्यो मेरो भन्ने वस्तुले हजुर हामीलाई बन्धनमा पारिदिन्छ। न मेरो हुन सक्दैन माग। यस कारणले जब इन्द्रिय तृप्तिका कार्यहरू वा कर्मकाण्डहरू समाप्त हुन्छन् उपनिषद्कार रूपमा आध्यात्मिक अनुभूतिको अवसर प्रदान गरिदिन्छन्। उपनिषद्हरू विभिन्न वेदकै अङ्ग हुन्। भगवद् गीता पनि महाभारत नामक पाँचौँ वेदको अङ्ग हो। उपनिषद् आध्यात्मिक जीवनमा प्रारम्भ भएको सङ्केत हो। आध्यात्मिक जीवन यसैको एउटा उदाहरणको लागि म यहाँ एउटा उदाहरण प्रस्तुत गर्दछु। एकजना अत्यन्त भक्तिमती कन्या हुनुहुन्थ्यो, जुन कन्याको नाम थियो सबरी। ती सबरीले एक दिन आफ्नो गृह परिसरमा धेरै बाख्राहरू भेडाहरू थुनेर बन्धनमा पारेर राखिएको अवस्था देखिन्। अनि माताजीलाई सोधिन् उनले, माता, यी जनावरहरूलाई किन बन्धनमा राख्नुभएको छ? यिनलाई छोडिदिनुहोस्, जङ्गलमा चर्न जाउन् भनिकन यसरी सोध्नु भएको थियो। सोद्धाखेरि आमाले जवाफ दिनुभयो, छोरी, तिम्रो विवाह नजिक आइराखेको छ, तिम्रो विवाहको भोजमा यिनीहरूलाई काटेर भोज लगाउने हो छोरी, भनिकन आमाले यस्तो जवाफ दिएपछि सबरीलाई ठुलो चाहिँ परिवर्तन उहाँको दिमागमा अत्यन्त यस्तो किसिमको परिवर्तन आयो। ओहो, मेरो उत्सवका लागि यतिका प्राणीहरूलाई हत्या गरेर आमाले यस्तो योजना बनाउनु भएको रहेछ। हरे मेरो माताजी, हजुरलाई प्रणाम छ, ममाथि दया त गर्नुभयो, तर पशु हत्या आत्महत्या गरेर मेरो उत्सव मनाउनु थिएन, हजुरले कस्तो सङ्कल्प गर्नुभएछ माता, भनिकन माताजीले थाहा नपाउने गरी घरबाट उहाँ भाग्नुभयो। सबरीजी भाग्दै भाग्दै जाँदा जङ्गलमा पुग्नुभयो। नदी किनारमा एउटा ठुला तपस्वी महात्मा उत्तङ्क हुनुहुन्थ्यो। तिनै महात्माको आश्रमको नजिकै गएर उहाँले पनि रुखको छहारी मुनि एउटा स्याउलाको ओछ्याउली बनाएर बस्नुभयो। त्यहीँ बसेर गुरुका प्रवचनहरू सुन्नुहुन्थ्यो। तर उहाँलाई सानो जाति भन्ने यस्तो संज्ञा दिएर गुरुका अरू चेलाहरूले बहुतै निन्दा गर्दथे। यो निन्दा देखेर गुरु अलिकति रुष्ट हुनुहुन्थ्यो, तिमीहरू निन्दा नगर भनेर भन्नुहुन्थ्यो। गुरुले निन्दा गर्नु हुँदैनथ्यो, तर चेलाहरू भने सबरीले स्नान गर्ने नदी किनारभन्दा तलको पानी जुठो हुन्छ भनिकन, अपवित्र हुन्छ भनिकन माथि गएर स्नान गर्थे। हरे भगवान्, उहाँहरूको सोचाइ कस्तो होला? नदीको जल त त्यसै पनि पवित्र थियो, ती सबरीले नुहाउँदैमा कुन अपवित्र भइहाल्थ्यो र? यस्तो स्थिति देखेर गुरुले आफ्ना चेलाहरूलाई धेरै धेरै किसिमले सम्झाउनु भयो। धेरै समय बित्यो। सबरीले त्यही आश्रममा समिधाहरू ल्याइदिनु हुन्थ्यो, वरपर बढाएर दिनुहुन्थ्यो। वनका वन्य जल के अरे फलफुलहरू लिएर आएर राखिदिनुहुन्थ्यो। साग सब्जीहरू जो पाएको त्यो आश्रमलाई सहयोग गर्नुहुन्थ्यो। तर यो सारा क्रियाकलाप देखेर गुरुका अरू शिष्यहरू यो क्रियाकलापको मन पराउँदैनथे। एक दिनको कुरा हो, गुरुले आफ्ना शिष्यहरूलाई सम्पूर्ण त्यो आश्रमको जिम्मेवारी दिनुभयो। कसैलाई पुस्तकहरू दिनुभयो, कसैलाई यज्ञशालाको काम जिम्मलाउनुभयो, कसैलाई चाहिँ त्यो विभिन्न प्रकारका यज्ञका सामग्रीहरू अनि यज्ञ सञ्चालन गर्ने तरिकाहरू सारा आएर आफ्ना शिष्यहरूलाई धेरै धेरै जिम्मेवारी दिनुभयो। तर नजिकै एउटा वृक्षमुनि आसन बनाएर बसेकी ती सबरीलाई केही पनि दिनु भएन। अब उठेर महात्मा अब त्यो आश्रमबाट जाँदै हुनुहुन्थ्यो। सबरीले उठेर स्वागत गर्नुभयो, प्रभु हजुरको अभावमा म कसरी बाँचौँ भनेर धेरै दुःखमनाउ गर्नुभयो। गरिसकेपछि महात्माजीले भन्नुभयो, अरू सबैलाई मैले दिनपर्ने कुराहरू दिएँ, अब तिमीलाई भगवान रामचन्द्रको दर्शन गर्ने सौभाग्य मैले दिलाइदिएको छु, त्यसकारण सबरी तिमी भगवान रामलाई दर्शन गर्न पाउने छौ भनिकन यसरी आशीर्वाद दिनुभयो। त्यो आशीर्वाद पाएपछि सबरी बहुतै खुसी हुँदै हुँदै यस्तो ज्ञान दिने अनि गुरुलाई प्रणाम गर्नुभयो र भन्नुहुन्छ मैले मोक्ष शास्त्र पाएँ भनेर ज्यादै खुसी हुनुभयो। यहाँसम्मको प्रवचन गरेर म यहीँनिर विश्राम गर्छु। जय सु संस्कृतम हरे नाम।
4: स्वदेश FM 93.2 मेगाहर्ट्ज।

0: आज विक्रम सम्वत 2083 साल असार 18 गते बिहीबार असार कृष्ण द्वितीया 2 जुलाई सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: सत्तारूढ़ दलबाट सरकारी नियम कानूनको उल्लङ्घन, रासुपाले 18 वर्ष मुनिकालाई सदस्य बनाएको विषयमा मानवाधिकार आयोगद्वारा छानबिन सुरु, बालेन सरकार बनेपछि लगानीकर्ताले गुमाए 3 खर्ब, विद्युत उत्पादन घटाउन विद्युत प्राधिकरणको निर्देशन लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको हुम्लाको समाज र संस्कृति चिनाउँदै कल्पना शीर्षकको शुभ समाचार।
0: खेतीपाती, मेलापात, घाँस दाउरा र घरका दैनिक काम, यसरी नै कल्पना कुमारी सिंहको दैनिकी बितिरहेको थियो। यी कामबाट फुर्सद मिल्दा कहिलेकाहीँ सामाजिक सञ्जाल टिकटकमा सामान्य भिडियो राख्थिन्। यस्ता भिडियो उनले सम्झनामा रहिरहोस् भन्ने उद्देश्यले मात्रै बनाउँथिन्, तर यही भिडियोले उनलाई चर्चित बनाएको छ। मेलापात गर्ने क्रममा उनले एक दिन कर्कलोको पातमा चाउचाउ खाएको भिडियो बनाएकी थिइन्। उक्त भिडियो 2,20,80,00,000 भन्दा बढी पटक हेरिएको छ। यसपछि उनले हुम्ली बुहारीका रूपमा लाखौं दर्शक माझ परिचित बनिन्। आज उनले सामाजिक सञ्जाल मार्फत हुम्लाको संस्कृति, जीवनशैली र स्थानीय उत्पादनलाई विश्व सामु परिचित बनाइरहेकी छिन्। हुम्लाको चङ्खेली गाउँपालिका मार्सीधारा घर भएकी कल्पना फुर्सद मिल्दा वरपरका दृश्य समेट्दै भिडियो खिच्छिन्। पछिसम्म रहिरहोस् भनेर ती भिडियो टिकटक र फेसबुकमा पनि पोस्ट गर्छिन्। यही क्रममा एक दिन मेला गएको बेला उनले कोदो गोडिरहेको र काम सकेर कर्कलोको पातमा चाउचाउ खाएको भिडियो बनाएकी थिइन्। यो भिडियो एडिट गरेर टिकटकमा राखिन्। भिडियो एकाएक भाइरल भयो। सामान्य तरिकाले राखेको भिडियोलाई सबैले मन पराए। फेसबुक टिकटकमा भिडियो फोटो राख्यो भने पछिसम्म हेर्न मिल्छ भनेर राखेकी थिए उनले भनिन्। टिकटक भिडियो चर्चामा आएपछि कल्पनाका फलोअर्स एकाएक बढेका छन्। यही बीचमा उनले हुम्लाको समाज र संस्कृति चिनाउने किसिमका भिडियोहरू पनि बनाउँदै हाल्ने गरेकी छिन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: जी एआई टीवी मा हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेंट एआई पिक्चर एंड साउंड संग अप टू 30% कैशबैक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेंज वैल्यू प्लस 4 इयर्स फुल वारंटी अब घरमै स्टेडियम एक्सपीरियंस एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर 18 वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा सत्तारूढ रासोपालाई राष्ट्रिय मानवाधिकार आयोगले पत्र काटेको छ आयोगले सोमबार लेखेको पत्रमा 18 वर्ष मुनिका बालबालिकालाई पार्टीको सदस्यता वितरण गर्नु प्रचलित नेपाल कानून र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने स्मरण गराउँदै पार्टी सदस्यताबारे यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन भनिएको छ रासोपा महाधिवेशनको बन्द सत्रमा 9 असारमा तत्कालीन महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीमा 18 वर्ष मुनिका 55,257 सदस्य रहेको सूची सार्वजनिक गरेका थिए उनले पार्टीमा कुल 5,23,465 सदस्य रहेको जानकारी दिँदै कुन उमेर समूहका कति छन् भन्ने सूची नै प्रस्तुत गरेका थिए त्यो सूची संचार माध्यममा पनि सार्वजनिक गरिएको थियो बुर्लाकोटीले पेश गरेको सांगठनिक प्रतिवेदन बन्द सत्रले पारित गरेको थियो रासोपाले 18 वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यका रूपमा संगठित गरेको भनी आयोगमा प्राप्त जानकारी र विभिन्न संचार माध्यममा सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ आयोगका सहायक प्रवक्ता तथा उपसचिव श्याम बाबु काफ्लेले रासोपालाई लेखेको पत्रमा भनिएको छ पार्टी महाधिवेशनमा प्रस्तुत गरिएको भनिएको प्रतिवेदनमा 18 वर्ष मुनिका बालबालिकालाई सो पार्टीबाट सदस्यता वितरण गरिएको भए त्यस्तो कार्य प्रचलित नेपाल कानून र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने हुँदा उनीहरूलाई पार्टी सदस्यता वितरण भए नभएको सम्बन्धमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउनु आयोगले भनेको छ राष्ट्रिय मानवाधिकार आयोग ऐन 2068 दफा 21 अनुसार विवरण पठाउन रासोपालाई पत्राचार गरिएको हो ऐनको उक्त दफामा लेखिएको छ आयोगको काम कारवाहीमा सहयोग गर्नुपर्ने सम्बन्धित निकाय वा पदाधिकारीले आयोगले मागेको सहयोग उपलब्ध गराउनुपर्नेछ रासोपाले बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा बाल अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्था र व्यक्तिहरूले समेत आपत्ति जनाएका छन् रासोपाका तत्कालीन महामन्त्री बुर्लाकोटीले सांगठनिक प्रतिवेदनमा 18 वर्ष मुनिका 35,000 भन्दा बढी बालबालिका पार्टी सदस्य रहेको उल्लेख गरेपछि बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले समेत आपत्ति जनाएको छ प्राविधिक वा मानवीय त्रुटिका कारण 18 वर्षभन्दा कम उमेरका कुनै व्यक्तिको सदस्यता गल्तीले स्वीकृत भएको पाइए त्यस्तो सदस्यता तत्काल खारेज गरिनेछ महामन्त्री विपुन कुमार आचार्यले भनेका छन् प्रचलित नेपालको कानून र अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत कदम भएको भन्दै पार्टी सदस्यताबारे यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन आयोगले दबाव दिएको छ राष्ट्रपालले 18 वर्ष मुनिकालाई सदस्य बनाएकोमा मानवाधिकार आयोगले थाल्यो अध्ययन शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको छ
3: सरकारले हालै लागू गरेको कालो सिसावाला गाडी प्रयोगमा रोक लगाउने नियम सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकै नेताहरूले उल्लङ्घन गरेका छन् राष्ट्रपति र प्रधानमन्त्री बाहेक अरूले कालो सिसावाला गाडी प्रयोग गर्न नपाउने कानूनी व्यवस्था छ सोही व्यवस्था अनुसार गृहमन्त्री सुधन गुरूङले कालो सिसा प्रयोग नगर्न निर्देशन दिनुभएको थियो गृहमन्त्रीको निर्देशन अनुसार प्रहरी प्रधान कार्यालयले मंगलबार सार्वजनिक र निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउन 7 वटै प्रदेशमा सर्कुलर गरेको छ प्रधान कार्यालयले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई सर्कुलर गरेको छ असार 15 गते उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरूङ र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको गाडीमा राखिएको कालो सिसाको स्टिकर हटाइएको थियो गृहमन्त्री र सचिवको कालो सिसा हटाएसँगै मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादव चढ्ने सरकारी गाडीको पनि कालो सिसा हटाइएको थियो असार 14 देखि ट्राफिक प्रहरीले उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन शुरू गरेको थियो कम्पनीबाट कालो सिसा जडान भएका गाडीहरूको सिसा परिवर्तन गर्नेबारे ट्राफिक प्रहरीले गाडी विक्रेता कम्पनीहरूसँग छलफल गरेको छ तर गृहमन्त्रीको निर्देशन र ट्राफिक प्रहरीको अभियानको व्यवस्था गर्दै सत्तारूढ दल रासोपाका धेरै नेताहरूले कालो सिसा सहितको गाड़ी प्रयोग गरेको पाइएको छ। कालो सिसा गाड़ीमा प्रयोग गर्नु गैर कानूनी भएको स्वयं गृहमन्त्री गुरूङले बताउँदै आउनु भएको छ। तर बुधबार रासोपा केन्द्रीय कार्यालय चमतीमा पदाधिकारी केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन पुगेका नेताहरूका धेरै गाड़ीमा कालो सिसा कायम रहेको देखिएको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक र निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउन सातवटै प्रदेशमा सर्कुलर गरिसकेको भए पनि सत्तारूढ दल रासोपाका सभापति रवि लामी छानेदेखि सरकारकै मन्त्री सांसद र कार्यकर्ताको गाड़ीमा कालो सिसा प्रयोग भएको पाइएको हो। सत्तारूढ दलबाटै सरकारी नियमको उल्लंघन शीर्षकमा हिमालय टाइम्समा छापिएको खबर हो।
2: विद्युत प्राधिकरणले प्रसारण लाइन तयार नभएको, सब स्टेशनको क्षमता नपुगेको, ग्रिडमा समस्या आएको र मागभन्दा बढी विद्युत उत्पादन भएकाले प्रणालीको स्थिरता कायम राख्नुपर्ने कारण देखाउँदै जलविद्युत आयोजनाहरूलाई उत्पादन घटाउन निर्देशन दिन थालेको छ। प्राधिकरणले कन्टिन्जेन्सीमा रहेका जलविद्युत आयोजनालाई आवश्यकता अनुसार उत्पादन घटाउन निर्देशन दिन थालेको हो। प्राधिकरणले प्रसारण लाइन वा सब स्टेशनको अभावका कारण पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिने आयोजनालाई कन्टिन्जेन्सीमा राख्ने गरेको छ। बिजुली खपत कम र उत्पादन बढी हुने तथा प्रसारण लाइन र सब स्टेशनको क्षमता भने नपुग्ने भएकाले वर्षेनी वर्षायाममा प्राधिकरणले कन्टिन्जेन्सी रहेका आयोजनालाई उत्पादन घटाउन निर्देशन दिने गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानका अध्यक्ष मोहन डागीका अनुसार हाल 30 भन्दा बढी आयोजना कन्टिन्जेन्सीमा छन्। प्राधिकरणले प्रसारण क्षमता र सब स्टेशनको क्षमता हेरेर विभिन्न ठाउँका आयोजनालाई उत्पादन घटाउन निर्देशन दिँदै आएको छ। मर्स्याङदी करिडोरको प्रसारण लाइन अभावका कारण दुर्दी एक, माथिल्लो दुर्दी ए, चेपे खोला, दुर्दी खोला, सुपर दुर्दी, न्यादी खोला लगायतका आयोजना लामो समयदेखि कन्टिन्जेन्सीमा छन्। कन्टिन्जेन्सीमा रहेका केही आयोजनालाई भने निर्देशन गएको छैन, तर कन्टिन्जेन्सीमा नरहेका आयोजनालाई समेत उत्पादन घटाउन निर्देशन दिएको छ। इपानका अध्यक्ष डागीकै अनुसार 7.5 मेगावाटको अप्पर खोरुङ्गा खोला स्मल जलविद्युत आयोजना 7 वर्षदेखि कन्टिन्जेन्सीमै सञ्चालनमा छ। प्राधिकरणले प्रवर्धकलाई भन्यो विद्युत उत्पादन घटाऊ शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
3: लगानीकर्ताले गुमाए 3.5 खर्ब शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको नेतृत्वमा बलियो सरकार गठन भएपछि शेयर बजारले नयाँ उचाइ लिने लगानीकर्ताको अपेक्षा थियो, तर नयाँ सरकार बनेपछि नेप्से निरन्तर ओह्रालो लागेको छ। नयाँ सरकार गठनपछिका 3 महिनामा शेयर लगानीकर्ताले करिब 3.5 खर्ब रूपियाँ गुमाएका छन्। अर्थात् लगानीकर्ताको पूँजी बजारको सम्पत्ति करिब 3.5 खर्ब रूपियाँले घटेको छ। यसबाट लगानीकर्ता निराश छन्। प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएपछि गत चैत 15 गते 2879 बिन्दुमा रहेको नेपाली स्टक एक्सचेन्ज नेप्से परिसूचक निरन्तर ओह्रालो लाग्दै बुधबार 2652.93 बिन्दुमा झरेको छ। यही अवधिमा शेयर बजार पूँजीकरण पनि करिब 48.94 खर्ब रूपैयाँबाट घटेर 45.43 खर्ब रूपैयाँमा सीमित भएको छ। पछिल्लो एक साता निरन्तर घटेको शेयर बजार बुधबार भने 44.51 अङ्कले बढेको छ।
2: जघन्य वा गम्भीर कसुर तथा त्यस्ता कसुरको उद्योग दुरुत्सान वा आपराधिक षड्यन्त्र बाहेक अन्य कसुरमा व्यक्ति पक्राउ पूर्व अनुसन्धान अधिकारी समक्ष उपस्थितिको सूचना दिनुपर्ने व्यवस्था गर्दै सरकारले कानूनी व्यवस्था प्रस्ताव गरेको छ। व्यक्ति पक्राउ पूर्व सुन अनि थुनको अवधारणामा बहस भएको लामो समयपछि सरकारले मौजूद कानून संशोधन प्रक्रिया अघि बढाएको हो। जरूरी पक्राउ पुँजी जारीको अवस्था भने व्यक्ति पक्राउ गर्न पाउने व्यवस्था प्रस्तावित छ। मुलुकी फौजदारी कार्यविधि संहिता संशोधनका लागि विधेयकको मस्यौदा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको हो। कार्यविधिको दफा थप गरेर पक्राउ पूर्व उपस्थितिको सूचना दिन र उपस्थित नभएमा मात्र पक्राउ पर्ने व्यवस्था प्रस्तावित छ। अहिले अनुसन्धान गर्ने निकायले अदालतको अनुमति वा जरूरी पक्राउ पुँजी दिएर जुनसुकै कसुरमा व्यक्ति पक्राउ गर्ने गरेको छ। पूर्व शर्त पालना नभएको आलोचना समेत हुने गरेको छ। प्रस्तावित व्यवस्थामा भनिएको छ कुनै पनि व्यक्तिले जघन्य वा गम्भीर कसुर गरेमा वा त्यस्ता कसुरको उद्योग दुरुत्सान वा आपराधिक षड्यन्त्र गरेको वा सो कसुरमा मतियार भएको वा जरुरी पक्राउ पुजी जारी गर्नुपर्ने अवस्थामा बाहेक अन्य कसुरमा त्यस्ता व्यक्तिलाई पक्राउ गर्नु पूर्व उपस्थितिको सूचना दिनुपर्नेछ। तर त्यसरी सूचना का लागि हिरासतमा राख्न पाउने गरी कार्यविधि संशोधन प्रस्ताव गरिएको छ। सम्पत्ति रोगका सम्बन्धी विद्यमान कानून पनि परिमार्जन प्रस्ताव गरिएको छ। अभियोग पत्र पेश हुँदा माग दाबी भन्दा बढ़िरहेको सम्पत्ति रोगका राख्न नपर्ने गरी संशोधन प्रस्ताव गरिएको छ। अनुसन्धानका क्रममा रोगका सम्पत्ति मुद्दा नचल्ने निर्णय भएमा वा नचलाइएमा सरकारी वकिलले रोगका फुकुवा गर्न निर्देशन दिनुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। त्यस्तै मुद्दा परिणत गरी कारवाही र किनारा लगाउनु पर्ने व्यवस्था पनि विधेयकमा गरिएको छ। सरकारवादी फौजदारी मुद्दा प्रमाण बुझ्दै जाँदा देवानी प्रकृतिको देखिएमा मुद्दा परिणत गरी किनारा लगाउनु पर्ने व्यवस्था प्रस्ताव गरिएको छ। जबरजस्ती करौडी कसुरमा पीड़ित स्वयंले उजुरी दिएमा प्रहरी कार्यालयले तत्काल बयान लिई प्रमाणित गराउन जिल्ला अदालतमा उपस्थित गराउनु पर्ने व्यवस्था प्रस्तावित छ। थुन्चेक आदेशकै क्रममा पनि अभियुक्तलाई थुनामा राख्नुको सट्टा विद्युतीय निगरानी यन्त्र प्रयोग गरी वा नगरी स्थान हद बाहिर जान नपाउने गरी आदेश गर्न सक्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। पक्राउ अघि उपस्थितिको सूचना दिनुपर्ने शीर्षकमा गोरखापत्र दैनिकमा यो खबर छापिएको छ।
3: आगामी आर्थिक वर्षको बजेटलाई लिएर प्रदेश सरकारहरू आन्तरिक किचलोमा फँसेका छन्। प्रदेशको अस्तित्वमाथि नै प्रश्न उठाइरहेका बेला उनीहरू भने बजेट विवादमा रुमल लिएका हुन्। गत चुनावमा नराम्रो पराजयपछि संघीय संसदमा सानो आकारमा खुम्चिएका पुराना दलहरूले प्रदेशमा भने अझै पुरानै पारा देखाइरहेका छन्। संघीय निर्वाचनमा नराम्ररी बढारिएका दलहरू प्रदेशमा अझै सत्ता राजनीतिमै अल्झिएका हुन्। संघमा झण्डै दुई तिहाई बहुमत सहित राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले एकल सरकार बनाए पनि सातवटै प्रदेश सरकार र सभामा भने पुराना राजनीतिक दलहरू मात्र छन्। प्रदेशमा नेपाली कंग्रेस र नेकपा एमाले सत्ता साझेदारी गरिरहेका छन्। बजेटबारे विपक्षी मात्रै होइन स्वयं सत्ता पक्ष नै प्रदेश सरकार विरूद्ध खनिएका छन्। केही प्रदेशमा उनीहरू बीच बजेटका विषयमा सहमति जुट्न नसक्दा संसदमा त्यसमाथिको छलफल नै अघि बढ्न सकेको छैन। सत्ता पक्षकै असन्तुष्टिले प्रदेश सभा नै बन्धक बनेका छन्। बजेट विवाद प्रदेशमा पुराना दलहरूको पुरानै पारा शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: वर्तमान सरकार गठन भए ता परीक्षा प्रणाली सुधार विश्वविद्यालयमा शासकीय सुधार डिजिटल सेवा विस्तार तथा सेवा प्रभावलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिकदेखि विश्वविद्यालय तहसम्मको परीक्षा प्रणालीलाई समयबद्ध बनाउने वैदेशिक अध्ययन अनुमति सेवालाई थप प्रभावकारी बनाउने विश्वविद्यालयलाई दलगत हस्तक्षेप मुक्त गर्ने तथा डिजिटल सेवा विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले चैत